0: हजुर दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

0: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो, यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झोलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको हिजोको बैठकले विभिन्न चारवटा अध्यादेश स्वीकृत गरेको छ। बैठकले सरकारले गएको चैतमा जारी गरेको सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरेको हो। यस्तै हिजोको बैठकमा आर्थिक विधेयक 2083 तथा राष्ट्र ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। छलफलका क्रममा उठेका प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सामाजिक न्यायसहितको उदार अर्थतन्त्र निर्माणलाई केन्द्रमा राखेर बजेटमा करका दरहरू निर्धारण गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले क्षणिक रूपमा लोकप्रिय हुने भन्दा पनि दूरगामी रूपमा अर्थतन्त्रलाई सुदृढ गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा वैदेशिक ऋणलाई वाञ्छित सीमाभित्रै राख्ने प्रयास गरिएको र पूर्वाधार निर्माणमा नै ऋणको ठूलो हिस्सा खर्च हुने पनि बताउनुभयो। छलफलमा सांसदहरूले सरकारको खर्च गर्ने क्षमता बढाउन संरचनागत सुधारमा जोड दिन सुझाव दिनुभयो। यस्तै सांसदहरूले शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकसँग जोडिएका क्षेत्रमा लगाइएका कर फिर्ता हुनुपर्ने, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने निर्यातजन्य उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने, गरिब र विपन्न नागरिकको जीवनयापन सहज बनाउन ध्यान दिनुपर्ने तथा सरकारले लिएको वैदेशिक ऋण उत्पादनमूलक क्षेत्रमा मात्रै खर्च हुने सुनिश्चित हुनुपर्ने बताउनुभयो। बैठकको सुरुमा विपक्षी दलका सांसदहरूले देश विधिको शासनबाट चलेको हो कि कुनै अदृश्य शक्तिले चलाएको हो बुझ्न कठिन भएको भनी विरोध जनाउनुभयो। सभामुख डोलप्रसाद अर्यालले हिजोको बैठकको कारवाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाउनु भएपछि सांसद खड्गबहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। बैठकमा सांसद बुढाले प्रधानमन्त्री कार्यालयमा अख्तियारका पदाधिकारीलाई तर्साउने काम भएको, मन्त्रीहरूको ठाउँमा पर्दा पछाडिबाट अरू कसैले निर्णय गरिरहेको भन्ने व्यापक गुनासो रहेको धारणा व्यक्त गर्नुभयो। सांसदहरू गुरुप्रसाद बराल, गणेश बहादुर विश्वकर्मा, हर्कराज राई, खुसबु ओली लगायतले प्रधानमन्त्रीले संसदमा नेपाल भारत सीमाका बारेमा हालै दिनुभएको अभिव्यक्तिप्रति हिजोको बैठकमा पनि विरोध जनाउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 1 गते बिहिबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो। बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट कानून मन्त्री गौतमले थारू आयोगको 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। अर्थमन्त्री डाक्टर सोडी मुवागले सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री सुदन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै त्यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सदस्य भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा सदस्यहरूले सोध्नु भएको प्रश्नको जवाब दिनुहुँदै भूमि व्यवस्था सहकारी तथा सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जग्गा सम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री रावलले किसानको हकित संरक्षण गर्न भूमि सम्बन्धी ऐन 2021 दफा 25 मोहयानी हकको व्यवस्था गरेको र त्यसलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 11 गते दिउँसो 1:15 बजे बस्नेछ। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले कैलाली निवासी डाक्टर भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। त्यस्तै बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री तिमिल सिन्हाले बताउनुभयो। बैठक
बैठकले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिनुका साथै बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि समेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र मौलिक भाषा संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताउनु भएको छ। चलचित्र विकास बोर्डद्वारा हिजो आयोजित राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ र पाखा पखेराका विषयलाई सूक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिने बताउनु भयो। उहाँले हिमाल पहाड तराईको प्रकृति र सामाजिक जीवनलाई चलचित्रले देशभित्र मात्र होइन विश्व मञ्चसम्म चिनाउन सक्ने भएकाले यो साझा पहिचान निर्माणको आधार भएको पनि उल्लेख गर्नुभयो। कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताउनुभयो। सो अवसरमा दीर्घ साधना सम्मानबाट वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो। त्यसै गरी उत्कृष्ट चलचित्रका रूपमा उनको स्वेटर, उत्कृष्ट निर्देशक नवीन चौहान, उत्कृष्ट अभिनेता निर शाह, उत्कृष्ट अभिनेत्री मिरुना मगर, उत्कृष्ट लेखक दीपक प्रसाद आचार्य र एम थापा तथा उत्कृष्ट आदिवासी चलचित्रका रूपमा इन्दिरा धिमे मैचा पुरस्कृत भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दैछ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा भरतपुरस्थित होटल समिटको बैठक हलमा दिउँसो 1 बजेका लागि बैठक बोलाइएको छ। चितवनको भरतपुरमै भोलिदेखि 9 गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि यो बैठक बस्न लागेको हो। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले ब्याङ्क तथा वित्तीय संस्थालाई सबल एवं सक्षम बनाउनका लागि राष्ट्र ब्याङ्कलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउनु भएको छ। समितिको हिजो बसेको बैठकमा उहाँले निक्षेपकर्ताको सुरक्षा र वित्तीय स्थायित्वका लागि तत्काल निर्णय गर्न सक्ने कानुनी आधार जरुरी रहेको बताउनुभयो। उहाँले ब्याङ्क तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा पेश गरिएको जानकारी पनि दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डले हिजो कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नतिजामा 64.13% परीक्षार्थी वर्गीकृत ग्रेडेड भएका छन्। जसमध्ये नियमिततर्फ 69.75% र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका छन्। गत वैशाख 14 गतेदेखि 27 गतेसम्म सञ्चालन भएको परीक्षाको 35 दिनमै नतिजा सार्वजनिक गरिएको हो। ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा 2 साताका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयले आज हुने आफ्नो 5 दीक्षान्त समारोहको तयारी पूरा भएको जनाएको छ। विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर सुबीर सिंहका अनुसार यस वर्ष विभिन्न संकाय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल 2,193 विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन्। दीक्षित हुनेमा स्नातक तहका 1,836 स्नातकोत्तर तहका 327 र विद्यावारिधि तहका 30 उच्च तहका प्राविधिक तथा वैज्ञानिक जनशक्ति रहेका छन्। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो उजुरी तथा सुझाव सङ्कलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउनका लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो। मन्त्रालयका अनुसार गुनासो उजुरी तथा सुझावहरू टोल फ्री नम्बर 11 12 मा र व्हाट्सएप नम्बर 98513 60 60 3 मा टिपाउन सकिनेछ।
सशस्त्र प्रहरी बल नेपालको विशेष सक्रियतामा हिजो बागमती नदीमा जल उत्पन्न विपद उद्धारसँग सम्बन्धित अभ्यास सफलतापूर्वक सम्पन्न गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत छिन्नमस्ता वाहिनीको आयोजना तथा मध्य प्रदेश सरकारको सहयोग र समन्वयमा रौतहट तथा सर्लाही जिल्ला स्थित बागमती नदीमा उद्धार सहयोग सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न गरिएको हो। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको रथ यात्राको सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन भोटो देखाउने जात्रा आज ललितपुरको जावलाखेलमा धुमधामका साथ मनाइँदैछ। मच्छेन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने परम्परा रहेको छ। आज राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानका अधिकारीले मच्छेन्द्रनाथको रथको चारै दिशाबाट हीरा मोती र मणिमाणिक जडित ऐतिहासिक भोटो प्रदर्शन गर्नुहुनेछ। भोटो देखाउने जात्रा हेर्न राष्ट्रपतिका साथै सरकारका उच्च पदस्थ अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र सर्वसाधारणको उपस्थिति रहनेछ। ऐतिहासिक र सांस्कृतिक उत्सवको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सार्वजनिक बिदा समेत दिएको छ। र फिफा विश्वकप फुटबलमा अमेरिकाले अस्ट्रेलियालाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियालाई 2-0 गोल अन्तरले पराजित गर्दै अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो। विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो। यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो। त्यस्तै आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई 1-0 गोल अन्तरले पराजित गरेको छ। यस्तै आजै ब्राजिल र हाइटी बीचको खेल हुँदैछ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असार 6 गते शनिबार, ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार 20 जुन 2026, नेपाल सम्बत 1146, आज तसलाथुवा 6। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले समसामयिक घटनाक्रमसँगै राजसभा महाधिवेशन सम्बन्धीका प्रसङ्गहरूलाई प्राथमिकता दिएर समाचारहरू प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौँ। गोर्खापत्र दैनिकमा राजसभा महाधिवेशन लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध शीर्षकको समाचार प्रकाशित छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो वैचारिक दृष्टिकोण स्पष्ट पारेर अगाडि बढ्ने भएको छ। असार 7-9 गतेसम्म चितवनमा हुन लागेको पहिलो महाधिवेशनले विधान संशोधन गर्दै आफ्नो वैचारिक दृष्टिकोणमा पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासनप्रति पूर्ण प्रतिबद्धतालाई संस्थागत गर्न लागेको हो। विधान संशोधन समितिका सदस्य प्रकाश चन्द्र परियारले पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासनप्रति पार्टीलाई संस्थागत रूपमै अगाडि बढाउन लागि जानकारी दिनुभयो। हामीले अहिले विधान संशोधनका लागि मस्यौदा तयार गरिसकेका छौँ, उहाँले भन्नुभयो। सामाजिक न्याय र उदार अर्थतन्त्र, संवैधानिक समाजबाट समन्वयिक समावेशिता, योग्यता, सुशासन र सदाचार, सनातन सभ्यता र सांस्कृतिक सह अस्तित्वलाई जोड दिने गरी विधान संशोधनको प्रस्ताव महाधिवेशनमा प्रस्तुत हुनेछ। यसअघि जलेश्वर बैठकबाट नै आफ्नो वैचारिक दृष्टिकोण स्पष्ट गरिसकेको राजसभाले यसलाई महाधिवेशनबाटै संस्थागत गर्न लागेको हो। नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण राख्न दृढ संकल्प गर्नलाई पनि विधानको प्रस्तावनामा राखिएको छ। प्रस्तावित विधान शनिबार केन्द्रीय समिति बैठकबाट अनुमोदन गराएर महाधिवेशनमा पेश गरिने परियारले बताउनुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकको अग्र पृष्ठमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा सर्वोच्चमा न्यायको जाम, 27,000 मुद्दाको चाङ शीर्षकको समाचार प्रमुख समाचारका रूपमा प्रकाशित छ। सर्वोच्च अदालतको जीर्ण भवनसँगै रहेको प्राङ्गणमा बुधबार पूर्वी नवलपरासीका भैरव बोटे र खड्गबहादुर बोटे सुस्ताई रहेका थिए। फोटो खिच्न अस्वीकार गरेका दाजुभाइले कुरा गर्न खोज्दा अलमल्ल परे। केही बेरपछि यहाँ आउनुको कारण खुलाए। जग्गा मुद्दामा भदौ 2075 सर्वोच्च अदालत धाउन थालेका रहेछन् उनीहरू। त्यसअघि उनीहरू यही मामिलामा मालपोत र नापी कार्यालयदेखि जिल्ला अदालत हुँदै उच्च अदालतसम्म गएका रहेछन्। पुर्ख्यौलीदेखि कमाउँदै आएको जग्गा गाउँकै मेघराज काफ्लेले आफ्नो नाममा दर्ता गरेपछि उनीहरूको न्याय प्राप्तिको यात्रा सुरु भएको हो। बोटे दाजुभाइको मुद्दामा न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेको इजलासले बुधबार बल्ल निर्णय सुनाएको छ, तर किनारा लाग्ने गरी होइन। इजलासले तथ्यभित्र प्रवेश गरी फैसला गर्नु भन्दै उनीहरूको मुद्दालाई उच्च अदालत फर्काइदिएको छ। अब उनीहरूले फेरि त्यही मुद्दा लिएर उच्च अदालत जानुपर्ने भएको छ। त्यहाँबाट किनारा कहिले लाग्ने हो निश्चित छैन। सर्वोच्चले नै टुङ्ग्याइदिएको भए हुने थियो, भैरम बोटेले भन्नुभयो। अब फेरि उच्च अदालत धाउनुपर्ने भयो। पाँच थरका मुवाहाङ किरातले सामान्य चोरी मुद्दामा सर्वोच्च अदालत धाउन थालेको 2 वर्ष भएको छ। पसलको सामान चोरी गरेको अभियोगमा उहाँ पक्राउ पर्नु भएको थियो। अनुसन्धानपछि प्रहरीले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो। त्यसपछि उच्च हुँदै सर्वोच्च अदालतमा मुद्दा आएको हो। यसअघि हेर्न नभ्याउने भन्दै मुद्दा सरेको थियो। 1 असारमा पनि कानुन व्यवसायीले हटाउन निवेदन दिएपछि सुनवाई नै भएन। बोटे दाजुभाइ र किरात लामो समयदेखि सर्वोच्च अदालत धाइरहेका 2 प्रतिनिधि पात्र मात्र हुन्। सर्वोच्चमा 27,000 भन्दा बढी मुद्दा विचाराधीन छन्। तीमध्ये 7 वर्षभन्दा पुराना मुद्दा नै 41 वटा छन्। सर्वोच्च अदालतमा विचाराधीनमध्ये सबैभन्दा पुरानो एवं चर्चित मुद्दा लाउडा विमान भाडा अनियमितताको हो। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ताराणी दत्त चटौत लगायत 10 जना विरुद्ध दायर यस मुद्दाको अदालती यात्रा 2058 सुरु भएको हो।
सर्वोच्चमा न्यायको जाम 27,000 मुद्दाको चाङ शीर्षकको यो समाचार आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। कान्तिपुर दैनिकको अग्रपृष्ठमै 40 दिनमै कक्षा 12 नतिजा 64.13% उत्तीर्ण शीर्षकको समाचार प्रकाशित छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको 40 दिनमै कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। पहिलेभन्दा छिटो सार्वजनिक गरिएको नतिजामा विद्यार्थी पनि विगतको तुलनामा धेरै उत्तीर्ण भएका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा 12 परीक्षामा नियमित र आंशिकतर्फ गरी समग्रमा 64.13% विद्यार्थी ग्रेडेड भएका छन्। नियमिततर्फ 69.75 र आंशिकतर्फ 42.38% विद्यार्थी माथिल्लो तह अध्ययनका लागि योग्य भएका हुन्। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। रासोपा महाधिवेशन सम्बन्धीको समाचारलाई आजको नागरिक दैनिकले पनि प्रमुख समाचार बनाएको छ। जनसम्बन्ध थप बलियो बनाउने आधार, तयारी अन्तिम चरणमा 10,000 सहभागी हुने आकलन शीर्षक दिएको छ। यहाँ पार्टीको गन्तव्य र विचारधारा स्पष्ट होस् भनेर अन्य दलका नेताहरूको भनाइ पनि यो समाचारमा सपिटिएको छ। नागरिक दैनिकबाट सीमा नाकामा दुवै पक्षबाट कडाई शीर्षकको अर्को समाचार लिँदैछौँ। विराटनगर स्थित नेपाल भारत सिमानाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कडाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवैतर्फका सुरक्षाकर्मीले जाँचमा कडाई गर्न थालेका हुन्। नेपाल सरकारले 500 रुपियाँ भन्दा बढीको सामान आयातमा रोक लगाएको छ। यस्तै भारतले पनि चिनी निर्यातमा रोक लगाएको छ, जसका कारण दुवैतर्फको सीमा सुरक्षा बल एकै समय सीमा कडाई गर्न सक्रिय भएका हुन्। नेपाल भारत सीमा स्थित भारतीय बजार जोगबनीमा किनमेलका लागि जाने सर्वसाधारण विशेष गरी चिनी सस्तो पाइने भएकाले आकर्षित हुने गरेका छन्। यस्तै लत्ता कपडा, खाद्यान्न, तरकारी, फलफूल पनि विराटनगरमा भन्दा जोगबनीमा सस्तो हुने गरेको उपभोक्ताको बुझाइ छ। सीमामा नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले कडाई गरे पनि दैनिक उपभोग्य सामग्री खरिद गर्न जोगबनी जाने सर्वसाधारणको भिड भने रानी नाकामा उत्तिकै छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकमा 70,000 पासपोर्ट मात्रै मौज्दात शीर्षकको समाचार प्रकाशित छ। राजधानी विभागमा 70,000 थान पासपोर्ट मात्रै मौज्दात छन्। नयाँ बनाउने र नवीकरण गर्ने समेत गरी अहिले दैनिक 3,000 थान पासपोर्टको माग छ। मौज्दातले साउन पहिलो सातासम्मको माग मात्रै धान्न सकिने अवस्था छ। अहिले अनुसन्धान भइरहेका कम्पनीहरू मार्फत नै 29 असारदेखि नयाँ पासपोर्ट छपाई थाल्ने तयारी राहदानी विभागले गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल, निर्देशक सुनिल केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अरियाल र प्याकेज एकको ठेकेदार कम्पनीका म्युहल बाउर आइडी सर्भिसका नेपाली एजेन्ट मनिन्द्र राज मल्ललाई पक्राउ गरी अख्तियारले फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको छ। प्याकेज दुईको ठेक्का पाउने जर्मनीकै कम्पनी भेरिडासका नेपाल एजेन्ट सिद्धार्थ थापा भने फरार छन्। सरकारको अर्को कुनै निर्णय नआएको अवस्थामा वा अख्तियारको अनुसन्धानपछि मुद्दा दायर भएर अदालतबाट अर्को आदेश नआउन्जेल ती कम्पनी मार्फत हुने छपाई प्रक्रिया नरोकिने जानकारी आएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताउनुभयो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्रपत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। उमेर पुगेर बिहे गर्ने छोरीलाई 51,000 नगद शीर्षकको समाचार गोर्खापत्रमा प्रकाशित छ। अब महोत्तरीको बर्दिवास नगर क्षेत्रका 20 वर्ष उमेर पुगेर विवाह गर्ने छोरीले 51,000 नगद प्रोत्साहन पाउने भएका छन्। नगरको 18 नगरसभामा प्रस्तुत आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो। बाल विवाह न्यूनीकरणका लागि यसपालि यस्तो प्रोत्साहनको व्यवस्था गरिएको हो। नगर प्रमुख प्रह्लाद कुमार छेत्री भन्नुहुन्छ, अब सुरु हुने नयाँ आर्थिक वर्ष 2083-84 यो प्रोत्साहन रकम उमेर पुगेर विवाह गर्ने नगर क्षेत्रका प्रत्येक छोरीले पाउनेछन्। यसले बाल विवाहलाई निरुत्साहित गर्नेसँगै कानून अनुसार उमेर पुगेर विवाह गर्नुपर्छ भन्ने सचेतना अभिवृद्धिमा सघाउ पुग्ने क्षेत्रीको विश्वास छ। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। कर्णालीका सडक पूर्वाधार समृद्धिका आधार शीर्षकको समाचार अन्नपूर्ण पोस्टमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। कुनै बेला कर्णालीवासीले गाडी हेर्न काला पहाड भारत जानुपर्थ्यो, नुन तेल किन्न बर्दिया राजापुरमा हाट गर्नुपर्थ्यो, बिरामी हुँदा अस्पताल जान सक्दैनथे, गाउँमै धामी झाँक्रीको भर पर्नुपर्थ्यो। तर हाल कर्णालीको अवस्था फेरिएको छ। गाउँ गाउँमा सडक पुगेका छन्, घर अगाडिबाटै गाडी चढ्न पाइएको छ। त्यति मात्रै होइन, स्थानीय उत्पादनले बजार पाएका छन्। पर्यटकका कारण बजार गुलजार बन्दैछन्, अर्थात् सडकका पूर्वाधारले कर्णालीमा समृद्धिको आधार तय गर्दैछन्। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। पूर्व प्रधानमन्त्री र मन्त्रीले अझै बुझाएनन् सम्पत्ति विवरण शीर्षकको समाचार राजधानी दैनिकमा प्रकाशित छ। काङ्ग्रेस, एमाले र नेकपा तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री र मन्त्री भएका अधिकांश नेताले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा सम्पत्ति विवरण नबुझाएको पाइएको छ। सरकारले 2062 सालपछि सार्वजनिक पद र लाभको पदमा बसेका राजनीतिज्ञ, पूर्व न्यायाधीश, सुरक्षाकर्मी, महासहसचिव भन्दा माथिल्लो तहका कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरे पनि प्रधानमन्त्री र मन्त्री भइसकेका दलका अधिकांश नेताले भने हालसम्म पनि सम्पत्ति विवरण बुझाएका छैनन्। यो समाचार राजधानी दैनिकमा प्रकाशित छ। जापानको प्रलोभनमा सरकारी कर्मचारी समेत ठगिए शीर्षकको समाचार गोर्खापत्रबाट लिँदैछौ। वैदेशिक रोजगारीमा युरोप, जापान, अमेरिका लगायतका देशमा आकर्षक सेवा सुविधासहित कमाई हुने प्रलोभनमा परेर बेरोजगार युवा कन्सल्टेन्सीबाट ठगीमा पर्ने घटना नयाँ होइन। पछिल्लो समयमा सरकारी संस्थानमा सेवारत कर्मचारी समेत गेट्स वाई इन्टरनेसनल ट्राभल एन्ड भिजा नामको कम्पनीको आकर्षक विज्ञापनको प्रलोभनमा ठगीमा परेको पाइएको छ। पासबहादुर लामा वैदेशिक रोजगारीमा जापान जाने तयारी गरिरहेकै बेला सामाजिक सञ्जालमा गेट्स वाई इन्टरनेसनल ट्राभल एवं भिसा नामको कम्पनीबाट चाहे जस्तो माग आयो। यसअघि जापानमै काम गरेर फर्किनुभएका लामालाई उक्त कम्पनीको कामको प्रक्रिया सही लागेपछि पहिलो चरणमा भिसा प्रक्रिया गर्ने गरी 3,00,000 रुपियाँ दिनुभयो। जापानमा मासिक 2,50,000-3,00,000 रुपियाँसम्म कमाई हुने प्रलोभनमा परेर उहाँले गएको मङ्सिरमा त्यो बराबरको रकम बुझाएको र बाँकी भिजा आएपछि तिर्ने शर्त थियो। तर भिजा आउला भन्दा भन्दै उहाँ 2 महिनादेखि उक्त कम्पनीका मुख्य सञ्चालक केशर बहादुर गुरुङ फोन अप गरेर फरार भएपछि मात्रै आफूलाई ठगीमा परेको थाहा भएको बताउनुहुन्छ। यो प्रसङ्ग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। विश्वकप जर्सीले भनिरहेको फरक कथा शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौँ। विश्वकपमा सहभागी टिमका जर्सीले खेलाडीको पसिना पुस्ने काम मात्रै गर्दैन, यसले रगत र आँसु पनि आफूभित्र लुकाउने प्रयास गर्छ। अनि यी जर्सीले अनेक फरक कथा पनि भनिरहेको छ। यसको अर्थ ऐतिहासिक र सांस्कृतिक दुवै हुन सक्छ। यति मात्र होइन, केही त विवादास्पद पनि छन्। विश्वकप 2026 का जर्सीले साँच्चै के भनिरहेको छ त? केप भर्डेले यसपल्ट विश्वकपमा डेब्यू गरिरहेको छ। यो विश्वकप खेल्ने जनसङ्ख्या र क्षेत्रफल दुवै अर्थमा अहिलेसम्मकै सबैभन्दा सानो देश हो। यसका 5,25,000 जनता त्यस्ता 10 टापुमा बस्छन् जसको निर्माण ज्वालामुखी विस्फोटबाट भएको थियो। यसको निलो र सेतो जर्सीमा अङ्कित त्रिभुजले भन्छ यी टापुलाई एक आपसमा जोड्ने हवाई उडानको बाटो। विश्वकप जर्सीले भनिरहेको फरक कथा सम्बन्धीको यो प्रसङ्ग आजको कान्तिपुर दैनिकमा सविस्तार प्रकाशन भएको छ। मेसीका बुवा अस्वस्थ शीर्षकको समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। लियोनेल मेसीका बुवा जर्ज मेसी अस्वस्थ हुनुभएको छ। उहाँको परिवारले शुक्रबार 68 वर्षीय जर्ज अस्वस्थ भएको खुलासा गर्दै मेसी विश्वकपमा संलग्न भएको अवस्थामा यसलाई आफू खुसी सनसनीपूर्ण समाचार नबनाएर मानवता देखाउन अनुरोध गरेको छ। मेसीको परिवारले जर्जको उपचार भइरहेको भने पनि उहाँलाई लागेको रोगबारे भने खुलासा गरेको छैन। यो खबर आजको गोर्खापत्र दैनिकबाट लिएका हौँ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शङ्कर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनाश काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वैचारिक दृष्टिकोण स्पष्ट पार्दै अघि बढ्ने जनाएको छ। भोलिदेखि 9 गतेसम्म चितवनमा हुन लागेको पहिलो महाधिवेशनले विधान संशोधन गर्दै आफ्नो वैचारिक दृष्टिकोणमा पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासनप्रति पूर्ण प्रतिबद्धतालाई संस्थागत गर्न लागि रासोपाले जनाएको छ। भोलिदेखि चितवनको भरतपुरमा हुने रासोपाको पहिलो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पनि बताइएको छ। महाधिवेशनमा 10,000 सहभागी हुने आकलन गरिएको छ र गर्मीको मौसम भएकाले सोही अनुकूल महाधिवेशन स्थलमा तयारी गरिएको आयोजक पक्षले जनाएको छ। महाधिवेशन स्थलमा व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम सकिएको छ। रासोपाले 18 उपसमिति बनाएर यो महाधिवेशनको कामलाई बाँडफाँड समेत गरेको छ। यसरी नयाँ पार्टीका रूपमा आएको रासोपा सरकारको नेतृत्व सम्हालेको पार्टीले पहिलो महाधिवेशन गर्दैछ र यो महाधिवेशनलाई अन्य दलहरूले महत्त्वका साथ हेरेका छन्। पार्टीको गन्तव्य र विचारधारा स्पष्ट भएर यो महाधिवेशन आओस् भनेर अन्य दलका नेताहरूले शुभेच्छा पनि व्यक्त गरेका छन्। आज हामी भोलिदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन, यसको तयारी लगायतका सन्दर्भमा कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका कोषाध्यक्ष लिमा अधिकारी। अधिकारीज्यू, स्वागत छ यहाँलाई। हजुर, अब भोलिदेखि महाधिवेशन सुरु हुँदैछ, 9 गतेसम्म चल्नेछ, 3 दिन अब चितवनमा एक किसिमको ठुलै माहौल सिर्जना हुँदैछ। अब यो तयारीलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ? अब यहाँ कोषाध्यक्षको भूमिकामा हुनुहुन्छ, पार्टीको कसरी तयारी अघि बढिरहेको छ?
1: खास गरेर अब भोलिदेखि हाम्रो ऐतिहासिक महाधिवेशन, यो पहिलो पनि हो, त्यसकारण पनि यो ऐतिहासिक छ र यो राष्ट्रिय स्वतन्त्र पार्टीको उद्गम स्थल र निरो क्रान्तिको उद्गम स्थल र हाम्रो पार्टी सभापति आदरणीय रवि लामिछानेज्यूको निर्वाचन क्षेत्र पनि भएको हुनाले अझै यसको महत्त्व रहेको छ। चितवनमा हामीले लगभग 18 उपसमिति छ, मूल आयोजक समितिको एउटा छ भने त्यसको अन्तर्गत 18 उपसमितिले निरन्तर हामीले काम अगाडि बढाइरहेका छौँ। अघि यहाँले भने जस्तै अब अन्तिम तयारीको अवस्थामा छ। आज केन्द्रीय कमिटीको बैठक पनि बोलाइएको छ 1 बजी। केन्द्रीय कमिटीमा अब यो भोलिको तयारी, भोलिदेखि 2 दिन, 7, 8, 9 गते 3 दिनको तयारीको विषयमा पनि अपडेट लिने र 3 दिनको महाधिवेशनलाई कसरी भव्य सभ्य उपलब्धिमूलक बनाउने भन्ने विषयमै केन्द्रित भएर केन्द्र कमिटीको मिटिङ पनि तय भएको छ।
0: अब 10,000 सहभागी हुँदैछन् यहाँहरूले त्यो भन्नुभएको छ। अब सँगै अब व्यवस्थापनको पाटो, अब ती प्रतिनिधिहरूलाई त्यहाँ बस्ने व्यवस्था लगायतका जुन खालका बन्दो यो व्यवस्था छ नि, त्यो पाटोमा चाहिँ कस्तो व्यवस्था गर्नुभएको छ? अब यसको लागत खर्च कति अनुमान गर्नुभएको छ? सँगै अब बस्ने व्यवस्थाहरू कहाँ कहाँ मिलाइएको छ, त्यसको अलिकति त्यो बन्दोबस्तीको पाटोको जानकारी दिनुहोस् न।
1: यो खास गरेर भोलिको उद्घाटन सत्रमा ठुलो सहभागिता, यहाँले भने जस्तै 10,000 सहभागिता हुन्छ भने पर्सिदेखि 2 दिन, 8 र 9 गते चाहिँ पार्टीको हाम्रो अधिवेशन महाधिवेशन प्रतिनिधिहरूको मात्रै बन्द सत्र त्यसमा हुन्छ। 9 र 10 गते त्यतातिर हुन्छ भने 9 र 10 गते अब विधानका कुराहरू अनि विभिन्न दस्तावेजहरू जस्तै आर्थिक प्रतिवेदनहरू भयो, अनुशासनको प्रतिवेदन होला, त्यसपछि पार्टी सभापतिज्यूको राजनीतिक प्रतिवेदन, त्यो विभिन्न प्रतिवेदनमा त्यहाँ पेश हुन्छ र त्यहाँ छलफल हुन्छ। त्यसपछि पारित भएपछि अर्को त्यही दिनबाट सायद त्यो समय पनि हामीलाई पर्याप्त हुन्छ, बिहानको समयपछि दिउँसोको समयपछि चाहिँ हामी निर्वाचन, यदि निर्वाचन भयो भने निर्वाचनमा जान्छौँ, भएन भने हामी चाहिँ सहमतिमै, यो पहिलो महाधिवेशन भएको हुनाले सकेसम्म सहमति सहकार्य सम्वादबाटै यो टुङ्ग्याउँ, किनभने त्यसले त्यसको सन्देश चाहिँ अलिकति धेरै राम्रो जाने, भर्खर नयाँ पार्टी छ, यसलाई चाहिँ हामीले एकदम जीवन्त रूपमा चाहिँ लामो समयसम्म चाहिँ यो अभियानलाई लानु छ। त्यस कारण यो एकतामै एकताकै महाधिवेशन होस् भन्ने धेरै नेताहरूको, स्वयं वरिष्ठ नेताज्यूको र पार्टी सभापतिज्यूको पनि त्यो त्यो धारणा भएको हुनाले त्यतातिर हाम्रो पहल हुन्छ। र यहाँले भने जस्तै कसरी व्यवस्थापन गर्नुहुन्छ भन्दाखेरि त हाम्रो 18 यो त्यो उपसमितिहरूले काम गरिरहेको छ। गर्मी छ, हो गर्मी छ, यहाँले भने जस्तै एकदम गर्मी छ, तर अहिले अलिअलि पानी पनि परिरहेको छ है चितवनमा, म चितवन आइसकेको अवस्था हो, त्यस कारण त्यसले पनि केही सहज पार्ला, तर हाम्रो आन्तरिक तयारी राम्रोसँग भएको कारणले गर्दा त्यस्तो समस्या नआउला, आउँदैन भन्ने मलाई लाग्छ। किनभने सबै समिति उपसमितिले राम्रोसँग चुस्त दुरुस्त हिसाबले एक दुई दिन अगाडिदेखि नै आएर यहाँ काम गरिरहनु भएको छ, त्यो हिसाबले हाम्रो प्लानिङ अनुसार नै जान्छ भन्ने मलाई लाग्छ। हजुर,
0: अब सँगै अन्य दलका नेताहरूलाई पनि त्यहाँ महाधिवेशन को उद्घाटनको सत्रमा आमन्त्रण गरिएको होला, सँगै विदेशबाट पनि अतिथिहरूलाई आमन्त्रण गरिएको होला। यो सन्दर्भमा अब अन्य दलहरू को को, कुन कुन दल, कुन कुन नेताहरूलाई आमन्त्रण गरिएको छ, यहाँलाई जानकारी छ?
1: अब प्रतिनिधि सभामा राष्ट्रिय दलहरूका शीर्षस्थ नेताहरू, अब दलका नेताहरूलाई बोलाइएको छ। त्यसमा मैले ठ्याक्कै लाएर यही नेता आउनुहुन्छ, कुनै नेताको, कुनै पार्टीको अध्यक्ष या महामन्त्री या महासचिव आउँदै हुनुहुन्छ भने केही नेताहरूको अब सभापति नै आउँदै हुनुहुन्छ, त्यस कारण यो यही नेता भनेर चाहिँ मैले ठ्याक्कै भन्न सकिनँ, त्यो मलाई जानकारी भएन, तर आज बेलुकासम्म त्यो जानकारी आउला भन्ने लाग्छ।
0: अब अहिले सरकारको नेतृत्व सम्हालेको पार्टी सँगै नयाँ पार्टीले महाधिवेशन गर्दैछ, एक हिसाबमा नयाँ नेतृत्व चयन पनि यो महाधिवेशनबाट हुँदैछ। अब यो सकेसम्म यहाँहरू सहमतिमा जाने प्रयासमा हुनुहुन्छ, तथापि अब कुनै कुनै पदहरूमा त निर्वाचन पनि होला नै भन्ने अपेक्षा गर्न सकिन्छ। अब यो नेतृत्व चयनको विषय रासोपामा अहिलेको सन्दर्भमा कति जटिल विषय हो, अब सबै पदहरूमा चाहिँ सहमतिमा, सबै पदहरू चाहिँ सहमतिमा हुन्छन् भन्ने विश्वस्त हुन सकिने आधार छ अहिले?
1: यस्तो छ, सकेसम्म अघि मैले भने जस्तै सहमति सहकार्यबाटै जाउँ भन्ने हो, तर अब एउटा लोकतान्त्रिक पार्टी हो रासोपा, अझै रासोपाले त अझै उन्नत लोकतान्त्रिक एजेन्डाहरू अङ्गीकार गरेको पार्टी हो, त्यस कारण अब सकिन्छ भने सहमतिमै गरौँ भन्ने हो, सकिँदैन भने यहाँले भने जस्तै के पदमा त्यस्तो सकिँदैन भने त्यसमा निर्वाचन, अब लोकतान्त्रिक विधि पद्धतिबाटै जाँदाखेरि चाहिँ अब आन्तरिक लोकतन्त्र कायम गर्नलाई आन्तरिक निर्वाचनबाटै जाउँ भन्ने नै छ। हजुर,
0: अब अन्य पार्टीले यसलाई कसरी हेरेका छन् यो महाधिवेशनलाई भन्ने सन्दर्भ पनि महत्त्वपूर्ण हुन्छ, पार्टीको गन्तव्य र विचारधारा स्पष्ट होस् भन्ने अन्य दलहरूले त्यो सुझाव पनि दिएको देखिएको छ। अहिलेसम्म हेर्ने हो भने खासै ठुलो आइडियोलोजी र राजनीतिक दृष्टिकोण स्पष्ट भइ नसकेको सन्दर्भमा अब यो महाधिवेशनले जुन खालको अन्य दलहरूले गरेको अपेक्षा र एउटा दलको सिद्धान्त दृष्टिकोण चाहिँ कसरी आउला रासोपाको?
1: यो त अब अरू दलहरूले हेर्ने दृष्टिकोणमा मैले त्यति टिका टिप्पणी गरिनँ, तर राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाकालदेखि नै आफ्नो त्यो स्थापनाको केही महिनामै हामी चुनावमा उमिएका थियौँ, त्यतिखेर पनि आफ्नो विधान, आफ्नो बाचा पत्रहरू लिएरै हिँडे आएको थियो कि, र त्यसपछि चाहिँ पार्टी अलिकति अगाडि बढिसक्दा चाहिँ जलेश्वरको बैठकबाट ऐतिहासिक प्रस्तावना हामीले पारित गरेका छौँ, त्यसमा चाहिँ हाम्रो विचार स्पष्ट छ, राष्ट्र स्वतन्त्र पार्टी सबै नेपालीहरूको समतामूलक उन्नतिप्रति कटिबद्ध रही सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो भनिरहेछ हामीले होइन, अनि त्यसको व्याख्या पनि हामीले धेरै पटक धेरै चाहिँ प्लेटफर्ममा हाम्रा नेताहरूले गरिरहनु भएको छ। त्यसपछि पार्टी सभापतिज्यूले पनि चाहिँ पहिला पनि राष्ट्रिय भेलामा पनि उहाँले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरिसक्नु भएको छ। त्यसकारण यो डकुमेन्टहरू छैन, नीति विचार छैन भन्ने कुरा चाहिँ उहाँहरूको आरोप मात्र हो। हामीले स्पष्ट हाम्रो नीति विचार हामीले प्रष्टाइसकेका छौँ नेपाली राजनीतिमा होमिरहँदा नेपाली नागरिकहरूलाई नेपाली जनतालाई, र त्योभन्दा पनि अहिले आइडियोलोजी नीति विचार भन्दा पनि नेपाली नागरिकले स्पेसली यो जेएनजी आन्दोलनपछि चाहिँ एकदम नयाँ सोच नयाँ विचार नयाँ ऊर्जा र उत्तरदायी नेतृत्व चाहेको र डेलिभरी चाहेको चाहिँ कुरालाई चाहिँ हामीले भुल्न हुँदैन फेरि होइन। खालि नीति विचार सिद्धान्त एउटा पाठ हो, त्यसले चाहिँ मार्गदर्शन गर्छ कुनै पनि सङ्गठनलाई कुनै पनि पार्टीलाई, तर अब हामीसँग बलियो सरकार पनि छ, हामी डेलिभरीमा नागरिकलाई सेवा प्रवाह दिने सुशासनका पक्षमा होइन, जस्तै आर्थिक समृद्धिका पक्षमा अस्ति भर्खर बजेट पनि आयो र धेरै जसो चाहिँ यो रूपान्तरकारी बजेट आएको छ, रिभोल्युसनरी बजेट आएको छ। त्यस कारण हामी आर्थिक समृद्धि पनि तिर पनि हामी लम्काउन पर्छ भन्ने चाहिँ हाम्रो सोच हो हजुर।
0: त्यसो भए नागरिकको सेवा नै पहिलो प्राथमिकता हो, विचार सिद्धान्त त्यो चाहिँ दोस्रो प्राथमिकतामा यहाँहरूले त्यसलाई राख्नु भएको छ।
1: होइन हजुरले अलि त्यो बुझ्नलाई अलिकति फरक बुझ्नुभयो कि भन्ने लाग्छ मलाई। मैले अघि प्रस्ताइहालेँ यो पालि पनि पार्टी सभापतिले यो चाहिँ महाधिवेशनमा आफ्नो राजनीतिक दस्तावेज प्रस्तुत गर्नुहुन्छ, त्यहाँ छलफल हुन्छ, त्यो पारित हुन्छ र विभिन्न यस्ता किसिमका विभिन्न यो चाहिँ राष्ट्रिय भेलाहरूमा उहाँले निरन्तर यो प्रतिवेदनहरू आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहनु भएको छ। बिचमा उहाँ माथि प्रतिशोध शान्ति उहाँ लामो समय जेल पनि पर्नुभयो, करिब एक वर्षभन्दा बढी। त्यसकारण

0: यो विचार हामीसँग छ, तर विचारलाई व्यवहारमा कसरी बदल्ने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषय चाहिँ पेचिलो हुन्छ जस्तो लाग्छ। आजको राजनीतिले खोजेको पनि त्यही हो जस्तो लाग्छ।
1: त्यसो भए अब रासोपाको पहिलो महाधिवेशनले लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्धतालाई चाहिँ जनाएको प्रतिबद्धतालाई चाहिँ यो महाधिवेशनले अब संस्थागत गर्छ, होइन?
0: ठिक हो, किनभने हाम्रो प्रस्तावनामै हामीले भनिसकेका छौँ लोकतान्त्रिक गणतन्त्रमा विश्वास गर्ने बलवादी लोकतान्त्रिक पार्टी हो भनिसकेका छौँ। अब त्यसमा पनि सामाजिक सुरक्षाको पनि प्रत्याभूति गर्नका लागि चाहिँ हामीले कामहरू गर्ने भन्ने विषयहरू पनि आएको छ।
1: अब सँगै अब तिनै तहको साङ्गठनिक संरचना चाहिँ मा यहाँहरू जाँदै हुनुहुन्छ, यो महाधिवेशनले चाहिँ त्यसमा निर्णय गर्दैछ, होइन?
0: हजुर।
1: अब त्यो सन्दर्भमा कसरी अब तिनै तहको साङ्गठनिक संरचना निर्माणमा अब कसरी जाँदै हुनुहुन्छ यहाँहरू? अब
0: यस्तो भयो, हाम्रो तिनै तहको साङ्गठनिक संरचना त हामीले व्यापक रूपमा पार्टी स्थापनादेखि नै हामीले व्यापक रूपमा सङ्गठन विस्तार गरि नै रहेछौँ। हजुर, अब त्यो सङ्गठन विस्तार गरिरहेछौँ। अब तहगत समितिबाट वडा, पालिका, जिल्ला, अब प्रदेश हुँदै सबैको अधिवेशन चाहिँ सकाउँदै सकाउँदै हामी अहिले केन्द्रमा आइपुगेका छौँ। केन्द्रको महाधिवेशन भोलिदेखि छ, त्यस कारण एउटा लोकतान्त्रिक विधि पद्धति नै हामीले चाहिँ संस्थागत गर्ने र आन्तरिक लोकतन्त्रलाई बलियो पनि बनाउनुपर्छ भन्ने एउटा चाहिँ नीति या विचारका साथ हामी अगाडि बढेका छौँ। यसलाई नै हामी निरन्तरता दिन चाहन्छौँ।
1: अब एउटा ठुलो जनमत प्राप्त गरेको दल, सरकारको नेतृत्व गरेको दलको यो पहिलो महाधिवेशनको चाहिँ राष्ट्रिय राजनीतिमा पार्ने, यस महाधिवेशनले पार्ने प्रभावलाई चाहिँ यहाँहरूले कसरी हेर्नु भएको छ?
0: राष्ट्रिय राजनीतिमा यसले पार्ने प्रभाव के छ भने, यहाँले भने जस्तै अलिकति पार्टी नयाँ छ, धेरै किसिमका साथीहरू जोडिनु भएको छ, कोही राजनीति ब्याकग्राउन्डबाट आउनु भएको छ, कोही एकदम विभिन्न क्षेत्रमा काम गरेका अनुभवी साथीहरू पनि हुनुहुन्छ, होइन, कोही राजनीति कहिले पनि नगरेका साथीहरू पनि हुनुहुन्छ। त्यस कारण विभिन्न चाहिँ कोणबाट आउनुभएका साथीहरूलाई या नेतागणहरूलाई एउटै लयमा एउटै नीति विचार र हाम्रो पार्टीले संस्थागत गरेको या बोकेको चाहिँ लोकतान्त्रिक एजेन्डाहरूलाई चाहिँ अङ्गीकार गर्दै अगाडि बढ्ने एउटा बाँध्ने पनि एउटा अवसर पनि आएको जस्तो लाग्छ मलाई। त्यसले पनि हामीलाई दिशानिर्देश गर्नेछ भन्ने लाग्छ।
1: सँगै अब यो महाधिवेशनमा महाधिवेशनले चाहिँ विभिन्न विधानहरू संशोधन गरेर पार्टी सभापतिलाई चाहिँ एउटा शक्तिशाली बनाउन लागेको पनि जस्तो देखिएको छ, होइन?
0: पार्टी सभापति पनि त लड्दै हुनुहुन्छ त, पार्टी सभापति पार्टी सभापति सहितको हाम्रो 100 जनाको चाहिँ निर्वाचन, केन्द्र कमिटीको निर्वाचन हुँदैछ। हजुर, उहाँ पनि जितेरै आउने हो,
1: होइन? त्यो त उहाँ त लड्दै हुनुहुन्छ, तथापि अब पार्टी सभापति जो भए पनि पार्टी सभापतिलाई चाहिँ शक्तिशाली बनाउने सन्दर्भमा यो विधान पनि संशोधन गरिँदैछ भन्ने छ कि?
0: होइन, त्यो त अब बाहिरबाट सोच्ने कुराहरू त्यो फरक कुरा हो, तर हामीले कसरी चाहिँ आन्तरिक लोकतन्त्र चाहिँलाई मजबुत गर्ने भन्ने विषय त मैले अघि यहाँलाई भनिहालेँ नि। पार्टीले कस्तो विचार लिएको छ त्यो अनुसारको उसको व्यवहार र उसको र कार्य सम्पादनलाई पनि हामीले चाहिँ सोच्नुपर्छ। पार्टी नेतृत्व रवि लामिछानेज्यूको विकल्प अहिले को छँदै छैन, होइन, उहाँ निधि विकल्पै हो। उहाँको सँगसँगै अर्को पार्टी सभापतिको कसैले चाहिँ यो उम्मेदवारी दिन्छ भन्ने मलाई चाहिँ लाग्दैन, होइन। त्यस कारण हामीले पार्टी सभापतिलाई सर्वसम्मतै पार्टी नेता चाहिँ सर्वोच्च नेता बनाउँदैछौँ, होइन। त्यसपछि वरिष्ठ नेताज्यूलाई पनि विधानले बाँध्दैछ, विधानमै अस्तिसम्म हाम्रो वरिष्ठ नेताज्यूको विधानमा केही पनि थिएन भने अब विधानमै वरिष्ठ नेताज्यूको पनि त्यहाँ भूमिका र त्यहाँ स्थान रहेको छ। र त्यसपछि चाहिँ पदाधिकारी भयो, सचिवालय भयो, त्यसपछि केन्द्र कमिटी हुँदै तलको संरचना त अब अधिवेशन हुँदै आइसकेको संरचना छ, त्यसरी नै हामी अगाडि बढ्ने हाम्रो सोच छ।
1: अब यहाँहरूको वरिष्ठ नेता अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहज्यू पनि

0: भोलिको महाधिवेशनमा सहभागी हुने कार्यक्रम छ कि छैन?
1: उहाँ सहभागी हुनुहुन्छ वरिष्ठ नेताज्यू, भोलिदेखि तिन दिनसम्मै चितवनमा यो चाहिँ स्पेसली यो ऐतिहासिक महाधिवेशनमा चाहिँ सहभागी हुने हामीलाई जानकारी आएको छ।
0: हुन्छ त लिमा अधिकारीज्यू, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौँ भोलिदेखि चितवनको भरतपुरमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन, प्रथम महाधिवेशनको सन्दर्भमा भइरहेका तयारी, यसले लिने बाटो, सँगै राष्ट्रिय राजनीतिमा यो महाधिवेशनले पार्ने प्रभावका सन्दर्भमा केन्द्रित रहेर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका कोषाध्यक्ष लिमा अधिकारीसँग आजको अन्तर्सम्वादमा कुराकानी गर्यौँ। यो सँगै आजको अन्तर्सम्वाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी शङ्कर भण्डारीलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
1: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np मा भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा फोन नम्बर 01-4211-921 तथा मोबाइल नम्बर 97-685-40744 र 97-685-40745।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष
4: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
5: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
2: के हुन्छ?
1: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
2: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
1: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
2: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
3: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झोलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
4: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: कृषक माझ बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
6: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
5: सम्भव भएसम्म सुक्खा सहने जातहरू, जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
6: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
5: बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबीजन समितिको सचिवालय ललितपुर।
6: फोन नम्बर 5423159।
7: पारदर्शिता, जवाबदेहिता र सदाचार प्रवर्धनका लागि जवाबदेहिताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
8: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
7: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
9: गरिब निमुखा भनी हेपेर होला, मेरो आफ्नै नाममा लाल पूर्जा छ। धनीले मेरो जग्गा हो भनेर पो मुद्दा हालेछ है। त्यसै कसरी मेरो जग्गा हत्याउन सक्छु भनेर आँट गरेको?
10: यो त साह्रै अत्याचार भयो। राम्ररी विचार गर्नु पर्यो है बुढा। मैले त भन्दै छु, नत्र घरबार बिहीन पो बनाउने भयो त।
11: होइन, के को गन्थ नौ काका काकीको?
9: गरिबलाई गरी खान नदिने भयो धनीले, मेरो नाममा त मुद्दा पो हालेछ।
11: ए हो र काका?
9: हिजो मेरो नाममा म्याद थामेर गएको छ। मुद्दा लड्न खर्च गर्नुपर्छ भन्छन्, फुटेको कौडी छैन, के गर्ने, कहाँ जाने होला उडाध्यक्षज्यू?
11: फिक्री नगर्नुहोस् काका, तपाईँहरू जस्तो आफै मुद्दा लड्न नसक्नेहरूलाई राज्यले निशुल्क कानुनी सेवा दिने व्यवस्था गरेको छ नि।
9: हो र?
11: हो त। अनि असमर्थ र गरिबको पक्षमा अड्डा अदालतमा गरिने बहस, पैरवी, लेखापढी सबै निशुल्क हुने गरी राज्यले व्यवस्था गरिदिएको छ। बरु वडाको सिफारिस लिएर जिल्ला कानुनी सहायता समितिमा आजै गइहाल्नुहोस् काका।
9: हुन्छ हुन्छ, निशुल्क कानुनी सहायता पाउन अहिले नै गइहाल्छु नि।
10: जिल्ला कानुनी सहायता समितिमा जाउँ, निशुल्क कानुनी सहायता लिऊ।
12: जनचेतनाका लागि नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय।
13: Ah! हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाको हिजोको बैठकद्वारा सार्वजनिक खरिद दोस्रो संशोधन सहितका चार अध्यादेश स्वीकृत। सहमतिकै आधारमा नेतृत्व चयन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 नतिजा सार्वजनिक। विगत भन्दा यसपटकको नतिजामा सुधार। अमेरिका र इरान वार्ता अगाडि बढ्ने संकेत। इजरायल र हिजबुल्लाह बीच युद्ध विराम भएको दावी। र फिफा विश्वकप फुटबल अन्तर्गत गए राति र आज बिहान भएका खेलमा अमेरिका र मोरक्को विजयी ब्राजिल र हाइटी बीचको खेल जारी। ब्राजिल 2-0 गोलको अग्रतामा।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर। मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब समाचार विस्तारमा। सरकारले धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले कैलाली निवासी डाक्टर गोपाल प्रसाद भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। यसै गरी बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। बैठकले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिनुका साथै बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि समेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। यस्तै बैठकले संघीय संसद समक्ष 4 प्रतिस्थापन विधेयक पेश गर्न स्वीकृति प्रदान गर्ने लगायतका निर्णय पनि गरेको थियो। प्रतिनिधि सभाको हिजोको बैठकले विभिन्न 4 अध्यादेश स्वीकृत गरेको छ। बैठकले सरकारले गएको चैतमा जारी गरेका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरेको हो। त्यस्तै हिजोको बैठकमा आर्थिक विधेयक 2083 तथा राष्ट्र ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। छलफलका क्रममा उठेका प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सामाजिक न्याय सहितको उदार अर्थतन्त्र निर्माणलाई केन्द्रमा राखेर बजेटमा करका दरहरू निर्धारण गरिएको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले क्षणिक रूपमा लोकप्रिय हुने भन्दा पनि दूरगामी रूपमा अर्थतन्त्रलाई सुदृढ गर्नतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो।
4: शिक्षामा लगाइएको कर सामुदायिक स्कुलहरूमा यो होइन, निजी स्कुलहरूमा अहिलेलाई 3% भनेर लगाइएको छ। तर आफ्ना बालबालिकाहरूका लागि निजी स्कुलमै गरिएको 25,000 रुपियाँसम्मको खर्चलाई कटकट्टी गर्न सकिने सुविधा दिइएको छ। र जिडिपीको बढ्दो अंश अब युटिलिटिजबाट हुने हुन्छ। खानेपानी, शुद्ध खानेपानी, बिजुली, फोहोर मैला व्यवस्थापन यस्ताहरू पनि अब अर्थतन्त्रको ठुलो अंश हुँदै जानेवाला छ भविष्यमा। हामीले अर्थतन्त्रलाई औपचारिक बनाउँदै गर्दा, आधुनिकीकरणतर्फ लाँदै गर्दा अब युटिलिटिजहरूको खण्ड ठुलो हुनेछ जिडिपीमा। त्यसैले अब यसलाई ट्याक्स नेटमा ल्याउनु पर्छ भन्ने दूरगामी सोच, देश बनाउने सोचबाट यो अवधारणा आएको हो। त्यसैले हामीले क्षणिक रूपमा अप्रिय ठानिने, केही भ्रम सिर्जना गर्न सकिने विषयहरूलाई पनि सम्बोधन गरेर जानुपर्छ भनेर अगाडि गएका हौँ।
0: अर्थमन्त्री वाग्लेले बजेटमा वैदेशिक ऋणलाई सीमाभित्रै राख्ने प्रयास गरिएको र पूर्वाधार निर्माणमा नै ऋणको ठूलो हिस्सा खर्च हुने बताउनुभयो। छलफलमा भाग लिने सांसदहरूले सरकारको खर्च गर्ने क्षमता बढाउन संरचनागत सुधारमा जोड दिन सुझाव दिनुभयो। यस्तै सांसदहरूले शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकसँग जोडिएका क्षेत्रमा लगाइएका कर फिर्ता हुनुपर्ने, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने निर्यातजन्य उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने, गरिब र विपन्न नागरिकको जीवन यापन सहज बनाउन ध्यान दिनुपर्ने तथा सरकारले लिएको वैदेशिक ऋण उत्पादनमूलक क्षेत्रमा मात्रै खर्च हुने सुनिश्चित हुनुपर्ने बताउनुभयो। यसअघि बैठकको सुरुमा विपक्षी दलका सांसदहरूले देश विधिको शासनबाट चलेको हो कि कुनै अदृश्य शक्तिले चलाएको हो बुझ्न कठिन भएको भनी विरोध जनाउनु भएको थियो। सभामुख डोलप्रसाद अर्यालले हिजोको बैठकको कारवाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाउनु भएपछि सभामुखले सांसद खड्क बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। बैठकमा सांसद बुढाले प्रधानमन्त्री कार्यालयमा अख्तियारका पदाधिकारीलाई तर्साउने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। यस्तै सांसदहरू गुरूप्रसाद बराल, गणेश बहादुर विश्वकर्मा, हर्कराज राई, खुसबु ओली लगायतले प्रधानमन्त्रीले संसदमा नेपाल भारत सीमाका बारेमा दिनुभएको अभिव्यक्तिप्रति हिजो पनि विरोध जनाउनु भयो। त्यसपछि सभामुखसँग समय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर साईले सरकारका राम्रा काममा समर्थन रहे पनि जनविरोधी कामको प्रतिपक्षी दलहरूबाट सधैँ विरोध रहने बताउनु भयो। प्रधानमन्त्री सुशासन र भ्रष्टाचार विरुद्ध कदम चाल्ने अपेक्षा आफूहरूमा प्रधानमन्त्रीले सुशासन र भ्रष्टाचार विरुद्ध कदम चाल्ने अपेक्षा आफूहरूमा अझै कायम रहेको बताउनु हुँदै नेता शाहीले विद्युतीय सवारी साधनमा कर छलिएर बजेटका सूचना चुवावट प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग पनि गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 11 गते बिहिबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको बैठकले विभिन्न अध्यादेश प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी राख्नु भएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो। बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले थारू आयोगको प्रतिवेदन 2081-82 पेश गर्नुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी प्रस्ताव पेश गर्नु भएको थियो। यसै गरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री सुदन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सदस्य भुवन बहादुर सुनारले सुन्नु भएको प्रश्नको जवाब दिनुहुँदै उहाँले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो। गृहमन्त्री गुरुङले यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराउने बताउनुभयो। यसअघि राष्ट्रिय सभाको बैठकमा सांसदहरूले महिला हिंसा न्यूनीकरण, सुकुम्बासी तथा भूमिहीन नागरिकको व्यवस्थापन लगायतका समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताउनु भएको छ। चलचित्र विकास बोर्डद्वारा हिजो आयोजित राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले गाउँ ठाउँ र पाखा पखेराका विषयलाई सूक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिने बताउनुभयो। उहाँले हिमाल पहाड तराईको प्रकृति र सामाजिक जीवनलाई चलचित्रले देशभित्र मात्र नभई विश्व मनसम्म चिनाउन सक्ने भएकाले साझा पहिचान निर्माणको आधार चलचित्र भएको बताउनुभयो। कार्यक्रममा सूचना तथा सञ्चार डाक्टर विक्रम तिमिल सिन्हाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताउनुभयो। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ। सभापति लामिछानेको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा न्यायाधीश आत्मदेव को इजलासले हिजो फिर्ता लिन आदेश गरेको हो। सांसदहरूले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट तथा वार्षिक कार्यक्रमको बारेमा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठसँग जिज्ञासा राख्नु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा हिजो सांसदहरूले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको सुनिश्चितताको खोजी गर्दै त्यसका आधारमा चासो व्यक्त गर्नुभएको हो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थालाई सबल एवं सक्षम बनाउनका लागि राष्ट्र बैङ्कलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउनु भएको छ। समितिको हिजो बसेको बैठकमा उहाँले निक्षेपकर्ताको सुरक्षा र वित्तीय स्थायित्वका लागि तत्काल निर्णय गर्न सक्ने कानुनी आधार जरुरी रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनु भएको छ। महाधिवेशन उद्घाटन स्थल चितवनमा हिजो साँझ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुई तिहाई हासिल गर्न सकिएको र महाधिवेशनमा पनि सबै एकै ठाउँमा उभिनुपर्ने बताउनुभयो। यसैबीच महामन्त्री शाहले महाधिवेशनको तयारीका विषयमा उपसमितिका संयोजकहरूसँग जानकारी लिनु भएको छ। यस वर्ष वर्षा तथा बाढी र पहिरोबाट हुन सक्ने जोखिम र क्षति न्यून गर्न पूर्व तयारी र प्रतिकारलाई एकीकृत समन्वय प्रणालीद्वारा समयमै व्यवस्थापन गर्ने योजना थालिएको छ। एकीकृत समन्वय प्रणालीलाई प्रभावकारी बनाउन विपद व्यवस्थापनमा संलग्न सरकारी र गैर सरकारी निकायहरूबीच जिम्मेवारी प्रष्ट गरी क्षमता अभिवृद्धिका साथ जोखिम तथा क्षति न्यून गर्न सकिने अपेक्षा पनि गरिएको छ। संवाददाता सितु मानन्दरको रिपोर्ट।
5: यस वर्ष बर्खा तथा बाढी र पहिरोबाट हुन सक्ने जोखिम र क्षति न्यून गर्न पूर्व तयारी तथा प्रतिकारलाई एकीकृत समन्वय प्रणालीद्वारा समयमै व्यवस्थापन गर्ने तयारी थालिसकिएको छ। एकीकृत समन्वय प्रणालीलाई प्रभावकारी बनाउन विपद व्यवस्थापनमा संलग्न सरकारी र गैर सरकारी निकायहरूबीच जिम्मेवारी स्पष्ट गरी क्षमता अभिवृद्धिका साथ जोखिम तथा क्षति न्यून गर्न सकिने अपेक्षा गरिएको छ। मनसुनजन्य विपद पूर्व तयारी अन्तर्गत राजमार्गको अवस्था, हेल्पलाइन सेवा, राहतका लागि छुट्याएका खाद्य सामग्रीहरूको गुणस्तर, पर्याप्त भण्डारण तथा स्वच्छ खानेपानी वितरण, मानसिक स्वास्थ्य सहायता सेवा, आकस्मिक स्वास्थ्य सामग्रीको बफर स्टक र सूचना प्रवाह लगायत आपतकालीन प्रतिकार योजना बनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सबै सरकारवाला सरकारी र गैर सरकारी निकायहरूबीच बिहिबार भएको छलफलमा यस वर्षको मनसुनजन्य विपदको पूर्व तयारी र प्रतिकार सम्बन्धी एकीकृत योजना बनाइएको छ। बर्खाको बेला कहीँ कतै बाढी, पहिरो वा सडक सडक अवरुद्ध भए लोकेसन ट्र्याक गरी तुरन्त उद्धार गर्न सकिने गरी मोबाइल एप तयार गरिएको जानकारी छलफलका क्रममा गृह मन्त्री सुदन गुरुङले दिनुभयो।
6: यसपालि हामी पञ्चायतमा कुनै बाढी पहिरो आइदिइहालेको खण्डमा पहिरो हटाउनको लागि उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको निरेशहरूलाई थाहा हुन्छ र पट्टि लाइन मिनिस्ट्रीले चाहिँ तुरन्त हामीले रेस्पोन्ड गर्ने हिसाबले बाटो बनाउने हिसाबले त्यो अनुसार एउटा एप डेभलप गरेका छौँ।
5: सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै तिनै तहको सरकार बीच समन्वय गरी एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने र विपदका समयमा नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई मन्त्री गुरुङले निर्देशन दिनुभयो।
6: पहिला भन्दा अहिले प्रहरी पनि एकदम इफेक्टिभ भूमिका काम गरिराख्नु भएको छ। हामी नागरिकको ज्यान बचाउनलाई जोसुकैले हेल्प गर्न सक्छ नि त।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले मनसुनजन्य विपद पूर्व तयारीको क्रममा राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार्य योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकाय बीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली मजबुत गरिएको जानकारी दिनुभयो।
7: गोदाम घरमा सामग्रीहरू कहाँ कहाँ छ र विभिन्न सरकार बालाहरूसँग अरू ठाउँमा पनि सामग्री छ, ती सबैलाई एकै ठाउँमा ल्याएर हामीले ठ्याक्क क्लिक गरेपछि अब हामीले थाहा पाउनु पर्यो र रिस्पोन्डरले चाहिँ कुन सामग्री कहाँ छ र परिचालन हुने मान्छे को जाने को नजाने, जस्तै हेबक नहोस् त्यहाँ भन्ने हिसाबले कम्प्युटर सिस्टमहरू चाहिँ एकदम एलर्ट सिस्टम राख्ने माननीय मन्त्रीजीको निर्देशन अनुसार हामी अब हाम्रो केही परिमार्जन गर्छौँ र त्यसपछि अनि हामी चाहिँ अब प्रतिकार्यमा अब अहिलेको हिसाबमा करिब अर्को हप्तादेखि हामी चाहिँ प्रतिकार्यमा जुट्नुपर्ने अवस्था छ।
5: छलफलमा संचार क्षेत्रका सरकारवालाहरूले विपद सम्बन्धी सूचना प्रवाह लगायत समाचार संकलन तथा सम्प्रेषणका लागि रेडियो नेपाल र नेपाल टेलिभिजन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो भने स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूले मानसिक स्वास्थ्य सहायता सेवा, आकस्मिक स्वास्थ्य सामग्रीको बफर स्टक तथा विपद पछिका रोगहरूको निगरानी प्रणाली तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो। सरकारी र गैर सरकारी सबै निकाय तथा संघ संस्थालाई एकीकृत समन्वय प्रणालीमा ल्याएर विपदबाट हुने जोखिम कम गर्ने तयारी गरिएको छ। सितु मानन्दर खड्का, रेडियो नेपाल, काठमाडौँ।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सितु मानन्दर खड्का। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझाव संकलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउनका लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनु भयो। गृह मन्त्रालय का अनुसार गुनासो, उजुरी तथा सुझावहरू टोल फ्री नम्बर 1112 साथै इमेलमा gunaso@mofa.gov.np र व्हाट्सएप नम्बर 9851360603 कल गर्न सकिने जनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गर्नुभएको हो। सरकारले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबल कारको विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव स्तरको निर्णय अनुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विज्ञ विश्व राईको संयोजकत्वमा 7 सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डले हिजो कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नतिजामा 64.13% विद्यार्थी वर्गकृत ग्रेडेड भएका छन्, जसमध्ये नियमिततर्फ 69.75 र आंशिकतर्फ 42.38% विद्यार्थीहरू ग्रेडेड भएका हुन्। कुल 4,18,170 विद्यार्थी सहभागी भएका मध्ये 2,68,190 विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। विगत वर्षहरूमा भन्दा यस वर्ष नतिजामा सुधार देखिएको छ। सशस्त्र प्रहरी बल नेपालको विशेष सक्रियतामा हिजो बागमती नदीमा जल उत्पन्न विपद उद्धारसँग सम्बन्धित अभ्यास सफलतापूर्वक सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकारको राजस्व र व्ययको अनुमान सहित आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल जारी रहेको छ। भोजपुरको पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम गर्न सफल भएको छ। गाउँपालिकाभित्र 5 आवश्यक पूर्वाधार सहितका बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएपछि घरमै प्रसूति हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
8: भोजपुरको पोवादुम्बा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम गर्न सफल भएको छ। गाउँपालिकाभित्र 5 आवश्यक पूर्वाधार सहितका बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएपछि घरमा नै प्रसूति हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार सबै वडामा सुरक्षित प्रसूति सेवा उपलब्ध भएपछि गर्भवती महिलाहरू स्वास्थ्य संस्थामै प्रसूति गराउन आउने क्रम बढेको छ। गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित स्वास्थ्य परीक्षणलाई अनिवार्य गरिएको छ। साथै पोषण सुधारका लागि आफै पाल्ने आफै खाने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष जोत्सन राईले बताउनु भयो। उहाँको अनुसार उक्त कार्यक्रम अन्तर्गत आमाहरूलाई कुखुरा वितरण गरी पोषणयुक्त आहारमा जोड दिइएको छ।
9: गर्भवती भइसकेपछि उहाँलाई चाहिने पोषणको कुराहरू पनि गाउँले प्रवाह गरिरहेको छ। गर्भवती भइसकेपछि उहाँलाई 2 पोथी हामीले वितरण गर्छौँ। त्यो सँगसँगै भाले एउटा भाले पनि हामीले वितरण गरेको छ। त्यो भाले चाहिँ जब बच्चा भइसकेपछि त्यो भाले चाहिँ गाडेर सुप खाने र त्यो सँगसँगै पोथी चाहिँ हामीले जुन वितरण गर्छौँ 2 पोथी त्यो चाहिँ आफू गर्भवती भयो भने आमाले खाने अन्डा त्यस पछाडि चाहिँ बच्चा भइसकेपछि 2 चाहिँ बच्चालाई खुवाउने।
8: स्थानीय स्तरमै सहज रूपमा प्रसूति सेवा उपलब्ध भएपछि नागरिकले ठूलो राहत महसुस गरेका छन्। स्थानीय बलराम राईले पहिले प्रसूति गराउन स्टेचरमा बोकेर टाढाको अस्पताल पुर्याउनु पर्ने बाध्यताको अन्त्य भएको बताउनु भयो।
10: हामी पनि त बोकेर मनडाँडासम्म निकाल्ने अब स्टेचर नभएर पनि अब यसो होइन जोगी सोगी बनाएर अब केही आउनेवाला छ भन्यो भने हामी पनि साथ पुर्याउन चाहन्छौँ।
8: बर्थिङ सेन्टर विस्तारसँगै सुरक्षित मातृत्व सेवा सुनिश्चित हुनुका साथै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचमा उल्लेखनीय सुधार आएको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
11: नारायणी अस्पतालको सूचना।
12: नारायणी अस्पताल परिसर बिरगन्जमा यही मिति 2083 जेठ 12 गतेदेखि 1 हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 दिउँसो 3 नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसिडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसिडी स्क्रिनिङ क्याम्पमा सहभागी बनाऊ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
11: समयमै जाँच गरौँ, गम्भीर रोगबाट बचौँ। नारायणी अस्पताल, बिरगन्ज, पर्सा।
0: अब बाँकी समाचार। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राको सबैभन्दा महत्वपूर्ण दिन भोटो देखाउने जात्रा आज ललितपुरको जावलाखेलमा धुमधामका साथ मनाइँदैछ। मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पुर्याइएको 4 दिनमा भोटो देखाउने परम्परा रहिआएको छ। आज राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानका अधिकारीले मच्छिन्द्रनाथको रथको चारै दिशाबाट हिरा मोती मडी माडी जडित ऐतिहासिक भोटो देखाउने र प्रदर्शन गर्ने चलन रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका उपविदेश मन्त्रीले तेहरान वासिङटनसँग कूटनीतिक संवाद अघि बढाउन तयार रहेको बताउनु भएको छ। तर उहाँले कुनै पनि सहमतिको कार्यान्वयनका लागि अमेरिका जिम्मेवार हुनुपर्ने र इजरायलले सम्झौताका शर्तहरू पालना गर्ने सुनिश्चित गर्नुपर्ने बताउनु भएको छ। अब आर्थिक समाचार, केशव ढुङ्गानाबाट।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: साना तथा मझौला आयोजना प्रवर्धन गर्ने लक्ष्यका साथ सरकारले 10 मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता PPA खुल्ला गरेको छ। साना तथा मझौला आयोजनाको विकास एवं लगानी प्रवर्धन गर्ने उद्देश्यले PPA खुल्ला गरेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनुभयो। जलविद्युत क्षेत्रमा लगानी गरौं र अगाडि बढौं भन्ने मनसायका साथ अगाडि बढ्न चाहेका व्यवसायीलाई प्रेरित गर्ने उद्देश्यले सरकारले 10 मेगावाट सम्मका आयोजनाको विद्युत खरिद बिक्रीमा सहजीकरण गरेको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपालका निजी क्षेत्रले सुरुका दिनमा साना तथा मझौला आयोजना निर्माणमा नै ध्यान दिएका भए पनि पछिल्लो दिनमा ठूला लगानीका अर्ध जलाशयुक्त प्रकृतिका आयोजनाहरू समेत निर्माण गर्दै आएका छन्। एसियाली विकास बैंक ADB नेपालका नगरपालिकाहरूमा खानेपानी र सरसफाई सुधारका लागि 11.5 करोड $50 लाख बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। यो सहुलियतपूर्ण ऋण विभिन्न 13 जिल्लाका नगरपालिकाहरूमा सञ्चालित एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनामा खर्च हुनेछ।
0: अब खेल समाचार। फिफा विश्वकप फुटबल 2026 अमेरिकाले अस्ट्रेलियालाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियालाई 2-0 अन्तरले पराजित गर्दै अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो। त्यस्तै आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई 1-0 अन्तरले पराजित गरेको छ। त्यस्तै अहिले ब्राजिल र हाइटी बीच खेल भइरहेको छ। खेलमा ब्राजिलले 3-0 अग्रता कायम गरिरहेको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:09 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको हिजोको बैठकद्वारा सार्वजनिक खरिद दोस्रो संशोधन सहितका 4 अध्यादेश स्वीकृत। सहमतिकै आधारमा नेतृत्व चयन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 नतिजा सार्वजनिक, विगत भन्दा यस पटकको नतिजामा सुधार। अमेरिका र इरान वार्ता अगाडि बढ्ने संकेत। इजरायल र हिजबुल्लाह बीच युद्ध विराम भएको दावी। र फिफा विश्वकप फुटबल अन्तर्गत गए राति र आज बिहान भएको खेलमा अमेरिका र मोरक्को विजयी सुरुवात। ब्राजिल र हाइटी बीचको खेल जारी। ब्राजिल 3-0 अग्रतामा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: पाउनुहोस्।
1: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# हैश डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाई यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
1: आजको कार्यक्रममा प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित, पुँजीगत खर्च वृद्धिका लागि अर्थ मन्त्रालयबाट सम्बन्धित मन्त्रालय एवं निकायलाई सहजीकरण गरिने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई, आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा राष्ट्रिय योजना आयोगद्वारा सरकारवाला निकायहरूसँग छलफल, मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव मुख्य चुनौतीको रूपमा रहेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क र एसियाली विकास बैङ्क एडिबीद्वारा नेपालका नगरपालिकामा खाने पानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत लगायतका आर्थिक प्रसङ्ग प्रस्तुत गर्छौं।
2: प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको बिहिबारको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राख्नुभएको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले गत जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्नुभएको थियो। विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि यही असार 1 र 2 गते सभामा छलफल भएको थियो। सो छलफलमा उठेका प्रश्नको जवाफ बुधबार र बिहिबार सम्बन्धित मन्त्रीहरूले दिनुभएको थियो। प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि राजस्वको अलावा सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प नभएको बताउनुभयो।
3: राज्य सञ्चालन गर्नका लागि राजस्वका अलावा सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प नरहेको कुरा मैले यसै सम्मानित सदनमा पटक पटक राखिसकेको छु। आगामी आर्थिक वर्षमा वैदेशिक र आन्तरिक ऋण क्रमशः 247 र 410 अर्ब परिचालन गरिने, तर सोही अवधिमा आन्तरिक ऋणको सावा र ब्याज भुक्तानीका लागि 246 अर्ब खर्च हुने र खुद रु 164 अर्ब मात्र आन्तरिक परिचालन गरिने हाम्रो अनुमान छ। आन्तरिक ऋणलाई आर्थिक क्रियाकलाप चलायमान गराउने राज्यका प्राथमिकता प्राप्त आयोजनामा विनियोजन गरिएको छ। अर्थतन्त्रको आकार जिडिपीको तुलनामा जिडिपीको सापेक्षतामा सार्वजनिक ऋण गत विगत भन्दा धेरै वृद्धि नहुने अनुमान हाम्रो छ। लगभग हामी 44% अफ जिडिपीकै हाराहारीमा रहनेछौँ। यो अलिकति गणितीय हिसाबले अनौठो लागे पनि यथार्थ यो नै हो, किनकि हामी 7 खर्ब जति ऋण लिए पनि धेरै ऋण पुरानो दायित्व तिर्नमै जान्छ र जिडिपीको आकार हामीले प्रक्षेपण गरेकै रफ्तारमा अगाडि बढ्यो भने चाहिँ डेट टु जिडिपी रेसियो यो लगभग स्थिर हुने अवस्था छ। त्यसैले 6-7 खर्ब ऋण बोकेर ऋणको बलमा चाहिँ बजेट कार्यान्वयन भन्ने जुन बारम्बार दोहोऱ्याएको भाष्य चाहिँ त्यो गलत नै भएको व्यवहार म माननीय सांसदज्यूहरूलाई राख्न चाहन्छु। यसै सन्दर्भमा बजेट पनि धेरै ठुलो आकारको आयो कि भनेर पटक पटक टिप्पणी भएको मैले सुन्न पाएँ। बजेटको आकार जिडिपीको प्रक्षेपित जिडिपीको सापेक्षतामा हेर्नुपर्ने हुँदछ। भूकम्पपछि यो 32-33-35% अफ जिडिपीमा फुकिएको बजेटको आकार यसपटक जम्मा 28.5% हुने, त्यसैले यो 10-12 वर्षमै सबभन्दा सानो बजेट, एकदम अनुशासित बजेट भएको कुरा पनि म सम्मानित सदनलाई जानकारी दिन चाहन्छु। हामीले अलिकति फरक दृष्टिकोण राखेकै हो। गरिबी कसरी घटाउने भन्ने विषयमा हामीले यो सामाजिक सुरक्षाका विद्यमान कार्यक्रमहरू कुनै पनि कटौती नगरेको, जे जे गरिबीका नाममा ल्याइएका अघिल्ला कार्यक्रमहरू सबै यथावत छन्, त्यसैले गरिबीमुखी कार्यक्रमहरू काटियो कि भन्ने आशंकालाई पनि म निवारण गर्न चाहन्छु। तर हामीले स्पष्ट धारणा यसपटक के राखेको हो भने केवल नगद वितरण गरेर मात्र दिगो रूपमा गरिबी घट्दैन भन्ने यथार्थलाई हामीले स्वीकार गरेका छौँ र मानिसहरूलाई सहायता लिने अवस्थामा राख्ने होइन, आमदानी आर्जन गर्ने अवस्थामा पुर्याउने पक्षमा हामी छौँ। त्यसैले कृषिको आधुनिकीकरण, सिँचाइ, कृषि बिमा, श्रमिक सुरक्षा, सिप विकास, उद्योग, स्टार्टअप, पर्यटन, डिजिटल अर्थतन्त्र र निजी लगानी मार्फत रोजगारी सिर्जना गर्ने रणनीति लिएका छौँ। अन्तत गरिबी घटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको स्थायी आमदानी र रोजगारी हो र यो स्थायी आमदानी र रोजगारी डिसेन्ट वेल रेमुनरेटेड जब्सबाट आउँछ। त्यसको 85-90%सम्मको सिर्जना निजी क्षेत्रले गर्ने गर्दछ। त्यसैले निजी क्षेत्रलाई उत्साहित नबनाइकन, उनीहरूको मनोबल नउठाइकन चाहिँ यता रोजगारी पनि सिर्जना नहुने र चिरस्थायी रूपमा गरिबी पनि निवारण नहुने भावनाले हामीले त्यो धारणा लिएका हौँ र हाम्रो सारमा हाम्रो दृष्टिकोण भनेको गरिबीको व्यवस्थापन मात्र गर्ने होइन, समृद्धिको सिर्जना हो। केवल सहायता होइन, अवसर केवल वितरण होइन उत्पादन, केवल भत्ता होइन आमदानी र रोजगारी भन्ने दृष्टिकोणबाट यो बजेट ओतप्रोत नै भएको छ।
2: अर्थमन्त्री डाक्टर वाग्लेले आन्तरिक ऋणलाई आर्थिक क्रियाकलाप चलायमान गराउने राज्यका प्राथमिकता प्राप्त आयोजनामा विनियोजन गरिएको पनि बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा दलित बालबालिकाको पोषण भत्ता दोब्बर गरिएको उल्लेख गर्नुभयो।
3: आर्थिक, सामाजिक तथा मानवीय विकासमा पछाडि परेको कर्णाली, मधेस र सुदूरपश्चिम लगायतका क्षेत्रलाई प्राथमिकतामा राखी क्षेत्रगत बजेट तथा कार्यक्रम विनियोजन गरिएको छ। दलित बालबालिकाको पोषण भत्ता दोब्बर गरिएको छ। कृषिको मल, बिउ, सिँचाइ, मूल्य श्रृङ्खलामा प्रदान गरिएको अनुदानले लक्षित वर्गको उत्थानमा सहयोग पुर्याउने विश्वास मैले लिएको छु। शिक्षा स्वास्थ्यमा बजेट अलिक कम भयो कि भन्ने टिप्पणी पनि यहाँ आएको छ। अङ्क नै हेर्ने हो भने त्यस्तो यथार्थ होइन, पोहोर परारभन्दा बढेकै छ एब्सोल्युट टर्म्समा। तर हाम्रो ठुलो रकम सङ्घीय सरकारले भन्दा पनि स्थानीय तहमा यसपालि 151 अर्ब हामी स्थानीय तहलाई नै विनियोजन गर्दैछौँ शिक्षा क्षेत्रमा। त्यो धेरै चाहिँ तलब सुविधा पनि हो शिक्षकहरूको, र आगामी वर्ष शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आमूल पुनर्संरचनासहित यस क्षेत्रको दिगो विकासको जग निर्माण गर्ने नीति लिएको छ। विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्नका लागि अस्पतालहरूको निर्माणलाई निरन्तरता दिइएको छ। स्वास्थ्य बिमाको पुनर्संरचना गर्नै पर्ने बिन्दुमा हामी आएका छौँ। हामीले 10 अर्ब छुट्याएको स्वास्थ्य बिमाको दायित्व अहिले लगभग यो म आएपछि मात्रै पनि 5 अर्ब थपिसके, अन्य अरू अरबौँ चाहिँ अरू थप दायित्वहरू आइरहेका छन्। र यो असीमित दायित्वको बोझमा हामीले चाहिँ यसलाई कुनै न कुनै रूपले बाँध्नुपर्नेछ। मलाई आशा छ साउनपछि हामी अलिकति दिगो मोडालिटीमा चाहिँ सङ्क्रमण गर्न सक्छौँ भन्ने आशा मैले राखेको छु। शिक्षा, स्वास्थ्य र विद्युतमा महसुल लगाइएको विषय पनि आएको रहेछ। यसमा मैले पनि पटक पटक यसमा स्पष्ट पारिसकेको छु। बिजुलीमा भ्याट भन्ने कुरा अन्तिम उपभोक्तामा भार नपर्ने गरेर हामी व्यवस्थापन गर्दैछौँ। यो खरबौँको लगानी भएको क्षेत्र, खरबौँको लगानी आवश्यक भएको क्षेत्र, जिडिपीमा ठुलो हिस्सा ओगटिरहेको क्षेत्रलाई यो औपचारिक अर्थतन्त्रको जालोबाट बाहिर राख्न सक्ने सुविधा थिएन। अघिल्ला सरकारहरूले यसलाई अप्रिय भन्छ कि भनेर नआटेको पनि हुनसक्छ। एउटा बलियो जनादेश प्राप्त सरकारले यो दीर्घकालीन राष्ट्रिय हितमा रहेकोले आँट्नै पर्ने थियो। तर अन्तिम उपभोक्तालाई भार नपरोस् भनेर हामी मूल्य समायोजन गर्ने, वा यो लगाएकै खण्डमा पनि यो 5% भने पनि 5% हुँदैन, किनकि 50 युनिट फ्री नै भनेका छौँ। त्यो फ्री युनिटको थ्रेसवर्डलाई बढाएर 100-150 पुर्याएर लगभग 95% नेपालीलाई यसको असर नपर्ने गरेर चाहिँ हामीले त्यो तयारी गरिरहेका छौँ। यसै पनि यसमा ऊर्जा मन्त्री र अर्थमन्त्री बिच चाहिँ घनीभूत संवादहरू भइ नै रहेको छ। साउन 1 गतेदेखि यसको उपभोक्ताको हितमा नै, आम नेपाली जनताको हितमा नै निर्णयहरू आउनेछन्। नेपाल सरकारकै पूर्ण स्वामित्वमा रहेका आयोजनाहरू, मर्स्याङदी, कालीगण्डकी जस्ता आयोजनाहरू 30 वर्षभन्दा पुरानो भइसके, त्यो त्यसबाट आएको डिभिडेन्डलाई पनि अब नेपाली जनतालाई नै फिर्ता दिने विधिहरूमा पनि हामीले छलफल गरिरहेका छौँ। शिक्षाको विषयमा पनि अलि भ्रम छरियो वा हामीले बुझाउन सकेनौँ। शिक्षामा झन्डै अब वार्षिक 10 लाखसम्म हामीले आयकर छुट भनेका छौँ, भनेपछि मासिक 83,000 र क्रमशः त्यो मासिक 1 लाखै आमदानी भएका घर परिवारले कर तिर्नै नपर्ने गरेर एउटा ठुलो क्रान्तिकारी छुट हामीले दिएका छौँ एकातिर। अर्कोतिर शिक्षामा निजी स्कुलहरूमा यो लाग्ने भनेका हौँ 3%, तर तपाईँ करको नेटमा आउनुभएको छ भने आफ्नो बाल बालिकाको लागि निजी स्कुलमा गरेको खर्चको पनि 25,000 रुपियाँसम्म कर कटी गर्न पाइने व्यवस्था अहिले गरेका छौँ। तर ट्याक्स नेटमा चाहिँ आइदिनु पर्यो। तपाईँ बच्चा बालबालिकाको लागि 5,000, 10,000, 15,000 निजी स्कुलमा खर्च गर्न सक्ने हैसियत पनि राख्ने, यता वार्षिक 10 लाख, 12 लाखसम्मको आमदानी पनि हुने, तर राज्यले नचिन्ने गरेर लुकेर बसेको अवस्थामा चाहिँ राज्यले दिने, तपाईँ हामीले दिने लाभबाट चाहिँ वञ्चित हुनुपर्ने हुन्छ। त्यसैले हामी अर्थतन्त्रको अभूतपूर्व औपचारिकीकरणको अभियानमा छौँ।
2: उहाँले विनियोजन ऐन 2082 र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 संशोधन गरी पुँजीगत तर्फको रकमान्तर विषयगत मन्त्रालयले नै गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको पनि स्पष्ट पार्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा संशोधन गरी प्रक्रियालाई छोट्याइएको र आयोजना प्रमुख लगायत जनशक्तिको स्थायित्व सुनिश्चित गरिएकाले पनि अब पुँजीगत खर्चमा वृद्धि हुने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले पुँजीगत खर्च वृद्धिका लागि अर्थ मन्त्रालयबाट सम्बन्धित मन्त्रालय एवं निकायलाई सहजीकरण गरिने समेत उल्लेख गर्नुभयो।
1: राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा सरकारवाला निकायहरूसँग छलफल गरेको छ। छलफलमा अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले सुशासन, आर्थिक विकास र उत्पादनशीलतामा प्रोत्साहन गर्ने गरी सरकारले ल्याएको बजेट ऐतिहासिक भएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले अहिलेको सरकारले कागजी प्रक्रिया भन्दा पनि तोकिएको काम शत प्रतिशत समयमै सम्पन्न गर्न चाहेको भन्दै अहिलेको जनशक्तिले काम सम्पन्न गर्न नसक्ने हो भने युवा शक्तिलाई इन्टर्नसिपमा लगाउन पनि सरकार तयार रहेको बताउनुभयो। छलफलमा आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालयहरूबीच समन्वय बढाउनु पर्नेमा जोड दिनुभयो। त्यसै गरी आयोगका सचिव रविलाल पन्थले नवयुवाहरूको आन्दोलनको मर्म र महत्वाकांक्षालाई सम्बोधन गरी आएको बजेटले नयाँ पुस्तामा आशा पलाएको बताउनुभयो। छलफलमा विभिन्न मन्त्रालयका सचिवहरूले बजेट कार्यान्वयन गरी पुँजीगत खर्च बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: अर्थमन्त्री डाक्टर सोडी मुवाग्लेले वर्तमान सरकार निजी क्षेत्रप्रति अत्यन्तै सकारात्मक भएकाले ढुक्क भएर व्यवसाय गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा राजधानीमा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानी मैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक विषय छलफलमा सहभागी भई उहाँले निजी क्षेत्रलाई उत्साहित भएर काम गर्न आग्रह गर्नुभएको हो। उहाँले विगतका नीतिगत तथा प्रशासनिक जटिलताका कारण व्यवसायमा देखिएका समस्या समाधान गर्दै उद्यमी व्यवसायलाई पुनः सक्रिय बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले 10 लाख रुपियाँसम्मको आयमा कर छुट, विद्युत क्षेत्रमा लगाइएको करलाई अन्तिम उपभोक्ता मैत्री बनाउने प्रयास तथा सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत शिक्षा र पोषण लक्षित कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिनुभयो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्र सुदृढ बनाउन र लगानीकर्ताको मनोबल बढाउने खालको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेटले सकारात्मक संकेत दिए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रसँगको सहकारी अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो। चेम्बर अफ कमर्सका निवर्तमान राजेन्द्र मल्लले गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिए पनि राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउने व्यवस्था उपयुक्त नभएको बताउनुभयो। चेम्बर अफ कमर्सका सल्लाहकार परिषदका अध्यक्ष तथा पूर्व अध्यक्ष राजेश काजी श्रेष्ठले निजी क्षेत्रको सम्मान नहुने मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले सम्पत्ति शुद्धिकरण निवारण ऐन र संगठित अपराध सम्बन्धी कानुनी व्यवस्थाले व्यवसायी तथा लगानीकर्ता माझ त्रासको वातावरण सिर्जना गरेको बताउनुभयो। चेम्बरका पूर्व अध्यक्ष सुरेश कुमार बस्नेतले सम्पत्ति शुद्धिकरण सम्बन्धी व्यवस्थामा घर जग्गा तथा पैतृक सम्पत्तिको कारोबारमा समेत 5% लाभ कर लगाउनु न्यायचित नभएको बताउनुभयो।
1: मुलुकको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव देखिएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले गरेको अध्ययन अनुसार पर्याप्त पुँजीको अभाव, उच्च उत्पादन लागत, जनशक्ति पलायन, पर्यावरण मैत्री उद्योगको व्यवस्थापन र सञ्चालनलाई पनि चुनौतीको रूपमा लिइएको छ। औद्योगिक पूर्वाधार निर्माणलाई तीव्रता दिनु, औद्योगिक उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नु, कच्चा पदार्थको उचित प्रबन्ध गर्नु, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु, निर्यातजन्य वस्तुको विविधीकरण गर्नु लगायत चुनौती औद्योगिक क्षेत्रमा रहेका नेपाल राष्ट्र ब्याङ्कको अध्ययनले देखाएको छ। नेपाल राष्ट्र ब्याङ्कले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा स्थापना भएका उद्योगमा पुँजी अभाव तथा बजारीकरणको समस्या रहेको छ।
2: एसियाली विकास ब्याङ्क एडिबीले नेपालका नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडिबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। एडिबीका अनुसार परियोजनाले खानेपानीको पहुँच विस्तार र ढल तथा फोहोर पानी व्यवस्थापनमा भूमिका खेल्ने बताइएको छ।
1: हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछौ। कार्यक्रम धितोपत्र तथा वस्तु विनिमय नेपाल धितोपत्र बोर्डको सहयोगमा रेडियो नेपालको राष्ट्रिय प्रसारण मार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 7:40 देखि 7:55 बजेसम्म प्रसारण हुने गर्दछ। कार्यक्रम धितोपत्र तथा वस्तु विनिमय रेडियो नेपालको राष्ट्रिय प्रसारणका अतिरिक्त देशभरका विभिन्न एफएम रिले स्टेशनहरूका साथै रेडियो नेपालको एप्स र अनलाइन पत्रिका www.onlineradionepal.gov.np मार्फत समेत प्रत्यक्ष रूपमा सुन्न सकिन्छ।
1: यो कार्यक्रममा नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित विभिन्न विषयहरू, त्यस क्षेत्रका नीतिगत निर्णयहरू तथा बजारको अनुगमनसँग सम्बन्धित विविध सामग्रीहरू प्रस्तुत गर्ने गरिन्छ। कार्यक्रममा

0: चिन्ता व्यक्त। नेपाल धितो पत्र बोर्डद्वारा आगामी आर्थिक वर्षका लागि नेपाल धितो पत्र बोर्डको नीति तथा कार्यक्रमका लागि सुझाव दिन सम्बद्ध सरोकार भएकाहरूलाई आग्रह गरे बमोजिम सुझाव दिने क्रम जारी। आगामी नीति तथा कार्यक्रम कस्तो आउनु पर्ला भनी हामीले लिएका केही सुझावहरू। अर्थमन्त्री स्वर्णिम वाग्लेले पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बनाउँदै व्यक्तिगत एवं संस्थागत लगानीकर्ताको आकर्षण बढाउन आवश्यक भएकोमा जोड र साताको नेपाली शेयर बजारको समीक्षा लगायतका विषयहरू लिएर उपस्थित भएका छौँ। सरकारले नेपाली धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा कैलालीका डाक्टर गोपाल भट्टलाई नियुक्त गरेको छ। यस सम्बन्धी थप प्रसंग आजको पहिलो प्रस्तुतिमा।
1: सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले डाक्टर भट्टलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक समेत रहनुभएका भट्ट कैलालीका बासिन्दा हुनुहुन्छ। डाक्टर भट्टले स्टक मार्केटमा विद्यावारिधि गर्नुभएको छ। उहाँले यसअघि नेपाल सरकारको रुग्ण उद्योग पुनस्थापना समितिको सदस्य भएर पनि काम गर्नुभएको छ। धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न धितोपत्र सम्बन्धी एन 2063 दफा 7 उपदफा 3 अनुसार समिति गठन भएको थियो। समितिले गत वैशाख 15 इच्छुक व्यक्तिहरूको विवरण माग गरेको थियो। तोकिएको म्यादभित्र 47 अध्यक्ष पदका लागि आवेदन दिनुभएको थियो। आवेदक मध्येबाट सिफारिस समितिले डाक्टर भट्ट सहित डाक्टर नवराज अधिकारी, विनय देव आचार्य र मुकुन्द कुमार छेत्रीको नाम संक्षिप्त सूचीमा राखेको थियो। तिनै नाम मध्येबाट मन्त्री परिषदमा 3 नाम गएको थियो, जसमध्येबाट डाक्टर भट्टलाई नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।
0: नेपाल धितोपत्र बोर्डले आफ्नो 34 वार्षिक उत्सव मनाए सम्बन्धी एक सामग्री अबको प्रस्तुतिमा।
1: नेपाल धितोपत्र बोर्डले आफ्नो 34 वार्षिक उत्सव विभिन्न कार्यक्रमहरूको आयोजना गरी जेठ 25 मनाएको छ। यसै सन्दर्भमा बोर्डको आयोजनामा बोर्डको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न 30 रक्तदान गर्नुभयो। त्यसै गरी वार्षिक उत्सवको अवसर पारेर नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सम्बन्धी विभिन्न लेखहरूको सङ्गालो लेख विशेषाङ्क प्रकाशित गरेको छ। विशेषाङ्कमा धितोपत्र बजार, मुलुकको आर्थिक अवस्था, व्यवस्थापन लगायतका विषयमा केन्द्रित 25 लेख रचना समेटिएको छ। विशेषाङ्क डिजिटल रूपमा प्रकाशित गरिएको हो। लेख विशेषाङ्क नेपाल धितोपत्र बोर्डको वेबसाइटमा हेर्न र पढ्न सकिने व्यवस्था मिलाएको बोर्डले जनाएको छ।
0: नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष उत्तर कुमार खत्रीले पुँजी बजारको विकास तथा सुधारको लागि विभिन्न आयोग एवं कार्यदलहरूले दिएका सुझाव क्रमशः लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। यस सम्बन्धी एक सामग्री अबको प्रस्तुतिमा। नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष उत्तर कुमार खत्रीले पुँजी बजारको विकास तथा सुधारका लागि सरकारद्वारा गठित विभिन्न आयोग तथा कार्यदलहरूले दिएका सुझाव क्रमशः लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। नेपाल धितोपत्र बोर्डमा अर्थ मन्त्रालयका प्रतिनिधि समेत रहनुभएका नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष खत्रीले नेपाल धितोपत्र बोर्डको 34 वार्षिकोत्सवको अवसरमा प्रतिबद्धता पत्र जारी गर्दै आगामी आर्थिक वर्षको बजेटले सूचीकृत कम्पनीहरूको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने गरिएसँगै बजार थप गतिशील एवं चलायमान हुने अपेक्षा गरिएको बताउनु भएको हो। उहाँले नियामकीय क्षमता तथा संस्थागत सुदृढीकरण, प्रविधिको अवलम्बन, लगानीकर्ताहरूको हकित संरक्षण एवं सुशासन प्रवर्धन, धितोपत्र बजार सम्बन्धी कसुरको अनुसन्धान तथा कारवाही जस्ता विषयहरू बोर्डको प्राथमिकतामा रहेको उल्लेख गर्नु भएको छ। प्रतिबद्धता पत्रमा तत्कालीन अध्यक्ष खत्रीले सार्वजनिक निष्कासनलाई स्वच्छ एवं पारदर्शी बनाउन आवश्यक संरचनागत र कानुनी सुधार गर्ने, एसएमई प्लेटफर्म, वस्तु विनिमय बजार र त्यसका पूर्वाधारहरूलाई सञ्चालनमा ल्याउने, बजार सञ्चालकहरूको संरचना सुधार एवं बजार सहभागीहरूको व्यावसायिक अभिवृद्धि गर्ने र बजारमा शिक्षा तथा सचेतना कार्यक्रमहरू समेत प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ। बोर्डले नेपालमा धितोपत्र बजार सम्बन्धी गतिविधिहरूलाई विश्वसनीय, गतिशील र पारदर्शी बनाउन आयसकोबाट प्रतिपादित बजार सम्बन्धी सिद्धान्त, अन्तर्राष्ट्रिय प्रचलित अभ्यास, सरकार तथा अन्य सरकारवाला निकायहरूको निर्देशन एवं मार्गदर्शन र सरकारले तय गरेका बजार विकासका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन र धितोपत्र सम्बन्धी कानून एवं कार्य प्रक्रियामा सुधार गर्दै अघि बढ्ने विश्वास प्रतिबद्धता पत्र मार्फत दिलाउनु भएको छ। बोर्डले नेपाल सरकारको आवधिक योजना, आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र वार्षिक बजेटले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धमा लिएका नीति, रणनीति तथा कार्यक्रम अनुरूपका निर्धारित लक्ष्य हासिल गर्ने भूमिकातर्फ अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्दै बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण

0: थप सुधारका लागि नेपाल सरकार लगायत वित्तीय क्षेत्रका अन्य नियमनकारी निकायहरू, अन्तर्राष्ट्रिय संघ संस्था तथा बजार सम्बद्ध पक्षहरू सबैबाट निरन्तर सहयोगको अपेक्षा गरेको प्रतिबद्धता पत्रमा तत्कालीन अध्यक्ष खत्रीले उल्लेख गर्नु भएको छ। प्रतिबद्धता पत्रमा अध्यक्ष खत्रीले धितोपत्र सम्बन्धी ऐन 2063 प्रदत्त अधिकार अनुरूप बजारलाई भरपर्दो, विश्वसनीय एवं गतिशील बनाउन बोर्डबाट कार्य सम्पादन हुँदै आएको नेपाल सरकारको नीति बमोजिम पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गर्न बोर्ड सदैव सक्रिय रहेको प्रतिबद्धता पत्रमा उल्लेख गर्नु भएको छ। नेपाल धितोपत्र बोर्डको 34 वार्षिक उत्सवको अवसरमा अर्थमन्त्री सोनिम वाग्लेले एक शुभकामना सन्देश जारी गर्नु भएको छ। यस सम्बन्धी एक सामग्री अबको प्रस्तुतिमा।
1: शुभकामना सन्देशमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बनाउँदै व्यक्तिगत एवं संस्थागत लगानीकर्ताको आकर्षण बढाउनु आवश्यक रहेको बताउनु भएको छ। नेपाल धितोपत्र बोर्ड सेबोन स्थापनाको 34 वार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले पुँजी बजारको विकासका लागि सेबोनले आफ्नो संस्थागत र नियामकीय क्षमता सुदृढ गर्दै लैजाने र सेवालाई चुस्त एवं प्रविधि मैत्री बनाउँदै प्रभावकारी नियमन र सुपरिवेक्षण मार्फत प्रणालीगत जोखिम घटाउनेछ भन्ने विश्वास लिएको बताउनु भएको छ। पुँजी बजारको नियामकीय भूमिकालाई प्रभावकारी बनाउँदै आगामी दिनमा सेबोनले पुँजी बजारमा सुशासन, बजारको सुधार तथा विकासबाट लगानीकर्ताको हित संरक्षण एवं प्रवर्धन गर्ने अपेक्षा राखेको बताउनु भएको छ।
0: नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षका लागि बोर्डको नीति तथा कार्यक्रमका लागि सरोकार भएका विभिन्न पक्षबाट सुझाव माग गरेको छ। यस सम्बन्धी एक सामग्री अबको प्रस्तुतिमा।
1: नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षका लागि बोर्डको नीति तथा कार्यक्रमका लागि सरोकार भएका विभिन्न पक्षबाट सुझाव माग गरेको छ। यसै विषयमा केन्द्रित भएर आज हामीले काठमाडौँमा केही लगानीकर्ता तथा धितोपत्र बजारका व्यवसायीहरूलाई बोर्डको आगामी नीति तथा कार्यक्रम कस्तो आउनु पर्ला भनी सोधेका छौँ। सर्वप्रथम धितोपत्र व्यवसायी भरत राणा भा,
2: अब अहिले तत्कालै सेवनले चाहिँ गर्नुपर्ने भनेको बजारलाई अलिकति पेनिक सिचुएसन चाहिँ देखिया छ, त्यहाँबाट रिभाइभ गराउनको लागि डिमान्ड साइड बढ्ने टाइपको प्रोग्रामहरू चाहिँ ल्याउनु पर्छ, जसले गर्दाखेरि तत्कालै बजार पनि अलिकति रिभाइभ हुन सकोस् र लङ टर्ममा चाहिँ इन्भेस्टरलाई यो बजारप्रति चाहिँ विश्वास बढोस्। नीति नियमहरू भनेको त समयसँगै अब आइराख्ने कुराहरू भए त्यसलाई चाहिँ रिभाइज गराउँदै चाहिँ जाने कुराहरू भए र अहिले तत्कालै बजारलाई चाहिँ रिभाइभ गराउनको लागि बजारमा डिमान्ड साइड क्रिएट गर्नलाई के गर्न सकिन्छ त्यो कामहरू गर्न पर्ने देखिन्छ र त्यसको लागि अहिले सेवनले तत्कालै गर्न सक्ने भनेको चाहिँ तुरुन्तै बजेटमा पनि आयो, धेरै पहिलोबाट बजेटमा आइरहेको कुरा भयो, अब एनआरएनको कुरा एनआरएनले तत्कालै चाहिँ तपाईँको लगानी गर्न सक्ने वातावरण बनाउन सक्छ एउटा। दोस्रो भनेको राष्ट्र ब्याङ्कको मोनिटरी पोलिसीबाट चाहिँ संस्थागत लगानीकर्ता त्यसमा पनि ब्याङ्क फाइनेन्सहरू जसले चाहिँ योभन्दा पहिला सेयर चाहिँ रेगुलर ट्रेड गर्न सक्थे, बजार अलिकति बढिसकेपछि राष्ट्र ब्याङ्कले आफूले रेगुलेट गर्ने कम्पनीहरूलाई अलिकति टाइट गर्ने पोलिसी चाहिँ ल्याइदियो र त्यसको चाहिँ अप्रत्यक्ष चाहिँ असर सेयर बजारमा पर्यो। यदि राष्ट्र ब्याङ्कले चाहिँ यो पोलिसीबाट ब्याङ्क फाइनेन्सले किनेर 6 महिना होल्ड गर्ने पोलिसी ल्याएको छ त्यसलाई अहिले तत्काल हटाइदियो भने त्यसले डिमान्ड साइड क्रिएट गराइदिन्छ र अहिले जुन एक्सेस लिक्विडिटी छ बजारमा फाइनेन्सियल सेक्टरमा त्यसको युटिलाइज पनि हुन्छ र उनीहरूले पनि आफूले केही इन्भेस्ट गरेर त्यहाँबाट चाहिँ रिटर्न लिन सक्छ र त्यसलाई त्यो टाइपको चाहिँ कुराहरू तत्कालै गर्न सक्ने मोनिटरी पोलिसीबाट राष्ट्र ब्याङ्कले गर्न सक्ने र सेवनले चाहिँ आफ्नो नीति तथा कार्यक्रमबाट तत्कालै गर्न सक्ने कुराहरू चाहिँ यी हुन सक्छ।
1: त्यसै गरी धितोपत्र बजारका लगानीकर्ता छोटेलाल रौनियार धितोपत्र बजारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्नो सुझाव यसरी व्यक्त गर्नुहुन्छ।
3: जुन आइपिओ बोनस राइटहरू आइरहेछ नि त्यसले सप्लाई धेरै भयो डिमान्ड भएन अनि यसले गर्दाखेरि बजारको अवस्था झन्झन खस्किँदैछ, त्यसको लागि धितोपत्र बोर्डले डिमान्ड बढाउने कामतिर लाग्नु पर्यो। राष्ट्र ब्याङ्कसँग गएर सल्लाह गरेर राष्ट्र ब्याङ्कले पिएफआईले सेयर किनेर 6 महिना राखेर मात्र बेच्न पाउने बनाएछ नियम, अहिले त्यो चाहिँ सेयर किन्ने बित्तिकै बेच्न पाउने नियम गरिदियो भने तरलताको जुन समस्या छ त्यसको पनि व्यवस्थापन हुन्थ्यो र ब्याङ्कहरू पनि अलिअलि कमाई हुन्थ्यो र ब्याङ्कहरूले अलिअलि लगानीकर्ताहरूले डिभिडेन्ड बोनसको रूपमा दिन्थ्यो, त्यसले गर्दाखेरि ब्याङ्कको यो बिएफआईहरूको प्राइस पनि कम हुँदैन थियो। अहिले त प्रोमोटर सेयरहरू नि धमाधम बिक्रीमा छ, प्रोमोटरहरू नि बेचेर भागिरहेको छ। राष्ट्र ब्याङ्कले यसो गर्दाखेरि ब्याङ्कहरू चाहिँ विचलनमा छन्। अर्को धितोपत्र बोर्डले उनीहरूको इन्भेस्टर्स गाइड बुक पेज नम्बर 5 छ, त्यसमा के छ भने एउटा चर्निङ भन्ने शब्द छ, त्यो भनेको के भन्दाखेरि फ्रडुलेन्ट कमिसन, जस्तै कति 1000 किता किन्यो भने 4-5 टुक्रा भएर हुन्छ अनि बढी कमिसन दिनुपर्छ, जबकि सिडिएससीले दिनभरि एउटै 20 पल्ट ट्रान्जेक्सन गर्नु जम्मा 25 रुपियाँ लिन्छ एउटा स्क्रिप्टको भन्दाखेरि एउटै सिस्टममा दुईटा कुरा लागू कसरी भयो? यो फ्र्याक्सन सेयरमा एउटै सेयर किन्दाखेरि फ्र्याक्सन गरेर आउनु र जतिपल्ट किन्दाखेरि त्यतिपल्टमा कमिसन दिनु भनेको चर्निङ आफ्नै यो चिज तुरन्तै गर्नुपर्ने किन यो सिस्टम अहिलेसम्म लागू गरिरहेको छ। अरू धेरै कुराहरू छ जुन सेभनले गर्नुपर्ने, अब एनआरएनलाई भित्र्याउने, फोरेन करेन्सीमा लिएर आउने, उनीहरू कमाएको फोरेन करेन्सीमा लान पाउने डिभिडेन्डहरू तत्काल लागू गराउनलाई सेभनले पनि पहल गर्नुपर्छ। बोनस डिभिडेन्ड हाम्रो राइटहरू क्यास डिभिडेन्ड र बोनस सेयरहरू आउँदा टाइममा आएर टाइममै हाम्रो खातामा आउनुपर्छ, टाइममा एजिएम हुनुपर्छ, टाइममा बुक क्लोज हुनुपर्छ, टाइममा यो सबै लागू भएर हाम्रो पैसा यो ब्याङ्कहरूले बोनस डिभिडेन्ड घोषणा गरेर दिएर पनि 6-6 महिनासम्म हाम्रो खातामा हाल्दैन। त्यो क्यास डिभिडेन्ड त उनीहरूले युज गर्छन्। हाम्रो खातामा एकपल्ट सेयर किन्यो भने असाढमा शान्त 1 वर्ष भयो, त्यसपछि 9 महिना जति अरू कुर्नुपर्छ हाम्रो खातामा बोनस डिभिडेन्ड आउनलाई। राष्ट्र ब्याङ्कले र सेभनले तुरन्तै यो कुराहरूमा उनीहरूले मिलेर कारवाही गर्नुपर्ने हो।
1: अहिले प्रस्तुत भयो नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमका सम्बन्धमा धितोपत्र बजारका व्यवसायी एवं सरकारवालाहरूको सुझाव।
0: पछिल्लो साता नेपाली सेयर बजार उतार चढाव पूर्ण अवस्थाबाट गुज्रिएको छ। यस सम्बन्धी एक सामग्री अबको प्रस्तुतिमा। पछिल्लो साता नेपाली सेयर बजारको नेप्सेमा सामान्य अङ्कको उतार चढाव भएको छ। साताको 3 दिन सामान्य अङ्कले घटेको बजारमा साताको 2 दिन भने सामान्य अङ्कको सुधार भएको छ। यो साता बजारको कारोबारमा तीव्र उतार चढाव नभई सामान्य अङ्कले तलमाथि हुँदै कारोबार भएको छ। यो कारोबारको गति हेर्दा बजारको कारोबार सम्हालिँदै परिपक्व हुँदै अघि बढेको देखिएको छ। यो साता असार 1 गते सोमबार 2711.76 अङ्कमा रहेको बजार मङ्गलबार 6 अङ्कले घटेर 2705.45 अङ्कमा झरेको थियो। साताको कारोबारको तेस्रो दिन भने मङ्गलबारको तुलनामा बजारको परिसूचक 0.08 बिन्दुले मात्र सुधार भएको थियो। साताको चौथो दिन बिहिबार बजार पुनः घटेर 2700.47 अङ्कमा झरेको थियो। साताको अन्तिम कारोबार दिन शुक्रबार भने बजारको परिसूचकमा 2 अङ्कको मात्र सुधार भई परिसूचक 2702.11 अङ्कमा कायम भएको छ। मङ्गलबार बजारमा 4.04 अर्ब कारोबार भएकोमा बुधबार कारोबार रकम घटेर 3.61 अर्ब मात्र भएको थियो। यसै गरी बिहिबार बुधबारको तुलनामा कारोबार रकम पुनः घटेर 3.41 अर्ब भएको थियो। साताको अन्तिम कारोबार दिन शुक्रबार बजारको परिसूचक अघिल्लो दिनको तुलना उल्लेख्य रकमले बढेर 4.53 अर्ब बराबरको भएको छ। हवस् त, आजलाई यिनै प्रस्तुतिहरूका साथ कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयका लागि निर्धारित समय सकिएको छ। यही असार 20 गते तेस्रो शनिबार विविध सामग्रीहरूका साथ यहाँहरूमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको दिन शुभ रहोस्। नमस्कार।
4: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
7: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
6: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
8: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नारायणी अस्पतालको सूचना।
2: नारायणी अस्पताल परिसर बिरगन्जमा यही मिति 2083 जेठ 12 गतेदेखि एक महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसिडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसिडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
1: समयमै जाँच गरौँ, गम्भीर रोगबाट बचौँ। नारायणी अस्पताल, बिरगन्ज, पर्सा।

0: विपदबारे चासो राखौँ, चनाखो बनाऊँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। विपदको समयमा के कुरामा सावधानी अपनाउनु पर्छ?
1: आफ्नो वरिपरि चाहिँ कहिले काहीँ के हुन्छ भने पानी जम्न सक्ने ठाउँहरू हुन्छ, पहिरो जान सक्ने, धुन लिन सक्ने ठाउँहरू हुन्छ। यसमा अब सरकारले गर्छ भनेर होइन, हामी आफैले पनि देखेको छ भने यसो कुटो लगेर कोदालो लगेर पानी अन्त तर्काइँदाखेरि त्यो गाउँ बच्छ, बाटो बच्छ, अथवा पहिरो जान कम हुन्छ भने त्यतातिर व्यक्तिगत रूपमा पनि एउटा चाहिँ त्यो हिसाबमा हामी लागौँ, सहयोग गरौँ।
0: विपद व्यवस्थापन विज्ञ तथा राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपालका अध्यक्ष सूर्यबहादुर थापासँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
2: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाई हाम्रो अकालमा ज्यान जान सक्दछ।
3: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
2: जनहितका लागि रेडियो नेपाल

0: भौगोलिक संवेदनशीलता र जलवायु परिवर्तनका कारण नेपाल सधैँ कुनै न कुनै विपदको उच्च जोखिममा रहेको छ। हरेक वर्ष बाढी, पहिरो र भूकम्प जस्ता प्राकृतिक प्रकोपहरूले जनधनको ठूलो क्षति गरिरहेका छन्। विपद प्राकृतिक प्रक्रिया भए पनि यसबाट हुने क्षति भने मानवीय कमजोरी र पूर्व तयारीको अभावका कारण बढिरहेको छ। विपद व्यवस्थापनका नीतिहरू त बनेका छन्, तर तिनको प्रभावकारी कार्यान्वयन र स्थानीय तहको पूर्व तयारी अझै पनि चुनौतीपूर्ण देखिन्छ। विपद आउँदा सबैभन्दा पहिलो उद्धारकर्ता भनेको स्थानीय सरकार नै हो। केन्द्रीय तहमा जतिसुकै ठूला योजना बने पनि गाउँ र टोल बलियो नभएसम्म विपदको जोखिम कम गर्न सकिँदैन। हाम्रा स्थानीय तहहरू विपदको सामना गर्न कत्तिको सक्षम छन्? प्रत्येक वर्ष विपदको जोखिम घट्नुको सट्टा किन बढिरहेको छ? नेपालमा विपदको पूर्व तयारीको अवस्था कस्तो देखिन्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ विपद व्यवस्थापन विज्ञ तथा राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपालका अध्यक्ष सूर्य बहादुर थापासँग। सूर्य सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: विपदसँग सम्बन्धित विभिन्न तथ्याङ्कहरूले पनि नेपाल विपदको जोखिममा रहेको मुलुकभित्र पर्दछ भन्ने गरिन्छ र त्यो देखिन्छ पनि। खास गरी नेपाल अहिले सबैभन्दा बढी कुन कुन विपदको जोखिममा देखिरहेको छ?
1: वास्तवमा नेपाल प्रकोपका हिसाबले एकदमै जोखिमपूर्ण देशको संवेदनशील अवस्थामा रहेको छ। नेपालमा बाढी, पहिरो, आगलगी, शीतलहर, भूक्षय जस्ता खालका विपदहरू चाहिँ बढी हुने गर्दछन्। पछिल्लो चरणमा यो जलवायु परिवर्तनका कारणले पनि थुप्रै यस्ता खालका आगलागीहरू, बाढी पहिरोहरूबाट बढी नोक्सानी, जनधनको क्षति भइरहेको अवस्था छ र नेपाल वास्तवमा एउटा बहुप्रकोपीय जोखिमको रूपमा रहेको देश पनि हो।
0: यो बहुप्रकोपीय जोखिममा रहेको देश भनिरहँदाखेरि हामीले पछिल्लो समय सामना गरिरहेका विपदका जोखिमहरू के हुन्?
1: हामीले विशेष गरी पछिल्लो चरणमा सबैभन्दा बढी हाम्रो जनधनको नोक्सानी भनेको बाढी, पहिरो र आगलागीबाटै भन्दा बढी अहिले त्यसबाट क्षति भइरहेको छ। अब यो अलि लामो कालान्तरमा ठुलो ग्याप गरेर आउने भूकम्प त भइ नै हाल्यो होइन? अब त्यो भूकम्पबाट आयो भने त झन् अब लाखौँ मान्छेहरू पनि अब हताहत हुने, मृत्यु हुने, नोक्सान हुने हुनसक्छ। तर वर्षै पछि हामीले बेहोरिरहने भनेको मेन समस्या भनेको चाहिँ यो आगलागी, बाढी पहिरो, त्यसपछि शीतलहरको कुराहरू, अनि अहिले पछिल्लो चरणमा चट्याङबाट पनि धेरै मान्छेहरूको मृत्यु भइरहेको अवस्था छ। वास्तवमा चाहिँ अहिलेको अवस्थामा आयो, अब यसपालि त झन् तातो हावा चल्ने र तपाईँको खडेरी हुने, अब उत्पादनहरू नहुने, रोपेका धानहरू पनि अब मरेर जाने, अन्न बाली त्यस्तो पनि हुन सक्ने सम्भावना छ यो वर्षको कुरामा चाहिँ। र विगतको कुरा हेर्ने हो भने बाढी, पहिरो, आग लागि, चट्याङ होइन, शीतलहरहरू यस्तोबाट चाहिँ बढी चाहिँ नोक्सानीहरू भइरहेको छ।
0: विपद जोखिम जसरी बढिरहेको छ, यो बढ्नुको पछाडिको कारण मानवीय कारण पनि देखिन्छ?
1: एकदमै विपद जोखिम जुन बढिरहेको छ नि, एउटा त प्रमुख कारणै मानवीय कारण हो। मानव अलिकति सचेत हुने हो, मानवको क्रियाकलाप जुन छ एउटा विपद जोखिमसँग सम्बन्धित भएर अगाडि बढ्ने हो, लाने हो भने त्यसबाट त ठुलो तपाईँको जोखिमलाई चाहिँ हामीले कम गर्छ। जस्तो भनौँ न, अब यो घर कसले बनाउँछ? तपाईँ हामीले नै बनाउँछौँ। बाटो कसले बनाउँछ? मानवले नै बनाउँछ होइन। पुल कसले बनाउँछ? मानवले नै बनाउँछ। भने जति पनि हाम्रा क्रियाकलापहरू छन् मानवीय क्रियाकलापकै कारणले ठुलो डिजास्टर चाहिँ हुने गर्छ। यद्यपि बेला बखतमा प्राकृतिक पनि हुन्छन् होइन, प्राकृतिक कारणले पनि हुन्छ, तर त्योभन्दा बढी मानवीय कारणले, मानवीयले गरेका क्रियाकलापहरूकै कारणले ठुलो हुन्छ। भनौँ न, अब बाढी त प्राकृतिक रूपमा आइरहन्छ, बाढी आउनु आफैमा ठुलो कुरो होइन, भुइँचालो पनि जाने आउने गर्छ। खै त विकसित राष्ट्रहरूमा भुइँचालो आउनु जाने आउने गरिरहेको छ, तर त्यहाँ कम क्षति हुन्छ अथवा क्षति नै नहुन पनि सक्छ। र हामी जस्तो थियो अलिकति कमजोर अब गरिब राष्ट्रहरू, जसले चाहिँ हामीले यो विपद जोखिम न्यूनीकरणसँग रिलेटेड पूर्वाधारहरू तयार गरेका छैनौँ, त्यसमा ध्यान नदिकन विकासका कामहरू गरेका छौँ भने त्यस्तो देशहरूमा, त्यस्तो क्षेत्रहरूमा बढी नोक्सान भएको छ। सबभन्दा ठुलो कारण त मानवीय कारण नै हो।
0: विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राज्यले अरबौँ रुपियाँ खर्च गरिरहेको छ, तर क्षति किन घट्न सकेको छैन र मुख्य कमजोरी कहाँ देखिन्छ?
1: अरबौँ त खर्च भएको छ भनिन्छ होइन, तर त्यो कस्तो भने यो पुनर्निर्माणको कामलाई पनि जोडेर गर्दाखेरि चाहिँ अरबौँ खर्च भएको हो होइन। जस्तो भूकम्पले चाहिँ अब घरहरू भत्कायो, नोक्सान गर्यो, त्यसको घरहरू बनाउनको लागि राज्यले सहयोग गरेको छ, चाहे त्यो सन् 2015 भूकम्पमा होस् अथवा जाजरकोट भूकम्पमा होस्। अब त्यहाँ अझै त्यहाँ कामहरू सम्पन्न हुन सकिरहेको छैन आर्थिक अभावकै कारणले गर्दाखेरि होइन। त्यसले गर्दाखेरि अरबौँ खर्च भयो भने पनि तपाईँको यो पूर्व तयारी र जोखिम न्यूनीकरणको लागि जुन बाहिर आउँछ नि समाचारहरू, अरबौँ खर्च भयो तर चाहिँ भएन भन्ने कुरा, त्यो होइन। त्यो विपद पूर्व तयारी र जोखिम न्यूनीकरणमा त्यस्तो अरबौँ खर्च भएकै छैन र त्यो खालको बजेट विनियोजन गरिएको पनि छैन। त्यो खालि त्यो पनि कस्तोमा चाहिँ हिसाब गरेर जोडिएको छ भने यो भूकम्प पछिको घर निर्माण गर्नको लागि राज्यले जुन सहयोग गरेको छ, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू, राष्ट्रिय संस्थाहरूले सहयोग गरेका छन्, त्यो कुराहरूलाई जोड्दाखेरि हो। र यद्यपि जति खर्च भइरहेको भइरहेको छ, त्यसको पनि प्रभावकारी तपाईँको रिजल्ट आउन नसकिरहेको अवस्था छ। त्यसलाई एउटा एकीकृत रूपमा योजनाहरू बनाउने होइन, त्यसमा समुदायको पनि सहभागिता हुने, निजी क्षेत्रको पनि सहभागिता हुने, सरोकारवालाहरूको पनि सहभागिता हुने र एउटा पार्टिसिपेटरी एप्रोचमा त्यो खालको वास्तविक यहाँको समस्या के छ त्यसलाई चाहिँ ध्यानमा राखेर एउटा सहभागितात्मक हिसाबले योजना नबन्ने, कार्यान्वयन नहुने, त्यसको प्रभावकारी अनुगमन मूल्याङ्कन नहुनेले गर्दाखेरि कहिलेकाहीँ यस्तो बाहिर अरू खालको रङ म्यासेजहरू पनि जान्छ र प्लस त्यसले काममा पनि एउटा प्रभावकारिता चाहिँ नदिइरहेको अवस्था छ। त्यसले गर्दाखेरि हामीले के भन्नुपर्छ भने यस्तो खालको कुनै पनि विपद जोखिम न्यूनीकरणको कामहरू गर्दाखेरि त्यहाँको वास्तविक अवस्था के हो, जोखिम पर्ने क्षेत्रहरू कुन कुन, त्यही हामीले पहिला के भन्छौँ भने अहिले विपद जोखिम नक्साङ्कन तयार गर्नुपर्छ, प्रभावित क्षेत्रहरूको बारेमा चाहिँ पहिचान गर्नुपर्छ, त्यहाँको मुख्य चाहिँ ह्याजार्ड भनेको चाहिँ हजुरको यो प्रकोपहरू क्या, जसलाई हामी बाढी पहिरो आगलागी भुछे भन्छौँ, यो भनेको प्रकोप हो। जब यसले चाहिँ मानवीय भौतिक आर्थिक क्षति गर्छ त्यसबाट चाहिँ जुन प्रभाव पर्छ त्यसलाई चाहिँ हामी विपद भन्छौँ। फेरि कहिलेकाहीँ हाम्रो एउटा चाहिँ तपाईँको बाढी आयो भन्दैमा विपद भयो भन्ने प्रचलन पनि छ, अथवा पहिरो गयो भन्दैमा, भूकम्प गयो भन्दैमा त्यो विपद भइहाल्दैन। जब त्यसले मानवीय आर्थिक भौतिक होइन क्षति पुर्याउँछ जल्ल त्यसले चाहिँ विपदको अवस्था हुन्छ र त्यो जुन अचानक रूपमा आइपर्छ यो कुनै हामीले भन्ने गर्छौँ यो बाजा बजाएर आउँदैन है विपद भनेको त्यो चाहिँ कुनै पनि बेला हुन सक्छ। त्यस कारण हामी अगाडि नै सचेत हुनुपर्छ, जागरुक हुनुपर्छ होइन, हामीले त्यही ढङ्गको निर्माण चाहिँ गर्नुपर्छ। विकासका हरेक गतिविधिहरूलाई डिआरआरलाई इन्टिग्रेसन गरेर लिएर जानुपर्ने हुन्छ जुनसुकै काम गर्दाखेरि पनि। त्यहाँ चाहिँ जस्तो यो वातावरणीय प्रभाव चाहिँ अध्ययन गर्नुपर्छ भन्छ नि, कुनै पनि योजनाहरू निर्माण गर्दा, कार्यान्वयन गर्दा, उद्योग धन्दाहरू सञ्चालन गर्दा, त्यस्तै गरी वातावरणीय प्रभाव अध्ययन गर्नुपर्छ भने जस्तै डिजास्टरको पनि के इम्प्याक्ट पर्छ त, कस्तो असर पर्छ त हामीले बनाइरहेको विकास, हामीले गर्न लागिरहेको निर्माण गर्न लागिरहेको योजनाले भन्ने कुराको त्यो पाटोबाट पनि हेर्न जरुरी छ।
0: सुरेश सर, यहाँ आफै पनि विपद व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गरिरहनु भएको छ, खास गरी नेपालमा विपदको पूर्व तयारीको अवस्था कस्तो देखिन्छ?
1: पूर्व तयारीको अवस्था हामी कहाँ एकदमै कमजोरी छ, यसलाई त्यति धेरै प्रायोरिटी दिइँदैन क्या, अहिले एकदमै प्रायोरिटी कम प्रायोरिटीमा पर्छ, यो प्राथमिकतामा पर्छ। यसमा लगानी गर्न मान्छेहरू चाहँदैनन्, संस्थाहरू चाहँदैन, सरकार चाहँदैन। अहिले पछिल्लो चरणमा चाहिँ अब सरकारले पनि होइन पूर्व तयारी र जोखिम न्यूनीकरणको लागि अलिकति त्यो क्षेत्रमा लगानी गर्नुपर्छ, बढाउनु पर्छ भनेर त आइरहेको छ होइन, तर अब त्यो पर्याप्त रूपमा आएको छैन होइन। अहिले अगाडिसम्मको हेऱ्यो भने तपाईँको राहत र उद्धारको लागि जति पनि बजेट छ, अहिले पनि हेर्ने हो भने यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापन प्राधिकरणकोले दिएको डाटा अनुसार लगभग तपाईँको तिनै तहको सरकारसँग रहेको विपद व्यवस्थापन कोषको टोटल एमाउन्ट हेर्ने हो भने 7,56,00,000,000 रुपियाँ विपद व्यवस्थापन कोषमा, कम्तीमा त्यो विपद अरब चाहिँ भोलि त्यो कुनै घटना घट्यो भने हामी सहयोग गर्न भनेर राखिएको छ, त्यो पूर्व तयारीको लागि राखिएको छ। तर त्यो रकमलाई कम्तीमा तपाईँको 40% 50% पूर्व तयारी र जोखिम न्यूनीकरणको रूपमा लगानी गर्नुपर्ने हुन्छ, त्यो लगानी त्यो क्षेत्रमा छैन। अहिले पनि अहिले भर्खर नेपाल सरकारले लिएर आएको अर्थमन्त्रीजीले पेश गरेको बजेटमा हेर्नु भने विभिन्न सेक्टरहरूमा त राखेको देखिन्छ, सिँचाइमा राखेको छ अथवा वनमा राखेको छ, भूक्षयमा राखेको छ, तर यो चाहिँ यो पार्ट चाहिँ हाम्रो डिजास्टर रिस्क रिडक्सनको लागि, पूर्व तयारीको लागि, समुदायको क्षमता अभिवृद्धिको लागि होइन त्यो खालको कामलाई चाहिँ भनेर बजेट ठ्याक्कै छुट्याएको देखिँदैन। बरु जलवायु यो उत्थानशीलताको लागि तपाईँको तराईमा पोखरीहरू संरक्षण अथवा पोखरी खन्नको लागि त्यो विभिन्न खालको हिसाबमा चाहिँ बजेटहरू यसरी राखेर देखिएको छ। अहिले पनि तपाईँको बजेटमा अहिलेसम्म त्यो क्लियर रूपमा कति बजेट हो त यो जोखिम न्यूनीकरण र पूर्व तयारीको लागि भनेर ठ्याक्का तपाईँ हामी सबैले बुझ्ने गरी एमाउन्टमा राखिएको छैन। विभिन्न मन्त्रालयसँग जोडेर विभिन्न विकास योजनासँग चाहिँ अब राखिएको छ होइन आफ्नो आफ्नो कामको लागि, तर त्यसरी जस्तो प्राधिकरणले आफैले विपद जोखिम न्यूनीकरणको क्षेत्रमा अथवा चाहिँ अरू सङ्घ संस्थासँग मिलेर गर्न सक्ने कामहरूको लागि भनेर विनियोजन गरेको चाहिँ देखिएको छैन। अब यो हाम्रो धेरै मेहनत परिश्रमपछि विशेष गरी यो नागरिक संस्थाहरूको तर्फबाट, डेभलपमेन्ट पार्टनर, विकास साझेदार संस्थाहरूबाट, मिडियाहरूबाट, इभन तपाईँको राजनीतिक दलहरू, सांसदहरू सबैको प्रयासबाट 25 वर्षको लामो यो बहस पैरवीबाट चाहिँ यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चाहिँ गठन भयो र त्यसले त्यसमा अझै पनि त्यो चाहिँ तपाईँको स्रोत साधनले सम्पन्न भएको छैन, त्यो हामीले सोचेको जस्तो अधिकार सम्पन्न छैन, त्यो अझै पनि गृह मन्त्रालयभित्र गृह मन्त्रालयले जसरी चलायो त्यसै गरी चल्ने खालको अवस्थामा रहेको छ। उसको आफ्नो कर्मचारी पनि छैन, प्राधिकरणसँग आफ्नो कर्मचारी पनि नभइरहेको अवस्था छ, त्यो खालको पर्याप्त स्रोत र साधन पनि छैन। त्यसकारण अब सबभन्दा पहिला त्यसलाई बलियो बनाउनु पर्ने प्राधिकरण जुन छ, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, त्यसको लागि चाहिँ स्रोत साधन अधिकार सम्पन्न बनाउने, त्यसको आफ्नै कर्मचारीहरू हुने, त्यसले चाहिँ सबै निकायहरूसँग समन्वय गरेर काम गर्न सक्ने, सबैजना मान्छेले के भन्छ भने हाम्रो विपद व्यवस्थापन प्राधिकरण छ, काहीँ डिजास्टर भइहाल्यो भने तुरन्त त्यहाँबाट चाहिँ उसले सहयोग प्राप्त गर्न सक्छु भन्ने अपेक्षा राख्छ, तर उसले जनताले चाहे जस्तो त्यस्तो खालको त्यहाँ भइरहेको सकेको अवस्था अहिले देखिँदैन, त्यतातिर पनि हामीले ध्यान दिनुपर्नेछ। र जुन पूर्व तयारीको कुरा गरिराख्नु भएको छ भने पूर्व तयारीमा लगानी कम छ, त्यो अनुसारको हामीले स्थानीय जनता, स्थानीय सरकार र विभिन्न सरकारहरूलाई राम्रोसँग त्यसको सचेतना गर्ने र त्यसलाई अनुमति गर्ने गरी काम गर्ने र त्यसलाई योजनामा देखिने गरी तपाईँ स्थानीय तहको योजनामा आउनु पर्यो नि। हाम्रो विपद पूर्व तयारी जोखिम न्यूनीकरणको लागि यो खालको हाम्रो कार्यक्रम छ भनेर तपाईँको नीतिमा आयो भने त्यो बजेटमा पनि देखिनु पर्यो। कति ठाउँमा के देखिन्छ, नीतिमा देखिन्छ तर बजेट छैन, बजेट नभएपछि कार्यान्वयन नै हुँदैन, कार्यक्रमै हुँदैन। त्यस कारण त्यो पाटोलाई पनि हामीले ध्यान दिनु जरुरी।
0: राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपालले विशेष गरी स्थानीय तहसँगको समन्वयमा पनि काम गरिरहेको छ। स्थानीय सरकारलाई विपद व्यवस्थापनको पहिलो जिम्मेवार निकाय मानिन्छ। के स्थानीय तहहरू वास्तवमै विपद सामना गर्न सक्षम भएका छन् त?
1: यहाँले एकदमै राम्रो प्रश्न गर्नुभयो। राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान, हाम्रो छोटकरी खाले डिमान पनि भन्छौँ होइन, सबैले चिन्ने गरी, र यिनले चाहिँ तपाईँको काम गर्ने भनेको स्थानीय सरकारहरूसँग समन्वय र सहकार्य गरेर गर्ने हो। र यो हाम्रो राष्ट्रिय सञ्जाल भएको हुनाले हामी आफै प्रोजेक्ट, कुनै पनि प्रोजेक्टहरू हामी इम्प्लिमेन्ट गर्दैनौँ। र यो जति पनि हाम्रो प्रोग्रामहरू रहन्छ, प्रोजेक्टहरू रहन्छ, हाम्रो मेम्बर अर्गनाइजेसनहरू, संस्थाहरू सबै क्षेत्रमा, सबै जिल्लाहरूमा, ठाउँहरूमा हुनुहुन्छ, उहाँहरूले नै त्यहाँ चाहिँ कार्यक्रम सञ्चालन गर्नुहुन्छ। र उहाँहरूले कार्यक्रम सञ्चालन गर्दाखेरि आफ्नो त्यहाँको नजिकको स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर गर्नुहुन्छ। हामीले पनि के भनेका छौँ भने हामीले काम गर्ने भनेको, हामीले जे काम गर्छौँ त्यो भनेको स्थानीय जनताको लागि गर्ने हो र स्थानीय सरकारसँगै मिलेर गर्ने हो। स्थानीय अथवा प्रदेश राष्ट्रिय सरकारलाई नै हामीले सहयोग, राज्यलाई नै सहयोग गर्ने, हामी छुट्टै त्यस्तो सरकार भन्दा छुट्टै होइन, हामी सरकारभित्रकै एउटा चाहिँ सहयोगी निकाय हो, त्यसले गर्दा उहाँहरूसँगै समन्वय र सहकार्य गर्नुपर्छ भनेर भनेका छौँ, सहजीकरण पनि गरेका छौँ। र यहाँले भने जस्तै अब स्थानीय तहको चाहिँ वास्तवमा विपदको लागि पुरै भनौँ न रेस्पोन्स गर्न सक्ने, त्यो क्षेत्रमा काम गर्न सक्ने त्यो क्यापासिटी चाहिँ अहिले पुरै पुगिसकेको छैन। त्यो खालको तालिमको कुराहरू पनि कमी छ स्थानीय सरकारमा, जनप्रतिनिधिहरू कर्मचारीहरूलाई त्यो खालको यहाँ भएका जति पनि नीति नियम कानुनहरूको बारेमा पनि ज्ञानको कमी छ। अनि हाम्रो डेभलपमेन्ट प्रोग्रामहरूमा विपद जोखिम न्यूनीकरणको कार्यक्रमहरूलाई कसरी इन्टिग्रेसन गरेर लिएर जाने भन्ने कुराको ज्ञानको कमी छ, र बाहिरी स्रोतहरू र आफूसँग भएको स्रोतहरूलाई कसरी मिलाएर लिएर जाने भन्ने कुराहरूमा पनि अलिक कमै ज्ञान छ। त्यस कारण यो कुराहरूमा पनि उहाँहरूलाई जानकारी गराएर होइन यो बारेमा विभिन्न क्षेत्रमा भएका अनुभव, सिकाइ, अध्ययन अनुसन्धान उहाँहरूलाई पनि बताएर एउटा चाहिँ उहाँहरूको क्यापासिटी इन्हान्स, उहाँहरूको क्षमता अभिवृद्धि गर्ने र उहाँहरूले नै त्यो लिड गर्न सक्ने बनाउनु पर्ने जरुरी छ। तलको कुनै पनि डिजास्टर भयो भने त सबभन्दा पहिला रेस्पोन्स गर्ने र जनताले पनि आएर घसघचाउने भन्ने निकाय भनेको स्थानीय सरकार नै हो, वडा नै हो, यहाँको पालिकाहरू नै हो। त्यस कारण उहाँहरूलाई नै रेस्पोन्सिबल बढी बनाउनु पर्छ। संविधानले तिनै तहको सरकारहरूको जिम्मेवारी र भूमिका पनि तोकेको छ, तर पनि जनताको नजिकको सरकार भनेको यहाँको स्थानीय सरकार नै हो, र त्यसलाई नै हामीले कसरी हुन्छ सक्षम र बलियो बनाउनु पर्छ, र हामी सबैले त्यसको लागि सहयोग पनि गर्नुपर्छ।
0: सूर्य सर, पूर्व सूचना प्रणालीबाट सूचना त पुग्छ तर जनधनको क्षति भने त्यति घटेको देखिँदैन, समस्या सूचना प्रणालीमा हो कि त्यसको कार्यान्वयनमा?
1: यहाँले धेरै राम्रो प्रश्न गर्नुभयो। अहिले पछिल्लो चरणमा यो पूर्व सूचना प्रणालीको कुराहरू एकदमै हामीले पनि उठाउँदै आइरहेको हो होइन, अन्तर्राष्ट्रिय स्तरमै पनि अर्ली वार्निङ सिस्टमको कुराहरूको जुन कुराहरू गरिरहेछ पूर्व सूचना प्रणालीको, यो एकदमै महत्त्वपूर्ण हो। र पछिल्लो चरणमा अब नेपाल सरकारले पनि यो कुरालाई एकदमै तजारुकताका साथ अगाडि बढाइरहेको छ होइन, ठुलो एउटा चाहिँ फर्कै मारेको छ वास्तवमा। पहिला चाहिँ पानी आउँछ भन्यो भने त्यो दिन घाम लाग्थ्यो, घाम लाग्छ भने दिन पानी आउँथ्यो। पछिल्लो चरणमा यो मौसम तथा जलवायु विज्ञानले जुन प्रक्षेपण गरेको छ त्यो अनुसार हेर्ने हो भने धेरै कुराहरू चाहिँ मिलेको छ होइन, अब थोरै कहिलेकाहीँ यताउति पर्नु बाहेक अदरवाइज धेरै कुराहरू मिलेको छ, र पूर्व सूचना जानकारीहरू पनि दिइराखेको छ, तर त्यसको तल कम्युनिटीसम्म चाहिँ राम्रोसँग त्यो सूचना अझै पुग्न सकेको छ, जहाँ पुग्न पर्ने हो नि त्यहाँ अझै पुग्न सकिरहेको छैन। त्यसलाई पुर्याउने कुरामा कुन कुन मेथोलोजीबाट, कुन कुन तरिकाबाट पुर्याउन सकिन्छ, एउटा पुर्याउने कुरामा अझै हामीले पहल गर्नुपर्ने छ। सबैजनाले हाम्रो पठाएको सूचनाहरू पुगे कि पुगेन भनेर एउटा भेरिफाई गर्ने त्यस्तो खालको मेकानिजम पनि हामीले डेभलप गर्न जरुरी छ, र अनि जति पुगेको छ पूर्व सूचनाको जानकारीहरू जति पुगेको छ त्यो अनुसार प्रभावकारी रूपमा कार्यान्वयनको रूपमा पनि जान सकिरहेको छैन। केही हदसम्म गएको पनि छ होइन, कति ठाउँमा गएको छ, त्यसले मान्छेको ज्ञान बचाएको पनि छ, यहाँको चाहिँ सम्पत्तिको संरक्षण गरेको पनि छ, जति मात्रामा त्यसको इम्प्लिमेन्टेसनमा जानुपर्ने, अहिले पनि हेल्थ चेकलाइन भएको देखिन्छ नि, माथिबाट तपाईँको बाढी आउँछ भनिरहेको छ, यातायात चाहिँ नचलाउनु भनिरहेका छ, मान्छे जबरजस्ती यातायात चलाउँछ। अलिकति योभन्दा अघिल्लो वर्ष देखिहाल्नु भयो, पानी आउँदैछ, मुगली नानघाटको सडकमा गाडी नचलाउनु भन्दा भन्दै होइन, अब चाहिँ सरकारले दिएकै सूचनालाई त्यहीँको चाहिँ व्यवस्था गर्दाखेरि एउटा माइक्रोकोपमा भएका मान्छे लक्ष्यहरू सबै त्यो चाहिँ पुरिनुपर्ने अवस्था पनि आयो, त्यसको मतलब चाहिँ प्रभावकारी भएन। त्यसले गर्दा हामी सबै जनता पनि सचेत हुन जरुरी छ, सरकारी निकायहरूले पनि त्यसलाई प्रभावकारी रूपमा चाहिँ पूर्व सूचना भइसकेपछि चाहिँ कार्यान्वयन गराउने कुरामा चाहिँ निगरानी राख्न जरुरी।
0: सुरेश सर, हामी कार्यक्रमको अन्तिममा छौँ। यति बेला हामीलाई रेडियो सुनिरहनु भएका आम नागरिकलाई विपद जोखिमबाट सुरक्षित रहन तपाईँको मुख्य सन्देश के छ?
1: म के भन्न चाहन्छु भने आमले जति पनि यो रेडियो नेपालबाट हाम्रो विपदको यो जानकारी लिइराख्नु भएको छ, यो सुनिराख्नु भएको छ, म के भन्न चाहन्छु भने कम्तीमा यो पूर्व सूचनाको जुन दिइराखेको हुन्छ नेपाल सरकारले रेडियो टेलिभिजन होइन पत्र पत्रिका विभिन्नबाट दिइरहेको हुन्छ, यो कुरालाई यहाँले ध्यानमा राखेर त्यो अनुसार अनुसरण गरेर काम गर्नुहोला। सँगसँगै विभिन्न खालको प्राकृतिक यो विभिन्न प्रकोप हुने समय छ नि, यो जस्तो बाढीको पहिरोको आगलागीको समय अथवा शीतलहरको समयमा त्यसमा ध्यान राखेर त्यही अनुसार चाहिँ आफूलाई अगाडिदेखि नै तयारीमा राख्नु होला। जस्तो अब जोखिममा भएको घरहरू कसैको छ भने यो बर्सातको समयमा अलिक सुरक्षित ठाउँमा बस्नुपर्छ होला, अथवा चाहिँ तपाईँको गाई बस्तुहरू आफ्नो अन्नाजहरू सम्पत्तिहरू भएको भित्र चाहिँ जति पनि यो चाहिँ अब नगदहरू होला उनीहरू यस्तो कुरालाई सुरक्षित राख्नु होला। र रेडियोहरू टेलिभिजनबाट विपदसँग आउने सूचनाहरू के आउँछ कसो आउँछ त्यसलाई जानकारी राखेर त्यो अनुसार आफू सुरक्षित गर्नु होला। र कुनै त्यस्तो आफ्नो वरिपरि चाहिँ कहिले काहीँ के हुन्छ भने पानी जम्न सक्ने ठाउँहरू हुन्छ, पहिरो जान सक्ने ढुङ्गिन सक्ने ठाउँहरू हुन्छ, त्यसमा अब सरकारले गर्छ भनेर होइन, हामी आफैले पनि देखेको छ भने यसो कुटो लगेर कोदालो लगेर पानी अन्त तर्काइँदाखेरि त्यो गाउँ बच्छ, बाटो बच्छ, अथवा पहिरो जान कम हुन्छ भने त्यतातिर व्यक्तिगत रूपमा पनि एउटा चाहिँ त्यो हिसाबमा हामी लागौँ सहयोग गरौँ। आफूले देखेको काहीँ जोखिमपूर्ण क्षेत्रहरू देखेको छ, यस्तो खालको विपद पर्न सक्ने ठाउँहरू देखिएको छ, पहिरो जान सक्ने होइन अथवा अरू नोक्सान हुन सक्ने ठाउँ देखिएको छ भने बेलैमा सम्बन्धित निकाय स्थानीय सरकार अथवा अरू सरकारवाला सरकारी निकायहरूलाई जानकारी पनि गराइदिउँ। र कुनै पनि त्यहाँ डिजास्टर भइहाल्यो भने पनि अप्ठ्यारोमा परेका मान्छेहरूलाई उद्धार गर्नका लागि सहयोग गर्नका लागि आफ्नो तर्फबाट जे जति सकिन्छ जसरी सकिन्छ होइन मानवीय हिसाबले भौतिक हिसाबले आर्थिक हिसाबले त्यो हिसाबले पनि सहयोग गरौँ। र यो विपद जोखिम न्यूनीकरणको कार्य भनेको एउटा निकाय एउटा संस्थाले गरेर सम्भव छैन, यसमा सबै बहु सरकारवालाहरूकै सक्रिय सहभागिता र सहकार्य हुन जरुरी छ, यही अनुसार सबै लाग्नु होला भनेर मैले यहाँहरूलाई भन्न चाहन्छु।
0: हस्, यहाँलाई समय र संवादका लागि धन्यवाद।
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद होइन, यस्तो महत्त्वपूर्ण जनतालाई बचाउने जनधनको सुरक्षा गर्ने विषयमा आफूले जानेका अनुभव हासिल गरेका कुराहरू तपाईँको यस कार्यक्रम मार्फत आम जनसहमतिमा जानकारी गराउने अवसर दिनुभयो, त्यसको लागि मेरो व्यक्तिगत तर्फबाट र हाम्रो राष्ट्रिय सञ्जाल विमानको तर्फ यहाँहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद।
0: अहिले सुन्नुभयो विपद व्यवस्थापन विज्ञ तथा राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपालका अध्यक्ष सूर्य बहादुर थापासँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको नियमित कार्यक्रम सीप सिर्जनामा तपाईँलाई हार्दिक स्वागत छ। म गोमा थापा। कार्यक्रम सीप सिर्जना प्रत्येक शनिबार बिहान ठिक यसै समयमा प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रेडियो नेपाल .gov.np सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मोबाइल एप र अनलाइन रेडियो नेपाल .gov.np प्रत्यक्ष सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम सीप सिर्जनामा काष्ठकला, ललित कला, सिलाई बुनाई लगायत साना तथा मौलिक सिपमूलक कलाको प्रवर्धनमा सहयोग पुग्ने विषयवस्तु समेटेर कार्यक्रम उत्पादन गर्दै आइरहेका छौँ। आजको कार्यक्रम सीप सिर्जनामा लामो समयदेखि विभिन्न सीपमा सक्रिय महिलाहरूका अनुभव, सिकाइ यात्रा र सीपले दिएको अवसरका बारेमा कुराकानी गर्दैछौँ। 5 दशकदेखि उद्यमशीलतामा सक्रिय 90 वर्षीय इन्दिरा सापकोटाले नेपालको 10,000 भन्दा धेरै महिलालाई उद्यमतर्फ प्रेरित गर्नुभएको छ। आफू अझै बगिरहने नदी भएको बताउने इन्दिरा भन्नुहुन्छ, पढ्न नपाए पनि सिपले धेरैलाई उज्यालो दिन पाएकोमा गर्व छ। देशलाई व्यवस्थित बनाउन युवा पुस्ता उद्यममा लाग्नुपर्ने उहाँको धारणा छ।
1: अब सिप चाहिँ गर्नै पर्छ, हेर्नुहोस्, हामीले कोसिस गर्नुपर्छ। पहिले सिक्न जाँदाखेरि सिकाउने इमान्दार भएर स्तरीय काम सिकाइदिनु पर्यो। काम त गर्नुपर्छ, मने पछि हामीले किन्नु पर्छ। नकिनी त केही लाग्दैन, किन्नै पर्छ। खालि बस्न त हुँदै हुँदैन, गर्नै पर्छ। मेरो भनाइ चाहिँ त्यो हो, किन्न चाहिँ पर्यो। म गएँ भने घरेलुमा बेकार 5,000-6,000 रुपियाँ खर्च गर्छु प्रदर्शनीमा। मैले 5,000-6,000 महिलालाई सिकाइसके होला, सिकाइ नै रहेछ। कोभिडको बेला त ऊ त्यहाँनिर एउटा बहिनीलाई राखेर सिकाएको मैले, जाडो महिना म यहाँ बस्थेँ, त्यो उसलाई यहाँ राखेँ। उसलाई एउटा प्रमाण पत्र नभइकन भएन, तालिम नदिकन भएन, के गर्ने? त्यो मान्छे हो, गरी खान सक्ने, विदेश गएर आएकी छ रहेछ, पैसा रहेछ, सिप छैन, म गर्छु आमा भनी लाएछ भनेर ऊ त्यहाँनिर ऊ बस्थेँ, म यहाँ बस्थेँ, गर्नेलाई बाटो छेक्दैन। मुख्य हामीले किन्न जानेनौँ, अर्काकै राम्रो भयो, भएको चिज पनि त हामी किन्दैनौँ नि त। बजारमा तरकारी नै आउँछ, नेपाली किनेर खोजेर किन्यो भने कसले त्यो इन्डियन तरकारी किन भन्छ त? हाम्रो कुरा हो नि त त्यो त। पहिले गरी खाउँ, राजनीतिक पार्टीको पछि चाहिँ कोही पनि नलागौँ भन्छु म चाहिँ। आफू गरी खाउँ सिद्धि, मेरो भनाइ त्यति। अहिले त ठाउँ ठाउँमा हाम्रो पाला जस्तो सिप सिक्न नपाउने छैन, जहाँ गए पनि भयो। मैले त सिटीबिटी गएर नि भनेर आएको, तपाईँहरूको क्वालिटी पुगेन, सिकाउनुहुन्छ भने राम्रोसँग सिकाउनुहोस्। हाम्रो काम जहाँ पनि त क्वालिटी छैन भन्ने नि त आइरहेको छ नि त। तिनीहरूलाई लगन लाउनै सकेका छैनन्। म कहाँ त्यहाँ अन्त भन्दै यहाँ राम्रो भनेर आउनुहुन्छ? अब त्यो त ग्राहकले भन्ने कुरो हो नि, हामीले भन्ने कुरो हामी त बनाएर राखिदिन्छौँ। त्यति हो नि त बहिनी। अब ब्रेस्ट फिडिङ म्याक्सी बनाएँ, तपाईँहरू जस्तै आएर आमा यो त भ्यार्ल्याङ भ्यार्ल्याङ भयो, पाइजामाहरू यस्तो बनाउनु भनेर आइडिया दिनुभयो, त्यही डिजाइन गरिदिएँ। अहिले सर्ट र पाइजामा यहीँ चेन लगाइदिएर यहीँ खोल्ने बनाएर त्यो चाहिँ प्रसुति गृहले लाउन, पोस्टर क्रिएटिभ वार्डलाई सुति खुवाउनु हुने, केही बनाउन भन्नुभयो त्यहाँको सिस्टरले, अनि निकालेको हो। मैले ग्राहकैसँग सुझाव लिने हो, एउटा बनाउने यो हामीले यस्तो बनायौँ, अब तपाईँहरूलाई यो कस्तो भयो? हाम्रो नारै छ, हामी बनाऊ, हामी किनौँ, देशलाई समृद्ध बनाऊ। ग्राहक र सहयोग गर्ने साउजीहरू मेरो भगवान्। अब त्यहाँ लगानी छैन बहिनी, संस्था अन्तर्गत जस्तो गरिरहेछु, ओभरहेड मात्रै छ। आज 48 वर्ष भयो तुरुन्तै चप्पल पड्काउनेहरू कचा कचा बिल्डिङमा बसेका छ, मलाई त्यो काम गर्नलाई एउटा घर छैन। दुःखको कुरा नि सुनाउ, भारत सरकारले बनाइदिन्छु भन्दाखेरि नेपाल सरकारले जग्गा दिएन बा। ऊ ग्राम सुधार आधारभूत विद्यालय त बनाइदियो नि भारत सरकारले, उहाँ जग्गा थियो, त्यहाँ पनि मैले 20 वर्ष व्यवस्थापन चलाएर त्यो गाउँ त कस्तो रहेछ भन्नु होला भने, जति रुपियाँ सापट लियो त्यो गाउँले अनपढलाई 10 रुपियाँ 0 अगाडि थप्दिन, त्यो थाहा पाएर त्यहाँ गएर बन्द हुन लाग्यो स्कुल, 600 नभएर बन्द हुन लाग्यो स्कुल रहेछ, त्यो चलाएर 20 वर्षसम्म अहिले 13 जना त शिक्षक छन् हाम्रो सरकारी नगरपालिका र सरकारको गरेर मजासँग भइरहेछ। त्यो पनि यसपालिदेखि गर्न सकिनँ, छोडिदिएँ, अर्कोले गरे भाइले, भने काम त जहाँ गरे पनि सफलै भएको हो नि। अब उमेरले मान्दो रहन्छ त, मनले माने पनि गरिरहेको छु, सकिया छु। मेरो सिप राष्ट्रको लागि भनेको छु, सल्लाह माग्नुहुन्छ कसरी गरौँ भन्नुहुन्छ, सिकाइदिन्छु, गराइदिन्छु, त्यही हो मेरो चाहिँ।
0: सिप र जागरूकता भएको खण्डमा सानो लगानीमै डिजिटल प्लेटफर्मबाट राम्रो आमदानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नु भएकी छन् बनेपाकी सुबिना सिग्देल। दिदीले बुनेको देखेरै सानैदेखि सिक्नु भएको सुबिनाले कुरुस काँटीबाट विभिन्न सामग्री तयार पार्दै आउनु भएको छ। आजकल उहाँलाई टिकटक र फेसबुक मार्फत नै धेरै अर्डर आउने गरेको छ। सिप र प्रतिभा नलुकाई अगाडि बढ्न उहाँको आग्रह छ।
2: धेरै धेरै चलाउन सक्ने यति सपोर्ट भएको छ, अब सामाजिक सञ्जाल चलाउन नजान्नेलाई त एउटा पनि हो होइन। तर मैले यतातिर सदुपयोग गरेँ कि टिकटकलाई चाहिँ, यतातिर सदुपयोग गरेँ, लाइभ बस्न थालेँ, त्यसपछि साथीहरू एकजना दुईजना त्यो बुन्नेहरू जोडिँदै जानु। अब हाम्रो अहिले ग्रुपै जस्तो भएको छ कि, टिकटकको साथीहरू ग्रुपै जस्तो भएर अब उसले नजानेको उसलाई, उसले नजानेको उसलाई सिकाउने, आफू पनि सिक्दै होइन। यो सिकाइ भन्ने त कहिले पनि नसकिने कुरा हो नि त। अनिखेरि अब त्यतापट्टिबाट गर्दै अनि यस्तो हुँदो रहेछ भने अनि साथीहरू छलफल गर्दै अहिले हामी चाहिँ त्यतातिर गइरहेको छौँ। फुर्सद हुँदा म कसैलाई पनि मैले जानेको चाहिँ म जान्दिनँ सक्दिनँ मैले भन्दिनँ कि। मैले इभन मेरो फेसबुकमा पनि उहाँहरू जोइन हुन चाहनुहुन्छ, दिदी भन्नुहुन्छ, ल भन्छु। फेसबुकमा पनि जोइन हुनेलाई चाहिँ मैले आफूले नजानेको कुरा सिकाइदिन्छु, अनि उहाँहरूले नजानेको कुरा सिकाउने, अनि आफूले पनि नजानेको कुरा उहाँहरूबाट सिक्ने कि। त्यति पनि अब गरिरहेको छु, जे होस् अब आफूलाई टाइम पास भइरहेको छ दिनमा होइन। अब यही व्यवसाय गरेर हुन्छ अब हुने भन्ने त त्यो त छैन। जे होस् टाइम पास दिन बिताउने बाटो हामीहरूलाई, अब महिलाहरूलाई 2-3 घन्टा दिनमा खाली टाइम हो होइन। बिहान बेलुका घरधन्दा सकेर एकछिन बुनेर जे भयो भने आफ्नै लागि जानेको सिप आफ्नै लागि भए पनि हुन्छ, अब अलिकति भयो भने 2-4 पैसा कमाइ पनि हुन्छ, लाउनु त भनेर अनि त्यताबाट सुरु गरेँ। म त प्राय युट्युबहरू एकदम हेर्छु होइन, मेरो अब अहिले युट्युबमै हेर्नुहुन्छ भने प्रायः बुनाइकै हुन्छ, अनि त्यसबाट हेरेर आफूले त्यहाँबाट आइडिया लिने हो कि। युट्युबमा हेर्ने डिजाइन यही हुने अनि अलिकति फरक गर्ने अथवा त्यही किसिमले जाने। अनि अब कतिले सोध्नुहुन्छ दिदी युट्युबमा यस्तो भन्दा, मैले के भन्छु, मेन कुरा तपाईँहरूले युट्युबमा हेर्नु, आइडिया लिनु, तर ऊ चाहिँ आफूले गर्नु कि, आफ्नो तरिकाले गर्नु। कतिले अब युट्युबबाट गए भएन, साइज भएन, यहाँ भएन, त्यहाँ भएन भन्नुहुन्छ, त्यो त आइडिया लिने हो नि त हामीले होइन। त्यहाँबाट त आइडिया लिने हो, अनि अब त्यो डिजाइन कसरी राख्ने, के कसरी निकाल्ने भन्ने त आफ्नो कुरा हुन्छ नि त। अब सिप त हामीहरूलाई खासमा त सिप त जति सिके पनि सकिँदैन होइन, फाइदा पनि अब धेरै अनावश्यक कुराहरू हाम्रो मनमा खेल्न पाएन होइन। साथीभाइहरूसँग भेटघाट भयो, अब आमदामी पनि अलिकति हामीलाई पकेट खर्चहरू कोहीसँग यसो गर्नु परेन। अब ठुल्ठुलो खर्चलाई धेरैले पुग्दैन, हामीहरूलाई केही गर्नको लागि यसो गर्छु भन्दाखेरि यसै भाडा पुग्छ कि। प्लस अब अहिले कति चिन्नु हुन्थ्यो, अब टिकटकबाट यतिजनाले चिन्नुहुन्छ, बाहिरतिर कति गयो भने पनि आफैलाई त्यो अप्ठ्यारो, ए दिदी भन्नुहुन्छ होइन, ऊ गर्नुहुन्छ, अनि मैले त हजुरलाई यस्तो ठाउँमा देखेको थिएँ नि भन्नुहुन्छ। अब धेरै कुराहरूमा सपोर्ट हुन्छ कि सिप सिक्नाले। अब सिप सिकेर आफैमा मात्रै सीमित चाहिँ नगरौँ कि, जति सक्दो जेमा हुन्छ होइन त्यसमा चाहिँ गरौँ।
0: एउटा
2: ए म सिक्छु भनेर आउनुहुन्छ ए भनेर त्यो गर्नेलाई त्यो सिक्नु हुन्न। मैले सिकाएको छु त्यस्तो, जिरोबाट पनि मैले सिकाएको छु, 3 जना राखेर जिरोबाट सिकाएँ, 2 जनाले 2 घन्टामा कुर्स चलाउन सिक्नुभयो होइन, 1 जनाले 5 दिनमा नि सक्नु भएन। त्यस्तो किनकि आफ्नो चाहना हो नि त। अब ए फलानुले देखेर म बुन्छु भनेर त हुँदैन, आफ्नो भित्रदेखि उसले त यस्तो बुन्यो म पनि सक्छु होला भनेर त्यो हुँदो रहेनछ कि। मैले 3 जनामा पोहोरको वर्ष 3 जनालाई त्यसरी गराएर गराएँ, 1 जना बहिनीले चाहिँ 5 दिन गर्दा पनि उहाँले त्यो कसरी गर्ने भनेर जान्नु भएन, 2 जनाले चाहिँ 2 घन्टा बिचमा सिकेर 5 दिनको बिचमा उहाँहरूले आफ्नो लागि पञ्चु तयार गरेर सुद्धा लाउनु भयो कि। अब ए उसले त यस्तरी बुनाएको छ म पनि सकिहाल्छु न, त्यो हुँदैन कि। मनैदेखि चाहनु हो भने 2 घन्टामा सिक्नुहुन्छ। अब त्यही हो, आफूले अब दिदी बहिनीहरूले आफूसँग जानेको सिपहरू नलुकाउनुहोस् होइन, आउनुहोस् अगाडि आउनुहोस्, केबाट हुन्छ त हजुरहरूले चाहिँ प्रचार प्रसार गराउनुहोस् कि, अनि प्रचार प्रसार गराउनुहोस्। बुनाइमा मात्रै होइन, सिलाइ हुन्छ, कति कुराहरू हुन्छ नि त, हामीहरूसँग भएको सिपहरू त धेरै थरी हुन्छ नि त। अब यो बुनाइलाई मात्रै होइन कि, एकदम आफूसँग भएको सिप चाहिँ नलुगाउँ कि।
0: नेपाल घरेलु तथा साना उद्योग महासङ्घ काभ्रे शाखा महिला समितिकी अध्यक्ष निरु ताम्राकार वैद्यवार सानैदेखि अर्थात 26 वर्षदेखि सिलाइ कटाई व्यवसायमा सक्रिय रहिआउनु भएको छ। अब उहाँको विचार सुनाऊ।
3: म के भन्छु भने, अब आफूसँग सिप छ भने आफू घरभित्रै नबस्नु कि, आफ्नो सिपको पहिचान भनेर आफैले दिनुपर्छ त्यो। अब तपाईँलाई, तपाईँसँग एउटा सिप छ भने तपाईँले छ नि, तपाईँलाई मात्रै थाहा छ नि, तपाईँले भन्नु पर्यो नि त, तपाईँले नभनेकर मलाई पनि थाहा हुँदैन नि त त्यो। त्यही कारणले सबै महिला दिदी बहिनीहरूलाई म त भन्ने त्यही हो, आफूले जे जानेको छ, जस्तै घरमा अचार बनाउनेहरू छ होइन, अब बुन्नेहरू छ, मोजाहरू बुन्नेहरू छ, किरिङहरू बुन्नेहरू छ, धेरै छन् त। त्यस्तोलाई बाहिर ल्याउने काम चाहिँ अब हाम्रो घरेलु छ, अब स्थानीय निकायहरू अहिले त नगरपालिकाले पनि विभिन्न तालिमहरू दिइरहेछ, सहयोग पनि गरिरहेछ। महिलासँग उपमेयर कार्यक्रम भनेर हाम्रो उपमेयरजीले पनि अब धेरै महिलाहरूको लागि इन्करेज गरेर तालिमहरू दिइराख्नु भएको छ। वडाबाट पनि अहिले विभिन्न यो हाम्रो भनेपा 14 वडाबाटै महिलाहरूको लागि भनेर बजेट छुट्याइदिनु भएको छ।

0: अहिले चाहिँ मान्छेहरूले एकदम एक्स्ट्रा एक्स्ट्रा खोजिरहेछ कि, त्यही
1: भनेपछि
0: कारणले गर्दाखेरि अहिले चाहिँ म त त्यही दिदीबहिनीहरूलाई त्यही रिक्वेस्ट गर्छु कि आफूसँग भएको सिपलाई बाहिर ल्याउनु र एउटा संस्थामा आबद्ध हुनु। संस्थामा आबद्ध भइसकेपछि तपाईँको अब हामी छौँ संस्थामा, उहाँहरूको जुन कामलाई प्रोत्साहन दिने त जिम्मेवारी त हाम्रो हो नि त, उहाँहरूलाई बाहिर ल्याउने यसरी भिजाउने काम त हाम्रो हो नि। त्यही भएर अनुरोध गर्न चाहन्छु कि सबै दिदीबहिनीहरूलाई, अहिले त छ पहिलाभन्दा, पहिलाको जस्तो जमाना मैले देखेन। पहिला भने अब घरबाट बाहिर आउनुलाई पनि अब महिलाहरूलाई अब डर हुन्थ्यो नि त, अब समाजले के भन्ला कि, बुढाले पठाउँछ कि पठाउँदैन कि, सासू ससुराले के भन्दा कि भन्ने डर हुन्थ्यो। अहिले चाहिँ जाँचमा लाग्दैन उहाँहरू। अब एउटा महिला भनेर अब एउटा महिलाले घरको पनि जिम्मेवारी पुरा गर्नु पर्यो। अब घरको जिम्मेवारी नै पुरा नगरिकन होइन घरको सबै लठालिङ्ग छोडेर बाहिर आउन त मिल्दैन नि होइन। त्यो आफ्नो त्यो जिम्मेवारी पुरा गरेर हामीले आफ्नो लागि पार्ट टाइम समय हामीले निकालेर त्यो जे पनि गर्न सकिन्छ कि। अब मलाई नै हेरौँ न फर इक्जाम्पल होइन, अब म बिहा अगाडि नै मैले यो काम सुरु गरेको, मेरो बिहा भयो, अहिलेसम्म बिहा भइसकेपछि पनि मैले यो अहिले कन्टिन्यू मेरो आजसम्म पनि मैले गरिरहेछु। त्यो एउटा के भने एउटा परिवारको सपोर्ट होइन, जस्तै मलाई सासू ससुराको सपोर्ट पाएँ, मैले आफ्नो श्रीमानको सपोर्ट पाएँ, अनि बिहा हुनु अगाडि मैले अब घरको माइटोको आमा बाउको दिदी दाजुभाइ दिदीबहिनीको सपोर्ट पाएँ। त्यो सपोर्ट मैले नपाएको भए म आज यसरी छ नि बाहिर आएर म सफल हुनै सक्दैन थियो होला नि होइन। त्यही कारणले अब पहिलाको जस्तो जहाँसम्म एक दुईजना होला त्यस्तो व्यक्तिहरू होइन, महिलाहरू जस खुम्चिएर बस्नु भएको छ घरबाट बाहिर, अब छ नि आउनलाई अलिकति घरको समस्याले गर्दा होला, एउटा आर्थिक अब समस्याले पनि गर्दा होला होइन बाहिर आउन नचाहेको। तर अहिले चाहिँ जहाँसम्म लाग्छ पहिला छ नि अब म चाहिँ के भन्छु भन्दाखेरि अब उहाँहरूको छ नि अब स्थिति के छ न, आर्थिक अवस्थाले उहाँहरू पछाडि बस्नुभएको हो कि होइन। अहिले त त्यस्तो भनेर नबसे पनि हुन्छ, किनभने मैले अघि पनि भने यो स्थानीय निकायहरूले अब जस्तै नगरपालिकाले वडावडामा विभिन्न तालिमहरू दिइराख्नु भएको छ। अब त्यो आर्थिक अवस्थाले नै हो भने हाम्रो अब घरेलु महासङ्घमा सम्पर्क गर्नु म अनुरोध गर्दछु उहाँहरूलाई। अनि सुरुमा त अब उहाँहरूले के गर्नु पर्यो, आफ्नो सिपलाई बाहिर ल्याउनु पर्यो। जस्तै मलाई घरमै बसेर भए पनि एउटा मिसिन लिएर भए पनि म काम गर्छु, त्यो त्यसबाट सुरुवात गर्छु भनेर डर्तामा जानु भन अनुरोध गर्छु कि उहाँहरूलाई चाहिँ। जबसम्म हामी आफ्नो कामलाई छ नि डर्ता प्रक्रियामा लाँदैनौँ तबसम्म हामी आफ्नो आफू उद्यमी भएको पहिचानै हुँदैन कि। मेन त अहिले नगरपालिकामा डर्तामा जानुपर्छ अनिवार्य रूपमा। अहिले त म उहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भने जति पनि घरमा अथवा बाहिर सानो सानो सटरहरू राखिराख्नु भएको छ होइन, पसलहरू खोलिराख्नु भएको छ, उहाँहरूलाई चाहिँ डर्तामा जानु, सुरुमा चाहिँ नगरपालिकामा डर्तामा जानु, अनि त्यसपछि हाम्रो घरेलु कार्यालयमा दुलखेलमा डर्तामा जानु होइन। तर धेरै कष्ट लाग्दैन महिलाहरूको लागि भनेर विशेष छुट गरेको छ अहिले यो नगरपालिकाले पनि कर कार्यालयले पनि। अनि त्यसपछि आफ्नो अब उद्यमी बन्नलाई त आफ्नो सिपको पहिचान नरिकन त उहाँ कसरी उद्यमी बन्नुहुन्छ त होइन। अनि उहाँहरूलाई ठप के चाहियो, जस्तै उहाँहरूले सिम्पल सिम्पल रूपमा सिलाइरहेछ भने बेसिक लेभलमा मात्रै कोही कोही अहिले के छ भने बेसिक 3 महिना सिकेर पनि सिलाइ गरिरहेका हुन्छन् कि। तिनीहरूलाई त्यो बेसिक 3 महिना मात्र गरेर उनीहरूले कुनै हालतमा पनि त्यो डिजाइनिङहरू गर्न सक्दैन। त्यसको लागि ठप के चाहियो त, हाम्रो छ नि त घरेलु महासङ्घ छ, अब विभिन्न सङ्घ संस्थाहरू छ, उहाँहरूले हामीलाई सम्पर्क गर्नु पर्यो, हामीले के मर्डर गर्नुपर्ने, उहाँहरूलाई कहाँसम्म पुर्याउनु पर्ने त्यो जिम्मा हाम्रो।
2: त्यसै गरी सौन्दर्य कला व्यवसायी चिना माया श्रेष्ठको अनुभव सुनौ।
3: सिप प्रयोग गरेर आफ्नो आमदानीको स्रोत बढाउन सक्नुहुन्छ दिदी बहिनीहरूले होइन, घरमा अब आफ्नो बच्चाहरूलाई स्कुल पठाएर पनि एक्स्ट्रा टाइममा काम गरेर आफ्नो चाहिँ तरकारी खाने भनौँ न दाल चामल खाने चाहिँ बाटो चाहिँ यहाँबाट पनि हुन्छ र आत्मनिर्भर बन्नको लागि सिप चाहिँ अनिवार्य नै हो भन्ने चाहिँ मेरो भनाइ हो। जब मान्छेसँग सिप हुन्छ त्यो मान्छे जहाँ कहीँ पनि बिक्ने भएको कारण कारणले त्यसलाई चाहिँ मैले विशेष प्रायोरिटी दिने गरेको छु सिपलाई चाहिँ। यो सिक्ने काम र सिकाउने काम भनेको कहिले पनि सकिँदैन होइन। मैले आजसम्म पनि मैले यो नयाँ नयाँ ट्रेनिङहरू आजसम्म पनि लिइरहेको छु र भोलिको दिनमा पनि लिने हो। यो चाहिँ जति समय पुरानो बित्दै जान्छ नयाँ नयाँ सामग्रीहरू उत्पादन हुन्छ फ्याक्ट्रीबाट त्यसलाई प्रयोग गर्न चाहिँ हामीले तालिम लिनै पर्छ र लिइराखेको पनि छु र भविष्यमा लिने पनि हो।
2: घोरही 14 दाङकी प्रेम कुमारी पुनले 2060 सालदेखि प्रेम निज अल्लो

0: पुवा धागो तथा तयारी पोसाक उद्योग सञ्चालन गर्दै आउनु भएको छ। सानैदेखि अल्लोको कपडामा हुर्किएकी उहाँले 8 वर्षको उमेरमा धागो काट्न र 12 वर्षमै आमाबाट कपडा बुन्न सिक्नु भएको थियो। 40 वर्षमा सिलाई कटाईको सिप सिकेपछि उहाँले सोच्नुभयो, अब अल्लो उद्योग खोल्छु र आफू जस्तै पीडित महिलालाई पनि रोजगारी दिन्छु। स्वदेशी उत्पादनको माग बढ्दो रहेको उहाँको भनाइ छ।
1: अरूले गरिराखेकोमा हेरेर सिकेर त्यसमा चासो गरेर नै अगाडि बढ्यो। मान्छेलाई चाहिँ सिप चाहिँ एउटा चाहिँ जान्नुपर्ने रहेछ जस्तो लाग्यो अहिले आएर मलाई, किनकि यो जानिराख्यो भने सिकिराख्यो भने आफूलाई सहज हुने रहेछ भन्ने बुझ्यो।
2: अनि यो कुरुस र काँटी चलाउन चाहिँ कतिको सजिलो छ?
1: यो नजानेसम्म चाहिँ अलिकति गाह्रै लाग्छ, जानिसकेपछि चाहिँ सजिलै हुन्छ।
2: अहिले तपाईँले चाहिँ होइन के बुन्न आउँछ?
1: टोपी यही हो, ह्याटहरू अनि स्कार्फहरू, पन्जा मौजादेखि लिएर स्वेटरहरूदेखि चक्काहरू, अब यो पन्चुहरू बुन्छौँ। कुनै सिप्पा त आम्दानी हुँदाखेरि धेरै फरक नि, अब जस्तै अरूकोमा आफूलाई अलिकति केही कुराहरूमा केही चाहिने चिजहरूमा अरूसँग जस्तै आफ्नो हस्बेन्डसँग माग्नु नपर्ने, मलाई यता जानु छ दिनुहोस् न, यो गर्नु छ ल्याउनुहोस् न भन्नु नपर्ने, आफ्नै पर्सबाट झिकेर आफूले के मन लाग्छ किन्न पाइयो, अब हिँड्न पाइयो होइन, त्यही नै हो। घरमा यत्तिकै होइन, अब मैले केही पनि जानिँदैन भनेर यसरी गुम्सिएर नबस्नुहोस् होइन, एउटा न एउटा सिक्नुपर्छ। आफूमा केही सिपहरू भयो भने चाहिँ आफूमै निर्भर हुन्छ होइन, एकदम सजिलो सहज हुन्छ। त्यही कारणले चाहिँ अब बच्चा बच्चीहरूलाई स्कुल पठाएर घरमा यतिकै मोबाइल हेर्ने सुत्ने काम गर्नुभन्दा यो सिपहरू सिक्नु राम्रो लाग्छ।
0: 3 दशकदेखि ह्यान्डिक्राफ्ट व्यवसायमा सक्रिय लक्ष्मी श्रेष्ठले पोखरामा बिताएको बाल्यकालपछि काभ्रेलाई कर्मभूमि बनाउँदै आउनु भएको छ। चण्डेश्वरी ह्यान्डिक्राफ्टकी सञ्चालिका तथा सेवा नेपाल मार्फत हजारौं महिलालाई लक्ष्मीले सिप सिकाइसक्नु भएको छ।
3: दिदी बहिनीलाई हेर्नु, सिप चाहिँ पढाइ लेखाइ जति गर्नु, जति डिग्री पास गर्नु, तर हातमा आफ्नै घरको लागि पनि किन्न नपरोस्, अथवा किने पनि आफ्नो सिप, चाहे स्वेटर बन्नु, चाहे सिलाइ गर्नु, चाहे जुनै पनि सिप होस्, अथवा केही प्याकिङ भनौँ न, घरमा युज हुने, पसलमा युज हुने, आफूलाई दैनिक उपभोग गर्ने सामानको युज हुने, मकैको परिकार भनौँ, कुनै पनि खाद्यान्नदेखि लिएर सिप जुनै पनि, ऊ 2-3 थरी सिपमा ऊ पोख्त भएछ भने कुनै पनि ठाउँमा कुनै ठाउँमा पढाइ काम लाग्छ भने कुनै ठाउँमा सिप काम लाग्छ। ऊ कुनै ठाउँमा निराश भएर बस्न पर्दैन भने हरेक पुरुष अथवा महिलाले सिप चाहिँ शिक्षा सँगसँगै सिप पनि सिक्न जरुरी छ भन्ने चाहिँ मलाई लाग्छ। अहिले चाहिँ कलेजमा स्कुलदेखि नै उसलाई त्यो सिपमा पारङ्गित गर्न सक्यो, त्यो स्कुलै जीवनदेखि नै अथवा घरदेखि नै उसलाई थोरै थोरै शिक्षासँगै सिपलाई पनि महत्त्व दिएर विभिन्न किसिमको कुनमा उसको इन्ट्रेस्ट छ त्यसरी दिएछ भनेदेखि त्यो दाजुभाइ अथवा दिदी बहिनी कुनै ठाउँमा नै भोके बस्नु पर्दैन र आफ्नो यो जागिर पाएन भनेर तनाव लिएर बस्नु परेन, अब जागिर भन्ने बित्तिकै पाउन सम्भव छैन होइन, भने सिपले पनि आफ्नो व्यवसाय अथवा खेती किसानको जुनसुकै हो सिप चाहियो, उसले आमदानी गर्न सक्ने क्षमता भएर मात्रै उसले अबको युवाहरूले चाहिँ त्यो सिक्नुपर्छ जस्तो लाग्छ मेरो लागि। र दाजुभाइ दिदी बहिनीहरू हजुरहरूले शिक्षा सँगसँगै सिपलाई पनि आफ्नो परम्परागतको सिप भनौँ अथवा त्यो छैन भने खेती किसान गाई भैँसीदेखि लिएर आय आर्जन हुने सिप पनि कला पनि तपाईँले सिक्नु भएछ भनेदेखि तपाईँहरू कहिले पनि पछाडि हटेर हेर्नु पर्दैन भन्ने चाहिँ मलाई विश्वास लाग्छ।
0: 1 दशकदेखि फेसन डिजाइनमा सक्रिय अनामिका पाण्डे अहिले अजितेश ट्रियन द स्कुल अफ फेसन एन्ड बुटिक सञ्चालन गर्दै आउनु भएको छ। उहाँले आफू मात्रै होइन आवश्यकता अनुसार अन्य महिलालाई पनि रोजगारी सिर्जना गर्दै आत्मनिर्भर र जागरूक महिला उद्यमीका रूपमा उभिन योगदान दिँदै आउनु भएको छ। हरेक कपडामा नयाँ शैली, डिजाइन र प्रस्तुतिले ग्राहकको रुचि बढाउने उहाँको भनाइ छ।
2: एउटा महिला आफैले अहिले त म जब पनि देख्छु नि, पहिला जस जब म बिहे नगर्दा म कलेज जाने आउने बस्नेमा त
4: देखेको नि अनि जब पनि सबैजनाको कुरा सुन्छ नि, अब बाहिरै बसेपछि त धेरैजनाको कुरा सुन्छ, यहाँ पनि कति महिला दिदी बहिनीहरू आउनुहुन्छ हुन्छ नि, मलाई चाहिँ मैले यो काम चाहिँ मैले अहिले होइन कि धेरै पहिला स्टार्ट गर्नु पर्थ्यो जस्तो लाग्छ कि हुन्छ नि, अनि यो आफू एउटा महिला भइकन आफ्नो काम आफैले गर्ने हुन्छ नि, एउटा घर सम्हालेर पनि आफैले यति धेरै काम गर्नु भनेको चाहिँ आफ्नो एउटा स्वाभिमान होइन, आफ्नो इज्जत भनेको आफ्नो पहिचान आफैले नै बनाउनु पर्छ जस्तो अबको यो सिचुएसनमा झन् बनाउनु पर्छ कि, मैले ठिक गरेको छु तर मैले यो गर्नुमा चाहिँ अलिक ढिलाइ गरेको छु जस्तो लाग्छ। अहिले मैले कति बच्चाहरू देख्छु होइन, एउटा सानो उम्रमा उनीहरू एकदम आफै इन्डिपेन्डेन्ट हुनु खोज्छ नि त, अहिले त कोही को पनि कोहीसँग डिपेन्डेन्ट छैन नि त, एउटा अहिले त मैले यहाँ माथि बहिनीहरू पनि छ कि दुईजना, ए ऊ इन्डिपेन्डेन्ट आफै इन्डिपेन्डेन्ट भएको खोज्दाखेरि कस्तो भने यो बेलामा त म त साँच्चै सुतेर खाएर बसेँ, मैले कस्तो गल्ती गरेको छु जस्तो मलाई अहिले लाग्छ कि, त्यो बेलामा नि हुन्छ नि म चाहिँ अलिक अगाडि नै गर्नु पर्थ्यो नत्र अहिले म कहाँ हुन्थे भने जस्तो चाहिँ मलाई फिल हुन्छ। तर हुन नि एकदमै जरुरी छ हुन्छ नि, आफ्नै सम्मान आफैले नै गर्नुपर्छ, अरू कसैले नि यदि आफूले आफूलाई माया गर्यो भने आफूले आफूलाई सम्मान गरेन भने कसैले पनि सम्मान गर्दैन, कसैले नि माया गर्दैन। त मैले सुझाव दिने भन्दा नि अहिले त म साँच्चै के भन्नुपर्दा त हुन्छ नि अहिलेको पुस्ताले चाहिँ हामीलाई चाहिँ सुझाव दिनुहुन्छ जस्तो लाग्छ कि, फरवर्ड तपाईँलाई त्यस्तो लाग्दैन, अलिक एकदमै फरवर्ड हुनुहुन्छ कि एडभान्स हुनुहुन्छ हुन्छ नि, जे कुरामा फरवर्ड हुनुहुन्छ कि, अब मैले
2: तपाईँले त्यति लामो समय अनुभव छ नि त,
4: अनुभवको हिसाबले चाहिँ हो, तर अनुभव पनि कस्तो हुँदा चाहिँ अस्ति भर म एउटा त्यो बिजनेस के को ट्रेनिङ थियो, त्यो ट्रेनिङमा बसेँ होइन, अनुभव भने नि हुन्छ नि त्यो शान्तिनो कुनै कुनै अनुभव थियो होला हाम्रो अनुभवले गर्ने होइन, 60 वर्ष कोही मान्छेले काम गर्छ भनेर होइन, अहिले अगाडिको मान्छेले हुन्छ नि हामीभन्दा अगाडिको पुस्ताले 60 वर्ष कुनै काम यही काम गर्छ भनेर, अब अहिले हामीले यो काम गर्दाको 5 वर्षको यो काम गर्दाखेरि चाहिँ हुन्छ नि त्यो 60 वर्ष काम गरेको मान्छेसँग होइन, त्यो 5 वर्षको मान्छेसँग चाहिँ सोध्नुपर्छ अरे क्या, किनभने उहाँको स्टार्टिङ फेज र व्यापारिक हिसाब हुन्छ नि, व्यापारिक त्यो जुन थियो त्यो चाहिँ डिफ्रेन्ट नै हुन्छ, अब अहिलेको समयमा त हामी डिफ्रेन्ट हुन्छौँ नि, उहाँहरू जति अपडेट अहिलेको यो बच्चाहरू जति अपडेट हुन्छ नि त्यो 60 वर्ष अगाडि मान्छे त त्यति धेरै अपडेट हुन सक्दैन नि त, त्यो हिसाबले चाहिँ मलाई चाहिँ अहिले साँच्चीको मलाई भन्नुपर्दा साँच्ची हामीले चाहिँ उहाँहरू अहिले भर्नु देख्नु भयो नि तपाईँले, अहिले पनि भन्नु मैले यस्तो गर्नु भने त होइन भने उहाँले मोबाइल खोलेर आफ्नो डिजाइन देखाउनु भयो नि त हुन्छ, हामीले गर्ने होइन कि, अहिले चाहिँ उहाँहरूले नि यस्तो गरिदिनु न भने आफै भन्न आउनुहुन्छ क्या, पहिला पहिला चाहिँ कस्तो गर्नु यस्तो गर्नु नि त भने हामीले भन्नु पर्थ्यो, अहिले चाहिँ होइन मलाई यस्तो होइन यस्तो चाहिँ गर्नुपर्छ भनेर आउनुहुन्छ, एक हिसाबले चाहिँ सजिलो पनि हो किनकि तपाईँले भन्नुभएको नि त होइन, त्यो मैले भनेको डिजाइन यदि उहाँलाई किनभने त्यो मैले भनेकोलाई मनपर्छ भन्ने त छैन नि, कुनै कुनै त मलाई मन परेको उहाँलाई मन नपर्न सक्छ, त्यो जिउमा लाए पनि सुहाए पनि उहाँलाई चाहिँ होइन म चाहिँ यस्तो बनाइदियो भने मलाई अझै राम्रो देखिन्थ्यो कि भन्ने छुट्टै हुन्छ, अब उहाँलाई त्यो आफैले मलाई यस्तै बनाइदिनु भनेपछि चाहिँ उहाँ एकदम त्यो कुनै पनि कुरा आफू अडिक भएपछि त हामीलाई दोष दिने कुरा भएन नि त, पाइएन नि त, त्यसमा त हामीलाई धेरै सजिलो नि, अहिले त यो हाम्रो यो चुनौती त त्यो पनि हो होइन, चुनौती त त्यहाँ पनि छ त्यसमा पनि हो, मान्छेले प्राय त्यही त हो, त्यसमा म खासै त्यति धेरै अपडेट चाहिँ भएको छैन, तर यसमा नि एकदमै अहिले त के अरे जब हामीले डिजाइन हामीले त्यो सबै इन्फर्मेसनहरू हामी सबै जब हामी यहीँबाट लिन्छौँ भने त अभियसली हाम्रो व्यापार पनि त्यहाँ त अभियसली हुन्छ नि, टिकटकबाट कतिले व्यापार गर्नुभएको छ, कतिले टिकटकबाट व्यापार गरेर आफ्नो जीविकापार्जन गर्नुभएको छ होइन।
0: तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो? आफ्नो सल्लाह र सुझाव हामीलाई टिपाउन सक्नुहुन्छ, त्यसको लागि हामीलाई radionepalprogram@gmail.com मा इमेल गर्न सक्नुहुन्छ भने हाम्रो टेलिफोन नम्बर 01-4211-582 मा फोन गरेर पनि आफ्ना सुझाव टिपाउन सक्नुहुनेछ। अर्को साताको शनिबार सिप र सिर्जनासँग सम्बन्धित नयाँ विषयवस्तु सहित फेरि उपस्थित हुनेछौ। आजलाई भने सिप र सिर्जनाबाट म गोमा थापा बिदा हुन्छु। तपाईँको यो साता शुभ रहोस्। रेडियो नेपाल सुन्दै गर्नुहोस्। नमस्कार।
5: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
6: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
7: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
8: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सहमतिमा नेतृत्व चयन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी। सरकारले ल्याएका चार अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत। फिफा विश्वकप अन्तर्गतको गए राति र आज बिहान भएको खेलमा ब्राजिल, अमेरिका र मोरक्को विजयी। अब समाचार विस्तारमा। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले कैलाली निवासी डाक्टर गोपाल प्रसाद भट्टलाई धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। यसै गरी बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले विभिन्न चारवटा अध्यादेश स्वीकृत गरेको छ। बैठकले सरकारले गएको चैतमा जारी गरेका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरेको हो। त्यस्तै हिजोको बैठकमा आर्थिक विधेयक 2083 तथा राष्ट्र ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसहमतिले पारित भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी राख्नु भएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो। बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले थारू आयोगको 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नु भयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण सम्बन्धी, त्यसै गरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी र बैठकमा भूमि व्यवस्था तथा सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्तावहरू पेश गर्नु भएको थियो। गृहमन्त्री सुदन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्मा को निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सदस्य भुवन बहादुर सुनारले सुन्नु भएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो। मन्त्री गुरुङले यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र मौलिक भाषा, संस्कृति र परम्पराको जगेना गर्ने माध्यम भएको बताउनु भएको छ। चलचित्र विकास बोर्डद्वारा हिजो आयोजित राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार दीर्घ साधना सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले गाउँठाउँ र पाखा पखेराका विषयलाई सूक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके, अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिने बताउनुभयो। उहाँले हिमाल, पहाड, तराईको प्रकृति र सामाजिक जीवनलाई चलचित्रले देशभित्र मात्र होइन विश्व मञ्चसम्म चिनाउन सक्ने भएकाले साझा पहिचान निर्माणको आधारका रूपमा चलचित्रलाई अगाडि बढाउनु पर्ने बताउनुभयो। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ। सभापति लामिछानेको संगठित अपराध सम्बन्धी अभियोग मुद्दा न्यायाधीश आत्मदेव जोशीको इजलासले हिजो फिर्ता लिन आदेश गरेको हो। सांसदहरूले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट तथा वार्षिक कार्यक्रमको बारेमा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठसँग जिज्ञासा राख्नु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको सुनिश्चितताको खोजी गर्दै त्यसको आधारमा चासो व्यक्त गर्नुभएको हो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थालाई सबल सक्षम बनाउनका लागि राष्ट्र बैङ्कलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउनु भएको छ। समितिको हिजो बसेको बैठकमा उहाँले निक्षेपकर्ताको सुरक्षा र वित्तीय स्थायित्वका लागि तत्काल निर्णय गर्न सक्ने कानुनी आधार जरुरी रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनु भएको छ। महाधिवेशन उद्घाटन स्थल चितवनमा हिजो साँझ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुई तिहाई हासिल गर्न सकिएको र महाधिवेशनमा पनि सबै एकै ठाउँमा हुने बताउनुभयो। यसैबीच महामन्त्री शाहले महाधिवेशनको तयारीका विषयमा उपसमितिका संयोजकहरूसँग जानकारी पनि लिनुभएको छ। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि सहमतिकै आधारमा नेतृत्व चयन हुने बताउनु भएको थियो। त्यस्तै पार्टीका अन्य नेताहरूले पनि महाधिवेशनमा सहमतिमै नेतृत्व टुङ्ग्याउने प्रयास भइरहेको बताउँदै आइरहनु भएको छ। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो उजुरी तथा सुझाव सङ्कलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी पारदर्शी तथा चुस्त बनाउनका लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो। मन्त्रालयका अनुसार गुनासो उजुरी तथा सुझावहरू टोल फ्री नम्बर 1112, इमेल gunaso@mohae.gov.np र व्हाट्सएप नम्बर 9 8 5 1 3 6 0 6 0 3 कल गर्न सकिने जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गर्नुभएको हो। सरकारले ताप्लेजुङको पाथी भरामा निर्माण हुन लागेको केबल कारको विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सचिव स्तरको निर्णय अनुसार कार्यदल गठन गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डले हिजो कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नतिजामा 64.13% परीक्षार्थी वर्गकृत ग्रेडेड भएका छन्, जसमध्ये नियमिततर्फ 69.75 र आंशिकतर्फ 42.38% विद्यार्थीहरू ग्रेडेड भएका हुन्। नतिजामा विगत वर्षको भन्दा यस वर्ष सुधार देखिएको छ। सशस्त्र प्रहरी बल नेपालको विशेष सक्रियतामा हिजो बागमती नदीमा जल उत्पन्न विपद उद्धारसँग सम्बन्धित अभ्यास सफलतापूर्वक सम्पन्न भएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। कर्णाली प्रदेश सरकारको राजस्व र व्ययको अनुमान सहितको आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल जारी रहेको छ। छलफलका क्रममा प्रदेशसभा सदस्य महेन्द्र केसीले ठूलो आकारको बजेट ल्याउने तर खर्च गर्न नसक्ने विषयमा सरकार गम्भीर हुनुपर्नेमा सुझाव दिनुभयो। कृषि तथा वन विज्ञान विश्वविद्यालयले आज 5 दीक्षान्त समारोहको आयोजना विश्वविद्यालयले गर्दै कृषि यसलाई फेरि सुन्नुहोस्। कृषि तथा वन विज्ञान विश्वविद्यालयले आज 5 दीक्षान्त समारोह गर्दैछ। विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर सुवीर सिंहका अनुसार यस वर्ष विभिन्न संकाय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल 2193 विद्यार्थी दीक्षित हुनेछन्। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राको सबैभन्दा महत्वपूर्ण अन्तिम दिन भोटो देखाउने जात्रा आज ललितपुरको जावला खेलमा धुमधामका साथ मनाइँदैछ। मच्छिन्द्रनाथको रथलाई लगन खेलबाट जावला खेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने परम्परा रहिआएको छ। ऐतिहासिक र सांस्कृतिक उत्सवको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकाका 3 जिल्लामा सार्वजनिक विदा पनि दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका उपविदेश मन्त्रीले तेहरान वासिङटनसँग कूटनीतिक संवाद अघि बढाउन तयार रहेको बताउनु भएको छ, तर उहाँले कुनै पनि सहमतिको कार्यान्वयनका लागि अमेरिका जिम्मेवार हुनुपर्ने र इजरायलले सम्झौताका शर्तहरू पालना गर्ने सुनिश्चित गर्नुपर्ने बताउनु भएको छ। अब खेल समाचार। फिफा विश्वकप फुटबल 2026 अमेरिकाले अस्ट्रेलियालाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। त्यस्तै ब्राजिल पनि नकआउट चरणमा प्रवेश गरेको छ। ब्राजिलले हाइटीलाई 3-0 गोल अन्तरले पराजित गरेको हो। त्यस्तै आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई 1-0 गोल अन्तरले पराजित गरेको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बागमती गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका जिल्लाहरूमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सहमतिमा नेतृत्व चयन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी। सरकारले ल्याएका 4 अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत। र फिफा विश्वकप अन्तर्गत गए राति र आज बिहान भएका खेलमा अमेरिका, ब्राजिल र मोरक्को विजयी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: थोर नेपाल ख नेपाल भाषी समाचार जे उपेश पाखिनी नातिसँग थौ नेपाल समत चिन्छ सपिखुद तचलातो षष्ठी अर्थात् सिथि नख थौ पोटो जात्रा ओ सिथि नख सोनिगले तजिक हनाचङ्गुदो ताई थक न्याइगु सोनिग या बुङ्ग दिय नप स्वनाचङ्गु पोटो जात्रा यला या पुच न्याना थिति त्वाले चाहेका असार तिन गते जाउलख्याले थिङ्गु ख थुसी मलमास दोग्ली लच्छि तक लगाउख या थटी त्वाले बुङ्ग दिय या त तहको ख थौ शनिले इले राष्ट्रपति रामचन्द्र पौडेल पोत्रो जात्रा श्वेत झाइकु गोसादो थौ सोनिगले सरकार सार्वजनिक विधा नाप ब्युगुदो थौ हे बुङ्ग दियो या त बुङ्गे यङ्गेगु चलन्दो अथे थौ कुमार षष्ठी अर्थात् सिठी नख थिति क त तु ओपी पुखु बुगा सुचपिचु याना हना चङ्गुदो यलया जाउलख्याले चोङ्गु सदर चिडियाखाना जु परिसर दुनी चोपी जीव जन्ति बर्ड फ्लु पुष्टि जुगुदो बर्ड फ्लु पुष्टि जुडङ्गा राष्ट्रिय प्रकृति संरक्षण कोष यहाँका चोङ्गु सदर चिडियाखाना सूचना सार्वजनिक पिथसे मिग सुकुपानिसे अनिश्चितकालीन निते तिउगु थागुदो चिडियाखाने एकत सङ्कुरन थप बलङ्के मबित वा आगन्तुक पिनको सुरक्षा सुनिश्चित याकु नीति मिग शुक्रबार निशे लागु जुइक थ चिडियाखाना या त सकता ज्याजो स्थगित यागु ख वङ्गु चैत्र कोशी प्रदेश खनेदुगु बर्ड फ्लू सङ्कुरन आतक छिगु जिल्ला बोलिने धङ्गुदो चिडियाखाना बन्द जुइथका थौ चाउला खेले कोरोनामे बुङ्ग द द या दक्ले लिपाङ्गो जात्रा कथ परम्परागत भोटो जात्रा जुइगु भक्तजन पि चिडियाखाने दुई चोना नस तोसा नेगु व चोनेगु याइगु ख तर थुसी पच्चा पङ्ग जुइगु थागुदो सरकार नेपाल चितोपत्र बोर्ड या नाय पदे डाक्टर गोपाल प्रसाद भट्ट या त नियुक्त यागुदो मन प्रसाद हिगचुङ्गु बैठक कैलाली निवासी डाक्टर गोपाल प्रसाद भट्ट या त नेपाल चितोपत्र बोर्ड या नाय पदे नियुक्त यागु कोचुको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा दाइदिगो ख अथे बैठक नेपाल विशेष सेवा एन 2082 या साबी क्या व्यवस्था सम्बन्धी विधेयक सङ्घीय संसदीय न्यायगु त स्वीकृति यागु कोसुगु वेक्लङ्कना दिल अथे बैठक सङ्घीय सदपेङ्गु प्रतिस्थापन विधेयक न्यावे त स्वीकृत बिगु नाप या कोसुगु न वेक्लङ्कना दिल सरकार तापेजुङ्गे ऐतिहासिकले चाहिँ धार्मिक था मुक्लुङलुङ पाथी भारा देखे त चोङ्गु इले केवल कारण याना ता इल निसे पुल्ना चोङ्गु कचो व पङ्ग चेङ्के त च्यासना पुच पलिस्ता यागुदो प्रधानमन्त्री नाप मन्त्र प्रसिद्ध ज्याकुथी या सचिव स्तर या पिपा या कोचिना कथा प्रधानमन्त्री बालेन्सा या सामाजिक विकास विज्ञ विश्व राय या कजुते नेम दुज या ज्यासना पुच पलिस्ता यागु प्रधानमन्त्री प्रेस नाप अनुसन्धान विज्ञ दिपा दाहाला थैदिगु ख कार्य दल या त पातेपार देखले वनिगु केलकार देखेगु विशेष ता इल निसे खनिदुगु कचो नाप पङ्ग मसिका उकिया त जेङ्के त चेन्यानो दुने सुझाव न्यवे त कोचुगु ख फुक्क सरोकालवाला पछि त दुथ्याका देखु उगु नेम दुज या ज्यासना पुचले कोजी राई नाप पूर्वाधार विकास मन्त्रालय सिनियर डिभिजनल इन्जिनियर केलकार निर्माणप्रति असहमति फुङ्कुगु पक्ष या प्रतिनिधि पाथिभारा क्षेत्र विकास समिति या प्रतिनिधि दुज चुनादिगुदो लिसे केबलकार निर्माण याइगु कम्पनी या प्रतिनिधि गृह मन्त्रालय उपसचिव प्रधानमन्त्री बालिन शाह सचिवालय स्वकीय सहसचिव न कार्यदल या दुज कथ चुनादिगुदो राष्ट्रिय परीक्षा बोर्ड शुक्रबार चिन्गु तङ्गिया परीक्षाफल सार्वजनिक यागुदो थुसी परीक्षा बुद्धि कापी मुक सङ्गु लाग सुनिदो निस व पि छम विद्यार्थी मध्ये निगु लाग सुइ छदो नेस व नेम उत्तीर्ण जुगु दुसा छगु लाग पेस व ने छम उनीर्तुन जुगुदो साङ्गु जुली चो कथ थुसी मुक उत्तीर्ण प्रतिशत खुइ पेङ्गु फुटी चिन सुङ्गु धागुदो चिन्गु तगिया पूरक परीक्षा राष्ट्रिय परीक्षा बोर्ड साउन दुई व तिन गते याइगु जुगुदो बोर्ड जारी यागु सूचना निनु पूरक परीक्षा जुइगु जानकारी बिगु ख नियमित परीक्षार्थी रूपमा पोती जुया सैद्धान्तिक पाख्या मेमेको फुक विशेष डी वा ओ सिमे चे ग्रेड गया अप्पोले छु निगु विशेष नन ग्रेडेड कापी वा आफूले निगु विशेष अनुपस्थित झुपी परीक्षा दिपिन्छ पूरक परीक्षा बोती क्याफै परीक्षा सुते चिन्छता इल निसे निनेसिया निता इतक गोसा गोइगु पोर जानकारी बिगुख नेपाल सरकार चलचित्र विकास बोर्ड गोसाले मिग राष्ट्रपति रामचन्द्र पौडेलया उपस्थिति जुगु राष्ट्रिय चलचित्र विकास पुरस्कार व सम्मान ज्याजुले ख्याली जुजु मधुकृष्ण श्रेष्ठ या त वेक्ल यनादिको कला व सङ्किपा खेले जन्म काशी यनादिको योगदान कदर यासे दीर्घ साधना सम्मान देचा गुदु ख्याली जुजु श्रेष्ठ या त राष्ट्रपति पौडेल पाके सोङ्गुलाग निये न्यादो दालिसे सम्मानित जुयादिको ख विक्रम सम्म 2082 साले पिदङ्गु फिल्म यात शेर्पा बिगुथो ज्याजले सम्मानित राष्ट्रपति पाखे आदिवासी जनजाति मातृभाषा फिल्म पाखे शेर्पा नेवा फिल्म इन्दिरा धिमे मैचा यात बिगु ख ज्याजोसँग राष्ट्रपति रामचन्द्र पौडेल सङ्क्षेपा मौलिक भ्या संस्कृति व तजली यात मका तेत तालागु नितना दिल अथे ज्याजोसँग सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसेना सङ्क्षेपा न्याइपुगेगु छगु जोल नाप समाज यात हिकेगु व सांस्कृतिक मसिका नाप जुगु नितना दिल प्रतिनिधि सभा या मिगया बैठके थिथि पिङ्गु अत्याधिक स्वीकृत जुगुदु बैठक सरकार चैते जारी यागो सार्वजनिक खरिद निकोगु संशोधन अध्यादेश 2083 सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण सोङ्गु संशोधन अध्यादेश 2083 सहकारी नापाङ्गु संशोधन अध्यादेश 2083 व स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छु नेपाल या त भिङ्केगु अध्यादेश 2083 या त स्वीकृत यागु ख अथे बैठके आर्थिक विधेयक 2083 व राष्ट्र ऋण हेगु विधेयक 2083 या त विचार या धैगु प्रस्ताव सर्वसम्मति पारित यागु ख सलस बोलङ्गु निहसया लिस व्यादिसी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले सामाजिक न्याय नापया उदार अर्थतन्त्र देखे त केन्द्रीय तया बजेट या कर दर को चुगु यत्ना दिल थोनियने सभामुख डोल प्रसाद अर्यालम मिग या बैठक न्याके व विपक्षी दल या सांसद पिंस दना पङ्ग थनेथुङका सांसद खड्गबहादुर बुढा त नके बियादिको ख बैठके सांसद बुढा प्रधानमन्त्री ज्याकुई अख्तियार या पदाधिकारी पिन्त ख्यागु व मन्त्री पिनिगु ल्युने मेगु पुचल ज्याइना चोङ्गु थका कुखिना दिल अथे सांसद पी गुरुप्रसाद बराल गणेश बहादुर विश्वकर्मा हर्कराज राई खुसबु ओली नाप ज्ञानबहादुर साई संसदीय नेपाल भारत सीमा या बारे पुङ्कादिको विचार या त मिगन विरोध याना दिल राष्ट्रिय सभा या मेवा बैठक तिथि अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृति यागुदो बैठकले प्रधानमन्त्री बालिन सहपाखे कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम सार्वजनिक खरिद निकोगु संशोधन अध्यादेश 2083 या त स्वीकृति या धैगो प्रस्ताव या त बहुमत स्वीकृति यागु ख अथे कानुन मन्त्री गौतम थारो आयोग या 2081-82 या वार्षिक प्रतिवेदन नापन होदिल अथे सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण सोङ्गु संशोधन अध्यादेश 2083 या त स्वीकृति या धैगु प्रस्ताव या त बहुमत स्वीकृति यागुदु अथे स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छु नेपाल एन या त भिङ्केको अध्यादेश 2083 या त न स्वीकृति या धैगु प्रस्ताव या त बहुमत स्वीकृति यागुदु अथे सहकारी नापाङ्गु संशोधन अध्यादेश 2083 या त स्वीकृति या धैगु प्रस्ताव या त न बहुमत स्वीकृत यागुदो राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा महामन्त्री भूपदेव शाह सहमति या लिदस्या नाय लेगु कुत जुया चुङ्गु नितनादिगुदो त मुज्या उलिए ज्या स्थल चित पने मिग सञ्चा कम्पी नाप खल्ना दिसे महामन्त्री शाह उलिए जोले छप्प छदि जुया उङ्गु चुनावे सोभे निव ट्याकुथे त मुज्या न थथे यागु यत्ना दिल चितवन या भरतपुरे असार 7-9 गते तक जुइगु पार्टी या केन्द्रीय त मुज्या उलिजे सभापति रवि लामिछाने व प्रधानमन्त्री एवं पार्टी या वरिष्ठ नेता बालनरज शाह याइगु ज्याधलदु जिल्ला अदालत यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाया सभापति रवि लामेछानी विरुद्ध या संगठित अपराध या अभियोग या मुद्दा लित क्यात अनुमति बिगुदो सभापति लामेछानी या संगठित अपराध समिति अभियोग या मुद्दा न्यायाधीश आत्मदेव जोशी या इजलास मिग लित क्यात आदेश बिगु ख यहाँ यहाँ ब्रह्मानन्द सरस्वती नगर दक्षिणकाली ज्योतिष सम्मेलन या गुदो ज्योतिष भविष्यवाणी या माध्यम जकमकु थो प्रकृति चेतना ओ जीवन या सूक्ष्म विज्ञान ख दैगो नारा जुना सुनियङ्क सम्मेलन यहाँगु ख नेपाल महर्षि वैदिक बहु फाउन्डेसन या गोसाले नेपाल पञ्चाङ्ग निर्णय विकास समिति दक्षिण एसियाली ज्योतिष महासङ्घ नेपाल ज्योतिष परिषद न स आयोजक जुया मिगनिसे सम्मेलन यहाँकुको ख सम्मेलन थ्यमध्य निस ज्योतिष बितेगु बोटी दुगु धागुदु स्विजरल्यान्डले जुइगु थ्यातगु अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता स्थगन जुगुदु अमेरिकी उपराष्ट्रपति जेडी भान्स स्विजरल्यान्ड यात्रा रद्द जुगु छु यी लिपा वार्ता स्थगन या घोषणा जुगु ख व्हाइट हाउस उपराष्ट्रपति भान्स यात्रा रद्द यासे वार्ता स्थगन जुगु पुष्टि यागु ख कूटनीतिक प्रक्रिया जटिल व अस्थिर जुग्ने सहल या यी लिछ्यागु ख थुके दक्षिणी लेबनान या आवश्य लागे इजरायली हवाई आक्रमणले मोतिन चिन्च्याम लेबनानी मुनुत सिगुदु इजरायल लेबनाने यागु आक्रमणले पेम इजरायली सैनिक न सिगुदु लेबनान नापो या क्षेत्रीय ल्वापु हो यागु तातुना इरान अमेरिका सम्झौता जुसा तपि लेबनान इजरायल या सिमने इजरायल आक्रमण यागुले इरान अमेरिका शान्ति वार्ता बामलाको लिचो लागु ख फिफा विश्वकप फुटबल 2026 अमेरिका अस्ट्रेलिया त बुका नकआउट चरणे दुहा वङ्गुदु अमेरिका या सिटल स्टेडियम कोचागु कासे अस्ट्रेलिया त निग गोल याना बुकुगु ख विश्वकपे अमेरिका थो मधिक निक त्यागु ख थो झने अमेरिका पारुगुया त बुकुगु ख अथे मेगु कासे मोरोको स्कटल्यान्ड या त छोगु गोल बुकुगु दु धासा ब्राजिल सोगो गोल हाइटी या त बुकुगु दु थौ देन्यङ्क न न्याइगु वा वैगु लिसे हिमाली लाग्या चपुकुवा वैगु तुकुमा यागुदु लुम्बिनी व सुदूरपश्चिम प्रदेश या तराई लागा नाप बागमती व गण्डकी प्रदेश या तराई लागा या चुचु थासे तानोइगु सम्भावना दुगु जल तथा मौसम विज्ञान विभाग थागुदु मिग सोनिगले सुई छगुफुटी पेङ्गु डिग्री सेल्सियस या क्वाज लुगु ख धासा थौन थथे जुइगु तुकुमा यागुदु थौ सुथे न्याता इजुया सुङ्गु मिनेटे लुगु सूर्य शनिल्या नेता इजुया गुगु मिनेटे बी नेपाल भाषा बुख कोचाल शुभ
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
2: ए रमेश दाई अघिदेखि देख्दैछु तपाईँ आफ्नो पसलको दर्ता कागज पत्र र पुराना हिसाब किताब के पल्टाएर बस्नु भएको नि के को लागि यत्रो तयारी हो
3: ए लक्ष्मी बहिनी 2083 वैशाख 2 देखि असार 7 गतेसम्म देशभर राष्ट्रिय आर्थिक गणना हुँदैछ नि त, त्यसैको लागि विवरण तयार गरेको। यो त हाम्रो देशको लागि साह्रै महत्त्वपूर्ण काम पो हो त।
2: के हो र यो आर्थिक गणना भनेको? अनि हामी जस्तो साना व्यापारीलाई के फाइदा हुन्छ र यसले?
3: फाइदा छ नि बहिनी, यो गणना त देशैभर सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसाय, स्कुल, अस्पताल, सङ्घ संस्था आदिको यथार्थ विवरण सङ्कलन गर्ने ठुलो अभियान हो बहिनी। गणनामा विवरण दिन छुटाउँदा वा डरले सही कुरा नभन्दा हामीलाई चाहिने सही नीति, योजना तथा कार्यक्रम बनाउन बाधा पुग्दछ। यसो भएमा त हामी व्यवसायीलाई नै ठुलो घाटा पुग्दछ नि।
2: ए, एउटा सानो विवरणले पनि त्यत्रो फरक पार्छ है?
3: पार्छ नि। हामी व्यवसायीले जति सही विवरण दियौँ सरकारलाई, हाम्रै सेवा सुविधा, व्यवसायिक पूर्वाधार र नयाँ नीति योजनाहरू बनाउन सहयोग पुग्छ। यो त हाम्रो हक अधिकारसँग जोडिने कुरा पो हो त।
2: कुरा त ठिक रहेछ दाई, तर यो विवरण अरूले थाहा पाएर पछि झमेला त गर्दैनन् नि? हामी साना व्यापारीलाई त डर लाग्छ नि।
3: त्यो त सोच्दै नसोच्नुहोस् न बहिनी, यो विवरण एकदमै गोप्य रहन्छ। तथ्याङ्क एन 2079 नै यसलाई सुरक्षित राख्ने ग्यारेन्टी दिएको छ। हामीलाई फाइदा नै हुन्छ र यसले कुनै झमेला गर्ने कुरै छैन नि। ढुक्क भएर विवरण दिए हुन्छ, सही विवरण उपलब्ध गराउनु हाम्रो कर्तव्य पनि हो।
2: ए, त्यसो भए त म पनि ढुक्क भए दाई। म त अब आफ्नो सबै व्यवसाय साथीहरूलाई पनि आर्थिक गणनाको गणकाउँदा सही विवरण दिनु भन्छु।
3: हो, त्यसरी नै सबैलाई भन्नुपर्छ। हाम्रो सानो सहयोगले नै राष्ट्र निर्माणमा ठुलो मद्दत पुग्छ।
4: राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनको लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
5: कार्यक्रम हाम्रो भूगोल,
6: हाम्रो भूगोल,
5: हाम्रो भूगोल,
6: हाम्रो भूगोल।
5: नमस्कार, कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो।
6: हाम्रो भूगोल र भूगोलभित्रका विषयवस्तु लगायत संस्कार र संस्कृतिका बारेमा जानकारी गराउनु कार्यक्रमको उद्देश्य हो। त्यसैले हामी तपाईँहरूकै गाउँठाउँमा आएर त्यहाँको विविध पक्षलाई नियाल्दै कार्यक्रम तयार पार्दछौँ। यसमा तपाईँहरूको साथ पनि अवश्य चाहिन्छ हामीलाई।
5: हामी कहिले पूर्व त कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिण भेगमा बसोबास गर्नुहुने तपाईँ माझ प्रत्यक्ष भेटघाटमा आइपुग्छौँ आउने कोसिस गर्नेछौ।
6: आज हामी तपाईँहरूलाई स्वयम्भू महाचैत्य लिएर जाँदैछौ। खचाखच भरिएको कंक्रिटको बस्ती छिचोल्दै जाँदा काठमाडौँको पश्चिमी क्षेत्रमा हरियो डाँडाकाँडा बीचको सुन्दर, शान्त र रमणीय पहाडी थुम्कोमा विराजमान स्वयम्भू महाचैत्य एक ऐतिहासिक, धार्मिक र पर्यटकीय परिसर हो। यहाँ स्वयम्भू महाचैत्यका साथै ठूला ठूला सुनौलो बुद्ध मूर्तिहरू देख्दा जो कोही पर्यटक लोभिन्छन्। स्वयम्भूको अर्थ स्वयं उदीयमान अर्थात् स्वयं सृष्टि भन्ने हुन्छ। पहाडको टुप्पोमा स्थापित प्राचीन तीर्थस्थल स्वयम्भूनाथ महाचैत्यलाई आदिम बुद्धको घर मानिन्छ। नेपालकै सबैभन्दा प्राचीन र महत्त्वपूर्ण स्तूप मध्ये एक स्वयम्भूनाथ 1979 युनेस्को विश्व सम्पदा स्थलको सूचीमा सूचीकृत गरिएको छ। आज हामी कार्यक्रममा स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष अशोक बज्राचार्यसँग व्यवस्थापन समितिले गर्दै आएको क्रियाकलाप बारे छोटो कुराकानी, मन्दिर परिसरमा ससाना व्यवसाय गर्नुभएका व्यवसायीहरू र पर्यटकको आवाज समेटेर तयार पारिएको एक रिपोर्ट र जनधारणा प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनुहोला।
5: कार्यक्रम कार्यक्रमको शुभारम्भमा जनधारणा।
7: मेरो कान्छा बाबु श्रेष्ठ हो, नै काबु म यो डुल्न आएको चिल पालन छ मेरो, होइन भगवान बुद्धको समर्पित छु, डुल्न आएको रमाइलो र शान्ति मिल्छ। रेनबो भगवान्ले हामी सबैको देशकै रक्षा गरेको छ, शान्ति छाइराखेको छ।
8: प्रकृति पाटनबाट वर्षमा भन्न सकिँदा वर्ष मिलाएर घुमाउँ भन्ने हिसाब मात्रै हो, रमाइलो लाग्छ। अलि हाइटमा छ नि त, त्यही भएर त्यही हेर्न त रमाइलो हुन्छ नि त। त्यो पनि खासमा त एउटा आस्थाले आइन्छ, सबै ठाउँमा प्राय गइरहेको छ। अन्त जानु र यहाँ आउनुमा त्यही हो, अब स्विम्बो भन्दाखेरि अन्त स्विम्बो हुन्न नि त, त्यही भएर त्यही स्विम्बोमै आउँ भन्ने हिसाबले नै त्यही आस्थाले नै आइन्छ।
9: बुद्धि राख्नुहोस् है, अहिले हाल असनमा बस्छु, यहाँ चाहिँ खास भाइकोमा हो, भाइकोमा म ट्याङ्कमा यसो आइरहनु धेरै भएको छैन, त्यसो दुई चार वर्ष मात्रै। खास चाहिँ मेरो भाइ चाहिँ पहिला अरू पसलमा ड्युटी पनि गर्थ्यो, त्यो पैसा चाहिँ भाइले चाहिँ केही चाहिँ गर्नु पर्यो आफै भनेर चाहिँ कोही मार्फत चाहिँ यहाँ चाहिँ राखेको। पर्यटक भन्नु पहिले भन्दा त अहिले राम्रै छ, अहिले चाहिँ अफ सिजन जस्तै चलेको भएर चाहिँ इन्जिनहरू चाहिँ ठ्याक्कै बढेको छ, टुरिस्टहरू चाहिँ घटिरहेको छ। बेल्टै किन्छन् यहाँतिर आउँदाखेरि पराय मालाहरू भयो, हल्का सानोतिनो चाहिँ मुकुटहरू म्याग्नेटहरू अलिअलि चाहिँ लैजाने चाहिँ गर्छ, सस्तो आइटमको चाहिँ अलिक ठिकै छ। यसमा त अब पसल हो, कहिले अलिक बढ्यो होला कहिले अलिक घटी होला, होइन व्यापार भनेको त यस्तै हो।
10: राम इन्डिया रक्सौलबाट, म त घुमेलै थर्ड टाइम हो पहाडमा, घुमले त सबैजनाको मन छ न, सुकुन चाहियो, पहाड हेर्नलाई सुकुन मिल्छ, राम्रो लाग्छ, ढेरो राम्रो लाग्छ, पहिलेको कम्पेरिजन त राम्रो छ, कोही कम्प्लेन छैन।
6: यो जनधारणापछि मन्दिर परिसरमा ससाना व्यवसाय गर्नुभएका व्यवसायीहरू र पर्यटकको आवाज समेटेर तयार पारिएको रिपोर्ट अबको पालोमा।
5: सैमुनाथ काठमाडौँ उपत्यकाको पश्चिमी भागमा अवस्थित एक प्रसिद्ध र अत्यन्त पुरानो बौद्ध स्तूप महाचैत्य हो। यो उपत्यकाको सबैभन्दा महत्वपूर्ण धार्मिक स्थलहरूमध्ये एक मानिन्छ र उक्त स्थानबाट पुरै काठमाडौँ उपत्यकाको दृश्य अवलोकन गर्न सकिन्छ। स्वयम्भु आफै उत्पन्न भएको उपत्यकाको पश्चिम दिशामा अग्लो हरियाली डाँडाको चुचुरोमा अवस्थित बौद्ध र हिन्दू दुवै धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्र, जसलाई नेपालको धार्मिक सहिष्णुताको प्रतीक पनि मानिन्छ। स्वयम्भूको मुख्य चैत्य वरपर ससानो चैत्य र तिब्बती गुम्बाहरू रहेका छन्। उक्त डाँडामा प्रशस्त बाँदरहरू पाइने हुनाले विदेशीहरू यो ठाउँलाई मङ्की टेम्पल भन्ने गर्दछन्। उक्त ठाउँमा पुग्ने जुनसुकै पर्यटकहरू पनि काठमाडौँ उपत्यकालाई नियाल्दा आनन्दित भएको हामीले यो रिपोर्टिङ गर्दा देख्यौं। स्तूपा वरपर ससानो व्यवसाय गरेर बसिरहनु भएका व्यवसायीहरू, कोही मन्दिरमा दीप बेचेर सेवा गरिरहनु भएका त कोहीलाई त पटक पटक स्वयम्भूको आकर्षणले तानिरहेको हामीले भेट्यौं। यसै सिलसिलामा 40 वर्षदेखि पर्यटकका लागि सामान बेच्दै आउनु भएका थिर बज्राचार्य विगत र वर्तमानलाई यसरी सम्झनुहुन्छ।
11: भयो अब बच्चैदेखि हो, बच्चै सानैदेखि गरिरहेको हो, पहिले त धेरै कम मात्रा मान्छे आउँछ नि, मान्छे नै छैन, मान्छे धेरै आउँछ, चलपल त धेरै बढ्यो नि। अब यो घर पनि फुलफिचाले फट्केर जम्मै नयाँ बन्यो, त्यहाँदेखि रनसन चेन्ज भयो, मन्दिर चाहिँ त्यही त्यस्तै हो नि, अहिले त थुप्रै आउँछ नि चल मान्छे, होइन यो इन्टरनेसनल टेम्पल भयो नि, वर्ल्ड हेरिटेज भयो। अब काठमाडौँमा वर्ल्डबाट काठमाडौँमा आएको मान्छे यहाँ नआएको भने 5% होला, यिनीहरूको त त्यहाँ भने दुई दिनको लागि आउँछ, त्यहाँ भने भेटघाट गर्दा फुर्सद हुनु, मन्दिर हेर्ने फुर्सद हुँदैन, ठिकै छ। पहिला भन्दा व्यापार गाह्रै छैन, अहिले सामान महँगो बेच्ने छ, यो सस्तो भयो नि, हाम्रो काठमाडौँ भन्छ नि, बाहिर इन्डियाबाट आउँछ, सिङ्गापुरबाट आउँछ, त्यही यताको उता जान्छ, उताको यता हेऱ्यो, हामी पहिला गरेको सय दुई सय लगानी गरेको हुन्थ्यो नि, टेबल कमसेकम 40 वर्ष भन्दा अघि व्यवसाय भनेको आफै गरेको आफै राम्रो हुन्छ, होइन नजानेको गरेर के भन्ने, होइन अर्को धा गरेर मिल्दैन, आफूले जे गरेको त्यही राम्रो हुन्छ, आफ्नो नोक्सान भनेको भइरहन्छ।
5: प्रत्येक हप्ता पालै पालो दीप लिएर मन्दिर परिसरमा सेवा गर्दै आउने हो भन्नुहुन्छ भगवान पाउ निवासी ज्ञानु महर्जन।
12: यो व्यापार नभइकन सेवामूलक काम हो, यो सेवा भने अब सबैको सबै सर्वसुलभ हुँदैनन्, अब घरबाट नलिए आउनेहरूलाई हामीले केही रकम लिएर यो बाल्न दिन्छौँ, त्यो बाले बापत हामीले केही पैसा लिन्छौँ। यो मैले गरेको एक हप्ता भयो, यहाँ हप्ता हप्ता दिनको पालो हुन्छ, यो पालो चाहिँ मङ्गलबार बेलुका पालो लिएर मङ्गलबार नै पालो दिइन्छ हजुर। यो त हाम्रो यो त यहाँ नियमअनुसार हुन्छ, हरेक गुरुबारहरूको हरेक हप्तामा एकचोटि पालै पालो हुन्छ, नियमित पालो अनुसार हुन्छ। अब केही पैसा त आफैले पनि अब घरको लागि युज गर्छौँ, केही यो पूजा पाठमा खर्च गर्छौँ, केही अरू धर्मकर्म पनि गर्छ, त्यो यति नै हुन्छ भने कन्फर्म चाहिँ हुँदैन। सेवा भागले हामीले बेच्ने हो, उहाँ श्रद्धा भावले कोही मृत्युहरूको नामबाट कोही आफ्नै नामबाट सब कुशल मङ्गलम सबैको भलो होस् भनेर हो।
5: चिसो र आनन्दका कारण पटक पटक स्वयम्भू धाइरहनु भएका दाङ निवासी कृष्ण पोखरेल काम गर्न नेपालमा सम्भावना पनि छ। तर व्यवसाय गर्न पैसा धेरै चाहिने हुँदा विदेश गएर आउने कुरा व्यक्त गर्नुहुन्छ हामीसँगको भेटमा।
13: यो ठाउँ चाहिँ बस्दाखेरि नै आनन्द के, चिसो हावा हिँडी हिँडी उतातिर गरिम भइरहेको थियो, अनि यहाँ चिसो हावा खाऊँ बसौँ भनेर। मन्दिरमा आउँदै फिलै छुट्टै फरक हुन्छ, त्यही भएर नेपालमा छ तर नेपालमा गर्नलाई धेरै पैसा चाहिन्छ, त्यसको लागि बाहिर गएर आउनु पर्छ।
5: जहाँ इच्छा त्यहाँ उपाय, मनैदेखि दृढ गरे असम्भव कहाँ छ र। यो रिपोर्ट पछि स्वयं व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष अशोक बज्राचार्यसँग गरिएको यो छोटो कुराकानी अबको प्रस्तुतिमा।
6: स्वयम्भूको आकर्षण के हो त?
14: यो डाँडा भरिकोमा यो सम्पदा क्षेत्र भित्र पर्छ मेन। त्यसमा पाँचवटा तारा पाँचवटा बुद्ध छ, अनि त्यो पाँचवटा तारा पाँचवटा बुद्ध भन्दा माथि त्यहाँ चाहिँ नि गर्भगृह भन्ने छ, दुम भन्छ हाम्रो इङ्ग्लिसबाट होइन। त्यो गर्भगृहमा चुन राख्ने चलन छ हाम्रो, अनि त्यो चुन राख्ने चलन भएको हुनाले त्यो सेतो छ जुन धर्मको धातु होइन।
6: धर्म धातु भनेको
14: एकदम बलियो धर्म, जुन चाहिँ नि धर्मको सेतो रङ त्यसले सबैलाई उज्यालो दिन्छ भनेर त्यो दिएको भयो। आँखा चारतिर छ, त्यो चारतिर आँखाको चाहिँ नि हामीले हर्मिका भन्छौँ, चारै दिशामा हेरिराखेको छ। अनि त्यसमा यसो क्वेसन मार्क जस्तो पनि छ, त्यो चाहिँ भगवान बुद्धको चाहिँ नि गोष्ठी माला।
6: त्यो भनेको के हो त?
14: गोष्ठी माला भनेको चाहिँ भगवानको तेज पुञ्ज हो, त्यो तेज पुञ्ज बाहिर जाने र भित्र आउने त्यो छ। एउटा टिका जस्तो लागेको छ, एउटा चाहिँ क्वेसन मार्क जस्तो छ, एउटा बाहिर निस्केको र एउटा भित्र गएको भगवानको मुखबाट त्यो चाहिँ तेज निस्केर, अनि सारा त्रिशासमा सार धातु लोक धातुमा त्यो तेज गएर त्यो तेजले सबैलाई प्रकाशले सबैलाई छोएर अनि फेरि फर्केर आउँछ भने मतलब सबैको ज्ञान त्यहाँको के छ त भने त्यसले भगवानलाई स्मरण गराउनुहुन्छ। अनि त्यसको चाहिँ त्यो चाहिँ टिका जस्तो राखेको भयो। अब त्यसको माथि त्रियोदश भवन भनेर 13 चक्का छ, अनि त्यसको माथि छाटा जस्तो छ होइन, त्यो चाहिँ छत्र भन्छौँ हामी, अनि त्यसको चाहिँ चक्रावली भन्छ त्यसलाई है, त्यस्तो छ। अब त्यो स्वयम्भूको स्तर यस्तो छ, त्यो सबै ज्ञानको विषय हो।
6: स्वयम्भूको अर्थ
14: स्वयं हामीमा उत्पन्न भइरहेको ज्ञान हो के, हामीले नबुझेको, अनि हामीसित चाहिँ हेर्ने आँखा छ, सुन्ने नाक छ, खाने मुख छ होइन, हामीले चाहिँ चाल पाउने छाला छ, त्यो सबै त्यसैको ज्ञानको विषयमा दिइराखेको हो क्या, त्यो पञ्चबुद्धको पञ्च ज्ञान भनेको। अनि त्यसबाट नै हामी भित्र आउने पाप अनेक किसिमको चाहिँ विचार क्लेश त्यसबाट चाहिँ आउने हो क्या। हेरेर राम्रो लाग्छ, राम्रो लागेपछि त्यो आफूलाई लिउनु लाग्छ, त्यसमा मोह पर्छ, मोह भएपछि अलिकति लोभ लाग्ने जस्तो भयो, अनि त्यसपछि चाहिँ त्यो नपाएपछि रिस उठ्ने हो, त्यस्तो चाहिँ विषय हो के त्यो। अनि त्यसरी चाहिँ बिस्तारै त्यो पञ्च ज्ञानको विषयमा, अब सानो मात्र भन्या हो, किताब त ठुलो छ होइन, त्यसको विषयमा अब त्यो पञ्च बुद्धको र पञ्च ताराको भन्या मतलब पञ्च ताराको चाहिँ जस्तो चाहिँ आकाश धरती वायु अग्नि जल भन्ने चाहिँ यसरी चाहिँ दिएको हो, त्यो चारवटा ताराको है, त्यस पृथ्वी तेज आप वायु।
6: भूगोल पनि यति राम्रो छ यहाँको भूगोल हेर्दाखेरि पनि चारैतिर देखिने, कतिको पर्यटक आउँछ नि?
14: पर्यटक त अब यो ठाउँ नै अब काठमाडौँको मुटुमा परेको हो होइन, पर्यटक त आउँछन् नि यहाँ, धेरै आउँछ पर्यटक, स्वयम्भूमा एकपल्ट पुग्ने नै गर्छ होला सायद।
6: त्यो पर्यटकहरूले कस्तो हेर्नलाई नै आउनुहुन्छ के, अथवा यहाँको ज्ञान दिनलाई आउनुहुन्छ?
14: पर्यटकहरू त आफ्नो आफ्नो घुमघाम हो, हेर्ने हो, राम्रो ठाउँ अब धार्मिक पर्यटक भन्ने चाहिँ अलग्गै छ। अब यसो घुमघाम गर्ने पर्यटक जस्तो चाहिँ अरू चाहिँ हाम्रो कल्चरको विषयमा आउने पर्यटक अर्कै छ, पर्यटक त विभिन्न प्रकारको पर्यटक छ।
6: धार्मिक महत्त्वको बारेमा पनि भनिदिनुहोस् न।
14: धार्मिक महत्त्व त यो हाम्रो चाहिँ बुद्ध सम्बन्धी हो, बुद्धको चाहिँ यो चाहिँ ठाउँ नै बुद्धिस्ट प्लेस भन्छन् नि होइन, त्यही भएर चाहिँ बौद्धिक मान्छेहरू यहाँ चाहिँ हाम्रो आस्थाको केन्द्र जस्तै यहाँ चाहिँ नभइकन उनीहरू चाहिँ वर्षमा एकचोटि जानै पर्ने हुन्छ, कोही मरेका बेला कोही बेला कोही केही भएको या चाहिँ आफ्नो चाहिँ अनेक किसिमको सोच विचारहरू राखेर यहाँ आउँछ धर्मको विषयमा। अब विभिन्न देशका पनि त्यस्तै हो यहाँ आउने, हामीले चाहिँ एकदम यहाँ आउने पर्यटकहरूलाई चाहिँ धार्मिक किसिमबाट जुन धर्मको आशा राखेर जुन आउँछ नि मौलिक ड्रेस हुन्छ नि त होइन भिक्षु भन्छौँ हामी, उहाँले चाहिँ हामीले निःशुल्क उहाँ अरू पर्यटकहरू चाहिँ यहाँ आएर सोध्न सक्नुहुन्छ यहाँ विषयमा, अब गाइड चाहियो या चाहिँ कुनै विषयमा जान्न चाह्यो भने चाहिँ हामी उहाँलाई त्यसको विषयमा यस्तो छ है भनेर सबै कुरा यहाँका चाहिँ उहाँहरूलाई चाहिँ बताउँदिन्छु।
15: स्वयम्भूको इतिहास कति बताइदिनुहोस् त, कति सय वर्ष कति हजार वर्ष पुरानो होला नि त यसको?
14: यसको चाहिँ लेखाजोखा छैन, अनुमानै गर्न सकिँदैन क्या। यहाँ नेपालीहरू चाहिँ पहिला पहिलादेखि त्यसो लेख्ने चलन छैन। अब भगवान बुद्धको अनुसारले भन्यो भने 2500-2700 वर्ष जति भयो होइन, अब त्योभन्दा पनि अगाडिको यहाँ त ताल त छ नै, यो त ताल पुरै ताल हो। त्यो तालको हिसाब गर्यो भने त 35,000 वर्ष अगाडि त्यो ताल थियो। त्यो ताल चाहिँ नि मञ्जुश्रीले चौबारको डाँडामा काटेर त्यो पठाएको भन्ने चाहिँ चलन छ। भनेपछि हरेक बुद्ध 5,000 वर्षमा दुईजना आउँछ भन्छ। अब हाम्रो बुद्धको हिसाबले मैले भन्नु खोजेको 60 बुद्ध छ, सप्त बुद्ध भन्छौँ होइन, विपसी सिखी विश्वम्भु कर्कुछन्दक कनक मुनि काश्यप अनि लास्ट अहिले आएर साकी मुनि भनेर 60 बुद्ध भयो। हरेक 5,000 वर्षमा दुईजना भनेपछि 3,000 वर्ष 6 भयो। अब यो 5,000 वर्षको लगाइरहेछ फेरि होइन, 35,000 वर्षको त्यो हिसाबले त्यो ताल चाहिँ 35,000 वर्ष हामीले त्यसरी अलिकति अनुमान गरेको होइन, त्यो ताल 35,000 वर्ष भयो। 35,000 वर्ष अगाडि त्यो ताल त्यसलाई चाहिँ अनुमान गर्दै गऱ्यो, यो चाहिँ यसरी चाहिँ पुरानो यति होला भन्ने अनुमान चाहिँ गर्न सक्छ त्यो तालको हिसाबले।
15: विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ है, त्यहाँ केही आधार त होला नि?
14: विश्व सम्पदा सूचीमा त यो चाहिँ हाम्रो पहिला सुरुमै विश्व सम्पदा सूचीमै परेकै हो यो। त्यसको आधार त अब हामीसँग चाहिँ आधार भनेकै त्यही बुद्ध भगवान्को, यहाँ बुद्ध भगवान नेपालमा एकपल्ट आएको छ भन्ने चाहिँ कथन छ क्या। अनि त्यो भगवान बुद्ध आएर यहाँ स्वयम्भूमा आएर उहाँले नै यो स्वयम्भूको यो चाहिँ नेपालको काठमाडौँको बारेमा जानकारी दिएको भन्ने चाहिँ त्यो जुन छ। ज्ञान प्राप्त गरिसकेपछि जब लुम्बिनी फर्कियो अनि त्यसपछि त यहाँ नेपाल काठमाडौँमा पनि यहाँ आएको छ भन्छ।
15: मन्दिर परिसरमा अहिले के काम गर्दै हुनुहुन्छ त?
14: चारैतिर मानिले स्वयम्भू डाँडालाई घेर्ने कामलाई चाहिँ हामी त्यो व्यवस्था मिलायो। स्वयम्भूको गजुर चाहिँ बाँदरले चलायो, हाउडले अनि चाहिँ ढलेर त्यो चाहिँ स्वयम्भूको त्यो बनायो। स्वयम्भूको मन्दिर पुरै चाहिँ 2065 सालमा हामीले जीर्णोद्धार गऱ्यौँ। हात्ती माताको मन्दिर दुईचोटि जीर्णोद्धार गरिसक्यो हाम्रो यो संस्थाले। अनि भूकम्प आउँदाखेरि 2072 सालमा दुईटा प्रतापपुर अनन्तपुर थियो, देख्नु भएको होला सेतो, त्यसको लागि हामी काम गऱ्यौँ होइन।

0: बनायो। अनि शान्तिपुर चाहिँ हाम्रो यो व्यवस्थापन समितिले संरक्षणमा चाहिँ नि त्यो चाहिँ पुरा तलदेखि झुन्डार गरेर बनाउनु पायो। मनुश्रीमा पनि मनुश्री स्मृति महास्मृति चैत्य, त्यसको सँगैको गोपछाङ्ग्र चैत्य, तलको वसुबन्धु चैत्य, अनि अरू पाटी पौवाहरू धेरै तलेको थियो, त्यो चाहिँ हामीले बनाउनु पायो। धेरै छ, लगभग 28-29 त्यो बेलामा 72 सालको भूकम्पले क्षति गरेको बेलामा हामीले त्यसरी गर्नु पाएकोमा हामीलाई चाहिँ एकदम आनन्द छ के। हामीसित त्यसको डकुमेन्ट्री फोटो किताबै बनाएर राखेको छु हामीले, कसैले चाह्यो भने त्यो हेर्न सकिन्छ, दिन सक्छौँ हामी। त्यो चाहिँ टुरिस्टलाई र नेपालीलाई चाहिँ फरक गरे हुनु भन्ला, तर नेपालले अलि भयो बानी फरक छ भनेर हामीले चाहिँ टुरिस्टको लागि नै स्पेसल भनेर अलग राखेको छु। नेपाललाई पनि त्यत्तिकै राम्रो हो, तर नेपाललाई चाहिँ अर्कै भनेर दुईटा ठुल्ठुलै राम्रो त्यसरी राखेको छ। सबै ठाउँमा गरेर 5 टोयलेट चाहिँ हामीले चलाइरहेछ सफासँग, 14 गाड राखेको छ हामीले, डे नाइट 24 घन्टा उहाँहरू बस्नुहुन्छ। अनि प्रहरी ब्रिटबाट हामीलाई प्रहरी दिइरहेछ, 2-3 प्रहरी पनि छ, टुरिस्ट प्रहरी पनि सहयोगको लागि दिइरहेछ। सबैले त्यो शान्ति सुरक्षामा चाहिँ ध्यान दिएछ, हामी पनि ध्यान दिएछौँ। अहिले हामीले त्यो जुन गर्भगृहमा चुन राखेको अहिले चाहिँ चुन निकाल्दैछौँ हामी, किनभने त्यो सेप त्यो डुमको सेप अलिकति बिग्रिएर मतलब अलिकति सेप नै आकार फरक भयो क्या। त्यो चुन राख्दा चुन चाहिँ बाक्लो भयो, चुन राख्ने चलन छ क्या हाम्रो बौद्ध धर्ममा। चुन राखेपछि चाहिँ त्यो घाँस बोट बिरुवाहरू उम्रिँदैन, त्यो हिसाबले चाहिँ कुन राख्ने, लगभग 13-14 इन्ची 15 इन्चीसम्म पनि छ है त्यो चुनको बाक्लो। अनि त्यो चुन बाक्लो भइसकेपछि त्यो चुन त निकाल्नु पर्छ, सेपै बिग्रेर गयो। अब यो निकाल्ने भनेर पुरातत्वसँग सहमति गरेर पुरातत्वको अनुमति लिएर यसो गर्नुपर्छ भनेर अरू सङ्घ संस्था जस्तो अब हामीले हामीलाई पत्र पनि आएको थियो, कुची संस्थान हाम्रो चाहिँ स्थानीय सरकार उहाँहरूलाई सबैलाई जानकारी दिएर अब हामीले यसरी चाहिँ निकाल्न लागेको छौँ भनेर।
1: जुन अहिले तपाईँले चुन निकाल्नु भयो त्यो कहाँ व्यवस्थापन गर्दै हुनुहुन्छ?
0: त्यसलाई लगेर हामीले यही स्वयम्भू डाँडाको वरिपरि फेरि यो रुख बिरुवालाई पनि हानि नहुने किसिमबाट तल माने मानेको ठाउँमा माने जुन घुमाइ घुमाइ यो तल बटममा घुम्ने ठाउँमा त्यहाँ बटममा चाहिँ त्यो साइडमा त्यसरी राख्ने गरेका छ। त्यसरी अब त्यस्तो चाहिँ हामीले गरेका छौँ है।
1: यहाँ त धेरै बाँदरहरू देखिम, आउने पर्यटकहरूलाई कतिको दुःख दिन्छ त बाँदरले?
0: मा त बाँदर त एउटा गहना भनौँ न होइन, पहिचान जस्तै अब हरेक ठुल्ठुलो मठ मन्दिरमा चाहिँ यो बाँदरहरू हुने नै रहेछ, जस्तो पशुपति स्वयम्भू मनकामना अनेक अरू अरू ठुल्ठुला देवदेवताका चाहिँ त्यस्तो बाँदर हुने रहेछ। अरूलाई दुःख दिने जस्तो अब मठ मन्दिर चाहिँ त्यहाँ अलि चाहिँ बिगार्ने गर्न चाहिँ गर्छ एक हिसाबले। अब बाँदर चाहिँ कस्तो भने अब बच्चाहरू बिरामी हुन्छ नि, बच्चाहरू बिरामी हुने बेलामा त्यो बच्चाहरू काम छ कि अलिकति कामने बेलामा त्यो बच्चाहरूलाई ठोगाएर मन्दिरमा बाँदरहरूलाई त्यो मकै खुवाउन ल्यायो भने त्यो बच्चाको चाहिँ त्यो निको हुन्छ भने त्यस्तो धारणा पनि छ क्या मान्छे हरुको। नेपालीहरू त्यस्तो अनेक धर्मप्रति आस्था राख्ने हो, त्यस्तो नि गर्छ, त्यही भएर गहना जस्तै भयो। अब जङ्गलको लागि चाहिँ बाँदर एकदमै राम्रो, जङ्गलमा अब उनीहरू जङ्गलमा खेल्छ खान्छ, अब रुख बिरुवाहरू भाँचे पनि हाम्रो जङ्गलको चाहिँ राम्रो चाहिँ राम्रो हो। तर यहाँ चाहिँ दर्शनार्थीहरू मठ मन्दिरमा चाहिँ भड्काउने जस्तो गर्छ, अनि तैपनि हामीले चाहिँ बाँदरको लागि भनेर अहिले पनि चाना खुवाउने चाहिँ गरेका छौँ होइन, ठ्याक्कै आधी बोरा 15 किलो जति दिनको चाहिँ एकचोटि त्यो चानो खुवाउनु पर्छ अरे जहाँ बाँदरलाई, बाँदरको स्वास्थ्य राम्रो हुन्छ भनेर। अहिले आएर बाँदर पनि यति सोझो भयो कि अब खाने पिउने टन्न छ उनीहरूलाई, खाने पर्याप्त भएको हुनाले नै फ्रेन्डली छ बाँदर।
1: अन्तमा कार्यक्रम हाम्रो भूगोल मार्फत केही भन्न चाहनुहुन्छ?
0: पहिला सुरुमा त तपाईँहरूलाई नै धन्यवाद, किनभने यसरी बोलेर अरूलाई जानकारी दिनु पायो, तपाईँहरूले गरेर न कसैले यहाँको विषयमा सानो थाहा पायो, त्यही भएर तपाईँहरूलाई धन्यवाद। अरूलाई पनि यहाँ स्वयम्भूमा आउनुहोस्, हेर्नुहोस्, आनन्द यहाँको लिनुहोस्, तर फ्रीमा, यहाँ केही पर्दैन। यहाँ आउने बेलामा हामीसँग ठाउँ ठाउँमा डस्टबिन राखेको छु, त्यसरी हाम्रो चाहिँ बानी चाहिँ सुधारौँ होइन, ठाउँ ठाउँमा फोहोर चाहिँ तथाभावी नफालौँ, त्यो फोहोरहरू चाहिँ हामीले ठाउँ ठाउँमा राखेको डस्टबिनमा राखिदिनुहोस्, कि होइन भने हाम्रो आफ्नै खल्टीमा राखेर लानुहोस्, त्यसो गरेर सरसफाइमा चाहिँ सहयोग गरिदिनु।
2: यिनै कुराकानी सँगसँगै आजको लागि कार्यक्रम हाम्रो भूगोलको समय सकिन लागेको छ। आज हामीले तपाईँहरूलाई स्वयम्भू महाचैत्य लिएर आयौं, अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौ। आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया लेखी पठाउनु हुन नभुल्नु होला। यसको लागि हाम्रो इमेल एड्रेस हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com। ठेगाना फेरि एकपटक दोहोऱ्याउँदैछौ, कार्यक्रम हाम्रो भूगोल HAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com।

0: com. यिनै जानकारीका साथै आजको कार्यक्रम हाम्रो भूगोलबाट प्राविधिक साथी सुलोचना वज्राचार्य र हामी द्वय
1: म विनिता चौधरी
0: अनि म सावित्री केसी बिदा हुन्छौ. नमस्कार.

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ बसन्ती लामाको स्वरमा रहेको असारे भाका श्रीमाया बलको रचना अनि सङ्गीत बसन्ती लामाकै।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: ठुलो आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
4: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, दीपक जोशीबाट समाचार सुन्नुहोस्। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले कैलालीका डाक्टर भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। यसै गरी बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। बैठकले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिनुका साथै बचत तथा ऋण सहकारी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि समेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। त्यस्तै बैठकले संघीय संसद समक्ष 4 प्रतिस्थापन विधेयक पेश गर्न स्वीकृति प्रदान गर्ने लगायतका निर्णय गरेको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक आज बस्दैछ। चितवनको भरतपुर स्थित सिएटी होटेलमा दिउँसो 1 बस्ने बैठकमा पार्टीको पहिलो महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक संगठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो। बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने उहाँले बताउनुभयो। रासोपाले भोलिदेखि चितवनमा आफ्नो पहिलो महाधिवेशन आयोजना गर्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनु भएको छ। महाधिवेशन उद्घाटन स्थल चितवनमा हिजो साँझ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण 2/3 हासिल गर्न सकिएको र महाधिवेशनमा पनि एकै ठाउँमा हुने बताउनुभयो। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ। सभापति लामिछानेको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा न्यायाधीश आत्मदेव जोशीको इजलासले हिजो फिर्ता लिन आदेश गरेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राको सबैभन्दा महत्त्वपूर्ण र अन्तिम दिन भोटो देखाउने जात्रा आज ललितपुरको जावलाखेलमा धुमधामका साथ मनाइँदैछ। मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पुर्याइएको 4 दिनमा भोटो देखाउने परम्परा छ। आज राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानका अधिकारीले मच्छिन्द्रनाथको रथको चारै दिशाबाट हीरा, मोती र मणि माणिक जडित ऐतिहासिक भोटो प्रदर्शन गर्नेछन्। इरानका उपविदेश मन्त्री तेहरान वासिङटनसँग कूटनीतिक सम्वाद अघि बढाउन तयार रहेको बताउनु भएको छ। तर उहाँले कुनै पनि सहमतिको कार्यान्वयनका लागि अमेरिका जिम्मेवार हुनुपर्ने र इजरायलले सम्झौताका शर्तहरू पालना गर्ने सुनिश्चित गर्नुपर्ने बताउनु भएको छ। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ। अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समोचरणका दोस्रो खेलमा हाइटीलाई 3-0 गोल अन्तरले पराजित गरेको हो। ब्राजिलका लागि खेलको 23 मिनटमा माथेउस कुन्हाले गोल गर्दै अग्रता दिलाए। उनले 36 मिनटमा थप 1 गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए। त्यसपछि भिनिसियस जुनियरले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई 3-0 अग्रता दिलाए। जितसँगै समूह सीमा रहेको ब्राजिल 2 खेलमा 4 अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। आज बिहान सम्पन्न खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1-0 गोल अन्तरले पराजित गरेको छ। मोरक्कोका इस्माइल साईबारीले खेल सुरुवाती मिनटमा नै गोल गरेको एक गोल नै जितका लागि निर्णायक साबित भएको थियो। अहिले टर्की र पाराग्वे बीच खेल भइरहेको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस।
1: स्थलगत रेडियो बहस। स्वागत छ फेरि पनि स्थलगत रेडियो बहसमा। हामी दोलखा जिल्लाको दक्षिणी भेगमा पर्ने मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहस यहाँहरूलाई सुनाइरहेका छौँ। अघिल्लो हप्ता मेलुङ गाउँपालिकाकै कृषिका कुरा, त्यस्तै महिला सशक्तिकरणदेखि व्यावसायिकताका कुरालाई विशेष जोड दिउँ। आज स्थलगत बहसको दोस्रो भागमा भने शिक्षा स्वास्थ्य लगायतका विषयमा बहस गर्ने प्रयास गर्दैछौ। अघिल्लो बहसमा झैं यो बहसमा पनि हामीसँग मेलुङ गाउँपालिका अध्यक्ष हीरा कुमार तामाङ हुनुहुन्छ, त्यस्तै उपाध्यक्ष गायत्री आचार्य हुनुहुन्छ, त्यस्तै वडा अध्यक्ष ज्यूहरू अनि शिक्षा क्षेत्रका व्यक्तित्वहरू हुनुहुन्छ, लगायत मेलुङ गाउँपालिकाको विकासमा चासो चिन्ता व्यक्त गर्नुहुने पालिकावासीहरू यति बेला यो बहसमा सहभागी हुँदै हुनुहुन्छ। अब मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहसको दोस्रो भागको सुरुवात गरौँ।
5: धेरै जसो सामुदायिक विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दो क्रममा छ। कतिपय सामुदायिक विद्यालयहरू मर्जरको क्रममा छन् भने कतिपय सामुदायिक विद्यालयहरूमा त दरबन्दी पनि कटौती गर्ने अवस्थासम्म आइपुगिसकेको छ। हामी मेलुङ गाउँपालिकामा रहिरहँदा यहाँका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको पाटोतर्फ शैक्षिक गुणस्तर सुधार्नको लागि मेलुङ गाउँपालिकामा भएका विद्यालयहरूले कस्तो प्रयास गरेको छ? अहिले अब स्थानीय पाठ्यक्रमको पनि पढाइ हुन्छ, त्यो स्थानीय पाठ्यक्रमको पढाइले साँच्चै अपनत्व पनि दिन्छ त? परिवर्तन के भइरहेको छ सामुदायिक विद्यालयमा? सामुदायिक विद्यालयका प्रतिनिधिज्यूहरूबाट केही बुझ्न चाहेँ।
6: धन्यवाद। नमस्कार, म सन्तोष श्रेष्ठ, त्रिभुवन माध्यमिक विद्यालयको प्रधानाध्यापक। मेलुङ गाउँपालिकाको शैक्षिक अवस्थाको कुरा गर्दा समग्रमा म भौतिक अवस्थाको जानकारी गराउँछु। भूकम्पभन्दा पछाडि लगभग सबै विद्यालयहरूको भवन चाहिँ एकदमै सुविधा सम्पन्न भवनहरू बनेका छन्। त्यसपछि भवनहरू बने विद्यार्थीको पहुँचमा चाहिँ अहिले सबैहरू स्कुलहरू चाहिँ नजिक नजिकै छन्, विद्यार्थीको पहुँचमा छ। तर गुणस्तरको हिसाबले हामीमा के कमजोरीहरू अझै पनि बाँकी रहेका कुरा म यहाँ जानकारी गराउँछौँ। शैक्षिक अवस्थामा सुधार गर्नको निम्ति पालिकाले नै अहिले सबै परीक्षाहरूको जिम्मेवारी दियोस्। पहिला विद्यार्थीबाट पैसा उठाएर परीक्षाहरू लिन्थ्यौँ, त्यो कुरा चाहिँ अहिले 4 टर्मको परीक्षा हामीले वार्षिक रूपमा गरिरहेका छौँ। त्यो चाहिँ पालिकाले क्वेसन र कपी उपलब्ध गराएर हामी विद्यार्थीलाई निशुल्क परीक्षा पनि लिइरहेका छौँ। अहिले सबै स्कुलमा हेर्ने हो भने ल्याबहरू, साइन्स ल्याबको कुरा गरौँ, त्यसपछि अरू विषयको पनि ल्याबहरू, गणितका ल्याबहरू पनि बन्दैछन्। प्रत्येक विद्यालयमा अहिले पुस्तकालयहरूको व्यवस्था छ। त्यसैले अहिले भौतिक हिसाबले हेर्ने हो भने स्कुलहरू एकदमै मजबुत बन्दै गइरहेको छ। यहाँले अहिले कुरा राखिसक्नुभयो विद्यार्थीको संख्याको हिसाबले हाम्रोमा पनि बसाई सराईको दर भनेको विद्यार्थीहरूलाई सहरमा पढाउने, बोर्डिङमा पढाउने नाममा चाहिँ सहरिने संख्या एकदमै भएकोले विद्यार्थी संख्याहरू बिस्तारै कम हुँदै गइरहेको चाहिँ छ। तर तथापि हामीले यहाँ जति विद्यार्थी हुनुहुन्छ त्यहाँ उहाँहरूलाई चाहिँ गुणस्तरीय शिक्षा प्रदान गर्नको निम्ति अहिले हामी कहाँ सबै स्कुलहरूमा हामीले आइसिटी मार्फत शिक्षण गर्ने, ल्याबहरूमा विद्यार्थीहरूलाई प्रयोगत्मक कार्यहरू गराउने, त्यस्तै गरी हामीले स्थानीय पाठ्यक्रमहरू बनाएर स्थानीय पाठ्यक्रम लागू गर्ने कुरा गरिरहेका छौँ। सबै विद्यालयमा अहिले इन्टरनेटको व्यवस्था गरिएको छ। त्यहाँ हामीलाई केही आवश्यक परेको कुराहरू खोज्ने, त्यसपछि प्रत्येक स्कुललाई हामीले आइसिटीको व्यवस्था भनेको चाहिँ कम्प्युटर ल्यापटपहरू पनि वितरण गरिरहेका छौँ। प्रत्येक स्कुलमा प्रिन्टर पुगेको छ, त्यो मार्फत पनि हाम्रा सिकाइका कामहरू भइरहेका छन्। अलिकति हाम्रो स्कुलको पाटोमा एउटा फरक कुरा चाहिँ अलिकति यो राज्यले माथिबाटै गरेको कुरा चाहिँ जम्मा वर्षभरिमा मसलन्द खर्च भनेर 30,000 दिन्छ, त्यो चाहिँ हामीलाई एक महिनालाई पनि मार्कर र शैक्षिक सामग्री बनाउनु पर्यो भने चार्ट पेपरहरू किन्न पनि पुग्दैन। तर हाम्रा बाध्यताहरू के छन् त्यसको निम्ति चाहिँ राज्यले लगानी गर्नुपर्ने छ। त्यसको निम्ति अब जस्तै हाम्रो अहिले मेरै स्कुलको कुरा गर्ने हो भने मैले मासिक रूपमा 20-25,000 रुपियाँ चाहिँ बिजुलीको बिल तिर्छौँ, तर त्यही 30,000 रुपियाँ आउँछ, त्योभन्दा बाहेक कहाँबाट गर्ने होला, कसरी ल्याउने होला? हामी टिचरहरू चाहिँ अलिकति भिक माग्न हिँड्नुपर्ने, त्यही खर्च चाहिँ कहाँबाट उभार्ने होला भनेर हिँड्नुपर्ने अवस्थामा छौँ। यो कुरा चाहिँ राज्यले अलिक गम्भीरतापूर्वक लिनुपर्छ भन्ने लाग्छ। त्यस्तै गरी अहिले शिक्षक छनौटको कुरा, पहिला हामी स्कुलले आफैले व्यवस्था गर्थ्यौँ, स्कुलकै खर्च हुन्थ्यो, अहिले पालिकाले शिक्षक छनौट यहीँबाट गरेर पठाइदिने व्यवस्था गरेको छ। त्यो एउटा राम्रो व्यवस्था गरेको छ। शिक्षकहरूलाई रिजल्टको आधारमा, नतिजाको आधारमा चाहिँ प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने कामको पनि अभ्यास सुरुवात भइसकेको छ। र अब बिस्तारै हामीले माग गर्नुपर्ने, अथवा अहिलेको यो भूगोललाई हेर्दाखेरि चाहिँ हामी अब बिस्तारै विद्यालयलाई आवासीय विद्यालय बनाउनु पर्ने, त्यस्तै गरी साना विद्यार्थीहरूको लागि टोल टोलमा ठाउँ ठाउँमा आवश्यकताहरू हेरेर विद्यालय राख्नुपर्ने, र ठुला विद्यार्थीको निम्ति चाहिँ सकेसम्म विद्यालय बसको व्यवस्था गरेर ल्याउने पुर्याउने गरिदिने, र अलि ठुला विद्यार्थीको निम्ति चाहिँ त्यही होस्टेलको व्यवस्था गरियो भने शैक्षिक सुधारमा एउटा ठुलो टेवा पुग्नेछ भन्ने मलाई लागेको छ। यो कुरा मैले फेरि पालिका समक्ष, यो चाहिँ राष्ट्रिय रूपमै पनि एउटा बसको विषय बनिरहेको छ। अहिले मेगा स्कुलको कन्सेप्ट धेरै कुरा विद्वानहरूले बोलिराख्नु भएको छ, त्यसैले अबको शैक्षिक यात्रा चाहिँ हाम्रो त्यतातिर हुनुपर्छ होला भन्ने लाग्छ। र शैक्षिक गुणस्तरको हिसाबले हामीले थुप्रै कामहरू गरिरहेका छौँ, कहिलेकाहीँ रिजल्ट हेर्दा हाम्रो मेलुङको चाहिँ शैक्षिक सुधार के होला अथवा शैक्षिक गुणस्तर के होला भन्ने हुन्छ। सबै ठाउँको लगभग उस्तै हो, तर कसले कसरी देखाउँछ भन्ने कुरालाई चाहिँ कसैले लुकाएर हाम्रो अवस्था यस्तो हो भनेर अर्को छुट्टै देखाउने रिजल्ट एउटा हुन्छ। हाम्रो अवस्था जे छ हामीले त्यही देखाइरहेका छौँ, र त्यहीबाट हामीले सुधार गर्न खोजिरहेका छौँ। त्यसैले हाम्रो गुणस्तर कतै कतै कमजोर हो कि भन्ने पनि लाग्छ। त्यसमा धेरै जसोले चाहिँ शिक्षकहरूलाई मात्रै गाली गर्नुभएको पनि देखिन्छ। त्यसमा तीनवटा पिल्लर भन्छौँ हामी, तीनवटा खम्बा भन्छौँ। विद्यार्थीको मेहनत त्यही अनुसारको चाहियो, टिचरले परिश्रम त्यही अनुसार गर्नु पर्यो, अभिभावकको चासो पनि त्यही हुनु पर्यो। तर ग्रामीण भेगमा अहिले के छ भने, जो आर्थिक रूपमा सक्षम हुनुहुन्छ, जो शिक्षित हुनुहुन्छ, उहाँहरूको बसाइ सराई दर बढी जस्तो सहरमा भएको छ, र जो आर्थिक रूपमा कमजोर हुनुहुन्छ, अलिकति चेतनाको हिसाबले नि कमजोर हुनुहुन्छ, त्यस्ता मान्छेको मात्रै गाउँमा अलिकति बस्ती चाहिँ बाक्लो हुँदै गइरहेको अवस्थामा अलिकति छोराछोरीको पढाइप्रति पनि त्यस्तै अवस्था हो कि। म यसो हाम्रो कक्षाका विद्यार्थीहरू हेर्छु, 3-4 पढ्ने भाइ बहिनीहरू चाहिँ काम गर्नको निम्ति हिँडिरहेको देख्छु, कहिले मलको भारी बोक्नको निम्ति ठेक्का लिने भनेर हिँड्दछन् भाइ बहिनीहरू। भनेको त्यो अवस्था अहिले पनि छ। राज्यले निशुल्क शिक्षा त भनेको छ, तर एक सेट किताब दिँदैमा चाहिँ यो निशुल्क भन्ने कुरा चाहिँ त्यो गलत कुरा छ। कम्तीमा त्यसको ड्रेसको कुरा उसले ग्यारेन्टी लिइदिनु पर्यो, कपी पेनको कुरा ग्यारेन्टी लिइदिनु पर्यो। स्कुलमा कहिलेकाहीँ केही आर्थिक सहयोग गर्नुपर्ने हुन्छ, बालबालिकालाई काम गराउँदै जाँदा त्यो स्कुललाई केही तिर्नुपर्ने हुन्छ, त्यो कुरा चाहिँ राज्यले ग्यारेन्टी लिइदियो भने चाहिँ त्यसपछि हाम्रो पाटो, हामी शिक्षकको पाटो चाहिँ हामी गुणस्तरमा मात्रै लाग्न सक्छौँ। विद्यालय नपुग्ने पैसा पनि आफै खोज्नुपर्ने छ। ती साना विद्यार्थी भाइ बहिनीहरू फ्रीमा पढाइदिनु पर्यो, ड्रेस फ्रीमा दिनु पर्यो भन्दा हामी आफैले सहयोग गर्नुपर्ने अवस्था छ। त्यो कुरामा चाहिँ राज्यको ध्यान दिन जरुरी छ भन्ने कुरा राख्दै मैले अहिलेलाई यति राखेँ। धन्यवाद, नमस्कार।
5: त्यसै गरेर हामीसँग शिखर भण्डारी पनि हुनुहुन्छ, उहाँ पनि प्रधानाध्यापक हुनुहुन्छ भीमावि धनुकेबाट। यो मैले अघि स्थानीय पाठ्यक्रमको कुरा गरिराखेको थिएँ। स्थानीय पाठ्यक्रमबाट अब हामीले स्थानीय कुराहरू पढाइरहँदा त्यो स्थानीय महसुस गर्छन् बालबालिकाले भन्ने चाहिँ महसुस भएको शिक्षकहरूले चाहिँ पाउनु भएको छ कि छैन, म चाहिँ यो प्रश्न गर्न चाहन्छु।
7: म शिखर भण्डारी, प्र भीमावि धनुके। यो राज्य संहितामा गइसके पश्चात पालिका, नगरपालिका, गाउँपालिकाको कन्सेप्टमा आइसके पछाडि स्थानीय स्तरमा आफ्नो स्थानीय भूगोल, त्यसको चाहिँ संस्कार, त्यहाँको चाहिँ रीतिरिवाज, सबै कुराहरूलाई समेटेर राज्यमा एउटा चाहिँ के त्यस्तो किसिमको एउटा पाठ्यक्रम विकास केन्द्रले पनि तय गरिदिएको व्यवस्था छ, जहाँ चाहिँ एउटा 100 पूर्णाङ्कको चाहिँ पाठ्यपुस्तक आफ्नो स्थानीय तहले डिजाइन गरेर त्यो भेग भूगोल समेट्ने गरी निर्माण गर्न सक्ने क्षमताको त्यो विकास गरेको हुनाले हाम्रो मेरो गाउँपालिकामा पनि 2074 साल पश्चात एउटा एकाङ्की रूपमा केही एउटा चाहिँ सुरुवात भएको थियो, तर त्यो पूर्ण थिएन, स्थानीय पाठ्यक्रम निर्माण पुरा भएको थिएन। तथापि हामीले यस गाउँपालिकाको चाहिँ विशेष सहयोगमा गत वर्ष एउटा टिम बनाएर मेरो गाउँपालिकाको चाहिँ भेग भूगोल सुहाउँदो किसिमको पाठ्यक्रम निर्माण गरिसके पश्चात हामीले पाठ्यपुस्तक समेत निर्माण गरी विद्यार्थीको हातमा हामीले अघिल्लो वर्षबाट नै त्यो पाठ्यपुस्तक दिइसकेको अवस्था छ। र मेरो गाउँपालिकाको चाहिँ स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि र मेरो गाउँपालिकाको समग्र विषयवस्तु समेट्नको लागि चाहिँ मेरो गाउँपालिकाले चाहिँ एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको चाहिँ हामीले बुझेका छौँ। अब समय सापेक्ष रूपमा केही कुराहरू परिमार्जन गर्नुपर्ने भन्ने, पाठ्यपुस्तकमा परिवर्तन गर्नुपर्ने, यो यसलाई हामी स्वाभाविक रूपमा लिनुपर्छ। देश परिस्थिति, राज्य, त्यसपछि राष्ट्रिय अन्तर्राष्ट्रिय कुराहरूदेखि लिएर स्थानीय स्तरमा पनि भएका कुराहरूलाई, मुख्य कुराहरू विकास निर्माणदेखि लिएर चाहिँ सबै कुराहरूलाई परिमार्जन गर्ने गरी कुनै पनि पाठ्यपुस्तक त एउटा त्यो ठोस एउटै मात्रै हुने कुरा हुँदैन, यो परिमार्जित दस्तावेज भएको कारणले गर्दाखेरि मेरो गाउँपालिकाको सम्पूर्ण भूगोललाई समेटेरै निर्माण गरेको पाठ्यक्रम छ। र त्यसमा कतिपय कुराहरू पाठ्यपुस्तक समावेश भइसकेको छ। तथापि हाम्रै गाउँघरमा यो पाठ्यक्रम र पाठ्यपुस्तक लेखनमा त्यसको एउटा सदस्य म पनि भएको नाताले गर्दाखेरि मलाई यसको एउटा के कन्फिडेन्स छ भनेदेखि हामीले धेरै कुराहरू हामीले देखेको तर त्यस विषयमा नजानेको हुँदो रहेछ। तथापि कक्षा एकदेखि कक्षा आठसम्म स्थानीय पाठ्यक्रम विषय विद्यार्थीलाई अध्यापन गराउँदै गर्दाखेरि आफ्नो पालिकाभित्र धेरै कुराहरूको चाहिँ ज्ञान हासिल त्यो विद्यार्थीले गर्ने रहेछ र त्यो विद्यार्थीले त्यसै पालिकाभित्रको चाहिँ ज्ञान हासिल गर्ने गरी निर्माण गरेको पाठ्यक्रम र पाठ्यपुस्तकले चाहिँ समग्र मेलुङको शिक्षा नीति र शिक्षाको जुन शैक्षिक अवस्थाको बारेमा चाहिँ थप जान्न र ज्ञान हासिल गर्न चाहिँ महत्त्वपूर्ण भूमिका खेलेको चाहिँ अनुभव भएको छ।
5: यो शिक्षाले सबैभन्दा ठुलो सुधार चाहिँ नैतिक सुधार ल्याउने पर्ने कुरा हो होइन। हामी सबै जात जाति सबै मिलेर बसिरहेका हुन्छौँ तर कहिलेकाहीँ विभिन्न कारण देखाएर गाउँमा झगडा परिरहेको हुन्छ। अब यसको समाधानको लागि अहिले कहाँ आइपुग्छौँ हामी पालिकामा आइपुग्छौँ या न्यायिक समिति पनि हुन्छ। विशेष गरेर यो पालिकाको सामाजिक विकासको र समावेशिताको कुरा गर्दा मैले न्यायिक समिति प्रमुखलाई कसरी यो स्थानीय विवाद समाधानको लागि प्रयास गरिरहनु भएको छ। जातिगत विविधता पनि रहेको छ, केही चुनौतीहरू पनि होलान्। अहिले म उपाध्यक्ष ज्यूतर्फ लागे।
8: धन्यवाद मनुकाजी, खास गरी यहाँले जोडिहाल्नुभयो। अब निकै लामो समयदेखि चाहिँ नैतिक शिक्षा हाम्रो विद्यालयमा कार्यान्वयनको अवस्था छैन, चलन चल्तीको अवस्था छैन। पछिल्लो समयलाई अध्ययन गर्ने हो भने हेर्ने हो भने हामीले कर्तव्यलाई एकातिर राखेर रा, अधिकारलाई मात्रै अगाडि सारिरहेको अवस्था छ। चाहे सरकारी तहबाट होस् या विभिन्न सङ्घ संस्थाबाट होस्, चाहे हामी सबैले होस्, हामी महिला अधिकारको कुरा गरिराख्छौँ तर कर्तव्यलाई हामीले कुनै कुनामा पठाइदिइसकेका छौँ। हामीले जनजाति दलित अधिकारको कुरा सुनिश्चितताको कुरा गरिराख्दा तर हामीले कर्तव्य कहिले पनि कसैलाई पढाएकै छैनौँ, सम्झाएकै छैनौँ। किन भन्दा हामीसँग नैतिक शिक्षा पनि छैन र नैतिक शिक्षाको विषयमा त्यो विद्यालयको मात्रै कुरा होइन, हाम्रो अभिभावक कुरा, हाम्रो घरको कुरा, हाम्रो समाजको कुरा, हामी जहाँ जहाँ जान्छौँ त्यहाँ त्यहाँ हामीले कर्तव्यलाई त्यति धेरै अगाडि ल्याएका छैनौँ, अधिकारलाई जति ल्याएका छौँ। त्यसैले गर्दाखेरि यस्ता किसिमका समस्याहरू अघि यहाँले भनिसक्नुभयो, जति पछिल्लो समय आउँदै जान्छ त्यति नै यो अलिकति विवादका कुराहरू, समस्याका कुराहरू, अराजकताका कुराहरू, यी कुराहरूले चाहिँ घर गरिरहेको अवस्था छ। जति पनि घटनाहरू न्यूनीकरण हुँदै जानुपर्ने तर त्यतिकै घटनाहरू चाहिँ अझै बढेर आइरहेको अवस्था हामीले अनुभूति गरेका छौँ र मेलुङ गाउँपालिकामा पनि यस्ता किसिमका घटनाक्रमहरू आइरहेका छन्। कतै श्रीमान श्रीमतीको छ भने कतै छरछिमेकीबाट छ, कतै ओल्लो पल्लो घरबाट छ भने कतै एउटा बस्तीबाट अर्को बस्तीमा छ। यो घटनाक्रमहरू चाहिँ निकै धेरै आउने गरेका छन्। हामीले के गरेका छौँ भने कतिपय घटनाक्रमहरू ओडाले नै व्यवस्थापन गर्नुहुन्छ। कानुनमा हेर्ने हो भने, न्यायिक समितिमा आइपुगेर हेर्ने हो भने ओडाले भन्दा पनि त्यहाँ रहेका चाहिँ मेलमिलापकर्ताहरूले मेलमिलाप केन्द्रमा बसेर घटनाहरूलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। मिलापत्र गराउनेदेखि लिएर मेलमिलाप गराउने हो कि यहाँसम्मको चरणहरू हुन्छ। तर मान्छेहरूलाई, जनताहरूलाई के विश्वास छ भने ओडामा गयो भने चाहिँ हाम्रो मान्छे भनेको चाहिँ ओडा अध्यक्ष हो, ओडा अध्यक्षले चाहिँ हाम्रो व्यवस्थापन, हाम्रो मुद्दालाई चाहिँ व्यवस्थापन गर्नुहुन्छ भन्ने छ, त्यहाँ गर्नुहुन्छ। कतिपयलाई होइन, त्यो त त्यही नजिकैको मान्छे हो, वडा अध्यक्षले गर्नुहुन्न भन्ने लाग्यो भने उहाँहरू फेरि पालिकामा पनि आउनुहुन्छ। र अर्को चाहिँ हामीले क्याटेगोराइज पनि गर्ने गरेका छौँ, कुन मुद्दालाई वडाले हेर्नुहुन्छ, कुन मुद्दालाई मेलमिलापकर्ताले हेर्नुहुन्छ र कुन मुद्दा चाहिँ पालिकासम्म आउँछ। एउटा समस्या के छ भने हामीले के बुझाउन सकिरहेका छैनौँ आज पनि स्थानीय सरकारले या न्यायिक समितिले भन्दै गर्दा, हामीले चाहिँ स्क्रिनिङ, यो मुद्दालाई, उजुरीलाई स्क्रिनिङ पनि गरेर आउने अवस्था चाहिँ जनतासँग, नागरिकसँग पुर्याउन सकेको अवस्था आज छैन। हामीले 13 किसिमको मुद्दालाई मात्रै हामीले व्यवस्थापन गर्ने गर्छौँ, हामीले सम्पादन गर्ने गर्छौँ, बाँकी मुद्दाहरू हामीले हेर्न मिल्दैन। तर हामीले हेर्न नमिल्ने मुद्दाहरू पनि उहाँहरूलाई थाहा हुँदैन र हामीकोमै आउने गर्नुहुन्छ। अनि उहाँहरूलाई के लाग्छ भने यो हेरिदिनुपर्ने गाउँपालिकाले नै हो अथवा भनौँ न्यायिक समितिले नै हो तर गरिदिनु भन भन्ने लाग्छ, जुन स्थानीय सरकार सञ्चालन ऐनले हामीलाई त्यसलाई व्यवस्थापन गर्न, त्यसलाई हेर्न दिएकै छैन। यस्तो खालको पनि अवस्था छ। र यहाँले चुनौती अथवा भनौँ समस्याको कुरा गर्दै गर्दा, हामीले जेन तेन अवस्था अनुसारको व्यवस्था त गरेका छौँ, यसरी न्यायलाई चाहिँ न्याय सम्पादन गरिरहेको अवस्था त छ। यद्यपि हामीलाई चुनौती के छ भने, सबैभन्दा पहिला म आफू हेर्ने भने कानुनको विद्यार्थी होइन, तर पनि मैले कानुनको काम गर्नु परिरहेको अवस्था छ। सक्षम कर्मचारी, अझ भनौँ कानुनी अधिकृत हुनुपर्ने स्थिति हो, तर गाउँपालिकाले आफै पनि कर्मचारीहरू चाहिँ राख्न त सक्छ, तर पनि के छ भने हाम्रो स्रोत साधन सीमित छ। हामीलाई प्रदेशले 6 महिनाको तलबको व्यवस्थापन गरेर एउटा चाहिँ कानुनी सहजकर्ता भनेर व्यवस्था व्यवस्थापन गरेको थियो, आजको अवस्थामा हेर्ने हो भने हामीसँग उहाँ पनि हुनुहुन्न। त्यसैले गर्दाखेरि चाहिँ हामीले कसैलाई हायर गर्दै केही मुद्दा एक दिनमा हेर्ने अर्को दिनमा हेर्ने गरेर चाहिँ हामीले जेन तेन अवस्था अनुसारको व्यवस्थापन गरेर गरिरहेको अवस्था छ कानुनको सन्दर्भमा कुरा गर्ने भने। र अर्को चाहिँ अलिकति हामीलाई भूगोलको पनि समस्या छ, हामीले जस्तै पीडितले उजुरी दिइराखेको हुन्छ, हामीले पीडकलाई बोलाउनु पर्ने हुन्छ, उसलाई चाहिँ हामीले चिठी पठाउनु पर्ने हुन्छ, यहाँसम्म बोलाउनु पर्ने हुन्छ, भूगोलको अलिकति समस्या छ, त्यो हामीले व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन, त्यो पनि अलिकति सङ्कटको हिसाबले रहेको छ। र अघि पनि मैले भने यो स्क्रिनिङको कुरा चाहिँ कुन उजुरी गाउँपालिकामा लिएर आउनुपर्ने हो, कुन उजुरी चाहिँ प्रहरी कहाँ जानुपर्ने हो, कुन उजुरी चाहिँ प्रशासनमा या अदालतमा जानुपर्ने हो, यो कुरा चाहिँ अब नागरिकले छुट्याउन सक्नुभएको अवस्था छैन। यो केही हदसम्म हामीले यसलाई चाहिँ सचेतीकरण गर्न सकेका छैनौँ, यो खालको चाहिँ समस्या छ। यद्यपि हामीले कसरी हुन्छ त्यसरी चाहिँ व्यवस्थापन गर्दै आएका छौँ आजसम्म हेर्दाखेरि, तर सँगसँगै अझै पनि समस्या भने सकिसकेको अवस्था छैन, हामीले यसलाई चाहिँ समाधान गर्न सकिरहेको अवस्था चाहिँ छैन, हामी प्रयासरत छौँ।
9: अब मेलुङ गाउँपालिकाको कुरा गरिरहँदा स्वास्थ्य क्षेत्र चाहिँ कस्तो छ त? हामीसँग यहाँ हरिराम चापागाई हुनुहुन्छ, स्वास्थ्य शाखा प्रमुख, समग्र स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराइदिनुहोस् न।
10: गाउँपालिका भइसकेपछि 7 वडा भएको छ, यसमा हाम्रो त्यो अवस्थामा 5 स्वास्थ्य चौकी मात्रै भएको अवस्था थियो, र हाल चाहिँ मेलुङ गाउँपालिकामा 11 स्वास्थ्य संस्था चाहिँ स्थापना भएको छ। नागरिकले स्थानीय तहमा पाउनुपर्ने निशुल्क रूपमा पाउनुपर्ने सेवाहरू चाहिँ उपलब्ध गराउनको लागि मेलुङ गाउँपालिकाले कम्तीमा पनि आधी घन्टाको भित्र चाहिँ आफ्नो आधारभूत स्वास्थ्य सेवा पाउनको लागि भनेर मेलुङ गाउँपालिकामा 7 वडामा 7 सामुदायिक स्वास्थ्य केन्द्र र त्योभन्दा बाहेक आधी घन्टाभित्र स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्छ भन्नको खातिर 4 सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरेर मेलुङ गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइरहेको बेहोरा मैले जानकारी गराएँ। विशेष गरी स्थानीय तहमा भएको स्वास्थ्य संस्थाहरूले चाहिँ प्रिभेन्टिभमा चाहिँ काम गरिरहेको छ, भनेको रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनेतिर चाहिँ स्वास्थ्य सेवा लगाइरहेको कुरा पनि यहाँलाई जानकारी गराउन चाहेँ। जस्तै खोप सेवा, परिवार नियोजन, यी आदिभित्र पर्ने रोगहरू, सौरा रोगहरूलाई कसरी नियन्त्रण गर्ने भन्नेतिर चाहिँ गाउँपालिका लागिरहेको छ। जनमानस चाहिँ अलिकति के छ भने हाम्रो जुनसुकै रोगको पनि उपचार स्थानीय तहमै हुन्छ भन्ने छ, त्यसलाई चाहिँ अलिकति स्वास्थ्य सेवाको अवस्था अनुसार निर्देशिका अनुसार चाहिँ काम गर्ने अवस्था पनि रहेको छ। समग्रमा हेर्दाखेरि मेलुङ गाउँपालिकामा सर्ने रोगको अवस्था धेरै न्यूनै हुँदै गइरहेको छ। अलिकति अब हाम्रो खानपान र सबै व्यवस्थापनले गर्दा अलिकति हाम्रो नसर्ने रोगहरूको संख्या चाहिँ क्रमागत रूपमा बढ्दै आएको अवस्था पनि देखिन्छ। के अनुरोध गर्न चाहे भने मेलुङ गाउँपालिका प्रविधि मैत्री सेवा चाहिँ प्रत्येक वडाबाट सेवा पाइराख्नु भएको छ, प्रशासन सेवामा पनि कुनै पनि सेवाग्राहीले आएर कम्तीमा पनि एक दिन चाहिँ बस्नुपर्छ वडामा अथवा गाउँपालिका गएर भन्ने अवस्था अहिलेसम्म देखिएको छैन। केसम्म भइरहेको छ भने अहिले काठमाडौँबाट सेवाकारी आउनुहुन्छ, हाम्रो प्रत्येक वडामा गाडी आइपुग्छ र उहाँहरू 4:30-4:30 चाहिँ ओर्लिनुहुन्छ र आधी घन्टा 15 मिनटको समयमा उहाँले चाहिँ सेवा लिएर जान सक्ने अवस्था बनेको छ। र हामी उहाँलाई आउन नसक्ने उहाँको कागजपत्र सबै मिलेको छ भने मेल मार्फत अथवा कुनै पनि व्यक्ति मार्फत पनि उहाँलाई चाहिँ हामी डकुमेन्ट बनाएर उहाँलाई सेवा दिइरहेको अवस्था छ। आधी घन्टादेखि 15 मिनटसम्म चाहिँ सेवा उपलब्ध गराएको कुरा चाहिँ जानकारी गराउन चाहे।
9: यहाँलाई धेरै धेरै धन्यवाद। यहाँ अपेक्षा थापा पनि हुनुहुन्छ, अपाङ्गता भएका व्यक्तिहरू मध्येबाट प्रतिनिधि पात्र कहाँनिर हुनुहुन्छ, यहाँको समस्याहरू केही छ भने सुनाइदिनुहोस् न।
11: नमस्कार, मेरो नाम अपेक्षा थापा, म मेलुङ गाउँपालिका वार्ड नम्बर 5 बस्छु। मलाई चाहिँ खासै केसैमा पनि समस्या होइन, म भन्दा अलि धेरै अशक्त व्यक्तिहरू देखेको छु, उनीहरू भनेको शिक्षाहरूबाट पनि वञ्चित हुनुहुन्छ, तर मलाई कुनै पनि समस्या छैन।
9: धेरै धेरै धन्यवाद। प्रतिनिधि पात्रको रूपमा यहाँले आफ्ना साथीहरूको समस्या यहाँ राखिदिनु भयो, पक्कै पनि यो समस्याका बारेमा सम्बोधन हुन्छ नै होला। मैले बृहस्पति गोलेजीलाई पनि देखिरहेको छु, राजनीतिक व्यक्तित्व हुनुहुन्छ, आफ्ना कुराहरू राखिदिनुहुन्छ कि?
12: म पनि पहिला चाहिँ महिला विकासतर्फ सामाजिक परिचालकमा काम गर्थेँ, अहिले चाहिँ म कृषि क्षेत्रमै लागेको छु। कृषि क्षेत्रमा पनि हाम्रो यहाँ गोले गाउँ कुनिलटोल भन्ने ठाउँ चाहिँ अलि अपाइक पर्दो रहेछ, अनि पोहोर हामीले मुला रोप्यौँ, झन्नै 20 रोपानी जतिमा मुला रोपेका थियौँ, मुला बिक्री गर्न नसकेर भुङ्गुरलाई गाई बस्तु भैँसीलाई खुवाएर सिद्ध्यायौँ। 18,000 मुला रोपेका थियौँ, ल्याएर बिउ प्याजको बिउ रोप्यौँ हामी झनै 30-32 रोपनी जति पनि प्याजको बिउ रोप्यौँ। त्यो फुलाउने रहेछ, गेडा फुलाएर बङ्गाल देश पठाउनु पर्ने प्याजको बिउ। त्यसलाई पनि हामीले राम्रोसँग ऊ गर्न सकेनौँ, रोग लागेर त्यो पनि सब नष्ट भयो। पहिला गाउँपालिकाबाट हामीलाई 2,00,000 अनुदान दिनुभएको थियो, त्यसले पनि टनेर बनाएर गोलभेटा रोपेर हामीले यताउता त गऱ्यौँ, तर व्यापार गर्ने ठाउँ नपाएर गाडीमा पनि एक क्रेटलाई 300 लिदिने, त्यसले गर्दा हामीले ठाउँमा पनि पुर्याउन नसकेर 20 रुपियाँ केजी, 15 रुपियाँ केजी, 25 रुपियाँ केजी त्यस्तै बेच्यौँ। महिलाहरूलाई राजनीतिमा आउनु पनि पुरुषहरूले एकदम दबाब गर्ने, के जान्या छ र उहाँहरूलाई नबोलाउनु, पछाडि हटाउनु, उहाँहरूले केही जान्या छैन, घरको भात पकाउन र घाँस काट्नु मात्रै जान्या हो, किन बोलाउने उहाँहरूलाई, किन सहमति गर्ने उहाँहरूलाई भन्ने कुरो गर्नुहुन्छ। पुरुषहरूको ठाउँमा गयो भने हामीलाई धेरै ठाउँमा म गएँ, धेरै ठाउँमा गरेँ, तर हामीलाई बोल्न पनि नदिने, बस्न पनि पछाडि, उहाँहरूले के बोल्छ र के जाने छ अरे भन्नुहुन्छ उहाँहरूले त हामीलाई, केमा चाहिँ कमी छौँ र हामी धन सम्पत्ति, गाडी चलाउने, प्लेन चलाउने, गुडाउने, भात पकाउने, घाँस काट्ने, उहाँहरू जस्तो बोल्ने, राजनीति गर्ने, पढ्ने, जेमा पनि आफ्नो छोरीहरूलाई पनि अगाडि बढाउने, आफू पनि अगाडि बढ्ने, उहाँहरूले जे गर्नु सक्नुहुन्छ हामीले त्यही गर्नु सक्नुहुन्छ, केहीमा कमी छैन। महिला दिदीबहिनीहरू डराउनु पर्ने काम पनि छैन, उहाँहरूदेखि केही गर्नुपर्ने काम पनि छैन, उहाँहरूको सम्पत्तिलाई दाबी पनि गर्नु परेको छैन, हामी आफै कमाउन सक्छौँ, आफै सक्षम हुन सक्छौँ, छोरछोरीलाई शिक्षा दीक्षा सबै चाहिँ आफैबाट सिकाउनु पर्यो, स्कुल पठाउनु पर्यो। उहाँ हाम्रो वार्ड अध्यक्ष दिदीले पनि देख्नु भएको छ, हामी डोकोमै पानी बोकेर खान्छौँ प्रायः जसो, पैसा बचेर नपरेको पनि होइन, न खै मान्छे त्यस्तो न के त्यस्तो, के नमिलेको जस्तो भएर अहिले फेरि केही बाट लाएर हामी गर्न चाहिँ कृषि खेती चाहिँ सक्षाउँछौँ, 2-3 लाख चाहिँ वर्षमा कमाउँछौँ कृषि खेतीबाट हामीले।
5: अबको लागि भने म उद्यमी नै बनेर बस्नु भएको सङ्गीता भण्डारी हुनुहुन्छ हामीसँग, उहाँ गृहिणी, कृषक, कुखुरा पालन पनि गरिरहनु भएको छ। कुखुराको बजार चाहिँ कस्तो छ त बजार, अनि वार्षिक रूपमा कति आमदानी गर्नुहुँदो रहेछ, भर्खर पो सुरु गर्नुभयो कि, अनि अब यहाँ पालिकामै बसेर कार्यक्रम यो गरिरहँदाखेरि पालिकाले पनि केही सहयोग गरेको थियो कि, आफ्नो कुरा राखिदिनुहोस् न है।
13: नमस्ते, मेरो नाम सङ्गीता फुयाल भण्डारी, वडा नम्बर 7 जोई गाउँ पर्छ मेरो घर चाहिँ। हाम्रो यही हेफर संस्थाले नै हामीलाई कुखुराको चल्ला वितरण गरेर दिनुभएको थियो, खोर बनाउन 10,000 र अनि कुखुराको चल्ला 32 चल्ला दिनुभएको थियो। त्यसैबाट हामीले अहिले लगभग यो पोहोरको वैशाख 17 चल्ला दिनुभएको सानो त्यो कुखुरा चाहिँ अब अन्डा दिने बनाउन चाहिँ हामीलाई साह्रै गाह्रो नै भयो। सुरुमा त अब चल्ला त दिनुभयो, चल्ला दिएपछि अब त्यसलाई हुर्काएर अन्डा बनाउनलाई अन्डा दिने बेलासम्मलाई दाना खुवाउँदाखेरि ला अब त हामी डुबिनी रहेछौँ, त्यत्रो खर्च अब आम्दानी छैन, यो अन्डा बनाउने हुनेजेल त अब 1-1.5 लाख जतिको नै दाना खाइदियो। त्यहाँबाट अन्डा सुरु भएपछि चाहिँ फेरि रमाइलो हुन थाल्यो, दिनकै 2-3 क्रेट अन्डा दिन थाल्यो, र अनि अन्डा पनि आज दिन्छ भने आजै गाडीमा हिँडिले नि लौ यहाँ अन्डा पाइन्छ भनेर अन्डा पनि बिक्री हुने। घरमा त्यसरी यस्ता एक दिनबाट 2 दिन राख्न परेको छैन अहिलेसम्म, अन्डा राम्रोसँग बिक्री भइरहेको छ। र त्यो हेफर संस्थाबाटै प्रविधिहरू गर, कुखुरा बेला बेलामा के कस्तो छ भनेर औषधिहरू उपचार पनि गर्न बेला बेलामा जानुहुन्छ, हेर्नुहुन्छ, राम्रै छ, राम्रै चले छ मेरो, मलाई अब घर खर्च चलाउनलाई, यसो बच्चाहरूलाई खुवाउनलाई, यसो आफ्नो इष्टमित्र आउँदा यसो खुवाउन ओर्न, खाजा खुवाउन, अब अलिअलि घर खर्च छोराछोरीलाई कपी कलम किन्न अहिले त भइरहेछ। अब मसँग मेरो छोरीसँग पढ्ने 13 विद्यार्थी थिए, अहिले मात्रै मेरो छोरी मात्रैले भनेपछि त अब 12 अन्त गइदिएछन्, र मेरो बच्चाहरूको पढाइ पनि राम्रै छ। अब अहिले जेठी छोरी 5/6 गएको, फोजे पिए नै ल्याएर, कान्छी छोरी पनि दुइटै फर्स्टबाट राम्रै पढ्छन्। अब म कृषि पनि गर्छु, पहिला पनि मैले टनेल हालेको थिएँ 3-4 मेरो, फेरि अब रोडको छेउमा घर नहुनेलाई नि समस्या, घर हुनेलाई नि समस्या, अनि पहिरोले सबै बारी जति रोडबाट भल छिरेर सबै बारी जति भिर बनाइदियो, टनेल हाल्ने ठाउँ पनि भएन। अनि त्यो पहिरोमा चाहिँ मैले नेपी पियर घाँस, अरू भटमासे घाँसहरू यही हेफर समूहले नै दिएर अहिले मैले लगाएको छु। अब वस्तु एउटा भैँसी बाख्रा अलिअलि, अब गाउँमा बसी सबै थोक चाहिन्छ, भैँसी पनि दुध खान चाहियो, बाख्रा पनि, अब दिवाली आउँछ, दसैँ आउँछ, खसी चाहियो, त्यही गरेर अब व्यवसायकै रूपमा नभए पनि आफ्नो जीविकोपार्जन चलाउनको लागि मैले अब वस्तु भैँसी नि पालेको एउटा, बाख्रा बस्ती नि पालेको, अब छोरीहरू नि गरेर खेती पनि अब अलिअलि थोरै खेत्छ, अब धेरै चाहिँ छैन, त्यसको लागि पनि अब पोहोर खडेरी परेर अब धानको बिउँै डढेर अनि मैले पालिकामा माग गरेर एउटा पाइप लगेर अनि त्यो गरेर पानी व्यवस्था गरेँ। र अघि एकजना दाइले भन्नुभयो
14: प्राविधिकको कमीले हो कि चार पाँच वर्षमै कुलो लड्छ भन्नुभयो। मैले यस्तै योजनाका कामहरू पनि धेरै गरेको छु। हामीले गरेका काम तपाईँहरूले गरेर अनुगमन गर्दा पनि हुन्छ। वडा नम्बर सातमा इन्जिनियर सरहरू पनि जानुभएको थियो, पालिकै नमुना ट्याङ्की बनाउनु भएछ मिस, तपाईँहरूले भन्नुभयो यहाँको इन्जिनियर सरहरूले। त्यो हामीले त्यहाँभन्दा अगाडि पाँच छ वर्ष अगाडि कुलो पनि बनाएको थियौँ, त्यो कुलो पनि अस्ति उहाँहरूले हेर्नुभयो होला, हिँड्नुभयो होला, अहिलेसम्म केही भएको छैन हामीले गरेका काम चाहिँ। अनि अन्त चाहिँ प्राविधिकले कस्तो हेर्छन् त, हाम्रोमा त हामीले गरेको कामको मान्छेलाई ज्याला दिनै गाह्रो हुन्छ, आफूले उठाएर गर्नुपर्ने अवस्था हुन्छ। हाम्रै लगानीमा अहिले हामीले बनाएको ट्याङ्कीमा हामीले काम गरेको मान्छेलाई दिनै गाह्रो छ। हाम्रै अब त्यो सास सहयोग पानी खानीले जम्मा गरेर एक एक दिन श्रमदान गरौँ भनेर सामुन उठाएर अहिले हामीले 5 लाखको योजनाको पोखरी बनाएर अब हामीलाई त्यो बिउ राख्न ओर्न सजिलो होस् भनेर त्यहाँ पानी जम्मा गरेर त अब खडेरी पर्यो भने त्यहाँ सानो पानी जम्मा गरेर नि बिउमा लाउन हुन्छ भनेर हामीले त्यसरी गरिराखेका छौँ। खोइ हाम्रो त राम्रै छ।
9: हस्, धेरै धेरै धन्यवाद। अब नवीन गोलेजी पनि हुनुहुन्छ यहाँ मेलुङ गाउँपालिकामा रहेको सामुदायिक वनको अवस्था चाहिँ कस्तो छ त्यसको बारेमा केही प्रकाश पारिदिनुहोस् न।
15: धन्यवाद। म नवीन कुमार गोले, मेलुङ 4। हजुरहरूले भनेको प्रश्नको चाहिँ पछि जवाफ दिउँला होइन, मेरो मनमा आयो चाहिँ म अहिले भन्छु, किनकि यो भेटपुको तामाकोसी सैलुङ लोटके फटके यी 4 किल्लाभित्रको जग्गा म नापी भएको छैन। कुनै पनि विकास निर्माणमा स्वास्थ्य चौकी बन्न पर्यो, प्रदेशबाट सङ्घबाट माग गर्नु पर्यो भने लालपुर चाहिँ खुद रहेछ। जस्तै मेलुङ गाउँपालिकाको स्थानीय तहमा एउटा हस्पिटल भन्ने एउटा प्रावधान अनुसार खडा गरियो, त्यसको पिलर ठड्यायो, तर बजेट मागिसकेपछि तपाईँको लालपुर चाहिँ ल्याउनुहोस् भनिसकेपछि यहाँ लालपुर चाहिँ छैन। त्यो कारणले कुनै पनि प्रहरी चौकी आयो, त्यहाँ प्रहरीले चाहिँ चौकी निर्माण गर्नको लागि जग्गा आह्वान गर्यो, लालपुर चाहिँ खोज्यो तर छैन। त्यो कारणले मेलुङ गाउँपालिकाको 4 यहाँको भेटपुको अवस्था कस्तो छ भने सामुदायिक वन छ होइन त, व्यक्तिगत होला कतिपय, तर यहाँको वनमा जे जति काठ भए पनि अन्त जान पाइँदैन किनकि यहाँको नाभी भए छैन। त्यो कारणले वन सुरक्षित छ, जुन वनमा हाम्रो जति आफ्नो समूहमा छ नि त्यसले रोयल्टीको हिसाबले यति भनेर तोकेको हुन्छ, त्यो अनुसार काट्न पाइयो, त्योभन्दा बढी काट्न पाएन। जस्तै वन अहिले मेलुङ गाउँपालिकाको 4 नम्बर वार्डको चाहिँ 3 वन सामुदायिक वनमा जस्तै सरङथली सोल्थुम भन्ने एउटा छ, एउटा माथि ढुङ्गुरदेवी भन्ने एउटा छ, र तल मजुवा लटे भन्ने एउटा 3 सामुदायिक वन छ। ती सुरक्षित छन्, त्यसका काठहरू कतै बाहिर जाने भन्ने छैन किनकि यहाँ नापी भएको छैन। वनको सम्बन्धमा चाहिँ त्यस्तो छ होइन त, यो भूगोलको अवस्थामा चाहिँ नापी भएको छैन। कोही यहाँको 2500 घर धुरी भए पनि कसैको लालपुर चाहिँ छैन, यहाँ चाहिँ नापी भएको छैन। त्यसकारण यस सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाललाई यो कुरा पनि नापी भएको रहन्छ भन्ने कुरा त्यहाँ पुगिन्छ कि भन्ने आशामा पनि छु म चाहिँ, मेरो व्यक्तिगत नभएर एउटा समूहको रूपमा एउटा गाविस नै छ नि जिउँदो। धन्यवाद।
9: यति बेला वडाध्यक्षज्यू तर्फ लागे म, वडा नम्बर 6 कुसुम लामा वडाध्यक्षज्यू हुनुहुन्छ, यहाँहरूको तर्फबाट वडामा के सम्भावना भइरहेको छ, त्यसलाई कसरी वडावासीहरू मैत्री बनाउने प्रयास गरिरहनु भएको छ?
16: हामी प्रत्येक समूह अघि नै भनिसक्नु भएको छ धेरै साथीहरूले, हेफर अथवा सिडिएफ इत्यादि संस्थाहरू मार्फत हामीले वडामा करिब 20-25 समूहहरू धेरै टोल बस्तीहरूमा हामी समूह बनाएका छौँ। ती समूह मार्फत हामीले चाहिँ ती समूहहरूलाई पहिला चाहिँ हेफर नेपालले विभिन्न खालका कामहरू गर्नुभएको थियो, र त्यो मार्फत पनि हामीले सेवाहरू उहाँहरूलाई दिएका थियौँ। अहिले फेरि सिडिएफ चाहिँ संस्था छ, तिनले अघि नै सिँचाइका कुराहरू, खानेपानीका कुराहरू, चाहिँ कृषिलाई चाहिने औजारका कुराहरू, मिनी टेलरहरू र तेल पिन्ने मेसिनहरू, यी विभिन्न खालका औजारहरू पनि ती संस्था मार्फत हामीले हस्तान्तरण गरेका छौँ। यो मेलुङ गाउँपालिकामा मलाई लाग्दछ कोही कोही अपवादमा अघि हाम्रो कार्यभार वडादेखि जुलले भन्नुभयो कुनै टोल बस्तीहरू छुट्टु भएको छ, त्यो हामीलाई पनि सम्पर्क नगरिकन उनीहरूको एउटा खालको सर्वे हुँदो रहेछ, त्यो सर्वेभित्र पर्ने मान्छेहरूलाई चाहिँ ती संस्थाले समेटेको भएको कारणले मेरा पनि वडामा कुनै टोल बस्तीहरू त छुटेका छन् नै, तथापि पनि ती नछुटेका बस्तीहरू टोल बस्तीहरूमा सिँचाइ नभएका, सिँचाइ नभएर खेती गर्न नसकेका मान्छेहरूलाई पनि ट्याङ्कीद्वारा, थोपासिँचाइद्वारा इत्यादि कुराहरूद्वारा चाहिँ कृषि कार्य गर्नका निमित्त सहज रूपमा अहिलेसम्म भइराखेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अन्य कुराहरू अब हामीले प्रदेश मार्फत, सङ्घीय सरकार मार्फत अब वडाको मेलुङ गाउँपालिकाको विकासको निम्ति पनि तपाईँले भने जस्तो हामीले विभिन्न सेक्टरमा हामीले पहल कदम चलाइराखेका छौँ, हामीले माग्न पर्ने कुराहरू मागिराखेका छौँ, पर्याप्त उहाँहरूले पनि दिन सक्नु भएको छैन र हामीलाई जनताले जुन किसानहरूले अघि हामीसँग माग राख्नुभयो ती मागलाई पर्याप्त रूपमा हामीले दिन त सकेका छैनौँ, तथापि पनि गरेर खाने एउटा पाटो चाहिँ हामीले बनाइदिएका छौँ। त्यसो भएको हुनाले यो मेलुङ गाउँपालिका मलाई लाग्दछ छिट्टाफुट्टा टोल बस्तीहरूमा अघि नै हाम्रो कार्यवाहक अध्यक्षजीले भने जस्तो त छन् नै, तथापि पनि समग्र रूपमा मेलुङको कृषि क्षेत्रको विकासको निम्ति यो गाउँपालिकाले वडाहरूले सबै अहिले सबै सम्पूर्ण वडाध्यक्षहरू त हुनुहुन्न, तथापि पनि समग्र रूपमा भन्नुपर्दा कृषि क्षेत्रमै हाम्रो जोडबल रहेको र अहिलेसम्म पूर्ण रूपमा चाहिँ भयो भन्ने चाहिँ हामीले गर्न हुन सकेको छैन र उत्पादन भयो र बजारसम्म लानेको गाडी घोडाको अभावहरू र बिक्री वितरण गर्नका निमित्त पुर्याउनका निमित्त अलि असहज सडकको कुराहरू पनि छ, त्यहाँ सडक विस्तारको कुराहरू अहिले भर्खर राजेशजीले भन्नुभयो 36 करोड रुपियाँ अब सित्तले मेलुङ सडक हामी पिच गराउने कुराहरूमा छ, अन्य जिना मसिनो सडक गर्नमा हामीले सोलिङ इत्यादि ग्रेड मिलाउने कुराहरू इत्यादि त गरिराखेको छौँ। त्यस भएको हुनाले अब बिस्तारै यहाँहरूले भनेको जस्तो केही समयभित्र हुनेछ भन्ने विश्वासको साथ मेरो भनाइ यहाँ अन्त्य गर्छु।
5: अब भने म वडा नम्बर 5 तर्फ लाग्छु। ललित थापा मगर वडाध्यक्ष हुनुहुन्छ, आफ्नो ओडालाई समृद्ध बनाउन यहाँले के गरिरहनु भएको छ र ओडावासीहरूलाई पनि यहाँले केही प्रतिबद्धता दिन चाहनुहुन्छ कि?
17: जनप्रतिनिधि भएपछि हाम्रो पनि सपना थिए जनतालाई यो गर्छु त्यो गर्छु, हामीले जुन सोचेर आएको थियौँ त्योभन्दा आर्थिकमा ठोकिँदो रहेछ, आर्थिक नभएको हुनाले हामीलाई गर्न कृषिदेखि लिएर कल कारखाना हस्पिटल स्वास्थ्य शिक्षामा पनि हामी तकबर नै छौँ, जे जति छ हामीले जुन हाम्रो गाउँपालिकामा आउने रकमहरू छ त्यो रकम हामीले ओडै 7 वडामा राम्रैसँग विकास गरेका छ, त्यस हुनाले केन्द्रबाट हामीलाई जुन 60-55 करोड आउँछ त्योभन्दा अब बढ्नुपर्छ। हाम्रो आशय के भने विकास सबैभन्दा प्राथमिक विकास भनेर चाहिँ सडक हो, हुन त हामीलाई शिक्षा स्वास्थ्य पनि हो मेन कुरो, त त्योभन्दा नि हामीलाई सडक चाहिँ मेन विकासको पहिलो प्राथमिकता चाहिँ सडक भएको हुनाले 2 वर्ष भयो कन्टिन्यू बस भएको, नभए हामी मेलुङबाट हिँडेर जानुपर्ने थियो, त्यो भए हुनाले हाम्रोमा सडकमा त सुधार भएकै छ, तैपनि हामीलाई कृषिमा पनि हामीले सुधार गर्ने क्रम जारी नै छ, पर्याप्त रकम नभएको हुनाले पालिकामै नभएपछि हामीले त कहाँ जाने, माग्ने ठाउँमा अघि अगाडिका वडा अध्यक्षले भने जस्तै हामीले मन्त्रालयमा सबै बागमती प्रदेशमा नि गयौँ, माथि केन्द्रमा नि गयौँ, अहिलेसम्म देखिएको नाता गोता कृपावाद राजनीति दलमा यस्तै हुँदो रहेछ, त्यो भएपछि हामीले भने जस्तो बजेट पनि ल्याउन सकेका छैनौँ विकास गर्न चाहँदा चाहँदै पनि। एउटा कुरो के भने हामीसँग जनशक्ति पनि अहिले विद्यालयदेखि लिएर के भयो भने कतिपय वैदेशिक रोजगारले मान्छे काठमाडौँ गयो, काठमाडौँ गएपछि उहाँको परिवार वैदेशिक रोजगारमा जानुभयो, अहिले के छ भने हाम्रो छोरछोरी भविष्यको लागि उच्च शिक्षा हासिल गर्ने भनेर बोर्डिङको एउटा नाम दिएर जनशक्ति एकदम गाउँमा कम छ, प्राय 60-40 भन्दाको माथिको मान्छे मात्रै गाउँमा बस्छ, 30-35 वर्षको मान्छे पाउनलाई एउटा गाउँ एउटा वडामा अद्दा गरेर खोज्यो भने 50 जना भेट्नु पनि गाह्रो छ अहिलेको स्थितिमा, एक त प्लस टू गरेपछि शिक्षाको लागि काठमाडौँ जानु पर्यो, रोजगारको लागि पनि जानै पर्यो, एक त हाम्रो मेलुङ गाउँपालिका मात्र होइन 77 जिल्लामा गाउँपालिकाहरूमा कल कारखाना हुँदैन, नभइसकेपछि रोजगारको हिसाबले त्यही राजधानी नै जानुपर्ने बाध्यता छ, त्यसो भए हुनाले एक त अहिले कृषिमा काम गर्ने दिदीबहिनी बाहेक एक त पुरुष एकदम कमै छ, त्यसो भएको हुनाले हामीले हरेक हेर्ने भने अहिले अघि हाम्रो मेलुङ त्रिभुवनको सरले नै भन्नुभयो जो आर्थिक सम्पन्न शैक्षिकमा अब्बल भएको मान्छे शिक्षित मान्छेहरू सहर केन्द्रित थोरै कमाइ हुने मान्छेहरू मात्रै, र एक मैले के सोचेँ भने जुन हामीकामा यो 72 सालमा भूकम्प भयो, भूकम्पले एउटा विनाश त भयो, विनाश पछाडि विकास पनि भयो, विकास हुँदा रोजगार पनि ल्यायो, रोजगारमा अहिले के भयो भने 1000 सिधा 9-10 बजेबाट जाने 5 बजेसम्म काम गर्ने 1000 पाउने, अहिले त्यो 1000 दिनलाई कहाँ गाह्रो छ, कमाइ अघि उपभोक्ताहरूको पनि कुरा सुने कति काम राम्रो नराम्रो गर्ने हुँदा, अब हामीले के भने हुन्छ नि विकास गर्नलाई बजेट विनियोजन गरे हुन्छ, विनियोजन गर्दाखेरि कतिपय साथीभाइहरूको चाहिँ यति कामको यति हुन्छ भनेर गर्नु खोज्छ, अहिले प्रायः के छ भने घाटामा जाने बढी उपभोक्ता देखा, त्यसो हुनाले म त के भन्छ नि यो ठेकदार प्रणाली पनि बिलो सिस्टम भन्नेलाई बडो हटाएर 100 माल 100 गर्नु पर्यो, उसको लाइसेन्सले कति वर्ष ग्यारेन्टी टिक्छ त के, त्यो टिक्ने वातावरण हुनु पर्यो, अब 100 माल 55 रुपियाँमा गर्छ उसले लाटर लुटर गर्छ हिँड्छ अनि भत्किने 5 वर्ष टिक्ने कुरै एकै 1.5 वर्षमा भत्किने त्यो पनि होला जस्तो लाग्छ भन्दै मेरो भनाइहरू यहीँ अन्त्य गर्छु। हस्त, धन्यवाद।
5: र अबको लागि भने म उपाध्यक्ष गायत्री आचार्यज्यूलाई अब यहाँको भूमिका अनुसार हामीले के भनेर पालिकावासीलाई प्रतिबद्धता दिन सक्छौँ? अब मनसुन पनि सुरु हुँदैछ, मनसुनमा केही प्राकृतिक विपत्तिहरू पनि पर्छन्।
8: धेरै धेरै धन्यवाद। हामी अब कार्यक्रमको अन्ततिर पनि छौँ जस्तो मैले महसुस गरेको छु। सबभन्दा पहिला चाहिँ हेफरको मात्रै कुरा आयो भन्ने सन्दर्भलाई म जोड्न चाहन्छु। हेफरबाट जति पनि तालिम, जति पनि कार्यक्रम, जति पनि अनुदान आज जहाँ जो जो सेवाग्राहीहरू लाभग्राहीहरू हुनुहुन्छ यो सबै पालिकाको अनुदान हो, पालिकाबाट जाने बजेट हो। म यो कुरा स्पष्ट पार्न चाहन्छु। हेफर भनेको टेक्निकल सपोर्टको लागि मात्रै हाम्रो बिचमा हामीसँग सहकार्य गर्न आएको हो। हामीले त्यही अनुसार के गरेका छौँ भन्दा समन्वय गरेका छौँ, सम्झौता गरेका छौँ। म यो कुरा भन्न चाहन्छु। सन्दर्भ के हो भने जो फिल्डमा पुग्छ, जो घरमा पुग्छ, जो आँगनमा पुग्छ, जो दैनिक रूपमा उहाँहरूसँग उठबस गर्छ, पक्कै पनि उहाँको नाम लिनुहुन्छ। उहाँहरूले परिचय गर्दा हेफरको कर्मचारी भन्दा पनि सिडिएफको बिचमा पार्टनर संस्था हुनुहुन्छ एकजना, उहाँको कर्मचारी त्यहाँ पुग्नुहुन्थ्यो। अब मान्छेहरूलाई के लाग्छ भन्दाखेरि चाहिँ सबैभन्दा माथिको के हो त्यसकोबाट आफ्नो परिचय दिन मन लाग्छ। अनि त्यो भनेको हेफर प्रोजेक्ट हो, बिचमा पार्टनर संस्था चाहिँ सिडिएफ छ, सामुदायिक विकास मञ्च दोलखा भन्ने, त्यहाँबाट चाहिँ उहाँहरू कर्मचारीहरू हुनुहुन्छ। कर्मचारी, कर्मचारीको तलब भत्ता सबै कुरा चाहिँ उहाँहरूले प्रोजेक्टबाट लिनुहुन्छ। तर जति पनि पब्लिकमा बजेट पुग्छ जे जे नाममा, त्यो सबै गाउँपालिकाको बजेट हो। ज जसले यो रेडियो सुनिराख्नु भएको छ, यो कार्यक्रम सुनिराख्नु भएको छ, उहाँहरूलाई पनि म यो विषय स्पष्ट पार्न चाहन्छु। यो गाउँपालिकाको बजेट हो। अब कुरा रह्यो मेरो जिम्मेवारी अनुसारको जवाफ भन्नुभएको छ। यो सन्दर्भमा यहाँहरू सबैजनालाई, मेलुङवासी जनतालाई के भन्न चाहन्छु भने आजसम्म हामी जहाँ पुग्यौँ, जुन गन्तव्यमा पुग्यौँ, जुन हिसाबले हामीले जिम्मेवारी वहन गरेर आज 4 वर्षमा हामी रनिङ गरिरहेका छौँ, हाम्रो अब समय अवधि, यो जिम्मेवारीको समय अवधि अलि थोरै मात्रै छ, लगभग 9 महिना हामी काम गर्न सक्छौँ, अब त्यति मात्रै समय बाँकी छ। जुन जुन हिसाबले जुन जुन तहबाट शिक्षकहरू हुनुहुन्छ गाउँपालिकामा, गाउँपालिकावासी हुनुहुन्छ, कृषकहरू हुनुहुन्छ, बुद्धिजीवीहरू हुनुहुन्छ, विद्यार्थीहरू हुनुहुन्छ, पत्रकारहरू हुनुहुन्छ, सुरक्षाकर्मीहरू हुनुहुन्छ, उहाँहरू सबैजनाको अहम भूमिकाले गर्दा आज मेलुङ गाउँपालिका जुन अवस्थामा पुगेको छ त्यो तपाईँहरूमै त्यो श्रेय जान्छ भनेर म भन्न चाहन्छु। र हाम्रो जति पनि कार्य अवधि बाँकी छ, जति पनि जिम्मेवारीको समय बाँकी छ, त्यसमा हामीले जुन जुन लक्ष्य बोकेर हिँडेका छौँ थियौँ, जे जे काम गर्छौँ र विकास निर्माणकादेखि लिएर सुशासनका कामहरू जति पनि मेलुङ गाउँपालिकाले गर्छ भनेर हामीले एउटा उद्देश्य बोकेर, एउटा योजना, प्लान, भिजन बोकेर आएका थियौँ, त्यो योजना सफल पार्न पनि तपाईँहरूकै महत्त्वपूर्ण भूमिका रह्यो। हामी चाहिँ एउटा पात्रको रूपमा, हामी चाहिँ एउटा ड्राइभरको रूपमा रह्यौँ, बाँकी सबै तपाईँहरूले गर्दा नै भएको हो भनेर म यहाँहरूलाई भन्न चाहन्छु। र अब हाम्रो यो समय बाँकी छ, यसमा अघि यहाँ नैतिकताको कुरा उठेको थियो, जिम्मेवारीको कुरा, कर्तव्यको कुरा उठेको थियो, यो सबै आफ्नो ठाउँबाट कोही शिक्षामा हुनुहुन्छ, कोही रोजगारीमा हुनुहुन्छ, कोही कृषिमा हुनुहुन्छ, कोही अरू अरू सेक्टरमा मिडिया कर्मीहरू हुनुहुन्छ, पत्रकारहरू हुनुहुन्छ, सुरक्षा कर्मीहरू हुनुहुन्छ, जति छ त्यो बजेटलाई, त्यो स्रोतलाई चाहिँ अर्थपूर्ण ढङ्गले लानको लागि र हामी सकेसम्म राम्रै किसिमको नीति, कार्यक्रम, बजेट ल्याउँछौँ भन्ने हामीले सोचेका छौँ, हामीले प्लान बनाएका छौँ, हामी त्यो गन्तव्यमा लागिरहेका छौँ र यसमा तपाईँहरूको त्यत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ, त्यत्तिकै सकारात्मक सुझाव हुन्छ, रचनात्मक सुझाव हुन्छ भन्ने कुरा हामीले महसुस गरेका छौँ। सबै कुरा सकारात्मक हिसाबले सोच्यौँ भने मात्रै हामी एउटा लक्ष्यमा पुग्छौँ, एउटा गन्तव्यमा पुग्छौँ र हामी सबै सही हिसाबले एउटा ड्राइभिङ पुरा गरेर चाहिँ गन्तव्यमा पुग्न सक्छौँ। त्यसको लागि यहाँहरूको रचनात्मक सुझाव र सकारात्मक सुझावको लागि हामीले अपेक्षा लिएका छौँ र सबै सबैप्रति जो जसले रेडियो सुनेर बस्नुभएको छ, जो जो सहभागिताको रूपमा यहाँ उपस्थित हुनुभएको छ, तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु र म रेडियो नेपाललाई पनि असाध्यै धेरै धन्यवाद दिन चाहन्छु। स्थलगत बहस कार्यक्रम मेलुङ गाउँपालिकामा आएर गर्नुभयो, यो कार्यक्रम सुन्ने श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु, उत्पादन गर्ने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद
18: उपाध्यक्षज्यूलाई, धेरै धेरै धन्यवाद। अब हामी कार्यक्रमको अन्तिम चरणमै आइसकेका छौँ। मेलुङ गाउँपालिकामा चाहिँ स्थानीय वासीहरूसँग चाहिँ अध्यक्षज्यूको प्रतिबद्धता के छ, समग्र स्थितिका बारेमा जानकारी गराइदिनु होला।
19: हामी आर्थिक वर्ष 84-84 को मुखमा छौँ। हामीले 10 गतेभित्र, असारको 10 गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ। त्यो
7: सन्दर्भमा हाम्रो बृहत्तर हितमा हुने खालको कार्यक्रमहरू हामी छोड्नु गर्छौँ। त्यसलाई हामीले सेवा प्रणाली धेरैभन्दा धेरै डिजिटल बनाएको छौँ, अनलाइन बनाएको छौँ, तर केही अफलाइन पनि छ हामीसँग। अहिले अफलाइन कामहरू पनि गर्छौँ, डिजिटल युगमा प्रवेश गरिसकेको हुनाले डिजिटलमै गर्ने भन्ने कुराहरू, तर अहिले पनि हामीसँग भरपर्दो नेटहरू छैन, यसलाई सुधार गर्नुपर्ने जरुरत छ। यो हामीले गरेर हाम्रो पहुँचभन्दा माथिको कुराहरू सङ्घीय सरकारले हेर्नुपर्ने कुराहरू छन्, प्रदेश सरकारले हेर्नुपर्ने कुराहरू छन्। पोस्टमार्टम यातायात निशुल्क छ र विपन्नहरूको लागि विशेष त सुत्केरी आमाहरूलाई नजिकको स्वास्थ्य चौकी, अहिले हामीले 5 स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर 24 घन्टे प्रसुति सेवा सञ्चालन छ। हाम्रो प्रसुति केन्द्रमा सुत्केरी हुन सकेन भने नजिकको अस्पतालसम्म पुग्ने यातायातको जुन लाग्ने भाडा त्यो हामीले निशुल्क सञ्चालनमा ल्याएको छौँ र विपन्नहरूलाई एम्बुलेन्स निशुल्क पनि गराएको छ। एम्बुलेन्स सेवा हामीसँग छ अहिले, र औषधि थप औषधिहरू पनि हामीले नेपाल सरकारले जुन औषधिहरू दिएको छ त्यसमा थप औषधि पालिकाको तर्फबाट खरिद गरेर हामी निशुल्क वितरण गर्छौँ। सामाजिक सुरक्षा भत्ता हामीले वडाबाटै वितरण गर्ने गरेका छौँ, वडावडामा पुर्याएर वितरण गर्छौँ, वडामा पनि टोल टोलमै गएर गर्छौँ कतिपय कुराहरू सम्भव भएसम्म। सेवा प्रवाह मैले भनिहालेँ, सँगसँगै हामीले अघिको एउटा कुरा उठाएको छ, धेरै चाहिँ हेपरकै नाम आयो भन्ने कुराहरू छन्। यो स्वाभाविक किन हुन्छ भने एनजिओको एक्टिभिस्टमा लागेको साथीहरूले उहाँहरूको प्रचार धेरै गर्छन्। अहिले हेपरले त काम पनि गरेका छन्, तर धेरै एनजिओहरूले नेपालमा डकुमेन्टेसन धेरै गर्ने कुरा धेरै गर्ने प्रचार धेरै गर्ने काम थोरै गर्दै पनि थियो कुनै बेला। सरकारी कामहरू धेरै हुन्छन्, डकुमेन्टेसन र त्यसको प्रचार कम हुन्छन्। एनजिओको अथवा गैर सरकारी सङ्घ संस्थाहरूको त्यो अवस्था थियो र त्यही ट्रेन्डबाट हुर्केर आउनुभएका साथीहरूले त्यही सिकाउँछन्। अहिले हामी गयो भने हामीले के भन्छन् भने तपाईँले के दिनुभयो हामीलाई, पालिकाले के दिनुभयो, तर हामीले त हेपरले त धेरै कार्यक्रम दियो भन्ने कुरो गर्छ। पालिकाले दिएको अनुदानबाट सञ्चालित कार्यक्रम हो यो, हामीले पहिले भने उहाँहरूको पहिले त विशुद्ध हेपर मात्रै भन्ने कुरा थियो, पछि हामीले के भन्यो भने गाउँपालिका कार्यक्रम हो र गाउँपालिकासँग साझेदारी गरेपछि गाउँपालिकाको नाम लिएन भने हामी यो जुन त सम्झौता भङ्ग गर्छौँ भनेपछि अहिले पनि धेरै कुराहरू त्यो छन्। त्यसैले यो विशुद्ध गाउँपालिकाको कार्यक्रम हो, गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रम हो र गाउँपालिकाले उहाँहरूसँग आवश्यकता ठानेर एग्रिमेन्ट गरेर ल्याएको कार्यक्रम हो, साझेदारी कार्यक्रम हो। त्यसैले गाउँपालिका र हेपरमा दुइटैको स्वामित्व रहन्छ, त्यसमा दुइटैको हक हुन्छ, त्यसैले त्यसरी अगाडि बढायो। सँगसँगै हामीले किनभने विकास चाहिएको छ, विकास अहिले फ्यानसेपको पनि कार्यक्रम छ अर्को, फ्यानसेप भनेको खाद्य तथा पोषण सुरक्षा सुधार कार्यक्रम, करिब 3 वर्षमा 19 करोड उहाँहरूले लगानी गर्नुहुन्छ यहाँ, त्यो पनि कार्यक्रम छ। त्यसले पनि स्वास्थ्य र कृषि क्षेत्र विशेष त स्वास्थ्य सुधारकै कार्यक्रमहरू, यो सन्दर्भमा पनि हामी अगाडि बढिरहेछौँ। हामीले दुध मनदान दिने कार्यक्रमहरू सञ्चालन गरेका छौँ, दुध दर्जन्य परिकार यही बनाउने गरी एउटा कारखाना बनाएको छौँ, नमुना गोठको कार्यक्रम छ अहिले, जलवायु मैत्री नेपालको पहिलो नमुना गोठ हो, त्यसको ओपनिङ हुनु बाँकी छ, यी सन्दर्भहरू छन्। र अघि हाम्रो बृहस्पतिजीले भन्नुभएको धेरै उहाँको उत्पादनहरू बिग्रियो भन्ने कुरा छ, यसमा ध्यान आकर्षण भएको छ, यसले पालिकाले अब उत्पादन कृषि किसानको उत्पादनहरूले पालिकाले जिम्मा लिएर यसको बजारसम्म पुर्याउने कामहरू पालिकाले गर्छ, यसमा म प्रतिबद्धता जाहेर गर्छु। हामीले के खुसी लागेको छ भने कम्तीमा हामी आइसकेपछि हाम्रो दिदीबहिनीहरू र हाम्रो लक्षित वर्गहरूले, लक्षित समुदायको मान्छेहरूले आफूलाई यहाँसम्म ल्याउन

0: गरेका छैन। एक सुख भ्रष्टार भएको कसैले प्रमाद गरिदिन्छ भने प्रमाद भएको एक मिनट पनि हामी पदमा बस्दैनौँ, पद छोडेर तयार छौँ। त्यसैले सुशासनको बाटोमा हामी दृढ छौँ। हामी सुशासन आफैबाट सुरु हुनुपर्छ, बदमासी हामीले गर्नु हुँदैन। जो अगुवा उसैले जाने बदमासी गर्न थाल्यो भने त्यो समाज बिग्रिन्छ। त्यसैले यहाँहरूसँग, यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूसँग, जन्म यादव बुद्धिजीवी हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, समाजको जाने अगुवा वर्ग हुनुहुन्छ, हाम्रो कर्मचारीहरू हुनुहुन्छ, हो जनप्रतिनिधि हुनुहुन्छ, विशेष त आफ्नै खुट्टामा बिन खोज्ने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, महिलाहरू हुनुहुन्छ, विशेष त धेरै दुःख गरेर यहाँ आउनु भएको उहाँहरू समक्ष हामी तपाईँहरूसँग प्रतिबद्ध त के गर्छौँ भने चारवटा बजेट बनायो, अब एउटा बजेट तपाईँकै पक्षमा बन्नेछ। अहिले पनि फेरि दोहोऱ्याउँछु, जनताको चाहना र पालिकाको वृहत हितमालाई ध्यान दिएर हामी बजेट बनाउँछौँ र सुशासनमा हामी दृढ छौँ, संकल्पित छौँ। हामीले बोलेको कुराहरू बाचा हामी पुरा गरेर निस्किन्छौँ, पुरा गरेर पालिको छोड्छौँ। तपाईँहरू ढुक्का हुनुहोस्। र अन्तिममा म रेडियो नेपाल, रेडियो नेपालबाट आउनुभएका रिता तिमिल सेना र यहीँको हाम्रो दोलखाली चेली मनुको कुवार, तपाईँहरूको हामी धेरै सुन्छौँ यो लोकप्रिय कार्यक्रम। यहाँसम्म आउनुभयो, दुःख पाउनुभयो, यो दुःखलाई दुःख नमानिदिनु होला। हाम्रो पालिकालाई चिनाउने काम गर्नुभयो, हाम्रो चाहिँ भुइँ मान्छेको आवाज जुन सुन्ने जमर्को गर्नुभयो र सुनाउने कोसिस गर्नुभयो, यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उपाध्यक्ष लगायत वडाजीलाई धन्यवाद दिन चाहन्छु। र अन्तिममा एउटा ध्यानाकर्षण सङ्घीय सरकारलाई, मेलुङ गाउँपालिकाको वार्ड नम्बर 4 भेटपु अहिलेसम्म नापी हुन सकेको छैन, यसमा सङ्घीय सरकारको ध्यान जाओस् भन्ने मेरो चाहिँ नि आग्रह अनुरोध राख्दै आगामी दिनमा हामी मेलुङलाई सुशासनयुक्त र एउटा सक्षम गाउँपालिका बनाउनेछौँ भन्ने प्रतिबद्धताको साथ मेरो भनाइ समापन गर्छु। हस्त, नमस्ते, धन्यवाद।
1: हजुर, व्यावसायिक कृषिको उर्वर पालिका मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहसको हामी अन्त्यमा छौँ। यो पालिकामा गरिएको बहसलाई हामीले दुई भागमा प्रस्तुत गर्यौं। दुई हप्तामा सुनाइएको बहसले के कुरा स्पष्ट पारेको छ भने, पालिकाको विकासका लागि जनप्रतिनिधिहरू सदैव चासो चिन्तामा हुनुहुन्छ। हरेक वर्ष आउने कार्यक्रमले मेलुङ गाउँपालिकाको नागरिक र स्थानीय सरकारले जोड्ने काम गर्दछ। कृपया आफ्ना गाउँठाउँमा भएका प्रयासलाई हातेमालो गर्दै सकारात्मक परिवर्तन प्रति चासो राख्न नबिर्सनुहोला। यो आर्थिक वर्षमा गरिएका प्रतिबद्धताहरू आगामी आर्थिक वर्षमा पूरा हुनेछ भन्ने हाम्रो अपेक्षा छ। बहसका लागि समय दिनुहुने मेलुङ गाउँपालिका परिवारलाई हार्दिक धन्यवाद। त्यसै गरेर यो कार्यक्रम सञ्चालनको लागि हल उपलब्ध गराउनु भएको पनि प्रशासन परिवारलाई हार्दिक धन्यवाद। आफ्नो गाउँठाउँको चासो चिन्ता व्यक्त गर्दै उपस्थित हुनुहुने मेलुङ गाउँपालिकाका स्थानीय महानुभावहरूलाई पनि हार्दिक आभार व्यक्त गर्दछौँ। त्यसै गरेर स्थानीय पत्रकार शिव भुजेललाई पनि हार्दिक आभार। आवश्यक सहभागिता र कार्यक्रम सञ्चालनका लागि, सहजीकरणका लागि समय दिनुभएकोमा विशेष गरेर पालिका उपाध्यक्ष गायत्री आचार्य र अध्यक्ष हीरा कुमार तामाङलाई धेरै धेरै धन्यवाद। अर्को हप्ताको स्थलगत बहसमा हामी चौतारा सागाचोक गढी सिन्धुपाल्चोकमा गरिएको स्थलगत बहस राख्नेछौँ। यो बहसबाट भने दोलखा जिल्लाको दक्षिणी भेग मेलुङ गाउँपालिकाको हलबाट गरिएको यो बहसलाई टुङ्ग्याउँदै सहकर्मी रिता तिमिल सिन्हा र म मनुका कुँवर विदा हुन्छौँ। नमस्कार।
2: अब सुनाउँदैछौँ यहाँहरूलाई एउटा असारे फाकाको गीत, नारायण रायमाझी र टिकापुनको स्वरमा। सङ्गीत अनि रचना हो नारायण रायमाझीको।

0: लाउनु डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै 104 डिग्री ज्वरो छ, टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ, हेर्नु न छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो, यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर कार्यालय विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
3: यस बेला बिहानको 11 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले कैलालिका भट्टलाई बोर्ड अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले जानकारी दिनुभयो। यसैगरी बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णय गरेको पनि सञ्चार मन्त्री डाक्टर तिमिल सेनाले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ। भरतपुर स्थित सिएटी होटलमा दिउँसो 1 बजे बस्ने बैठकमा पार्टीको पहिलो महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक संगठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो। बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने पनि उहाँले बताउनुभयो। रासोपाले भोलिदेखि चितवनमा आफ्नो पहिलो महाधिवेशन गर्दैछ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनु भएको छ। महाधिवेशन उद्घाटन स्थल चितवनमा हिजो साँझ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण 2/3 हासिल गर्न सकिएको र महाधिवेशनमा पनि सबै एक ठाउँमा हुने बताउनुभयो। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ। सभापति लामिछानेको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा न्यायाधीश आत्मदेव जोशीको इजलासले फिर्ता लिन आदेश गरेको हो। आदेशमा निवेदनको माग बमोजिम अभियोग पत्रमा ठगीतर्फको अभियोग कायम राखी संगठित अपराधतर्फको अभियोग कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम संशोधन आदेश गरिदिएको भनिएको छ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राको सबैभन्दा महत्त्वपूर्ण र अन्तिम दिन भोटो देखाउने जात्रा आज ललितपुरको जावलाखेलमा धुमधामका साथ मनाइँदैछ। मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने परम्परा रहेको छ। आज राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानका अधिकारीले मच्छिन्द्रनाथको रथको चारै दिशाबाट हिरा, मोती र मणि माणिक जडित ऐतिहासिक भोटो प्रदर्शन गर्नेछन्। भोटो देखाउने जात्रा हेर्न राष्ट्रपतिका साथै सरकारका उच्च पदस्थ अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र सर्वसाधारणको उपस्थिति रहने गर्छ। ऐतिहासिक र सांस्कृतिक उत्सवको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकाका 3 जिल्लामा सार्वजनिक बिदा दिएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। इरानका उपविदेश मन्त्रीले तेहरान वासिङटनसँग कूटनीतिक संवाद अघि बढाउन तयार रहेको बताउनु भएको छ। तर उहाँले कुनै पनि सहमतिको कार्यान्वयनका लागि अमेरिका जिम्मेवार हुनुपर्ने र इजरायलले सम्झौताका शर्तहरू पालना गर्ने सुनिश्चित गर्नुपर्ने बताउनु भएको छ। अमेरिकी अधिकारीहरूले दिएको जानकारी अनुसार इजरायल र हिजबुल्लाह बीच लेबनानमा युद्धविरामको सहमति भएको छ। तर सहमति भए पनि इजरायली आक्रमणहरू पनि जारी रहेको जनाइएको छ। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ। अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समचरणका आफ्नो दोस्रो खेलमा हाइटीलाई 3-0 गोल अन्तरले पराजित गरेको हो। आज बिहान सम्पन्न खेलमा मोरक्कोले स्कटल्यान्डलाई 1-0 गोल अन्तरले पराजित गरेको थियो। मोरक्कोका इस्माइल साइबारीले खेल सुरुवाती मिनटमा नै गोल गरेका थिए। त्यसै गरी टर्कीलाई 1-0 पराजित गर्दै पाराग्वे विजयी भएको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँलाई सुनाउनेछौँ दोहोरी गीतहरू। बाह्र बजे समाचार सुन्नुहुनेछ, बाह्र बजेको समाचार सुनिसकेपछि घर संसार कार्यक्रम सुन्नुहुनेछ, एक बजे समाचार सुन्नुहुनेछ, त्यसपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ भने एकतिसमा नाटक कुसङ्गत शीर्षकमा सुन्नुहुनेछ, दुई बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 बजेसम्म शैक्षिक कार्यक्रम कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेड नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ दोहोरी गीत। यो पहिलो गीत रहेको छ देवी घरती र साथीहरूको स्वरमा। यो गीतमा शब्द सङ्कलन रहेको छ ओम छिनालको, भने सङ्गीत रहेको छ मौसम गुरुङको।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

पर्खरै सुन्नुभयो रामजी खाँड र पूजा देवकोटाको स्वरमा रहेको दोहोरी गीत कौस्तुभ पन्तको लय शब्द सङ्गीतमा। अब सुनाउँछौँ शान्ति रानी परियार र साथीहरूको स्वरमा रहेको गीत शब्द रहेको छ नेत्र अर्यालको, सङ्गीत रहेको छ नन्दु परियारको।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष।

पर्खरै सुन्नुभयो समीक्षा अधिकारी र कृष्ण केसीको स्वरमा रहेको गीत अमृत बहादुर घलेको शब्द कृष्ण केसीको सङ्गीतमा अब सुनाउँछौँ गोविन्द पौडेल र शान्ति श्री परियारको स्वरमा रहेको गीत गोविन्द पौडेलको लय शब्द सङ्गीतमा

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
1: सुशासन प्रवर्धनमा आम नागरिकसँगै सामाजिक स्वयंसेवी सङ्घ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
2: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
1: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनाऊ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौं।
2: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
3: सुन्दै हुनुहुन्थ्यो केही सूचना र सन्देश। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। ठिक 12 बजे मध्याह बजेको समाचार सुन्नुहुनेछ। मध्याह बजेको समाचार सुनिसकेपछि कार्यक्रम घर संसार सुन्नुहुनेछ। अहिलेको बसाइमा सुनाइरहेका छौँ विभिन्न कलाकारका स्वरमा रहेका लोकदोरी गीत। अब सुनाउँछौँ यो गीत बसन्त थापा र जानुका तामाङको स्वरमा रहेको छ। सुदीप परियारको शब्द जानुका तामाङको सङ्गीतमा रहेको छ। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। वर्षा र सकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राको सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन भोटो देखाउने जात्रा आज ललितपुरको जावलाहिलमा धुमधामका साथ मनाइँदैछ। मच्छिन्द्रनाथको रथलाई लगनघेलबाट जावलाहिल पुर्याइएको चौथो दिनमा भोटो देखाउने परम्परा रहेको छ। आज राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानका अधिकारीहरूले मच्छिन्द्रनाथको रथको चारै दिशाबाट हिरा मोती र मणि माणिक जडित ऐतिहासिक भोटो प्रदर्शन गर्ने गर्दछन्। भोटो देखाउने जात्रा हेर्न राष्ट्रपतिका साथै सरकारका उच्च पदस्थ अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र सर्वसाधारणको उपस्थिति रहने गर्दछ। ऐतिहासिक र सांस्कृतिक उत्सवको अवसरमा सरकारले आज काठमाडौँ उपत्यका तीनै जिल्लामा सार्वजनिक बिदा दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ। भरतपुरमा दिउँसो 1 बजे बस्ने बैठकमा पार्टीको पहिलो महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक संगठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो। बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने उहाँले बताउनुभयो। रासोपाले भोलिदेखि चितौनमा आफ्नो प्रथम महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहनेछ। महाधिवेशन मार्फत पार्टीको नयाँ नेतृत्व चयनसँगै भावी राजनीतिक कार्यदिशा र संगठन विस्तार सम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने गौतमले जानकारी दिनुभयो। चितौनमा हुन लागेको महाधिवेशनलाई रासोपाले आफ्नो संगठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरको रूपमा लिएको छ।

हामीले सधैँ राम्रो काम गर्दै जाने हो भने एक न एक दिन अवश्य पनि इज्जत गर्नेहरूको कमी हुने छैन। नमस्कार, कार्यक्रम घर संसारबाट प्रविधि संयोजनमा देवकी भण्डारी अनि म रुक्मिणी पोखरेल। यो कार्यक्रम यहाँहरूले प्रत्येक शनिबार मध्याह बाह्र बजेको समाचारपछि एक बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू हाम्रो एफएम ब्यान्ड 98.1 MHz 103 MHz साथै www.radionepalonline.com.np फेसबुक पेज र मोबाइल एपमा पनि सहजै सुन्न सक्नुहुनेछ। जीवनको यात्रा समयसँगै बगिरहन्छ, तर अजम्बरी भने हुँदैन। जति समय पाइन्छ त्यसलाई सकारात्मक क्रियाकलाप अर्थात् काममा लगाउनु नै बुद्धिमान हुनेछ। सम्बन्ध मित्रता प्रेम बढाउँदै अनुशासित र लगनशील अनि व्यावहारिक बन्न सके अवश्य पनि दुःखबाट सुखतर्फको गन्तव्य समात्न सकिन्छ, किनकि अरूलाई दुखी बनाएर कहिल्यै सुखी हुन सकिँदैन। जीवनमा कहिलेकाहीँ नराम्रो समय पनि आउँछ, हो, त्यति बेला हामीले गरेका राम्रा कामले हामीलाई अवश्य पनि साथ दिनेछ। त्यसैले जानी बुझी अरूको मन दुखाउने कार्य नगर्दा नै दुःखको संसारबाट छुटकारा पाउन सकिन्छ। तर पनि कहिलेकाहीँ राम्रो गर्दा गर्दै पनि समयले हामीलाई दुखी बनाइदिन्छ। जब हाम्रो परिवारका सबै एकै ठाउँमा एकैसाथ भएर अप्ठ्यारो परिस्थितिको सामना गर्छौ, त्यही परिवार नै यो संसारमा सुखी हुन पुग्छ अनि त बन्छ सुन्दर घर संसार। आजको कार्यक्रम घर संसारमा हामी तपाईँलाई सुनाउनेछौ विभिन्न पत्र पत्रिका अनलाइनबाट साभार गरिएका सामग्री अनि साथमा गीत संगीत पनि। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। कार्यक्रमको सुरुवात गर्दैछौ यो सांगीतिक कोसेलीबाट। प्रविशा अधिकारी र प्रताप दासको स्वरमा, जिम्बी राईको रचना, ऋषि खड्काको संगीतमा।

यो गीतपछि अब तपाईँहरूलाई सुनाउँछु जानकारीमूलक सामग्री। खानाको स्वाद बढाउन गार्निसिङ शीर्षकमा रहेको छ। खानेकुराको स्वाद बढाउन खानालाई कसरी प्रस्तुत गर्ने भन्ने कुरामा निर्भर रहन्छ। खाना हेर्दा आकर्षक देखियो भने निकै स्वादिलो होला जस्तो लाग्छ। भनिन्छ, खानेकुरा सबभन्दा पहिला आँखाले खानुपर्छ। खाना हेर्दा आकर्षक छ भने भोक आफै बढ्छ। कुनै बेला खानेकुरा मिठो छ तर हेर्दा खाउँ खाउँ लाग्दैन भने त्यो खाना स्वादिष्ट हुँदा हुँदै पनि हेर्नेले त्यसलाई प्राथमिकतामा दिदैन, किनभने खानाको रङ, पस्कने शैली र सजावट त्यति सृजनात्मक छैन। त्यसैले खानाको सौन्दर्य पनि जरुरी हुन्छ। खाना पकाउन जान्ने भएर मात्र हुँदैन, बनाएको खानालाई सजाउने कला पनि हुन जरुरी छ। स्वाद बढाउन गार्निस गरिने यसको महत्व धेरै हुन्छ। प्राय अधिकांश रेस्टुरामा परिकार प्रस्तुत गर्दा विभिन्न प्रकारले सजाइएका हामी पाउँछौ, त्यसलाई गार्निसिङ भनिन्छ। नेपाली खानामा गार्निस खानाको लुक्स बढाउन प्रयोग गरिने प्रचलन छँदैछ। कसरी गर्ने गार्निसिङ? गार्निसिङ गर्ने समयमा कुनै परिकार वा त्यसको रङ अनुसार कस्तो गार्निस गर्ने कुरा महत्वपूर्ण रहन्छ। सही गार्निसको ज्ञान भए परिकारको बनावट र स्वाद बढाउनुका साथै आकर्षक पनि देखाउँछ। नुनिलो परिकारमा काँचो गार्निस गर्ने दालचिनीको धुलो, मरिचको धुलो वा सुकमेलको धुलो पनि प्रयोग गर्न सकिन्छ। यस्तो धुलो परिकारको माथिबाट छर्कदा स्वाद बढ्छ। फूलको प्रयोग बासना र सजावटका लागि मात्र हुँदैन, गार्निसिङ र खानामा फ्लेभर दिनका लागि पनि फूल विभिन्न परिकारमा प्रयोग गर्ने गरेको पाइन्छ। यसको बासना र यसमा पाइने तत्त्वले डिप्रेसन हटाउनुका साथै शरीरमा पोषक तत्त्वको कमी पूरा गर्छ। यसका साथै ड्राई फ्रुट्सको पनि गार्निस प्रयोग गर्न सकिन्छ। त्यसका अतिरिक्त गार्निस गर्दा प्रयोग हुने सामानको आकारमा पनि ध्यान दिनुपर्छ। यस्ता सामग्रीको कटिङ गर्दा धेरै थिचेर वा चपिङ बोर्डमा त्यसको रस लाग्ने गरी काट्नु हुँदैन, यसरी रस नै निस्कने गरी काट्दा स्वादमा फरक पर्छ। दाल र तरकारी। दाल र तरकारीलाई कसरी सजाउन सकिन्छ? दाल र तरकारीको गार्निस गर्दा केको दाल पकाइएको छ त्यसमा भर पर्छ। जस्तो कि रहरको दालमा लसुन र प्याजले झानेर माथिबाट हरियो धनियाँको पातले गार्निस गर्दा स्वादिलो हुन्छ। कालो मासको दालमा अदुवा राखेर पकाउने र त्यसमाथिबाट हरियो धनियाँ र फ्रेस क्रिमले सजाउन सकिन्छ। रातो दालमा लसुन र जिराले झानेपछि माथिबाट हरियो धनियाँ छर्कने। मुङको दालमा ल्वाङ, अलैची र जिराले झानेर त्यसको माथि हरियो धनियाँ छर्कँदा स्वाद दोब्बर हुन्छ। कुनै हरियो ग्रेभी तरकारी पकाएमा त्यसमाथि चिज वा पनिर ग्रेट गरेर राख्न सकिन्छ। दुधको क्रिमले पनि गार्निस गर्न सकिन्छ। पहेँलो वा रातो रङको तरकारी जस्तो आलुदम, राजमाको ग्रेभी, अन्य ग्रेभी तरकारीमा दही वा फ्रेस क्रिमले गार्निस गर्न सकिन्छ। त्यसका साथै स्प्रिङ अनियन अर्थात् हरियो प्याजले पनि सजाउन सकिन्छ। सेतो रङको ग्रेभी भए सुकेको खुर्सानी, लसुन, प्याज, जिरा र हिङले सजाउन सकिन्छ। चामलको परिकार। चामलको परिकारलाई पनि सजाएर हामी खान सक्छौ, त्यसको लागि के गर्ने त? नेपालीको भान्सामा भात नभई हुँदैन। चामलबाट पुलाउ, खिर, ढकनी, बिरयानी आदि विभिन्न परिकार बनाइन्छ। गाउँघरमा लोकप्रिय परिकार चाम्रे पनि चामलबाटै बनाइन्छ। यी परिकारलाई थप स्वादिष्ट बनाउन गार्निसिङ उत्तम तरिका हो। सादा चामल पकाउँदा फ्राइड काजु र पेस्ताले सजाउँदा खानाको स्वाद बढाउनुका साथै हेर्दा आकर्षक पनि देखिन्छ। त्यस्तै बिरयानीलाई पुदिना तथा धनियाँको पात र केसरले सजाउन सकिन्छ। चामलको परिकारलाई सजाउन लामो आकारमा काटिएको प्याजलाई हल्का फ्राई गरेर छर्कने र त्यसमाथि प्याजको हरियो पातले गार्निस गर्नुपर्छ। पहेँलो रङको चाम्रेको परिकारलाई टमाटर र सुकेको खुर्सानीले सजाउन सकिन्छ। ढकनेलाई ड्राई फ्रुट्सले सजाउँदा आकर्षक देखिन्छ। त्यसै गरी धेरैको नास्तामा पर्ने पास्ता र नुडल्स, यसलाई कसरी सजाउने? पास्ता र नुडल्स प्राय खाजाका रूपमा खाइन्छ। यी परिकारको स्वाद दोब्बर बनाउन गार्निस जरुरी हुन्छ। पास्तालाई कोरेको चिजले सजाएर त्यसमाथि मरिचको धुलो छर्कन सकिन्छ। पास्तामा फ्रेस क्रिमले पनि सजाउन सकिन्छ। धनियाँको पात र काटेको प्याजले पनि सजाउन सकिन्छ। नुडल्सको सौन्दर्य बढाउनका लागि त्यसमाथि धनियाँ र हरियो प्याजले गार्निस गर्न सकिन्छ। खिर र सेवै। खिर, सेवै जस्ता गुलियो परिकार बनाउँदा गार्निस गर्न बिर्सनु हुँदैन। काजु, बदाम, किसमिस जस्ता ड्राई फ्रुट्सले खिर गार्निस गर्न सकिन्छ।
त्यसपछि सुकमेलको पाउडर छर्कने। त्यसका अतिरिक्त केसरले पनि सजाउन सकिन्छ। सेवैका लागि ड्राई फ्रुट्स पातलो गरी काटेर सजाउन सकिन्छ। खाना खाइसकेपछि डेजर्टले पनि महत्वपूर्ण स्थान ओगटेको हामी पाउँछौ। डेजर्ट कसरी तयार गर्ने? खाना खाइसकेपछि खाइने मिठाईलाई हामी डेजर्ट भन्छौ। यसलाई पनि हामी सजाएर सर्भ गर्न सक्छौ। यस्ता मिठाई सजाउँदा भने विशेष सावधानी अप्नाउनु पर्छ। कस्टर्डलाई अनारको दाना र फलफूल काटेर सजाउन सकिन्छ। अझ गुलाबको फूलको पत्र निकालेर माथि छर्कदा सुन्दरता बढ्छ। अन्य कुनै पनि मिठाईमा काटेको ड्राई फ्रुट्सले सजाउन सकिन्छ। अहिले यहाँलाई सुनायौ खानाको स्वाद बढाउनका लागि सजावट अर्थात् गार्निसिङको महत्वका बारेमा जानकारीमूलक सामग्री।

अब सुनौ किराती सितन अर्थात् वाचिपाका बारेमा। वाचिपा किराँतीहरूको पाककला झल्काउने एक परिकार हो। किराँतीको चुलोमा पाक्ने मौलिक परिकार वाचिपाको वाको अर्थ कुखुरा र चिपाको अर्थ भुत्ला हो। यो मासुजन्य परिकार बनाउने विधि विभिन्न छ। वाचिपामा नुन, तेल, बेसार, खुर्सानी, लसुनको पोटी, अदुवाको टुक्रा प्रयोग गर्ने गरिन्छ। वाचिपाका लागि लोकल कुखुरा चाहिन्छ। कुखुराको जाते, कलेजो, खुट्टा, टाउको, घाँटी, पखेटालाई मसिनो टुक्रा गरेर एकै ठाउँमा मिसाउनु पर्छ। यो परिकारको खास विशेषता भनेको कुखुराको भुत्ला हो। कुखुराको पखेटा निकालिसकेपछि भुत्लालाई आगोमा एकसरो डढाइन्छ। उक्त भुत्ला हटाएर फेरि आगोमा डढाउनु पर्छ। यसरी डढाएर निस्किएको भुत्ला धुलो बनाइन्छ। अब कराईमा तेल तताउनु पर्छ। तेलमा लसुनको पोटी, अदुवाको टुक्रा फुराएर त्यसमा नुन बेसार हाल्नु पर्छ। त्यसपछि मसिनो टुक्रा गरिएको कलेजो, जाँते, घाँटी, खुट्टा, पखेटा हालेर राम्ररी भुट्नु पर्छ। त्यसमा खुर्सानी मिसाउने र राम्ररी भुटिसकेपछि भुत्लाको धुलो राख्नु पर्छ। यसमा थोरै तात्तातो पाकेको भात पनि मिसाउनु पर्छ। यसरी छिटो छरितो ढङ्गले वाचिपा तयार हुन्छ। तर सबैले यही विधिले वाचिपा बनाउँछन् भन्ने पनि छैन। ठाउँ अनुसार वाचिपा बनाउने विधि केही भिन्न हुन सक्छ। भोजपुर, खोटाङ, धरान, इलाम, पाँचथर, ताप्लेजुङ लगायत ठाउँका किराँत बस्तीमा वाचिपा खाइन्छ। वाचिपा र संस्कृति। वाचिपा खासमा पाहुनाहरूलाई चखाउने सितन मात्र होइन, किराँती संस्कृतिसँग पनि यो परिकारको साइनो छ। वाचिपा किराँतीहरूको संस्कृति एवं परम्परागत परिकार हो। संस्कृतिविद तीर्थराज मुकारुङ भन्नुहुन्छ, यस्तो परिकार किराँतीहरूले पितृलाई चढाउनका लागि बनाउने गर्छन्। उनीहरूले वाचिपालाई प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्। यो वाचिपा उधौली पर्वमा प्रसादका रूपमा खाने संस्कार छ। प्रकृति पूजक किराँतीहरूले आफ्नो अन्नबाली पाकेपछि पहिलो पटक आफ्ना पितृलाई चढाउने गर्छन्। यही क्रममा वाचिपा बनाइन्छ। पछिल्लो समय वाचिपा अब सहरमा पनि पाउन थालिएको छ। वाचिपा अहिले किराँतीको भान्सामा मात्र सीमित छैन, यो परिकार अहिले सहरी क्षेत्रमा पनि निकै रुचाउन थालिएको छ। खास गरी धरान लगायत पूर्वी सहरहरूमा वाचिपा निकै लोकप्रिय छ। अहिले काठमाडौँका रेस्टुराँहरूमा पनि वाचिपा पाक्न थालेका छन्। जातीय पर्व, मेला, महोत्सव आदिमा समेत प्राथमिकता साथ वाचिपा तयार गरिन्छ। धरान इटरी क्षेत्रमा सम्पन्न फूड फेस्टिभलमा निकै रुचाइएको परिकार मध्येमा पर्छ वाचिपा। खासमा यसलाई ओखतीको रूपमा पनि लिने गरेको हामी पाउँछौ। वाचिपा जिब्रोको लतलत मेटाउने मात्र होइन, यसको औषधीय महत्व पनि छ। खास गरी जिउ दुखेको र चिसो लागेका बेला गाउँघरतिर वाचिपा खाइने गरिन्छ। यसले ज्यानलाई तातो पार्छ भन्ने मान्यता रहेको छ। सुत्केरीलाई समेत वाचिपा खुवाउने गरिन्छ। त्यसो त कुखुराको झोलमा समेत वाचिपाका लागि तयार गरिएको भुत्लाको धुलो मिसाउने गरिएको छ। मासु पकाएका बेला धेरै चिल्लो खाने भएकोले वाचिपा बनाएर खाँदा यसले बोसो काट्छ। वाचिपाले पाचकको काम समेत गर्दछ। अहिले यहाँलाई सुनायौ किराँती सितन वाचिपाका बारेमा जानकारीमूलक सामग्री। अब राख्दैछौ यो सांगीतिक कोसेली सुरज पण्डित र उषा गजरेलको स्वरमा रहेको छ। रचना रहेको छ सुरज पण्डितको भने, संगीत रहेको छ उदयराज पौडेलको।

कार्यक्रम घर संसारमा तपाईँहरूलाई विभिन्न जानकारीमूलक सामग्रीहरू पस्कने गर्छौ। अब राख्दैछौ घरलाई न्यानो कसरी राख्ने शीर्षकमा रहेको यो जानकारीमूलक सामग्री। कुनै पनि व्यक्तिका लागि जीवनभरको पुँजी हो घर। आफ्नो घर अर्थात् वासस्थानसँग सबैको भावनात्मक सम्बन्ध गाँसिएकै हुन्छ। त्यसैले घर र वरपरको वातावरण स्वच्छ, सफा र स्वस्थ हुन जरुरी छ, जसका कारण हामी स्वस्थ रही आफ्नो कामकाज सँगै जीवन यापन पनि सुचारु रूपले सञ्चालन गर्न सक्षम हुन्छौ। खास गरी घर मौसम अनुसार गर्मीमा शीतलता, जाडोमा न्यानो र वर्षा हावाहुरीबाट सुरक्षा प्रदान गर्ने गरी बनाउन जरुरी हुन्छ। आजभन्दा धेरै वर्ष पहिले घरहरू माटोबाट बनाइन्थ्यो। बाक्लो गाह्रो भएको माटोको घरभित्र बस्दा जाडोमा न्यानो र गर्मीमा शीतलता महसुस हुने गर्थ्यो। त्यस्ता घरभित्र बस्दा सहज महसुस हुन्थ्यो। त्यति मात्र होइन, चिसोजन्य विभिन्न रोगले हत्तपत्त हामीलाई छुन सक्दैनथ्यो। हुन त माटो आफै तापको कुचालक वस्तु अर्थात् इन्सुलेटिङ मेटेरियल नभए पनि यसमा रहेको तापीय पिण्ड अर्थात् थर्मल मासले तातो चिसो सोसेर अथवा जम्मा गरेर राख्दछ, संचार भने गर्दैन। खास गरी माटोबाट बनेको घरमा थर्मल मासका कारण सोसिएर रहेको तातो वा चिसो बाहिर संचार हुन पाउँदैन। फलस्वरूप माटोको गाह्रोबाट निर्माण गरिएका घरहरूमा बस्दा न्यानो महसुस गर्छौ। हामीले घर निर्माण गर्दा सकेसम्म घरको वाल र गाह्रो अलि बाक्लो राख्नु उत्तम हुन्छ। घरको वाल बाक्लो राख्नाले तातो र चिसोको संचारण हुन समय लाग्ने भएकोले अलि बेरसम्म कोठालाई गर्मीमा शीतल बनाउन मद्दत मिल्छ। तर अहिले कम क्षेत्रफलमा घर बनाउनु पर्ने बाध्यताले पहिलेको इँटा र माटोको बाक्लो गाह्रो पिलर सिस्टम 9 इन्चको गाह्रोमा प्रतिस्थापित भएको छ। क्याभिटी वाल र बाक्लो गाह्रोको भवन निर्माण गर्न नसके पनि भित्तामा गरिने प्लास्टरमा बालुवाको सट्टा भुस अथवा काठको मसिनो धुलो मिश्रण प्रयोग गर्न सके घरलाई केही हदसम्म न्यानो राख्न सकिन्छ। त्यस्तै घरको गाह्रोसँगै छाना र फ्लोरबाट पनि त्यत्तिकै मात्रामा घरभित्र तातो वा चिसोको सञ्चारण हुन्छ। तसर्थ घरको सिलिङको उचाइ बढी भएको खण्डमा फल्स सिलिङको प्रयोग गर्नाले पनि कोठाको तापक्रम बढाउन सकिन्छ। वाल सिलिङका अतिरिक्त फ्लोरिङको छनौट गर्दा पनि त्यत्तिकै बुद्धिमानी अप्नाउनु पर्छ। फ्लोरिङ राख्दा मार्बल ग्रेनाइट भन्दा काठको हार्डवुड फ्लोरिङ, सेरामिक टाइल फ्लोरिङको प्रयोग गर्नु उचित हुन्छ। यसका साथै जाडोमा घरलाई न्यानो पार्न ल्यामिनेट फ्लोरिङको पनि प्रयोग गर्न सकिन्छ। खर्च र मर्मत सम्भारको दृष्टिकोणबाट हेर्ने हो भने पनि हार्डवुड फ्लोरिङको तुलनामा ल्यामिनेट फ्लोरिङ उपयुक्त मानिन्छ। यस्तै नेचुरल स्टोन फ्लोरिङलाई पनि सुन्दर र युनिक फ्लोरिङका रूपमा लिइन्छ। सुन्दरतासँगै यस्ता ढुङ्गाका फ्लोरिङले घरलाई न्यानो पनि बनाउँछ। यसै गरी कार्पेट फ्लोरिङलाई पनि बिर्सन सकिँदैन। कार्पेट फ्लोरिङ गर्दा वाल टु वाल अथवा भित्तादेखि भित्तासम्म कार्पेट ओछ्याउन पनि सकिन्छ। भित्तादेखि भित्तासम्म कार्पेट माथि वा अरू कुनै पनि फ्लोरिङ माथि आफूले प्रयोग गर्ने स्पेसमा कुनै एउटा प्याटर्न बनाएर कार्पेट ओछ्याउनाले पनि कोठालाई सुन्दर र आकर्षक बनाउन सकिन्छ। यसै गरी भवन निर्माण गर्दा पूर्व, दक्षिण पूर्व र दक्षिण भागमा आफ्नो मुख्य कक्ष जस्तै बेडरुम, लिभिङ रुम, फेमिली रुम राखी निर्माण गर्न उत्तम मानिन्छ। त्यस्तै बिहान उठेपछि घरका झ्यालहरू खोली शुद्ध हावाको प्रवाह गराउनु पर्छ। सूर्यको किरणबाट प्राप्त हुने तातो र न्यानोपन भरपूर मात्रामा लिन कोठाका पर्दाहरू खोली घामको तातो राप कोठाभित्र छिर्न दिनुपर्छ, जसबाट आनन्दको महसुस गर्न सकिन्छ। कोठालाई सजाउन फर्निचरको पनि छनौट गर्दाखेरि हामीले ध्यान दिनुपर्ने हुन्छ। मौसम अनुसारको फर्निचरका कपडाहरू पनि प्रयोग गर्न सकिन्छ। सकेसम्म भेलभेट, सेनिल र ज्याकर्ड फेब्रिक्सको प्रयोग गर्न उत्तम हुन्छ। यस्ता फेब्रिक्सहरू नरम र मुलायम हुन्छन्। हामीले सकेसम्म प्राकृतिक प्रक्रियाबाटै घर बनाउँदा घर आफू र परिवारलाई पनि स्वस्थ बनाउन मद्दत पुग्छ। अहिले यहाँलाई सुनायौ घरलाई न्यानो कसरी राख्न सकिन्छ भन्ने जानकारीमूलक सामग्री। यो सामग्री पछि अब सुनाउँछौ साङ्गीतिक कोसेली एमराज केसी र लक्ष्मी कटुवालको स्वरमा रहेको छ मंगल परियारको रचना एमराज केसीको संगीतमा।

एक्ने अर्थात् छालाको समस्याबाट छुटकारा पाउन के गर्ने भन्ने शीर्षकमा रहेको छ। टिनेजर्समा आएको डन्डी फोरले धेरैलाई लामो समयसम्म असर पार्छ। चिल्लो छाला भएकाहरूलाई यो समस्याले धेरै सताउँछ। खराब जीवनशैली, गलत खानपान, गुणस्तरहीन सौन्दर्य प्रसाधनको प्रयोग, विभिन्न औषधिको सेवनले डन्डी फोर एक्ने अहिले आम समस्या बन्दै गएको छ। एक्नेबाट छुटकारा कसरी पाउने भन्ने बारे अब जानकारी लिऊ। के हो एक्ने? एक्ने छालाको समस्या हो। छालाको रोम छिद्र बन्द भएर त्यहाँ तेल र फोहोर जम्मा हुन्छ, जसका कारण अनुहारमा एक्ने देखिन्छ। छालाको रोम छिद्र छालाको मुनि भएको तेल ग्रन्थी भएको कोशिकासँग जोडिएको हुन्छ, जसले गर्दा सिबम छालाको रोम छिद्रमा उत्पन्न हुन्छ। सिबमको काम भनेको मृत कोशिकाहरूलाई रोम छिद्रबाट बाहिर ल्याउनु हो। त्यसपछि नयाँ कोशिकाहरू बन्छ, तर असन्तुलित हर्मोनका कारण सिबम धेरै मात्रामा उत्पादन हुन थाल्छ र रोम छिद्र बन्द हुन थाल्छ। यसले गर्दा अनुहारमा डन्डी फोर वा दाना निस्कन थाल्छ। सिबममा ब्याक्टेरिया बढेपछि रोम छिद्र बन्द हुन्छ र एक्नेको समस्या देखिन थाल्छ। एक्नेको कारण बढ्दो उमेरसँगै शरीरमा विभिन्न परिवर्तन देखा पर्न थाल्छ। महिनावारी वा गर्भ अवस्थाका क्रममा प्रायजसो महिलाहरूले एक्नेको समस्या भोग्नुपर्ने हुन्छ। कतिपय अवस्थामा यो वंशानुगत पनि हुन्छ। परिवारमा कसैलाई यसले सताएको छ भने आउँदो पिढीलाई पनि यसले सताउने सम्भावना बढी नै हुन्छ। टिन एजर्समा देखिने डन्डीफोरका कारण भने धेरै हदसम्म गलत खानपानको कारण यस्तो हुन सक्छ। दिनभरि हामीले प्रयोग गरेका सौन्दर्यका सामान अर्थात् हेभी मेकअप गरेपछि राति सुत्ने बेला मेकअप नहटाई सुत्दा पनि अनुहारमा यस्तो खालको समस्या देखा पर्न सक्छ। प्रदूषणले पनि अनुहारको छालामा असर गर्छ। बाहिर निस्कदा अनुहार कभर नगरी निस्कने बानीले यस्तो खालको समस्या निम्ताउन सक्छ। त्यस्तै खराब जीवनशैलीका कारण पनि अनुहारमा यस्तो खालको दाग धब्बा आउन सक्छ। कफी, चियाको बढी सेवन, धुम्रपान, मद्यपानको सेवनले डन्डी फोर आउने गर्छ। त्यसका अतिरिक्त चिल्लो छाला हुनेहरूलाई पनि यस्तो खालको डन्डी फोरले सताएको हामी पाउँछौँ। छालामा आउने यस्ता खालका डन्डी फोरबाट कसरी छुटकारा पाउने? यसबाट बच्नको लागि डेरीको उत्पादन र गुलियो चिनी भएको खानेकुरा खानु हुँदैन। दही भने कहिलेकाहीँ खान सकिन्छ। सरसफाई र स्वच्छतामा विशेष ध्यान दिनुपर्छ। अनुहार र स्काल्फ सफा गर्नुपर्छ। त्यो सँगै सिरानीको खोल, तन्ना, मेकअप गर्ने सामग्री सबै सफा हुनुपर्छ। गालाको छालामा यस्तो खालको समस्या आएपछि धेरैले आफै उपचार गर्न थाल्छन्। सुनेको र अरूले भनेका आधारमा अनुहारमा धेरै औषधि लगाउँछन्, जसले गर्दा समस्या अझ बढ्दै जान्छ। अनुहार धेरै पटक धुने धेरै किसिमको सौन्दर्य प्रसाधनको प्रयोगले फाइदा भन्दा नोक्सान बढी गर्छ। धेरैलाई चिल्लो छालामा मोइस्चराइजरको आवश्यकता पर्दैन, तर छाला मोइस्चराइजर गर्न जरुरी छ। स्वस्थ छालालाई हाइड्रेट र मोइस्चराइजरको आवश्यकता पर्छ, जसले गर्दा छाला छिटो रिकभर हुन्छ र गालामा आउने यस्ता खालका डन्डी फोरबाट छुटकारा मिल्छ। चिल्लो छाला हुनेहरूले जेल वा वाटर बेस्ड मोइस्चराइजरको प्रयोग गर्नुपर्छ। सनस्क्रिन बिना लामो समयसम्म घाममा बस्नाले छालाको समस्या अझ धेरै बढ्न जान्छ। त्यसैले SPF भएको सनस्क्रिनको प्रयोग गर्नुपर्छ। स्वस्थ ताजा फलफुल वा खानेकुरा खानुपर्छ। ओमेगा-3 फ्याटी एसिड भएका खाना खानुपर्छ। छालाको समस्याबाट लामो समयसम्म छुटकारा मिलेन भने चिकित्सकसँग परामर्श लिनुपर्छ। अनुहारको वरिपरिको छालामा आउने समस्याबाट छुटकारा पाउन के गर्ने? दिनमा 2 पटक पानीले अनुहार पखाल्ने। अनुहारमा माइल्ड र अल्कोहल फ्री प्रोडक्ट प्रयोग गर्ने। छालालाई स्क्रब धेरै नगर्ने। अनुहार छोइरहने बानी हटाउने। चिल्लो केस हुनेहरूले नियमित केसको सरसफाई गर्ने। यदि छालाको समस्या छ र औषधिको प्रयोग गरिएको छ भने घाममा ननिस्कने। कुनै कुनै औषधि घामको पराबैजनी प्रकाश पर्दा छाला बिग्रन्छ। डन्डी फोर वा दानाहरूलाई निचोर्न कोट्याउन हुँदैन। प्रशस्त मात्रामा पानी पिउने, ताजा फलफुल र रेसादार सागसब्जी बढी खाने। जङ्क फुड, तारेको, भुटेको, डढेको, मसलेदार खानाको सेवन नगर्ने। यदि मद्यपान र धुम्रपान गर्ने बानी छ भने त्यो पनि हटाउने। अहिले यहाँलाई सुनायौं छालाको समस्याबाट हामीले कसरी छुटकारा पाउन सक्छौ त भन्ने जानकारीमूलक सामग्री। यसै सामग्री सँगसँगै अब भने हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो? हामीलाई सरसल्लाह, सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौँ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै एउटा सुमधुर साङ्गीतिक कोसेली तपाईँका माझमा सुम्पन चाहन्छु। स्वर रहेको छ रामजी खाँड र अस्मिता अधिकारीको।
रचना रहेको छ घनश्याम रिजालको, संगीत रहेको छ रामजी खाँडको। यो सांगीतिक कोशेली तपाईँलाई सुम्पदै आजको कार्यक्रमको यही बीट मार्ने अनुमति चाहन्छु। अर्को हप्ता कार्यक्रमको साथमा आउने नै छु। त्यतिन्जेलसम्मलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: सडकमा राखिएका ट्राफिक चिन्ह।
3: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
4: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853547001 र 9853547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
6: के हुन्छ?
5: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
6: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
5: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
6: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
7: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
8: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
9: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
9: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
8: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
9: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै वर्षातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
8: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
9: फोन नम्बर 5 42 13 5 9
10: पारदर्शिता, जवाबदेहिता र सदाचार प्रवर्धनका लागि जवाबदेहिताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
11: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
10: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकारी।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राको सबैभन्दा महत्त्वपूर्ण अन्तिम दिन भोटो देखाउने जात्रा आज ललितपुरको जावलाखेलमा धुमधामका साथ मनाइँदैछ। मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पुर्याएको चौथो दिनमा भोटो देखाउने परम्परा रहेको छ। आज राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानका अधिकारीले मच्छिन्द्रनाथको रथको चारै दिशाबाट हिरा मोती मणि माणिक जडित ऐतिहासिक भोटो प्रदर्शन गर्ने गर्छन्। भोटो देखाउने जात्रा हेर्ने राष्ट्रपतिका साथै सरकारका उच्च पदस्थ अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र सर्वसाधारणको उपस्थिति रहनेछ। ऐतिहासिक र सांस्कृतिक उत्सवको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सार्वजनिक बिदा दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशन प्रतिनिधि 4,200 भन्दा बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 4,210 प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ। सचिवालयका संगठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा 3,810 प्रतिनिधि देखिएको छ। यसमा 25 देशका प्रवास सम्पर्क विभागबाट 200 हाराहारी प्रतिनिधि थप हुने उहाँले जानकारी दिनुभयो। विधानत सभापतिले मनोनयन गर्ने संख्या 200 रहेको छ। यसका अतिरिक्त समूहगत रूपमा पार्टी प्रवेश गर्नेबाट अरू केही थप हुन सक्ने श्रेष्ठले बताउनुभयो। आज बिहानसम्ममा गरिएको सूचीमाथि दावी विरोध दोहोरो पर्ने र छुटफुट भएमा त्यसमा समावेश गरी अन्तिम नामावली प्रकाशन गरिनेछ। रासपाको आज बस्ने केन्द्रीय समितिको बैठकमा सभापतिले विधानत मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेश भएपछि साँझसम्ममा अन्तिम नामावली तयार हुने उहाँले जानकारी दिनुभयो। खाद्य आयात निर्यात गुण तथा प्रमाणीकरण कार्यालय पर्साको आयोजनामा वीरगन्जमा खाद्य पदार्थ आयात निर्यातकर्ताहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वीरगन्ज भन्सारका प्रमुख प्रशासक कृष्ण प्रसाद मैनालीले तोकिएको मापदण्डको पालना गर्ने हो भने मात्र प्रतिफल प्रभावकारी हुने दावी गर्नुभयो। उहाँले ऐन कानूनका साथै व्यावहारिक पक्षमा जान नसक्दा समस्याहरू सृजना हुने र कर्मचारीहरूले दुःख दिएको भनेर गुनासाहरू माथिल्लो निकायसम्म पुग्ने गरेको बताउनु भयो। व्यापारीले आवश्यक मापदण्ड पूरा नगरेका कारण नागरिकले समस्या भोग्ने गरेको जानकारी दिनुभयो। उहाँले खाद्य वस्तु नितान्त जनताको मौलिक अधिकारसँग जोडिएको कुरा भएकोले यसको गुणस्तरमा कुनै पनि सम्झौता गर्न नसकिने बताउनुभयो। खाद्य प्रविधि गुण नियन्त्रण विभागका निर्देशक भीम प्रसाद पुलामीले पछिल्ला समयमा खास गरी मह सम्बन्धमा 70 गुणस्तरको मुद्दा दायर भएको बताउँदै मापदण्डको कुरामा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्नेमा जोड दिनुभयो। महोत्तरीको बर्दिवास नगरपालिकाले बाल विवाह न्यूनीकरण तथा कानुनी उमेरमा विवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरूप 51,000 रुपियाँ नगद दिने घोषणा गरेको छ। अब 20 वर्ष उमेर पूरा गरेर विवाह गर्नेलाई नगर क्षेत्रका छोरीहरूले 51,000 रुपियाँ नगद प्रोत्साहन प्राप्त गर्ने भएका छन्। नगरपालिकाको 18 नगरसभामा आर्थिक वर्ष 2083-84 लागि नीति तथा बजेट कार्यक्रम मार्फत उक्त व्यवस्था सार्वजनिक गरिएको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानका उपविदेश मन्त्रीले तेहरान वासिङटनसँग कूटनीतिक संवाद अघि बढाउन तयार रहेको बताउनु भएको छ। तर उहाँले कुनै पनि सहमतिको कार्यान्वयनका लागि अमेरिका जिम्मेवार हुनुपर्ने र इजरायलले सम्झौताका शर्तहरू पालना गर्ने सुनिश्चित गर्नुपर्ने बताउनु भएको छ। अमेरिकी अधिकारीहरूले दिएको जानकारी अनुसार इजरायल र हिजबुल्लाह बीच लेबननको युद्धविरामका सहमति भएको हो। तर सहमति भए पनि इजरायली आक्रमणहरू भने जारी रहेको जनाइएको छ। लेबननको दक्षिणी क्षेत्रमा आज भएको इजरायली आक्रमणमा 5 मृत्यु भएको अन्तर्राष्ट्रिय सरकारी सञ्चार माध्यमले जनाएको छ। इजरायल र इरान समर्थित हिजबुल्लाह बीच एक दिन अघि मात्र नयाँ युद्धविराम घोषणा भएको थियो। राज्यद्वारा सञ्चालित राष्ट्रिय समाचार एजेन्सी एनएनएका अनुसार मध्यरातपछि र आज बिहानसम्म दक्षिण लेबननका नाबा तिह क्षेत्रसहित 1 दर्जनभन्दा बढी स्थानमा इजरायली हवाई आक्रमण भएको थियो। हाल नेपालमा कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव र अन्य भूभागमा स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ। अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो दोस्रो खेलमा हाइटीलाई 3-0 गोल अन्तरले पराजित गरेको हो। जितसँगै समूह सीमा रहेको ब्राजिल दुई खेलमा 4 अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। आजै बिहान सम्पन्न खेलमा मोरक्कोले स्कटल्यान्डलाई 1-0 गोल अन्तरले पराजित गरेको थियो भने यसै गरी आजै अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको अर्को खेलमा पाराग्वेले टर्कीलाई 1-0 गोल अन्तरले पराजित गरेको हो। हारसँगै टर्की प्रतियोगिताबाट बाहिरिएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा, 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
5: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौँ।
6: के हो नयाँ नयाँ अनुहार देखिन्छ? साँच्चै है नानी?
7: हजुर।
6: यहाँ के छ, चित्र कला चौहान भन्ने बाली विकास अधिकृत आउनु भएको छ अरे हिजो अस्ति, कहिले, को हो?
7: ए, म नै हो आमा। नमस्कार, नमस्कार। के कामले आउनु भएको थियो आमा?
6: नानी, कृषि ज्ञान केन्द्र काम त कृषिकै बारेमा आउने त हो नि बा, अरू के काम पर्छ र? कहिले आएको?
7: म त भर्खर भर्खरै हो आमा।
6: ए,
7: कृषकहरू आउने ठाउँ नै यही हो नि, ज्ञान केन्द्रमा नआएका आउनु
6: कहाँ जानु त नि? पहिला जस्तो वल्लो घर पल्लो घर गरेर काम चल्दैन नानी आज भोलि, अनि आयो यहाँ आउँछु म त अहिलेदेखि होइन 69 वर्ष भइसक्यो यस्तो ज्ञान केन्द्र र कृषि केन्द्र धाएर हिँडेको।
7: हजुरको बारेमा त उहिलेदेखि सुनेको, यहाँ के विषयमा बुढी गर्न आइरहनुहुन्थ्यो अरे अफिसमा, अनि हिजो आज चाहिँ कता जानु भएछ, 2-4 दिन भयो नआएको भनेर साथीहरूले कुरा गर्छ भयो। चिसो लाग्छ, खेतीपातीको काममा अलिक खटिनु
6: पर्छ, खेतमा जानै पर्यो,
7: गर्नु पर्यो नि।
6: छोरा नाति सबै अब के भन्छन्, के आइ लाग्छ कुनै बोल्न पनि हुँदैन।
7: हजुर,
6: अनि त्यही भएर अब
7: अनि के कति कामले पाल्नु भयो हाम्रो अफिस?
6: यसो भयो नानी, अब यो महिना त धान रोप्ने बेला भयो, असार महिना।
7: हजुर हजुर।
6: अनि यसो नयाँ कुराहरू केही आछन् कि भन्नु पर्यो? हुन त मैले हरियो मल लगाएको, हरियो मल लगाएको त्यही 10-12 दिन भयो
7: हजुर
6: ढालेको, अनिखेरि खेता ढालेर पानी लगाएर कुवाको 10-15 दिन भयो
7: हजुर।
6: अब त्यो दिन भएर बेला भयो कि भएन, के कसो गर्नु पर्छ विस्तारमा भनिदिनु पर्यो नानी।
7: भनेपछि हजुरलाई चाहिँ अब यो असारको महिना धान लगाउनलाई के कसरी लगाउने भन्ने अलिकति कौतूहल भयो, अनि त्यसैको बारेमा सोधी खोजी गर्न आउनु भएको छ अफिसमा, होइन?
6: बुझिहाल्नु भन्ने कुरा।
7: ल, बस्नुहोस् आमा, बस्नुहोस्। यसको बारेमा चाहिँ हजुरलाई अलिकति बुझ्ने गरी भनिदिन्छु।
6: ल,
7: अनि हजुरले धानको बिउहरू लगायो अरे, अब रोप्ने बेला भइसकेछ होइन आमा?
6: धानको बेर्ना राम्रो भइसक्यो, 20-25 दिनको भइसक्यो,
7: ठिक्क रोप्ने बेला भएछ आमा। हामीले चाहिँ धान रोप्नको लागि पानी सिँचाइको व्यवस्था छ भने 21-25 दिनसम्म अथवा 1 महिनासम्मको बेर्ना रोप्नु चाहिँ एकदम राम्रो हुन्छ आमा।
6: त्यस्तै हो,
7: हजुरको ठिक्क बेला भएछ। अब मलको लागि हजुरले हरियो मल ढैँचाहरूको प्रयोग गर्नुभएको रहेछ। अब त्यो मल चाहिँ हप्ता दस दिन हामीले त्यो ठिक्क घुँडा घुँडाको अवस्था भइसकेपछि हामीले त्यसलाई ढालिदिने। आमाले पहिले पनि गरिरहनु भएको होला नि,
6: खेती त गर्दैछु भनिहाले नि, 59 वर्ष भयो।
7: अनि यत्रो अनुभव भइसकेछ। अनि ढालिदिइसकेपछि हामीले चाहिँ त्यसमा जोति दिने, आमा जोतेर चाहिँ पानी लगाएर त्यसलाई चाहिँ खेतमै कुहिन दिने, जसले गर्दाखेरि त्यो कुहिएर हाम्रो धान खेतको लागि चाहिँ मल राम्रो हुन्छ क्या आमा। हजुरलाई अरू बालीहरूमा पनि त्यस्तो गर्नुभएको छ भने त्यसरी नै धानलाई पनि गर्न सक्नुहुन्छ। विशेष गरी अब ढैँचा भनेको चाहिँ धान खेतकै लागि हो क्या आमा, हरियो मलको रूपमा प्रयोग गर्ने भनेर भनिन्छ।
6: त्यही गरे हो, वर्षी नै हरियो मल दिने गरे माटो राम्रो हुँदो रहेछ।
7: हजुर हजुर, अब अहिले चाहिँ आमा मान्छेहरूले गाई बस्तु पशुपालनहरू गर्न छोडे हेर्नु न, अनि त्यही भएर हाम्रो मलमा चाहिँ धेरै जसो रासायनिक मलहरूको प्रयोग गर्ने चलन छ। यो देशी मल, नाइट्रोजन, यो हुन्छ नि युरिया, चिनी मल, अनि त्यो दाना गेडा मल भन्दो रहेछ, नुन खोर्सानी मल भनेर लाउने गर्नु हुँदो रहेछ किसानहरूले।
6: पहिला त्यस्तै त हो त नि, चिनी मल हाले राम्रो हुन्छ भनेर लाइदिने के आइ लाग्छ बेला त।
7: अनि अब यो चिनी मल चाहिँ बाहिरबाट आयात हुने भएकोले हाम्रो देशमा पाइँदैन, अनि नपाइसकेपछि किसानहरू चाहिँ के हाल्ने भनेर एकदम क्वेसन गर्न आइरहनुहुन्छ, यहाँनिर सोधी खोजी गर्न आइरहनुहुन्छ। अब सबैभन्दा राम्रो त आमा गाई बस्तुको मल जस्तो राम्रो अरू केही पनि होइन।
6: अनि गाई बस्तुको मल फेरि पुला कति चाहिन्छ रोपनीमा?
7: ए त्यो चाहिँ एक रोपनीमा 300 केजी जति हामीले हाल्नुपर्छ, अनि कम्तीमा पनि त्यति हाल्यो भने हाम्रो बिरुवालाई जस्तै हामीलाई जसै दाल भात तरकारी अचार साग सब्जी खाए जस्तै उनीहरूलाई पनि पोषण तत्त्वहरू चाहिन्छ, खाद्य तत्त्वहरू बिरुवालाई पनि नब्बै नहुने तत्त्वहरू हुन्छ। त्यस्तो तत्त्वहरू चाहिँ हामीले युरिया, डिएपी, पोटास लाएर मात्रै पुग्दैन क्या आमा। यो कम्पोस्ट मल अथवा प्राङ्गारिक मल जुन गाईबस्तुबाट कुहिएको मलहरू छ, गोठे मलहरू छ, त्यसमा चाहिँ बिरुवाको लागि चाहिने धेरै खालका तत्त्वहरू त्यो मलमा पाइने गर्छ।
6: अब पहिला त हामीले रोपनीमा 50-60 भारी हाल्थ्यौँ,
7: त्यही हिसाब आयो आमा। लगभग यो केजीको हिसाबमा मैले भने हजुरले चाहिँ 50-60-70 डोकोसम्म लाउँदाखेरि एकदम राम्रो हुन्छ। यो धेरै लगाए पनि यसले असर गर्दैन।
6: यो मलले पनि त बाली बिरालालाई हलक्क बढाउने, माटोको गोलो बनाउँछ।
7: एकदमै एकदमै, अहिले त आमा हाम्रो माटो मा चाहिँ गडेउलाहरू जमिन मुनि हुने हाम्रा फाइदाजनक किराहरू नै हराइसके हेर्नु न। मान्छेहरूले धेरै रासायनिक मलहरू प्रयोग गर्नुहुन्छ, अनि त्यस पछाडि माटो किटिने हुन्छ, सारो हुन्छ, डल्ला हुने हुन्छ, चिम्ट्याइलोपना बढी हुन्छ, त्यस पछाडि यो जोत्न खन्नलाई पनि धेरै गाह्रो हुन्छ आमा। अनि बिरुवाको लागि पोषक तत्त्वहरू पनि हुँदैन, माटोको क्वालिटी गुणस्तर चाहिँ घट्दै घट्दै गइरहेछ क्या आमा।
6: हो नि, अब यसो गरौँ न त, अब मलका कुरा नि भइहाले, सिँचाइको कुरा नि के, पानीको कुरा पनि भइहाले, अब धान रोप्ने तरिका एकबार बताइदिनु।
7: ए अब आमाको ठिक्क बिउ राखेर बेर्न पनि 25-26 दिनको भयो भनेर भन्नुभएको छ, अब चाहिँ आमाले तुरन्त बेर्न लगाउनु पर्ने उपयुक्त समय आइपुगेछ क्या आमा।
6: छैन, बेर्न उखेल्ने बेला भइसक्यो।
7: त्यही त, अब हामीले लगाउँदाखेरि चाहिँ हजुरले खेतहरू काल्ना, आलीहरू तास्ने काम, जोत्ने कामहरू गरिसक्नु भयो?
6: भइसक्यो
7: भने सिँचाइको त राम्रो होला नि, कुलो सुलो के छ हजुरकोमा आउने?
6: अब सिँचाइ छ भने कुलो लाउनु पर्छ,
7: हजुर।
6: छैन भने फेरि कुलो छ,
7: हजुर।
6: अब त्यो कुलो पनि त हिसाब होला नि त, पानी कति चाहिन्छ के चाहिन्छ।
7: त्यो चाहिँ हजुरले काल्ना, गरा, ती आलीहरू सबै काटेर खेतलाई चाहिँ एक महिना अगाडि नै देखि 2-3 जोत्नु पर्छ क्या आमा। जोतिसकेपछि हामीसँग सिँचाइको व्यवस्था हजुरकोमा छँदै रहेछ होइन, अनि त्यो कुलोको पानी ल्याएर खेतमा लगाउने अथवा आकाशबाट पनि पानी आइरहन्छ अब वर्षाको सिजनमा त, अनि पानी आइसकेपछि हजुरले चाहिँ त्यो खेतलाई 2-3 हिल्याउने, त्यस पछाडि त्यसलाई आलीहरूमा भएको झारहरू आएको छ फेरि भने त्यसलाई राम्रोसँग खनजोत गर्ने, अनि आली लगाउने, पानी जम्नको लागि तयार पार्नु पर्यो नि खेतलाई त आमा। राम्रोसँग पानी जम्नु पर्छ धानलाई त, होइन? होइन, अब हामीले त्यसरी गरिसकेपछि चाहिँ अब आवश्यक मात्रामा, जस्तै हजुरले अब हरियो मलको प्रयोग गर्छु भन्नुभयो, राम्रोसँग अब हजुरले आफूले पालेको गाई गोठहरूबाट निस्केको कम्पोस्ट मल राम्रो छ भने त्यो पनि प्रयोग गर्नु नै हुन्छ होला पक्कै पनि, 50-60 डोका प्रति रोपनीका हिसाबले हाल्नु, त्यस पछाडि मजाले माटोमा मिसाइसकेपछि चाहिँ आमा त्यो माटोलाई चाहिँ एकदम हिल्याउने जोत्ने अनि सम्याउने, त्यो दाँते पाटा लगाउने भन्छ नि आमा हजुरहरूले गर्नुहुन्छ होला, अनि त्यसरी गरिसकेपछि चाहिँ हाम्रो त्यो खेत रोप्ने जब तयार भएको गराहरू हुन्छ त्यसमा चाहिँ 2 सेन्टिमिटर जति मात्रै पानी हुनुपर्छ है आमा, धेरै पानी हुनु हुँदैन,
6: खेता पानी
7: धेरै जमाउनु हुँदैन। अनि हजुरले चाहिँ जस्तै बेर्ना उखेल्नु भन्दा अगाडि आमा ब्याडमा चाहिँ पानी छैन भने त्यो खेतको ड्याङ चाहिँ भिजाइदिनु पर्छ, जुन ठाउँमा हजुरले ब्याड राख्नु भएको छ त्यसलाई चाहिँ मजाले भिजाइदिने, जसले गर्दा त्यो धानका बेर्नाहरू
6: खोल्दाखेरि
7: जराहरू चाहिँ चुडाउनु हुँदैन क्या आमा, जरा चुडायो भने त त्यो कसरी सर्न सक्छ त हो कि न भन्नुहोस् त, हजुर धेरै अनुभवी हुनुहुन्छ नि त, यत्रो वर्ष खेती गरिसक्नु भएको मान्छे,
6: अब नयाँ नयाँ कुरा निस्किन्छ, नयाँ नयाँ प्रविधि निस्किन्छ, कृषिले अनेक गर्छ नि,
7: हो नि आमा, समय सापेक्ष त आइरहेका प्रविधिहरूलाई फलो
6: गर्नु पर्यो।
7: रोप्दाखेरि चाहिँ आमा हजुरले जस्तै हाइब्रिड धान आएको छ अहिले बजारमा त त्यस्ता धानहरू छ भने हामीले चाहिँ 1-1.5 बित्ताको फरकमा लाइन मिलाउने, अब छिटो पाक्ने धान अथवा त्यो यो कतिमा रोप्ने भन्ने चाहिँ जातमा, बेर्नाको स्वास्थ्य अवस्था कस्तो छ, हजुरको माटोको मलिलोपना कस्तो छ, ती धेरै कुराहरूमा भर पर्छन् क्या आमा। सामान्यतया हामीले चाहिँ एउटा लाइनदेखि अर्को लाइनको दूरी रोप्नु पर्दाखेरि 20 सेन्टिमिटर अथवा 1 बित्ता भन्दा अलिकति बढी क्या आमा, हामीले यसो गाउँ घरमा बुझ्दाखेरि त्यतिमा रोप्ने, एउटा गाभादेखि अर्को गाभामा रोप्दाखेरि चाहिँ 1 बित्ता जतिको फरक पारेर रोप्दा राम्रो, हजुर त्यति राख्दाखेरि चाहिँ एकदम हामीलाई काम गर्न अनि त्यसको गाजहरू बढ्नको लागि होइन, त्यस पछाडि हाम्रो झारपातहरू गोडमेल गर्न, अरू कामहरू गर्न र त्यो विशेष गरी चाहिँ खाद्य तत्त्वहरू लिनमा पनि यसले चाहिँ एकदम सहयोग गर्छ आमा,
6: भनेपछि अलिकति टाटा
7: रोप्नु पर्ने रहेछ। हाम्रो गाउँ घरमा चाहिँ यति धेरै एउटा गाजमा चाहिँ 5-7 बेर्नाहरू राखेर नजिकै रोप्ने चलन हुन्छ,
6: म पनि त्यसै गर्थे नानी
7: पहिलाबाहरू
6: आएर गाली गर्नु, आमा यो धेरै रोपेर के गर्नु, बाला कम लाग्छ खालि गाजिन्छ मात्रै भने, अनि एउटा दुईटा भन्दा बढी त म रोप्दिन छोरी,
7: धेरैमा रोप्ने भनेको 3 मात्रै हो आमा, नत्र हजुरले रोप्नु भएको 1-2 नै ठिक छ क्या आमा, हजुर धेरै अनुभवी हुनुहुन्छ,
6: अनुभवी हुनु, अब रोपेपछि फेरि गोडमेल गर्नु पर्ला, बेला कति बाँकी छ, नानी त घर हेरिरहनु हुँदोरहेछ बेला बेला
7: होइन, अनि रोपेपछि त झारपात आइहाल्छ आमा, अनि त्यो झारपात नआओस् भन्नको लागि चाहिँ अब झारपात आइसकेपछि गोड्ने खेतालाहरू धेरै लाग्ने भए, खर्च धेरै लाग्ने भयो, धानको उत्पादन भन्दा धेर खर्च लाग्यो भने त हामीलाई के फाइदा भयो त नि आमा, धान हजुर, त्यही भएर आमाले चाहिँ यो धान रोपेको 3-4 दिन पछाडि अथवा 4-5 दिन पछाडि हामीले यो चिस्यानको मात्रा कति छ खेतमा होइन, अनि त्यो हेरेर चाहिँ यो झार मार्ने विभिन्न विषादीहरू पाउँछ क्या आमा, एग्रोभेटमा मर्दैन त्यसले, त्यो हेरेर मात्रै लाउनु पर्छ नि त, कृषिको मान्छेहरूलाई सोधेर त्यो एग्रोभेटको प्राविधिकलाई सोधेर मात्रै त्यस्तो खालका विषादीहरू चाहिँ झारनाशक विषादी पाइन्छ, यो ब्युटाक्लोर भन्ने विषादी पाउँछ आमा, त्यो चाहिँ धानको बेर्ना सारेको 3-4 दिन अथवा 5 दिन भित्रमा हामीले यो पानीमा मिसाएर लगाउने हुन्छ,
6: भनेपछि त यो एग्रोभेटमा किन्न गयो भने मात्रा कति भन्यो भने लेखिदिइहाल्छ,
7: लेखिदिन्छ आमा, त्यहाँ उनीहरूले लेखिदिन्छ कति हाल्ने भनेर, त्यो मात्रा उसले लेखिदिन्छ अनि त्यो मात्रा अनुसार चाहिँ हजुरले पानीमा मिसाएर अनि सबै खेतमा लाउनु भयो भने त्यसले चाहिँ झारहरू पनि उम्रिन दिँदैन क्या आमा, अनि हजुरलाई चाहिँ त्यो पछि गोडमेल गर्न सजिलो हुन्छ, धेरै खेतालाहरू लगाइराख्नु परेन, भनेपछि धानमा चाहिँ विभिन्न किसिमका रोग किराहरू लाग्छन्, ती किराहरू बस्नलाई पनि त्यो झारहरू नउम्रे सकेपछि चाहिँ धान पनि एकदम राम्रो हुन्छ, उत्पादन धेरै हुन्छ, गाजेर बालाहरू धेरै लाग्छ, नोक्सानी
6: हुन्छ। नानी अब धेरै कुरा जान्यो आजलाई,
7: हजुर
6: अब नयाँ नयाँ हुनु रहेछ, अलिक बिस्तारै बोल्नु हुँदो रहेछ, सानो सानो बोल्नुहुन्छ, आफ्नो कान पनि अब बहिरो भएर गइसक्यो,
7: हजुर मान्छेको आफ्नो आफ्नै स्वभाव हुन्छ नि आमा।
6: अब छानी यसो अब तपाईँ बस्नुहुन्छ यसरी महिलाहरू पनि गाउँमा परदेशमा पठाइदिनु पर्छ
7: हुन्छ आमा। मलाई हामी पनि बेला बेलामा आउला न हजुरको खेतबारीमा कस्तो के रहेछ
6: जाने गरेछ
7: हजुर।
6: ल काठमाडौँमा जाने भए त्यो कृषि सूचना के भन्दामा सबलाई मैले हरिसराउँछ
7: हुन्छ आमा हुन्छ एकदम हजुरलाई धेरै सम्झिरहनु भएको थियो त्यहाँ हुन्छ आमा। हस् हस् ल बिस्तारो जानु आमा लड्नु होला है बाटोमा चिप्लो बाटो छ
6: साँच्चै चित्रकला
7: हजुर आमा
6: बिस्तारै बस राम्ररी बस
7: ए हुन्छ आमा हुन्छ हस् हजुरको आशीर्वादले अहिलेसम्म हामी पनि राम्रै छौँ।
6: हरि शरण
8: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके हामी जानु पर्दैन भने
9: केही थाहा छैन फुर्सद पनि छैन किन चाहियो सबैले कृषक भनेर चिनेकै छन्।
8: त्यसो होइन नि बा सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
9: कुरा त ठिकै हो कि साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त।
8: हो नि कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
9: सूचीकरण त गर्नै पर्ने हो
8: नागरिकता जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस् तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ म उहाँलाई लिएर आउँछु है।
10: कृषक सूचीकरण अभियानमा सहभागी बनौ कृषकको पहिचान स्थापित गरौ।
11: व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि विभाग व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुर।
5: हवस् त यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ नमस्ते।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: रेडियो नाटक रेडियो नेपालमा।
2: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु हो अब।
3: जे भने पनि आमा आमा आमा बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
4: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
5: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु, त्यो शीलालाई चाहिँ त आफै बोलाए।
1: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
6: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
4: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
1: केवल रेडियो नेपालमा।
7: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
1: हरेक शनिबार दिउँसो 1:30 बजे
8: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
9: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुकको बिहे गर्न नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
10: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
1: रेडियो नाटक रेडियो नेपालमा।
11: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनु भयो जस्तो लाग्यो।
4: हरेक शनिबार दिउँसो 1:30 बजे
1: रेडियो नेपालमा।
12: नाति नातिनी खेलाउने रहर कसला हुँदैन र यो बुढेसकालमा।
13: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
14: रोचक ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
13: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
14: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: झण्डु आयुर्वेद
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाक, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
5: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
6: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

0: बुवा, तपाईँको औषधि खाने बेला भयो, लिनुहोस् त यो औषधि खानुहोस्।
1: अहिले कति बज्यो छोरी? त्यो धर्मे गएको दुई घन्टा भएन मैले।
0: दुई घन्टा त भइसक्यो बुवा, प्लेन आउनु ढिलो भयो होला, तैपनि अहिलेसम्म त आइपुग्नु पर्ने हो।
2: माधवलाई हामीले नै लिन जानुपर्ने थियो, विदेशबाट भर्खर 5 वर्षपछि बल्ल बल्ल आउँदैछ, हामी लिन जान नै पाइएन। नरमाइलो मान्छ होला उसले पनि।
1: अब के गर्ने त, मलाई छोडेर जाओ भनेर भनेकै त हो नि मैले।
2: ल ल, यसमा थुक्नुहोस्।
0: खकारमा रगत। आमा, ऊ दाजु आउनुभयो क्या अरे, म गएर हेर्छु है।

0: राम्रो अफिसमा जागिर खोज भन्नुपर्छ माधवलाई। इन्जिनियरले सजिलै जागिर पाउँछन्।
1: धेरै नबोल्नुहोस् न भनेको, मुखबाट रगत आइसक्यो।
2: बुवा, दाजु आइपुग्नु भयो। हेर्नुहोस् त आमा।
3: हेलो ड्याड, हेलो मम।
4: गुड आफ्टरनुन मम।
1: अनि के गरेको यो? बुवालाई खुट्टा ढोग्नु छैन, मलाई पो अङ्गाल मार्न आउँछ।
0: ऊ त्यो कुर्सीमा बस माधव, प्लेन ढिलो आइपुग्यो कि क्या?
4: होइन ड्याड, प्लेनको टाइम त एकदम करेक्ट छ।
2: दाजु, मलाई के ल्याइदिनु भयो विदेशबाट?
1: आएर सास फेर्न पाएको छैन तँलाई चाहिँ अब
5: कस्तो विधि गरौँ? यो कहाँ राख्नु हजुर?
4: त्यही राख्नु।
0: जाँदा खाजा तयार गरेर लिएर जा।
5: हस् हजुर।
1: तेरो सानो बाबुलाई मिठो खानेकुरा बना लिएर जा।
5: हस् हस् हजुर।
2: जे बनाए पनि त्यो गुलियो र पिरो धेरै नहाल्नु है।
4: यो ड्याडको लागि, अनि अनि यो ममको लागि, अनि यो चाहिँ सुनिताको लागि, यो पनि मेरो प्यारी बहिनीको लागि।
1: भइगयो, अहिले सामान राख, भरे हेरौँला। अहिले डाक्टरलाई पनि बोलाउनु पर्छ।
4: डियर मम, ड्याडलाई अझै डाक्टरले चेकअप गरेको छैन।
1: नजिक मुख ल्याएर बोल्दाखेरि त तेरो सास कस्तो गनाको? तैँले पनि चुर खान थाल्यो कि क्या?
4: प्लिज चुप लाग्नुहोस् मम, ड्याड खोक्दै हुनुहुन्छ।
1: हात धुनु नै छ, हामी उतै आउँछौँ। लहरी माधव, उतै जाउँ।
2: आमा, म एकछिनपछि खान्छु है, अहिले म बुवासँगै बस्छु।
0: माधव पनि आइपुग्यो अब त। छोरी, अब त म शान्तिले मर्न सक्छु बुझ्यौ?
2: बुवा, त्यस्तो के भन्नुभएको? तपाईँले नि हरेस खानुभयो भने हामी
6: काका, ए काकी, सुनिता,
2: एकछिन है बुवा, म हेरेर आउँछु। ए दाई, आउनुभएको? आउनुहोस् न माथि नै।
6: नमस्ते काका। काकालाई कस्तो छ अहिले?
0: कस्तो हुनु यस्तै
6: माधव आएको होइन र?
2: दाजु त भित्र भान्सामा खाजा खाँदै हुनुहुन्छ, एकछिन बस्नुहोस् न।
6: ए ठिक छ, माधवलाई नभेटे किन बस्नु र? माधव, ए माधव,
7: को हो? ए होला, वान मिनट प्लिज। हेलो होला,
4: हाउ आर यु?
6: ठिक छ यार, तैँले त हामीलाई बिर्सि नै सकिसक्छ नि त। आउने खबर त दिनुपर्छ कमसेकम तैँले।
4: आइएम सरी यार, हिँड्न यसो बाहिरतिर गएर गफ गरौँ।
6: हिँड्न त यार, एकछिन हाम्रो घरमा पनि बसौँला।

0: अनि के छ यहाँको हालखबर, यसो सुना न।
1: यहाँको पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ। तेरो खबर भन्न त, अब इन्जिनियर भइस होइन त?
0: छोड यार यी कुराहरू, अरू नै यसो गफ गर न। चुरोड तान्छस्?
1: चुरोड मात्र होइन यार, धेरै कुरो तान्छु। अब तँ त विदेश गएर इन्जिनियर भइस, आफूले त पढेर पनि काम पाइएन, बेरोजगार भइयो, बल्ल बल्ल एउटा फर्ममा झुन्डिएको छु।
0: कस्तो फर्म?
1: त्यही त हो नि, यताको माल उता, उताको माल यता। अब तँ त मेरो लङ्गौटिया यार होस्, कसैलाई पनि नभन है त।
0: के कुरा?
1: हाम्रो फर्मलाई पुलिसले जाँच गर्ने भएको छ।
0: गाँजा, चरेस अनि हिरोइनहरूको व्यापार गर्छ फर्मले?
1: ए, बिस्तारै बोल्न यार।
0: भेरी गुड। तँ ड्रग लिन्छस्?
1: नलिने हो भने त बाँच्नै सकिँदैन नि यार।
0: वाट, रियली आई एम लक्की। सुगर खाने साथी पाइँदैन कि भनेर म त डराइराखेको थिएँ। तँ कस्तो खान्छस्, ब्ल्याक कि व्हाइट?
1: दुवै थरी चल्छ।
0: हेर्न फ्रेन्ड, मैले त ब्राउन सुगर ल्याउनै सकिनँ, तेरो फर्मबाट मलाई अलिकति मिलाइदिन है।
1: अहिले धेरै कुरा नगर, हिँड जाउँ, बरु कतै एकान्तमा गएर कुरा गरौँ है।

0: माधव त कहाँ जानलाई?
1: अरे माम, हाम्रो रिटर्न टेस्ट आजै हो नि, थाहा छैन तपाईँलाई?
0: दाजु, तपाईँको आँखा पनि लट्ठेको जस्तो छ, पहिले मुख धुनुहोस्।
1: ठिक छ माम, म मुख धोएर जान्छु।
0: ल यसमा थुक्नुहोस्।

0: त्यो माधवको सास गलायो भने कि होइन भने त्यसले चुरोट खान थाले कि क्या हो फेरि
1: बुवा साँच्चै हो चुरोट खानुहुन्छ क्या अरे मलाई पनि त्यस्तै लाग्छ
0: अब मैले बेसरी चुरोट खाने गरेको थिएँ अहिले अहिले यस्तो रोगी भएर सबैलाई दुःख दिनु परेको छ
2: ल यसमा थुक्नुहोस्
0: कहिले बेटा
2: हे भगवान् मेरो छोरालाई जाँचमा पास गराइदेऊ अनि मेरो छोरालाई चुरोट खाने पानी पनि नलगाइदेऊ सुनिता माधव कता गयो
1: त्यही पुरानो साथी भोलालाई भेट्न जानुभयो होला नि मलाई त त्यो मान्छे पटक्कै मन पर्दैन त्यो त एक नम्बरको गुन्डा छ बदमास
3: मैले हजुरलाई अघि नै भनेकै थिएँ मेरो साथी माधव यही हो भनेर अनि माधव हाम्रो फर्मको बोस उहाँ नै हुनुहुन्छ
4: नमस्कार
5: तिमीलाई चाहिएको माल म दिन सक्छु तर तिमीले मेरो एक काम गर्नुपर्छ
4: कस्तो काम
5: म हाम्रो गोदामको मान्छेलाई आज्ञा दिन्छु उसले दिएको माल तिमीले एयरपोर्ट लगेर निश्चित ठाउँमा जिम्मा लगाइदिनुपर्छ गर्न सक्छौ
4: स्योर वाइ नट
5: पुलिसले पक्र्यो भने जिम्मेवार तिमी नै हुनुपर्नेछ नि
4: ओके तर अहिलेको लागि चाहिँ थोरै मात्र भए पनि पाइँदैन
5: भरे भोलासँग लिनु अहिले जाऊ तिमीलाई यो मान्छे असलै लाग्छ
3: ब्राउन सुगर नभई हुँदैन कसरी असल भन्नु र इमान्दार चाहिँ छ साथ
5: इमान्दार इमान्दार ड्रग्स खाने इमान्दार
2: खै ती कपडाहरू नयाँ नयाँ कपडाहरू पनि छैन हे भगवान् त्यो माधवले ल्याएको क्यामेरा पनि छैन ल हेर त सुनिताले पाएको कपहरू पनि छैन यो घरको सामानहरू कसले रहेको भनेको
1: आमा हेर्नुहोस् त दिउँसोसम्म बजारको क्यासेट पनि छैन
2: माधवले पो कतै राखेको छ कि माधव उठेको पनि छैन बोला त
1: दाजु त मस्त सुतिरहनु भएको छ मैले कति बोलाएँ कति घचघचाएँ उठ्दै उठ्नुहुन्न
2: कहाँ गए त घरका सामानहरू चोरले चोरेर लगेको भएदेखि त अरू पनि लानु पर्थ्यो छानी छानी गर्ने खालि नयाँ नयाँ मात्रै लान्छ त भनेको हरे भगवान् के गरेको यस्तो आउनुहोस् न बाबु माधव सुतिरहेछ माथि के भनौँ भोला बाबु घरका राम्रा राम्रा मगा सामानहरू एउटा पनि छैन कहिले चोरेर लग्यो कहिले चोरेर लग्यो
3: काकी तपाईँ नरिसाउनुहोस् है त के भन्नु सामान सबै माधवले बेचेको माधव ब्राउन सुगर भन्ने लागु पदार्थ खाने गर्छ मैले काकीलाई सुनाउने आँट गर्न नसकेर पहिले नभनेको मात्र पत्याउनुहुन्न कि जस्तो पनि लागेको थियो मलाई
1: हो र के अरे मेरो दाजुले लागु पदार्थ स्न्याक खान सुरु गर्यो अरे हे भगवान् यो के सुन्नु परेको
2: म अहिले नै गएर माधवलाई सोध्छु
3: देख्नुभयो त काकी कस्तो लट्ठ परेर सुतेको छ आँखा हेर्नुहोस् त मातेका जस्तो छैन नि त
2: माधव ए माधव माधव हे भगवान् मैले यो के देख्नु परेको मेरो यो कानले के सुन्नु परेको भगवान् माधव ए माधव
1: दाजु दाजु
3: पाइगो यो उठ्दैन अहिले नसाले छोडेपछि आफै उठ्छ ब्राउन सुगर धेरै भयो जस्तो छ यसलाई
2: हे भगवान् कहिलेदेखि खान थालेको यसले यस्तो
3: विदेश गएर आएपछि विदेश गएपछि उतैबाट बानी लगाएर आएछ यहाँ आएपछि खान नपाएर बेचेकोले घरको सामानहरू सबै नै
2: सुन्नुभयो सुन्नुभयो तपाईँको छोराको पुर्सार्थ इन्जिनियर भएर तपाईँले खुब पढाउनु विदेश पठाउनु भएको थियो नि अब खुब खाए जाग्यो त्यसले
0: के भयो के गर्यो माधवले फेरि
2: के भएन भन्नु अब के गरेन माधवले? घरका सारा सामानहरू बेचेर खाइसक्यो त्यसले। तपाईँको छोराले अब स्न्याक पनि खान थालेछ। अहिले हल्लचाल गरेर सुतिरहे।
0: के रे स्म्याक रे, माधवले स्म्याक खान थालेछ।
2: के भयो के भयो? लौ न के भयो सुनिता, लौ न के भयो? के भयो
0: कार्तिक?
2: हे भगवान्, हे भगवान्, के भयो?
6: वाह,
2: के भयो, के भयो?
5: बोला, रिपोर्ट के छ?
3: सब ठिक छ सर। माधव डाउन सुगरको भोगी छ भनेर मैले सुनाइदिएँ उसकी आमालाई। घरका सामानहरू माधवले बेचेको हो भनेर पनि भनिदिएँ। माधवको बाबु यो कुरो सुनेपछि हार्ट एट्याक भएर मरे। माधवकी आमा अब कुनै पनि सामान पनि माधवलाई छुन दिन्न।
5: भेरी गुड सुनिता, सुनिता, यो विक्रम हो विक्रम। यसको कुनै पनि प्लानिङ कहिले मिस हुँदैन। सुनिता, को आयो? कम इन। ओ माधव, हाउ आर यु? आओ आओ माधव, आओ। आज के ल्यायो? बस
7: सर, सर, आज आज मैले के फेरि ल्याउन सकिनँ सर। तर तर मलाई आज थोरै भए पनि दिनुपर्छ सर, थोरै पनि दिनुपर्छ, नत्र नत्र म पर्छु सर।
5: नो नो, विदाउट मनी मैले केही पनि दिने गरेको छैन।
7: प्लिज सर, प्लिज, आई विल ट्राई टु पे टुमरो। प्लिज सर, मलाई छटपटी भइरहेछ सर। प्लिज प्लिज, एक डोज सर, प्लिज सर, एक डोज सर, प्लिज प्लिज सर, एक डोज।
5: एक्सक्युज मी माधव, पैसा नभए घरको कुनै सामान भए पनि हुन्छ?
7: घरको सामान सब बहुको सुरक्षामा छ सर।
5: जन्म कसरी दिउँ त?
7: कुनै पसलमा चोरी गर्न सक्छु सर, चोरी गर्न सक्छु। जसरी होस् जसरी होस् सरलाई पेमेन्ट गर्छु सर। प्लिज सर,
8: तिमी बाहिर जाऊ माधव, गो आउट। तिमी जस्ता नामर्दहरू मेरो अफिसमा आउनु पर्छ।
7: प्लिज प्लिज सर, मलाई आजको लागि मात्रै, आजको लागि मात्र भइपुग्छ।
8: तिमी गइहाल, थाहा छ तिमीलाई म यो केसमा तिमीलाई एरेस्ट गराउन सक्छु।
3: माधव, तँलाई नभए हुँदैन भने म एउटा कुरो भन्छु, मान्छस्? नरिसा है त।
7: के कुरा
5: तेरी बहिनी सुनिता मलाई अति मनपर्छ।
7: मुख सम्हालेर बोल, मेरी बहिनीलाई तैँले बेस्ट ठानेको छस्? माधव त्यति गिरेको छैन, बुझिस्? म तँलाई यही
8: स्टप।
5: सुनिता मेरी हुन सक्दैन भने तिमीले माल पाउने छैनौ।
7: प्लिज,
5: पैसा ल्याए पनि पाउने छैनौ।
7: प्लिज प्लिज, त्यसो नभन्नुहोस्। म केही पनि गर्दिनँ, केही पनि गर्दिनँ। मलाई प्लिज प्लिज एक डोज दिनुहोस्।
5: भेरी गुड, तिमी समझदार छौ माधव, म तिमीलाई अहिले दिन्छु। ल्याऊ यो सामान।
9: कसलाई खोज्नु भएको?
5: तिमीलाई खोजेको सुनिता।
9: मलाई खोजेको? मैले यहाँलाई चिनिन नि।
5: तिम्रो दाजु माधवले तिमीलाई मेरो जिम्मा लगाएको छ।
8: मलाई माई नेम इज विक्रम सुनिता.
9: के भन्नुभयो? मलाई तपाईँको जिम्मा लगाएको छ अरे आवारा लफङ्ग, बाहिर निस्किबे.
8: गराउनु पर्दैन सुनिता, म ढोका लगाइदिन्छु.
9: छोड दे मलाई, छोड भनेको मलाई.
8: कहाँ जान्छस्?
9: म आमालाई बोलाइदिन्छु. आमा,
8: कहाँ जान्छस्? तर सुनिता, के बोलाउँछस् आमा?
9: आमा, आमा धम्मे, छोड दे मलाई, छोड दे.
8: म बजारमा छु अहिले, आइपुग्दिन. तेरो धम्मे पनि इन्द्रिय चिन्तु भइरहेको छ.
9: छोड दे मलाई, मलाई छोड दे.

कसले भन्छ मेरी सुनिताले आत्महत्या गरी भनेर? मेरी सुनितालाई कुनै गुन्डाले छोएको छैन, मेरी छोरीले आत्महत्या गरेकी छैन। मेरी छोरीले आत्महत्या गरेकी छैन।

0: इन्सपेक्टर साहब तपाईँ नै हुनुहुन्छ?
1: हजुर, बस्नुहोस् न, के सेवा गरौँ?
0: मेरो नाम मीना देवी हो। मेरो छोरो भोला तस्करी र लागु पदार्थको अवैध कारोबारमा संलग्न छ कि जस्तो शङ्का लागेर म तपाईँलाई भेट्न आएकी। अहिले सडक सडकमा फलाक्दै हिँड्ने बाउलाई आइमाई कुन्तीको हालत त्यस्तो हुनुमा, उसको लोग्ने र उसकी छोरी मर्नुमा उसैको छोरा माधवको हात छ जस्तो पनि मलाई लागेको छ। भोला माधव सानैदेखिका साथी हुन्।
1: ए, राम्रो सूचना दिनुभएकोमा तपाईँलाई धन्यवाद छ मिनाजी। तर आफ्नै छोराको विरुद्ध किन तपाईँ उजुरी गर्दै हुनुहुन्छ?
0: किनभने म आमा हुँ र आमाहरू छोराछोरी नष्ट भएको हेर्न चाहँदैनन्। अर्को कुरा, छोरो जुन काम गर्दैछ जस्तो लागेको छ त्यो काम देशको, समाजको, परिवारको र व्यक्तिको कसको पनि हितमा छैन।
1: धन्यवाद मिनाजी, यसमा म अवश्य कारवाही गर्छु। अभिभावकले हामीलाई सहयोग गरे लागु पदार्थको दुर्व्यसन हटाउने प्रक्रिया पनि हामी चलाउन सक्छौँ, चलाएका पनि छौँ। मानसिक अवस्था सबल बनाउन हामी प्रयास गर्नेछौँ, तर सहयोग तपाईँहरूको चाहिन्छ, बुझ्नुभयो? विदेशबाट इन्जिनियर भएर आएको मान्छेको पनि यो हालत? तिमी त भयङ्कर ठुलो अपराधी हौ माधव। तिम्रै कारणले तिम्रा बाबु मरे, तिम्रै कारणले तिम्री बहिनीले आत्महत्या गरिन्, तिम्रै कारणले तिम्री आमा बाउलाइन्, तिमीले घरको सबै सम्पत्ति पनि सखाप पार्यो, आफू त बिग्रियो, अरूलाई पनि बिगार्यो। जिन्दगीभरि अब जेलमा कुहिएर बस, तिमीलाई धिक्कार छ, तिम्रो बुद्धिलाई पनि धिक्कार छ।
2: सर, हामीलाई यसो भन्नुभन्दा बरु हामीलाई यस्तो दलदलमा फसाउने व्यक्तिमाथि नै कारवाही गर्नुहोस् न सर। बरु हामी सरहरूलाई सक्दो सहयोग गर्छौँ।
1: म कारवाही गर्नेछु, त्यसको नाम ठेगाना बताऊ।
2: बताउँछु सर, सबै बताउँछु। हामीप्रति केही न केही सहानुभूति राखिनु नै पर्छ सर। हामीलाई यस्तो हुनमा उत्साहित गर्ने त्यही कुख्यात तस्कर विक्रम नै हो सर। त्यो अपराधीलाई तपाईँले कृपया कारवाही गरिदिनुहोस्, जसले हजारौँ परिवारका, देशका कर्णधार युवा वर्गलाई तहस नहस पारिराखेको छ।
3: धेरै कुरा नगर भला, हामीलाई त यस दलदलबाट मुक्त हुन समय लाग्ला, तर हामी जस्तै तमाम युवाहरूलाई यस दुर्व्यसनबाट बचाउने हो भने हामीले त्यस अपराधीलाई कानुनको जिम्मा लगाउनु पर्छ। ढिला नगरौँ, हिँड्नुहोस् इन्सपेक्टर साहब।
1: सब भत्किएपछि, सब गुमाएपछि तिमीमा आत्मचेतना जाग्यो, राम्रो। तिमीहरू पनि पछि गएर देशको एउटा सबल नागरिक बन्दैछौ भन्ने मैले विश्वास लिएको छु।
0: यी बदमासहरूलाई पक्रनु भएछ, धेरै राम्रो गर्नुभयो इन्सपेक्टर साहब।
1: यो त तपाईँकै सहयोगले हो त हो नि मिनाजी। बस्नुहोस् न, तपाईँ जस्ता आमाहरू नहुने हो भने त खराब छोराहरू कहिले सज्जन हुन सक्छन्?
2: आमा, हामीले जानी नजानी विक्रम जस्तो अपराधीको सङ्गतमा परेर लागु पदार्थको कुलतमा परेछौँ। अब हामी यस्तो कुलतमा भुलेर पनि पर्ने छैन, र यस्ता कुलतमा परेका देशका कर्णधारहरूलाई पनि दुर्व्यसनबाट छुटाउने कोसिस गर्नेछौँ। आमा आमा, हामीलाई माफ गरिदिनुहोस् आमा। अब हामी कानुनले दिएको सजाय भोग्न तयार छौँ इन्सपेक्टर साहब।
3: आन्टी, यही दुर्भेषणको कुलतले गर्दा अहिले आफ्नो आमा बाबु अनि बहिनी सब गुमाए, मेरो अब भाग्य कोही छैन। तर म बाँचुन्जेल यस दुर्भेषणको विरुद्ध आफूलाई समर्पित गर्नेछु।
1: गुड, हेर्दै जानुहोस् मिनाजी, जसलाई तपाईँले

बदमासकोपमा दिनुभयो नि, यिनीहरू कुसङ्गतमा लागेर आफूले आफैलाई दलदलमा फसाएका थिए। अहिले आफ्नो सम्पूर्ण गल्तीलाई महसुस गरी समाजको सज्जन हुने अठोट गरेका छन्।

प्रस्तुत गर्दै थियौं नाटक कुसंगत, लेखक हरि मञ्जुश्री, पात्रहरू शिशिर कुमार शर्मा, लक्ष्मी श्रेष्ठ, मोहन विक्रम थापा, बाबा बस्नेत, दीपक राज त्रिपाठी, वीणा थापा, रोनी नारायण, विनोद बानिया र गौतम मानन्दर। ध्वनि सम्पादन तथा रेकर्डिस्ट पुरुषोत्तम पोखरेल। निर्देशन सहायक गौतम मानन्धर। निर्देशन मदन दास श्रेष्ठ।

0: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

आओ देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ परदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जको साथमा एफएम 98.1 MHz कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनबाट एफएम 98.1 MHz र 103 MHz पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलोहर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरूले एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा देवकी भण्डारी अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाझैं बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौँ सुदेशकानबाट। त्यसपछि करिब 3 बजेसम्म विभिन्न कलाकारहरूको स्वरमा सजेका नेपाली चलचित्रका गीतहरू सुनाउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25मा प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीतमाला। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15मा सुनाउनेछौँ दोहोरी गीतहरू। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15मा प्रस्तुत गर्नेछौँ शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण। 5:45मा सुन्नुहुनेछ उर्दू भाषामा समाचार। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पुरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ सदा चाहिँ। अब भने हामी सेवाको आरम्भ गर्दैछौँ स्वदेशकान। शिशिर योगी सिन्धु मल्लको स्वरमा रहेको यो स्वदेशकान राख्दैछ भने गीत रचना रहेको छ गोविन्द आचार्यको।

अहिले सुनायो चलचित्र फुलै फुलको मौसमबाट बनिका प्रधान र सिग्देलको स्वरमा रहेको चलचित्रको गीत सुरेश अधिकारीको गीत रचना अनि सङ्गीत रहेको थियो। अब अर्को गीत राख्दैछौँ चलचित्र ब्रासलेटबाट राख्दैछौँ पशुपति शर्मा टिकापुनको स्वरमा रहेको छ भने शान्तिप्रियाको गीत रचना रहेको छ दीपक शर्माको सङ्गीतमा।

हजुर भर्खरै सुनाएका थियौँ चलचित्र देवयानीबाट दीपक लिम्बू अन्जु पन्तको स्वरमा रहेको थियो भने डाक्टर कृष्ण हरि बरालको गीत रचना रहेको थियो लक्ष्मण श्रेष्ठको सङ्गीतमा। अब अर्को गीत राख्दैछौँ चलचित्र रणभूमिबाट रिमा गुरुङ र साथीहरूको स्वरमा रहेको छ भने राजेन्द्र पौडेलको गीत रचना रहेको छ शक्ति बल्लभको सङ्गीत।

अहिले सुनायौं चलचित्र पृथ्वीबाट कुमार सानु कविता कृष्णमूर्तिको स्वरमा रहेको थियो भने राजेन्द्र पौडेलको रचना रहेको छ, शक्ति बल्लभको संगीत रहेको थियो। अब अन्तिम गीत राख्दैछौँ यहाँ माझमा, चलचित्र पाहुनाबाट राख्दैछौँ एम्बराल रिमा गुरुङको स्वरमा रहेको छ भने दयाराम दाहालको गीत रचना रहेको छ समीर हमालको सङ्गीतमा रहेको छ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 मा दनुवार भाषामा समाचार सुन्नुहुनेछ।

0: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौँ।
3: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
5: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
6: के हुन्छ?
5: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
6: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
5: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
6: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
3: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। कृषि शिक्षाको विकासका लागि सरकारले काम सुरु गरेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई। देशको जलविद्युत उत्पादन क्षमता वृद्धि तथा पूर्वाधार सुदृढीकरणमा ध्यान दिनुपर्नेमा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको जोड। र इरानका उपविदेश मन्त्री तेहरान वासिङटनसँग संवाद बढाउन तयार। लेबनानमा इजरायली आक्रमणमा 5 जनाको मृत्यु। अब समाचार विस्तारमा। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राको सबैभन्दा महत्त्वपूर्ण र अन्तिम दिन भोटो देखाउने जात्रा आज ललितपुरको जावलाखेलमा धुमधामका साथ मनाइँदैछ। मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने परम्परा रहेको छ। आज राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानका अधिकारीले मच्छिन्द्रनाथको र रथको चारै दिशाबाट हिरा मोती र मणि माणिक जडित ऐतिहासिक भोटो प्रदर्शन गर्ने गर्दछन्। भोटो देखाउने जात्रा हेर्न राष्ट्रपतिका साथै सरकारका उच्च पदस्थ अधिकारीहरू, विदेशी कुटनीतिज्ञ र सर्वसाधारणको उपस्थिति रहने गर्दछ। ऐतिहासिक र सांस्कृतिक उत्सवको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकाका 3 जिल्लामा सार्वजनिक बिदा दिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मर्स्याङ्दी जलविद्युत आयोजनाको विद्युत गृहको निरीक्षण गर्नुभएको छ। मन्त्री श्रेष्ठले विद्युत गृहका विभिन्न संरचना, उपकरण तथा सञ्चालन अवस्थाबारे आयोजनाका प्राविधिक कर्मचारीसँग जानकारी लिनुभएको छ। त्यस अवसरमा मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षामा जलविद्युत आयोजनाहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुहुँदै उत्पादन क्षमता वृद्धि तथा पूर्वाधार सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। मन्त्री श्रेष्ठलाई आयोजनाका निमित्त प्रमुख शेर मोहम्मद हुसैनले विद्युत गृहका बारेमा जानकारी गराउनु भएको थियो। यहाँबाट 69 मेगावाट विद्युत उत्पादन हुँदै आएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 दीक्षान्त समारोह आज चितवनमा सम्पन्न भएको छ। विश्वविद्यालयबाट 2193 विद्यार्थी दीक्षित भएका छन्। त्यस अवसरमा विश्वविद्यालयका कुलपति, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्जवल हुने भएकाले सरकारले यस क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेको बताउनुभयो। उहाँले दीक्षित विद्यार्थीहरूलाई प्राप्त शैक्षिक उपाधि केवल प्रमाणपत्र मात्र नभई राष्ट्रप्रतिको जिम्मेवारी, समाजप्रतिको उत्तरदायित्व र भावी पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक मानेर तदनुरूप काम गर्न अनुरोध गर्नुभयो। विश्वविद्यालयबाट आर्जित ज्ञान, सिप अनुसन्धान क्षमता र व्यावसायिक दक्षताले देशको कृषि, पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ युगको सुरु गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै मुख्य आधार भएकाले कृषि रूपान्तरणको आधार विज्ञान, प्रविधि र दक्ष जनशक्ति हो भन्नुभयो। शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन डडेलधुराको नवदुर्गा गाउँपालिकाले सुरु गरेको अभिभावक तथा विद्यार्थीहरूका लागि मनोसामाजिक शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ। यसले आफूहरूलाई शिक्षाप्रति सचेत बनाएको अभिभावकहरूले बताएका छन् भने यसले विद्यार्थीको सिकाइमा राम्रो परिवर्तन ल्याउने गाउँपालिकाको विश्वास छ। डडेलधुराबाट दिपेन्द्र अवस्थीको यो रिपोर्ट।
1: शैक्षिक वर्षदेखि शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याई शैक्षिक गुणस्तर कायम गर्ने विविध क्रियाकलाप सञ्चालन गरेको नवदुर्गा गाउँपालिकाले यस वर्ष भने पालिकाको 7 माध्यमिक विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई मनोसामाजिक शिक्षा प्रदान गरेको छ। गत शैक्षिक वर्षमा पालिकाले विभिन्न विद्यालयहरूमा विद्यार्थी, अभिभावक र शिक्षकलाई भेला गरी शैक्षिक बहस समेत सञ्चालन गर्दै सबैको माग बमोजिम अतिरिक्त कक्षा समेत सञ्चालन गरेको थियो। शैक्षिक बहसमा उठेका सुझावका आधारमा खास गरी नतिजा सुधार गर्ने मुख्य उद्देश्य बनाएको भए पनि अपेक्षा अनुसार नतिजा प्राप्त हुन सकेन। कक्षा 8 र एसई परीक्षामा अपेक्षित नतिजा आउन नसकेपछि पालिकाले तिनै अभिभावक, शिक्षक र विद्यार्थीहरूलाई विद्यार्थीहरूको मनोबल बढाउन मनोपरामर्शकर्ताको सहयोगमा तालिम प्रदान गरिरहेको छ। मनोपरामर्श तालिमले व्यवहार परिवर्तनका लागि ठुलो सहयोग हुने विश्वास अभिभावकहरूको छ।
2: मेरो नाम कलापति बोहरा। यो कार्यक्रममा एकदमै राम्रै सिकियो। विद्यार्थीको लागि हामीले अभिभावकले यतिसम्म गर्नुपर्ने रहेछ, हामीलाई त्यही पनि थाहा थिएन। अहिले धेरै सिकेँ। विद्यार्थीलाई यति माया गर्नुपर्ने रहेछ, अहिले थाहा भयो हामीले माया गर्नुपर्ने रहेछ खाना बनाउनमा, पढाइमा।
3: मेरो नाम इन्द्र देवी विष्ट हो। आफ्ना छोरालाई राम्रोसँग लगाउने, राम्रोसँग आउने बेला पनि माया गर्ने, भने धेरै अन्य अन्य कुराहरू ज्ञान ध्यानका सिकायो हामीलाई।
1: ग्रामीण क्षेत्रमा कामको व्यस्तता, विभिन्न प्रकारका सुविधाहरूको अभाव तथा जनचेतना अभावका कारण अभिभावकले विद्यार्थीहरू प्रति गर्ने व्यवहार परिवर्तन हुन सकेको छैन। नवदुर्गा गाउँपालिका वडा नम्बर 4 की डिग्रादेवी विष्टले अभिभावकको भूमिका बारे तालिम लिएपछि आफूमा निकै परिवर्तन आएको अनुभव सुनाउनु भयो।
4: यो बच्चालाई राम्रोसँग सिकाउने कुराहरू धेरै महत्त्वपूर्ण रहेछन्। हामीलाई त थाहा नै, यति जति शिक्षित भए पनि थाहा नहुँदो रहेछ। त्यही अनुसार अब बच्चालाई अलिअलि हामी पनि धेरै माया राख्छौँ भन्ने, अलि मनै भित्रदेखि खुलेर लागौँ कि भन्ने जसो आफूलाई अलि त्यो प्रेरणा जागिर भयो।
1: नतिजा सुधारको विषय विद्यार्थी शिक्षक र अभिभावकको दायित्व हुनुपर्ने नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले बताउनुभयो।
5: हामी सबैले आफ्नो जिम्माको जिम्मेवारी लिनैपर्छ र त्यो अन्तर्गत शिक्षकहरूको अलिकति बढी होला र अभिभावक ज्यूहरूले आफ्नो नानी बाबुहरूलाई शिक्षाको गुणस्तर अगाडि बढाउने सवालमा सरसफाइमा के छ, ढोकाउटा के छन्, अनि अनुशासन कस्तो छ, विद्यालय आउँछ कि आउँदैन मेरो बच्चा, यी कुराहरू चाहिने अभिभावकले पनि आफ्नो बच्चाको बारेमा दैनिक ध्यान दिनुपर्छ।
1: पछिल्लो पटक विद्यालयको पहुँचमा बाल बालिकाहरू पुगे पनि गुणस्तर सुधार भने निकै चुनौतीपूर्ण छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
0: विद्यार्थी अभिभावकका लागि मनोसामाजिक शिक्षा कार्यक्रम प्रभावकारी दिपेन्द्र अवस्थीको यो रिपोर्ट पछि अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको महाधिवेशन प्रतिनिधि 4,200 भन्दा बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 4,210 प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ। सचिवालयका संगठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा 3,810 प्रतिनिधि देखिएको छ। यसमा 25 देशका प्रवास सम्पर्क विभागबाट 200 हाराहारी प्रतिनिधि थपुने उहाँले जानकारी दिनुभयो। विधानत सभापतिले मनोनयन गर्ने संख्या 200 रहेको छ। यसका अतिरिक्त समूहगत रूपमा पार्टी प्रवेश गर्नेबाट अरू केही थप हुन सक्ने श्रेष्ठले बताउनुभयो। आज बिहानसम्ममा गरिएको सूचीमाथि दाबी विरोध दोहोरो पर्ने र छुटफुट भएमा त्यसलाई समावेश गरी अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि भरतपुरमा महाधिवेशनको उद्घाटन सत्र हुनेछ भने बन्द सत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ। महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछाने सहितका नेताहरू चितवन पुग्नु भएको छ। प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भोलि नै चितवन जाने कार्यक्रम रहेको छ। खाद्य आयात निर्यात गुण तथा प्रमाणीकरण कार्यालय पर्साको आयोजनामा वीरगन्जमा खाद्य पदार्थ आयात निर्यातकर्ताहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वीरगन्ज भन्सारका प्रमुख प्रशासक कृष्ण प्रसाद मैनालीले तोकिएको मापदण्डको पालना गर्ने हो भने मात्र प्रतिफल प्रभावकारी हुने बताउनुभयो। उहाँले ऐन कानूनका साथै व्यावहारिक पक्षमा जान नसक्दा समस्याहरू सृजना हुने र कर्मचारीहरूले दुःख दिएको भनेर गुनासाहरू माथिल्लो निकायसम्म पुग्ने गरेको बताउनुभयो। व्यापारीले आवश्यक मापदण्ड पूरा नगरेका कारण नागरिकले समस्या भोग्नु परेको पनि उहाँले जानकारी दिनुभयो। उहाँले खाद्य वस्तु नितान्त जनताको मौलिक अधिकारसँग जोडिएको कुरा भएकोले यसको गुणस्तरमा कुनै पनि सम्झौता गर्न नसकिने बताउनुभयो। खाद्य प्रविधि गुण नियन्त्रण विभागका निर्देशक भीमप्रसाद पुलामीले पछिल्ला समयमा खास गरी मह सम्बन्धमा 70 गुणस्तरको मुद्दा दायर भएको बताउँदै मापदण्डको कुरामा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्नेमा जोड दिनुभयो। उदयपुरको उदयपुरगढी गाउँपालिका 7 जोगी टोलमा आज बिहान विद्यार्थी सहित कर्मचारी बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 32 घाइते भएका छन्। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेसन बोर्डिङ स्कुलका कर्मचारी सवार बस मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब 12 तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले जानकारी दिनुभयो। दुर्घटनामा बर्दिवास नगरपालिकाका विमलेश दत्तको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते 2 न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने प्रहरीका अनुसार अन्य 28 घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 समाचार। अब केही बेर विज्ञापन।
6: एसई सकियो, अब रमाइलो सुरु भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 सम्म दैनिक पाउनुहोस् 20 भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
6: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानका उपविदेश मन्त्रीले तेहरान वासिङटनसँग कूटनीतिक सम्वाद अघि बढाउन तयार रहेको बताउनु भएको छ। तर उहाँले कुनै पनि सहमतिको कार्यान्वयनका लागि अमेरिका जिम्मेवार हुनुपर्ने र इजरायलले सम्झौताका शर्तहरू पालना गर्ने सुनिश्चित गर्नुपर्ने बताउनुभयो। अमेरिकी अधिकारीहरूले दिएको जानकारी अनुसार इजरायल र हिजबुल्लाह बीच लेबननमा युद्ध विराममा सहमति भएको छ। तर सहमति भए पनि इजरायली आक्रमणहरू भने जारी रहेको जनाएको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले पनि अमेरिकाको सबै मोर्चामा युद्ध अन्त्य गर्ने प्रतिबद्धता र जिम्मेवारी रहेको बताउनु भएको छ। यसैबीच युनिसेफले अक्टोबरदेखि लागू गर्ने भनिएको युद्ध विरामपछि पनि गाजामा इजरायली आक्रमणका कारण औषधमा प्रत्येक दिन एकजना प्यालेस्टिनी बालबालिकाको मृत्यु भइरहेको जनाएको छ। युनिसेफले बालबालिकाको सुरक्षालाई गम्भीर सङ्कटको रूपमा चित्रण गरेको छ। लेबनानको दक्षिणी क्षेत्रमा आज भएको इजरायली आक्रमणमा 5 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सरकारी सञ्चार माध्यमले जनाएको छ। इजरायल र इरान समर्थित हिजबुल्लाह बीच एक दिन अघि मात्र नयाँ युद्धविराम घोषणा भएको थियो। राज्यद्वारा सञ्चालित राष्ट्रिय समाचार एजेन्सी एनएनएका अनुसार मध्यरातपछि र आज बिहानसम्म दक्षिण लेबनानका नाबाहित क्षेत्रसहित 1 दर्जनभन्दा बढी स्थानमा इजरायली हवाई आक्रमण भएको थियो। एनएनएले अरब सलिम सहरमा भएको हवाई आक्रमणमा 3 जनाको मृत्यु भएको, देहिर जहरानीमा 1 जना र दुएर सहरको प्रवेशद्वारमा ड्रोनले मोटरसाइकललाई लक्षित गर्दा 1 जनाको मृत्यु भएको जनाएको छ। शुक्रबार मात्र लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिण र पूर्वी क्षेत्रमा भएका इजरायली आक्रमणमा 47 जनाको मृत्यु भएको बताएको थियो भने त्यसै दिन इजरायली सेनाले लेबनानमा 150 भन्दा बढी आक्रमण गरेको दावी गरेको थियो। यसैबीच अमेरिका र कतारी मध्यस्थताकर्ताको पहलमा इजरायल हिजबुल्लाह बीच तत्काल युद्धविराम भएको घोषणा गरिएको थियो। तर पछिल्ला घटनाक्रमले युद्धविराम कार्यान्वयनबारे अनिश्चितता देखिएको छ। हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव र अन्य भूभागमा स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका 1-2 स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना छ। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ। अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो दोस्रो खेलमा हाइटीलाई 3-0 गोल अन्तरले पराजित गरेको थियो। जितसँगै समूह सीमा रहेको ब्राजिल 2 खेलमा 4 अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। आजै बिहान सम्पन्न खेलमा मोरक्कोले स्कटल्यान्डलाई 1-0 गोल अन्तरले पराजित गरेको थियो। त्यसै गरी आजै अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको अर्को खेलमा पाराग्वेले टर्कीलाई 1-0 गोल अन्तरले पराजित गरेको हो। हारसँगै टर्की प्रतियोगिताबाट बाहिरिएको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। कृषि शिक्षाको विकासका लागि सरकारले काम सुरु गरेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई। देशको जलविद्युत उत्पादन क्षमता वृद्धि तथा पूर्वाधार सुदृढीकरणमा ध्यान दिनुपर्नेमा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको जोड। र इरानका उपविदेश मन्त्री तेहरान वासिङटनसँग सम्वाद बढाउन तयार, लेबननमा इजरायली आक्रमणमा 5 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। दनवारी भाषा संचार भेष बहादुर दनवारबाट सुन। ऊर्जा जलस्रोत अंशु सिंचाई मन्त्री विराज भक्त श्रेष्ठक मस्याङदी जलविद्युत आयोजना करन्टाक गृह डिटाला करिदर लचट मन्त्री श्रेष्ठक करन्टाक उत्पादन कलर टङ पिन्डिमिने संरचना उपकरण अनुसार चालल अवस्थाबारे आयोजनक प्राविधिक कर्मचारीसँग जानकारी दिल हो। ओस्निकी अवसरमा मन्त्री श्रेष्ठक देशक ऊर्जा सुरक्षा करन्टाक आयोजना लगक महत्त्वपूर्ण भूमिका रहला उल्लेख गरी उत्पादन क्षमता बढाइला अंश पूर्वाधार बढाइनमा ध्यान दिया पर्नेमा जोड दिल छट यीबाट 69 मेगावाट करन्टाक उत्पादन राखेको आइल छट। संस्कृति पर्यटन अंश नागरिक उड्डयनमती खड्ग राज पौडेललाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान उडाना चलनमा अक्ला बाजल छट। टाङकुलेटी स्पाक शुक्रबार रूपन्देह भैरवमा आयोजना गर्ला एकै कार्यक्रममा ओक्रिक एकरक लागि सरकार चाहिँ गृह कार्य गरिरहला जानकारी बाँड्न छट। राजनीतिक अंश कुटनीति कारणक विमान एउटा ठाउँ नै चल्ला बाजेला कुरोमा मान्य सत्यता नै रहला ओक्रिक कुरो र छट। मन्त्री पौडेललाई त्रुटि मुख्य कारण उल्लेख अख्ला उल्लेख गर्दै एकरक लागि सच्चालय काम भइरहला उही कुरो र छट। पौडेल बाजेला घरमै बसेको श्रम स्वीकृत लिएर सक्ल व्यवस्था गर्ला र छट एकरक लागि काठमाडौँ आइला नै पछि। मन्त्री पौडेललाई जहाजमा केवल नेपाली श्रमिकलाई विदेश लेगालाई तसु घर आनाइला भन्दा पनि पर्यटक ल्याएला प्रबन्धन कार्यक्रम कार्यालय आवश्यक रहला बाजल छट। ऊ एक भविष्यमा निजगढ विमानस्थल पनि बनापालनमा बाजल छट। कृषि अंश वन विज्ञान विश्वविद्यालय आइला शनिबार हके लाग्ला आफ्नै पाँचौँ दीक्षान्त समारोह सभ्य तयारी पुरा गर्ला छट। यी वर्ष भिन्न भिन्न संकाय तसु कार्यक्रमबाट उपाधि पाइला गर्ला 2193 विद्यार्थी जिते दीक्षित हकेलाई योग्य अक्लर छट। विश्वविद्यालयको अंश दीक्षित हकला मध्ये 1,837 स्नातक 327 स्नातकोत्तर तसु 30 विद्यावारिक तह विद्यार्थी रहल रचट। कृषि पशु चिकित्सक मास अंशो वन विज्ञान क्षेत्र दक्ष जनशक्ति प्रणाली प्रकल्टी आइल विश्वविद्यालयको स्थापना कालदेखि नै अख्नेसम्म 5,906 प्राविधिक अंश वैज्ञानिक जनशक्ति उत्पादन कृषि दल रचट। शिक्षा अंश व्यावसायिक तालिम परिषद सिटिइभिटी खाली रहला उपाध्यक्ष पदका लागि 25 आवेदन कर्ल लखक स्वीकृत अक्ल रचट। यसनिकै खाली रहला सदस्य सचिवमा 4 दरखास्त स्वीकृत अक्ल हो। शिक्षा अंश खेलकुद मन्त्रालयको शुक्रबार आवेदन लखक स्वीकृत नामालिक सार्वजनिक कर्ल हो। जैल जेट 21 प्रकाशित कर्ल दरखास्त आह्वान सूचना बमोजिम आवेदन दिल प्रक्रिया तसु योग्यता पूर्ण आवेदन लखक अग्नि मूल्याङ्कन समिति दिल समयमा अन्तर्वार्ता तसु प्रस्तुतिकरण दिए पर्छ। परिषदका अध्यक्ष पदेन शिक्षा अंश खेलकुद मन्त्री रहला व्यवस्था रचिक भने पदाधिकारी खाली अक्ला पाचु अग्नि अनोज भट्टराई निमित्त सदस्य सचिव तोक्ल अक्ल छट। सरकारको सिफारिसमा राष्ट्रपतिबाट पदमुक्त सम्बन्धी विशेष अध्यादेशबाट जारी अक्ल पाचु अन्य निकायमा चाहिँ परिषदक पनि पदाधिकारी बिन अक्ल छट। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय समिति बैठक आज बसिरहेको भरत पुर ठङ्क सिएटी होटलमा दिनकन 1 पार्टीको पहिला महाधिवेशन तयारी केन्द्रीय सचिवालयबाट पारित विधान फेरलाई प्रस्ताव अंशु समसामिक संगठन विषयमा कुरोकानी अख्ला केन्द्रीय सदस्य राजन गौतम जानकारी दिएर छट। बैठकक महाधिवेशनको लागि अत्यावश्यक तयारीमा अन्तिम समीक्षा कट्टी भिन्न भिन्न प्रस्ताव उप्र निकल कट्टी ओक्रिक बाजल छट। रासोपाक आइला कानूनदेखि चितवनमा आफ्नै पहिला ऐतिहासिक महाधिवेशनको आयोजना गर्छट। महाधिवेशनमा देशैभरबाट प्रतिनिधि अंशु पर्यवेक्षक सहभागिता छट। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व छान्न सँगै आइल राजनीतिक कार्यदिशा तसु संगठनको विस्तार सम्बन्धी महत्त्वपूर्ण निकल लखक अख्ला गौतम बाजल छट। चितवनमा आफै लाग्दो महाधिवेशनक रासोपाक आफ्नै संगठनात्मक विकास तसु संस्थाको सुदृढीकरण महत्वपूर्ण अवसरको रूपमा लिएर छ। आज विश्व शरणार्थी दिवस हो। यी दिवसक आज संसारक भिन्न भिन्न देशमा भिन्न भिन्न कार्यक्रम गरेको मनाइरहेको छ। द्वन्द हिंसा उत्पीडन अंश मानव अधिकारी नैमानका कारण आफ्नै घरबाट छाड्न बाध्य अक्ल लाखौँ शरणार्थी उप्र सम्मान कटी यी दिवस सेव्य वर्ष जुन 20 मनाला गर्छ। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसङ्घ उपयुक्त युक्तक कार्यालय युएनएचसिआर अनुसार सन् 2025 मध्यमसम्म संसारभर 11,73,00,000 भन्दा धेरै मानिस उत्पीडन द्वन्द हिंसा मानवाधिकार उल्लङ्घन अंश सार्वजनिक शान्ति सुरक्षामा बेसको असर पार्न घटनाका कारण विस्थापित अक्ल छ। खाद्य आनलार पठाला र गुण अंश प्रमाणीकरण कार्यालय प्रसाद वीरगन्जमा खाद्य पदार्थ आनला तसु पठाला लखक लागि खाद्य स्वच्छता अंश गुणस्तर सम्बन्धी क्षमता बढाइला कार्यक्रम सम्पन्न गर्न छट। कार्यक्रममा सहभागी वक्ता लखक खाद्य वस्तु गुणस्तरक तसु स्वच्छता कुनै सम्झौता कार्यालय नैसक्लबाजीको राष्ट्रिय अंश अन्तर्राष्ट्रिय मापदण्ड सेवी पालना चाहिँ रहल बाजल छट। वीरगन्ज पञ्चायत मुख्य प्रशासक कृष्ण प्रसाद मैनालिक मापदण्ड पुरा नै कर्ला आन्ला मानिसक भिन्न भिन्न समस्या भोग्ला कर्ला उल्लेख गरिदल छट।
खाद्य प्रविधि अंश गुण नियन्त्रण विभागका निर्देशक भीमप्रसाद पुलामिक गुण स्तर सम्बन्धी मुद्दा बढेको जयलाई जानकारी दिटी खाद्य व्यापार लागि अन्तर्राष्ट्रिय मापदण्ड अनिवार्य रहला बाग्लाचाट कार्यक्रममा वीरगन्धमा उपस्तरक प्रयोगशाला चाल्या तसु नै चाहिँ खाद्यान्न आन्न रोक्यालाई नियन्त्रण चुनौतीबारे पनि कुरोकानी गर्लछट कानुनक उमेर पुग्ला पाछु बिहा कर्ल छुन्द्री लागि 51,000 दिए पर्लार बर्दिवास नगरपालिका घोषणा कर्लर छट महोत्तरी बर्दिवास नगरपालिका छवटेक ब्याप माने कार्यालय अन्छु कानुनक उमेरमा बिहा कर्ल जोडी लागि प्रोत्साहन स्वरूप 51,000 रुपियाँ पैसा नै दिएर घोषणा कर्लर छट अख्नी 20 वर्ष हेट उमेर पुगी पुरा गरेको बिहा कर्ल लागि नगर क्षेत्र छुन्द्री लखक लागि 51,000 पैसो नै प्रोत्साहन पाएला अक्कर अख्लर छट नगरपालिका 18 नगरसभा आर्थिक वर्ष 83-84 लागि नीति अन्छु कार्यक्रमबाटै उयो व्यवस्था सार्वजनिक कर्ल हो नगर मुख्य प्रहलाद कुमार छेत्रीको अनुसार आइला आर्थिक वर्षदेखि लागू आख्ने गरेको कार्यक्रममा छ्याबा छ्याबा लागि मनेक कार्यालय तसु कानुनी उमेर पाछु मात्र बिहा गरेपछि बाजला बाजेको सामाजिक सन्देश दिएलाई कर्ला मद्दत पुग्ला विश्वास कर्लर छ बर्दिवास नगरपालिका 14 मध्ये 13 छुन्द्रा छुन्द्री बिहा मुक्त भैसिदाला छ भने वडा नम्बर 12 मात्रै छुन्द्रा छुन्द्री बिहा मुक्त घोषणा आएकालाई बाँकी रहला नगर मुख्य प्रहलाद कुमार छेत्री बाजलर छ महिला अधिकार कर्मी लोके अंशु सामाजिक अगुवा लखक नगरपालिका ए निको लागि छ्याबा छ्याबाक निम्ता महिला सशक्तिकरण अंशु सामाजिक रूपान्तरण तर्फिक सकारात्मक कदम रूपमा स्वागत कर्लर छ आज ज्येष्ठ शुक्ल षष्ठी हो एकरकलाई कुमार षष्ठी पनि रहेछ एक कुमार कार्किक पूजा आराधना अंशु व्रत गरेको कुमार षष्ठी मनाछ धन पद धन तसु मान हानि हक्ल आज कुमार कार्तिकेय व्रत पूजा आराधना कर्लमा गुण मान पदवी हक्ल विश्वास गर्छट आज सिद्धिनख पनि रचट लेउरा सामुदायिक मनालाई यी पर्वमा पानी मुहान इनार पाथर धारा तसु बर्के खौला लखकमा सरसफाई गरेको जलस्रोत जोगालाई कर्ल परम्परा रचट साथै यी परम्परा विशेष परिकार लखक पकालाई सामूहिक रूपमा चलन पनि रचट एक रक सामाजिक एकता तसु सांस्कृतिक पहिचान लागि बाल्लो बनाएलाई जनविश्वास रचट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संशोधक दलक नेता ज्ञानबहादुर साहिक र सरकार सोलारी कामक साथ डिटी समर्थन तसु नैचेतो कामक विरोध गर्ने बाजलर छ प्रतिनिधि सभा बैठकमा विक सरकार सुकुम्बासीलाई लरी किनारबाट हटाएलाई स्वागत कटी सम्झेको करिदार लचट ओखी करक दर फेर्ल विषयमा छानबिन समिति चाहिला रहल बाजलर छ सांसद व्यवस्था एकैजना सांसद पनि महत्त्व अक्ल स्मरण करालर छ पुलिस काठमाडौँ लाजिमपाटबाट स्रोत नैकुल्ला रु 22,00,000 पैसा सँगै क्रिप्टो कारोबारमा जोडला दुईजनाको लागि पक्राउ गर्ला छट पक्राउ पर्लमा तारालाल विश्वकर्मा तसु होमबहादुर केसी रहला रचट पुलिसक अनुसार तारालाल विश्वकर्मा 7 रु 22,00,000 पैसा 40 अमेरिकी डलर अन्सु पैसो नैकुल्ला 4 थान सही कर्ल चेक बरामद कर्ल छट मोबाइल चाँचो कर्ल क्रममा उक्रीको एक वाइसेन्स खातामा करिब 2,000 USD कारो बरोबरी क्रिप्टो कारोबार डिठाला पुलिसक जनाला छट पक्राउ पर्ला उप्रा काठमाडौँ जिल्ला अदालतबाट 5 दिनक म्याद थप गरेको अनुसन्धान भएर लड्छ बित्ला 24 घण्टामा 2,458 सवारी चालक सवारी नियम नैमाल्नमा कारवाहीमा पर्ला छ यीबाट राज्य कोषमा रु 19,60,502 राशो दाखिल आक्लर छ काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय अनुसार मोट ब्याकको सवारी चालकलाई 155 नियम विपरीत राइड सेयरिङ गर्ल 87 संकेत बत्ती नैमानलाई 124 तसु बेसको गतिमा सवारी साधन हुनेकालाई 157 जनालाई कारवाही कर्ल हो यसनिकै लेन अनुशासन पालना नै कर्ल 80 निषेधित क्षेत्रमा हर्न बजारलाई 108 बाट पेटीमा सवारी साधन पार्किङ कर्ल 98 सवारी साधन अवस्था जाँच नै कर्ल बाट सवारी साधन निकाल्ल 22 तसु अन्य सवारी नियम पालना नै कर्ल 1,627 जनालाई कारवाही कर्ल हो गण्डकी प्रदेशमा चल्ला आर्थिक वर्ष जेठ मसान्तसम्ममा ट्राफिक नियम नैमानला कलार 141,630 सवारी साधनलाई कारवाही कटी रु 12,69,49,000 भन्दा धेरै राशि जम्मा अक्लर छ नेपाल पुलिसक बाटमा सुरक्षा अंश ट्राफिक व्यवस्थापन कार्यालय पोखराक अनुसार क्षमताभन्दा धेरै यात्री बोक्ल 18,867 सवारी उपभन्दा धेरै कारवाही कर्ल छ साथै मापसेल ओभरलोड बेसको गति चाहिला अनुसार भन्दा बेगल चलाला अंशु लेन अनुशासन नै मान्ला कर्ला सवारी साधन उप पनि कारवाही कर्ला छ ट्राफिक पुलिसक बाट सुरक्षा बढालाई बाँडालाई डिठाला तसु कारवाही लागि थप कडा कर्ल जनाला छ दुर्घटना मने कार्यालय तसु सुरक्षा यातायातका लागि सबै पक्ष सक्रियता चाहिला अक्ल पुलिसक कुरो छ कर्णाली प्रदेश सभा
आइला आर्थिक वर्ष 2083-84 बजेट उप कुराकानी जारी रहला छट कुराकानी क्रममा भिन्न भिन्न प्रदेश सभा सदस्यलाई बजेट जनता तर्फिक परिणाम निकाल खालक अनुसार सामाजिक न्यायमा आधे रखे नैसक्ल टिप्पणी कलर छट नेपाली काङ्ग्रेस संसदीय दलक नेता जीवन बहादुर साहिक बजेट कमजोर वर्ष वर्ग लागि उपर उठाएले नैसक्ल बादलर छट अन्य सदस्य लखक आर्थिक वृद्धि दर सेवी व्यक्ति आय त मुद्रा स्फीति जस्ने आर्थिक सूचक समावेश नैकल कृषि क्षेत्रलाई चाहिला अनुसारक प्राथमिकता दिएला अन्चो उएक ठाउँ तह वित्तीय स्वतन्त्रताको असर पर्ला खालक व्यवस्था कल बाजेको आलोचना कलर छ आर्थिक मामिला अन्चो योजना मन्त्री राजीव विक्रम साहक बाजलर भने सीमित स्रोत तसु असीमित चाहिला अनुसार सामाजिक न्यायलाई ध्यानमा धरेको बजेट ल्याएला बाजलर छ प्रदेश सभा अर्कै बैठक असार 11 गते दिनखनि 3 बजे बस्छ चापा कन्काई नगरपालिका ट्र्याक्टर मोटरसाइकलमा ठोकटे मामा भान्जाक मर्लक लड्छ जयला दिनखनि कन्काई 5 तुलसीपुर ठाउँ भिटरक बाटखण्डमा सुरुङ्गाबाट झापातर्फे जैटी कालो मोटरसाइकल त खेत ज्योतिगुट बाटमा निकाल्न कटे ट्र्याक्टर एकै आपसमा ठोकटे दुर्घटना लड्छ दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका 89 वर्ष 20 वर्षिक समीर अली तसु ओखरिक भान्जी 5 वर्षिक हजिरा खातुन मर्लकलाउ दुर्घटनामा समीरक माइक 45 वर्षिक नरेश शाहदेवी बेसको खजा लक्ल छ जल अंश मौसम विज्ञान विभागका अनुसार अग्नि कोशी प्रदेशक मनेक क्षेत्रमा मनसुन प्रभाव रहला छ भने अन्य क्षेत्रमा उही ठाउँ अंश पूर्व तर्फिक बाहेक प्रभाव रहला छ कोशी बागमती तसु गण्डकी प्रदेशक पहाडी क्षेत्रमा मनेक वर्षा भइरहला छ आज कोशी बागमती तसु गण्डकी प्रदेशक पहाडी अंश हिमाली क्षेत्रको मनेक ठाउँ लखकमा गर्जनसो चम्कलसँग मनमानिक पानी परेलाई सम्भावना रहला छ कोशी तसु मधेस प्रदेशक तराई क्षेत्रमा पनि वर्षा आके सक्ला जनाला छ साथै लुम्बिनी तसु सुदूरपश्चिमक तराई क्षेत्रमा डिप्टो र लहर अन्चो बागमती तसु गण्डकी तराई क्षेत्रमा टिप्टो देहलाई रहन सम्भावना रहेछ आज राति पनि कोशी बागमती तसु गण्डकी प्रदेशक मनेक ठाउँमा पानी परेला अन्चो कोशी तसु गण्डकी पहाडी क्षेत्रमा एकै दुई ठाउँमा बर्खे पानी परेलाई सम्भावना रहला विभाग जनाला छ आजलाई धनवारी भाषाक समाचार सिद्धलेख अस्त शिवा ढोक गरिनु

नमस्कार। कार्यक्रम सङ्गीतमालाको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम सङ्गीतमालाको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्टको तर्फबाट हजुर प्रत्येक शनिबार यसै समयमा करिब 4 बजेसम्म विभिन्न गीत सङ्गीतहरू सुनाएर कार्यक्रम सङ्गीत माला मार्फत यहाँहरूको मनोरञ्जन गराउँदै आइरहेका छौँ। हामीलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। यसका साथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सङ्गीत मालाको शुभारम्भ गर्दैछौँ देशभक्तिपूर्ण गीतबाट। रामकृष्ण ढकालको सुर रहेको छ, हरिभक्त बुढाथोकीको रचना हो, हरि लम्सालको सङ्गीत रहेको छ।

कार्यक्रम संगीत मालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउँदै आइरहेका छौँ। आज पनि आधुनिक गीत, लोकगीत लगायत विभिन्न गीत संगीतहरू यहाँहरूलाई सुनाएर मनोरञ्जन गराउनेछौ। पछिल्लो समयमा निकै चर्चामा रहेकी गायिका सिमरन परियार र अर्जुन सापकोटा दुईजनै चर्चामा रहेका छन्। अब राख्दैछौ, सिमरन परियार र अर्जुन सापकोटाको स्वर रहेको छ, रबिन लामिछानेको रचना हो, अर्जुन सापकोटाको संगीत हो।

कार्यक्रम संगीतमालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ। आज पनि निकै चर्चित गीत संगीतहरू कार्यक्रम संगीतमालामा समेटेका छौँ। अबको क्रममा राख्दैछौ रोजिना बस्नेतको स्वर रहेको छ, रोशन सिंहको रचना र संगीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। पछिल्लो समयमा एलिना चौहानका पनि थुप्रै गीतहरू चर्चित रहेका छन्। यो गीत पछिल्लो समयमा मात्रै साङ्गीतिक बजारमा आएको हो। एलिना चौहानको स्वर राख्दैछौँ अब। सन्तोष सापकोटाको रचना रहेको छ, अर्जुन सापकोटाको सङ्गीत हो।

यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ। हामीलाई हाम्रा एफएम ब्यान्डहरू 98.1 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। अब राख्दैछौँ रायन बस्याल र मिलिना राईको स्वर, सूर्य कुमार परियार र रायन बस्यालको रचना रहेको छ, रायन बस्यालको सङ्गीत हो। अब राख्दैछौँ कार्यक्रम सङ्गीतमालामा।

0: कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ। आजलाई कार्यक्रम संगीतमालाको निर्धारित समय पनि सकिने लागेको छ। अन्तमा निकै चर्चामा रहेको गीत दीपक वज्राचार्यको स्वर र संगीत रहेको छ यो गीतमा। रिकी साक्यको शब्द हो यो गीतमा। यही गीत यहाँहरूका माझमा छोड्दै आजलाई कार्यक्रम संगीतमालाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट बिदा माग्छु। नमस्कार।
1: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
3: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
2: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
3: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
2: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
3: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिंचित खेतीयोग्य क्षेत्र 64% पुर्याउने लक्ष्य निर्धारण गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिँचाइ विस्तार, नदी नियन्त्रण तथा राष्ट्रिय गौरवका योजनाको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ। हाल देशभर कुल 15,87,910 हेक्टर जमिन सिंचाई सुविधा पुगेको छ। सिंचाइ योग्य भूमि मध्ये वर्षभरि नै सिंचाई सुविधा पुगेको भूमि 5,32,090 हेक्टर रहेको छ। कृषि योग्य जमिनमा लिफ्ट र जलाशय सिंचाई सुविधा 5,671 हेक्टरमा पुगेको छ। निर्माणको क्रममा रहेका तथा मर्मसम्मार गर्नुपर्ने आयोजनालाई पनि उत्तिकै प्राथमिकतामा राखिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको औपचारिक बैठक आज चितवनमा सुरु भएको छ। महाधिवेशनमा लैजाने एजेन्डा पारित गर्न बैठक भरतपुरको दियालो फुडल्यान्डमा सुरु भएको हो। बैठकले भोलिदेखि हुने महाधिवेशनको प्रतिनिधिको अन्तिम नामावली पारित गर्ने प्रवक्ता मनिष शाहले बताउनुभयो। उहाँका अनुसार बैठकले विधान संशोधन प्रस्ताव पारित गर्नेछ। यसअघि नै सचिवालयले केन्द्रीय समितिको लागि पठाएका एजेन्डाहरूमाथि छलफल गरेर आज पारित हुने उहाँले बताउनुभयो। विधान संशोधन गरेर केन्द्रीय समितिको संख्या बढाउन लागेको छ भने महिला सहभागितालाई पनि बढाइँदैछ। बैठक सभापति रवि लामी छानेको अध्यक्षतामा सुरु भएको हो। यसअघि दिउँसो 1 बजी बस्ने भनिएको बैठक केही समय ढिलो र ठाउँ परिवर्तन गरी सुरु भएको हो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले मर्स्याङदी जलविद्युत आयोजनाको विद्युत गृहको निरीक्षण गर्नुभएको छ। मन्त्री श्रेष्ठले विद्युत गृहका विभिन्न संरचना, उपकरण तथा सञ्चालन अवस्थाबारे आयोजनाका प्राविधिक कर्मचारीसँग पनि जानकारी लिनुभएको छ। त्यस अवसरमा मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षामा जलविद्युत आयोजनाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उत्पादन क्षमता वृद्धि तथा पूर्वाधार सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 दीक्षान्त समारोह आज चितवनमा सम्पन्न भएको छ। विश्वविद्यालयबाट 2,193 विद्यार्थी दीक्षित भएका छन्। त्यस अवसरमा विश्वविद्यालयका सहकुलपति शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्जवल हुने भएकाले सरकारले कृषि क्षेत्रको उन्नयनको निम्ति हरसम्भव प्रयत्न गरिरहेको बताउनुभयो। उहाँले दीक्षित विद्यार्थीलाई प्राप्त शैक्षिक उपाधि केवल प्रमाणपत्र मात्र नभई राष्ट्रप्रतिको जिम्मेवारी, समाजप्रतिको उत्तरदायित्व र भावी पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक मानेर तदनुरूप काम गर्न अनुरोध गर्नुभयो। विश्वविद्यालयबाट आर्जित ज्ञान, सिप अनुसन्धान क्षमता र व्यावसायिक दक्षताले देशको कृषि, पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ युगको सुरु गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4Gबाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। लेबनानको दक्षिणी क्षेत्रमा आज भएको इजरायली आक्रमणमा 5 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इजरायल र इरान समर्थित हिजबुल्लाह बीच 1 दिन अघि मात्र नयाँ युद्धविरामको घोषणा भएको थियो। राज्यद्वारा सञ्चालित राष्ट्रिय समाचार एजेन्सी NNA अनुसार मध्यरातपछि र आज बिहानसम्म दक्षिणी लेबनानका नाबातिह क्षेत्रसहित 1 दर्जनभन्दा बढी स्थानमा इजरायली हवाई आक्रमण भएको थियो। अब खेलकुद। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत आज भएको खेलमा पाराग्वेले टर्कीलाई पराजित गरेको छ। अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेले टर्कीलाई 1-0 अन्तरले पराजित गरेको हो। हारसँगै टर्की प्रतियोगिताबाटै बाहिरिएको छ। यो जितसँगै समूह डीमा रहेको पाराग्वेले शीर्ष 3 अङ्क बटुलेको छ। यसै समूहमा रहेको अमेरिकाले 2 खेलमा 6 अङ्क जोड्दै विश्वकपको नक आउट चरणमा प्रवेश प्रवेश गरिसकेको छ। समान दुई दुई खेल खेलेका अस्ट्रेलिया 3 अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ भने समान 3 अङ्क नै बटुलेको पाराग्वे तेस्रो स्थानमा रहेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

दी रेडियो नेपाल येनक ग्रीष्मा शेर्पाने शेर्वी केके साङ्ग्योर सेन्डोनाङ लोक छुलोक दे जिन्न सिन्चाइ लोनपो विराज भक्त श्रेष्ठ कि मर्स्याङ दि छुलोक आयोजना के खाङबा निरीक्षण क्या नाङ्वा लोनपो श्रेष्ठ कि छुलोक खाङबी चालक तिवा ते जिन्न छुलोक नेताङ कोला लचित पा तिवा तङ क्यान ख्यान्थोक ला नाङ्गो सेन्क्वा तिकपला लोनपो श्रेष्ठ कि गेलखाप कि लोक सखुल सुङ्क्योप कितुब्ला छुलोक आयोजना तिवे ल्याकेनक फेन्सेन्पो वतो सुङ्गिन लोक देन्दुब्लाका ग्यासा जब्ला नासम तुङ्गो कोला सल्बो जो नाङसुङ कृषि तेजिन नाथुङ छेन्डिक जम्बुलिङ लोप्चा कि थेङ्गा कि दुछान्ता लेन्जो मारिङ टुपा छुङ्गा जम्बुलिङ लोप्चा तेमा लोपचुक मेरा तोङङी सैचुक तङ्गुङ्गा सुम लेन्जोम्ला छोक्सु क्याउन लेन्जोम्ला जम्बुलिङ लोप्चा कि सकुलपति लोपजुङ तेजिन चेर्मो लोनपो सस्मित पोखरेल कि ससिङ सखुल यर्गे जोसिङ ग्यालखप यर्गे डोथोपो तापकी ती सखुल्ला सुङकी हुर्था ग्याने लाका कि वतो सुङसुङ सकुलपति तेजिन लोनपो पोखरेल कि लोपटुक तिवी जम्बुलिङ लोप्टा तेमा लाओ लोपजुङ लक्सी ङ्याम्सिप लागि क्यालखप कि ससिङ छुङमा सप्ते जिन्न रङजुङ चालक टरी कितुब्ला रोग्रामा कि थोपु इच्छे क्या नाङसुङ रिक्सुङ टोसम तेजिन नागरिक उड्डयन लोनपो खड्गराज पौडेल कि गौतम बुद्ध जम्बुलिङ नम्दुथाङ जिन्क्योङ कितुप सुङ्ग्वा ट्रान्स क्वालिटी स्पा कि ताङ रूपन्देही कि पैरौला खोटी क्याउ ल्यारेम चिक्ला सुङ्लप नङ्गिन लोनपो पौडेल कि गौतम बुद्ध जम्बुलिङ नम्दुथाङ जिन्क्योङ कितुप तन्दोक्ला काक्सेन्पो वतुप्ला गतिवा सुङ्की खि गोतुप ख्यान्थोक नाङसुङ छप्सित नेताङ तेजिन कोर्नासो कि जोसालेन्सी नम्दु जिन नम्दु थाङ जिन्क्योङ किमा थुपु सिरुप तामगे टेङ्बो मेन्दो सुङ्गिन लोनपो पौडेल कि सिजु तिवा फलाछुला माडिगो तापकि तित ने ताङ तिवा तुछोलाराङ मेता जोनी नम्दु थाङ जिन्क्योङ कितुप सुङसुङ नाङसित लोनखाङकि रङ्गिलाकि सखुल नाङला खेलुप क्यो तिवा खम्जो तिवा ताङ टोङ्गो टरिक कितुप लाका फेन छेन्पो जब टेङ्बो ताङ टिम्बो जब तन्दोग्ला हेलो ग्रे कल सेन्टर जिन्क्योङ क्यान्क्वा मिटिवी क्यो ताङ टोङ्गो तुतुप मिगुलकी लोनखाङकी दाङने जुन जिन्क्योङ क्याउती सेन्टर तेमा मिमाङ तिवी दगदपी क्युन खम्जु ताङ टोङ्गो तिवा रङ्गी नम्बर इमेल तेजेन वाट्सएप तेमा तेर्थोपो सेन्क्वा तिकी तन्दोग्ला मिटिवी लोनखाङकी टोल फ्री आङ 1112 इमेल आइडी GUNASO @MOSO.GOV.NP तेजिन मोबाइल आङ 9851630603 कि वाट्सएप तेमा लेन तेर्थोपो लोनखाङकी छाग्रो ठुङ्गिक तेजिन सुङसेपा आनन्द काफ्लेकी ख्यातोक नाङसुङ लोपजुङ तेजिन लाकि जोङदार छोकपा सिटिभिटी कि छोकचो सुनपाकी कोसाकी तन्दोग्ला मिमेरा निसु गाकी विदुप आविदन यिगी थाक्छ चुङ्गा तुग्राङ केने तोङबा गोतु छोकमी टुङ्गी कि कोसा जुके तन्दोग्ला हौ निवेदन सङ थाक्छ छुङ्गो सेन्क्वा लोपजुङ तेजिन चेर्मो लोनखाङकी दाङ निवेदन तेरो मितिवी मिङ ख्याफेल क्यान्क्वा गलुप जेट लाकि गते निसु चुके सेर्मो ख्याफेल क्याउ लेन नाङसेन मितिवी आवेदन विदुप ताङ ता छोकमी तुछोलाराङ इन्टरभ्यू कि लाकातिवा गोजुतो सेन्क्वा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी छोकचेनला छोकसुक कितुप कुछप तिवी थो तुङ जिताङ सैङी सेनाङ लाक्पा हुङ्गुप ङ्याम्सिप ख्याउ रासोपाकी उले टुङ्गी खाङकी सेन्क्वा रासोपाकी छोकचेन सला चितुवनकी फरतपुरकी गेस्ट हाउस दिङमला तेम्डेल कितुप्ताङ गते ग्यातङ गते गुकी सेर्मो जुकटुन छोकपी प्रदर्शनी केन्द्रला 15-17 कोटी कितुप कल्ग्वा छोकचेनकी तन्दोक्ला सोखी छोकचो रविलामी सानेताङ यमा गोठी तिवा चितुवन फेम्सी दुप्ताङ सिलोन तेजिन सोखी गोठी चो बालेन्द्र सासालाराङ चितुवन फेउल्यारिम गोतुप सेन्क्वा तुगराङ क्याने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी छोकचेनकी तन्दोक्ला कितुप तिङसोकी छोकदुसङ तन्दा भरतपुरकी दियालो फुटल्यान्डला गोचुन्क्वा छोकदो सोखी छोकचो रविलामी छानेकी गोठीला गोचु सोखी सुङसेपा मनिषाकी ख्यान्तोक नाङसुङ छोकदो तेमा छोकचेनकी कुछप तिवी तिङसोकी मिङख्याफेल कितुप ल्यारिम गोतुप सुङसेपा साकी सुङसुङ आरिङ ललितपुरकी जाउलखेला रातो मच्छिन्द्रनाथकी रथ यात्रताङ फोटो जात्रा चिगुवा मच्छिन्द्रनाथकी रथला लगन खेल्ने जाउलाखेल केलुप निमासीकी सिर्मु फोटो जात्रा सेतेन्दुप लोग्यु वतुपियन आरिङ जम्बुलिङकी शरणार्थी तुसेन ल्यारिम नाचोक कोरी क्यानी जम्बुलिङकी ग्याखप नाचोकला चिङक्वा मक्की जोसालिन्सी तिङला स्वरूप मिमाङछे लग्लेन माके रङ्गी खाङबा चुन्जको मितिओला चिकोर्की लोटेङमा जुन लाकी तारिङ निसुकी छिर्मु दि तुसेन च्याप्येन
महोत्तरीकी बर्दिवास रुङख्यारकी लोटिक पेलारङ जेन्दैकी रूप नेताङ न्युङमा सफ्ते जेनाथिमकी तेन्तेन क्याउ लो लेप्सीमा जेन्दैकी रूप नाङजाङला चिकोर किटुप मिगुलकी टेङ्गा तोङ अङपचुङा सुक्ते रूप थाक्सत क्यानुक्वा रुङख्यारकी थेङ चपगेकी नगर सबला पल्जो लोङी तोङ गेचुग्या सुमतङ गेचुग्या सुकी सिजु तेजेन बजेट ल्यालिम्ला तफेनामा लोङी सु लेम्ने सेन्दीकी रूप टोङख्यार नङ्गी पुम्प्या जातिवाला टेङ्गा तोङ अपचुङा सुक्ते रूप घोषणा क्याउ नगर चो प्रहलाद कुमार छेत्रीकी ख्यान्थोक नाङसुङ गलुप्सोजो घण्टा यिसुजिकी नङ्ला ट्राफिक कोर्सुङमाकमे डिम्ब्रुल तङ्गोमी मेरा तोङङि सयजु तङ्गपचुङा ग्याला ठिम तङ्गोप्सेनक्वा तितेमा ग्यालुङ कोसला टेङ्गा बुम चुर्गु तोङ ठोक्चो सयङा तङ सिकाङी ग्याठल दौगेन ट्राफिक सिजुतिवा लक्लेन मागे ठिमकी खप्तेला गल्ने डिम्ब्रुल तङ्गोपमितिवला ट्राफिक कोर्सुङमाकमे टेङ्गा लाने ठिम तङ्गोप उपत्यका ट्राफिक कोर्सुङमाकमे ल्याखुङ्के सेतोपेन उदयपुरकी उदयपुर गडी युल्सोपा वडा आङ दिन अधेरिकी मदन भण्डारी लोकमार्गला बस ताप्योग्ला सुनक्वा महोत्तरीकी गौशालाने चतर धाम छोक्ला डै वतो दिप इङ्ग्लिस एकाडेमी बोर्डिङकी बस गौशाला टोङ्ख्यार वडा आङी महोत्तरीला दाप्योग्ला सुनि मेरा चिक नासा गङ्गवा सिसी यम्बा मेरा सुमजुसुवा चिकला क्युन फोको सुनक्वा नासा गोलुमी बर्दिवासकी लोठुक जुरेङाकी भीमलेस तता यिन्दोप कोर्सुङमाकमी सेतुपेन तुग्राङ क्याने झापाकी कन्काई टोङ्ख्याला ट्र्याक्टर तङ क्यान मोटरसाइकल थुक्ने मेरा नि नासा गङ्गवा दाङ कन्काई वडा आङा तुलसीभारीकी लम्ला झापा जय वतुप मोटरसाइकल ट्र्याक्टर तङ क्यान थुक्ने मोटरसाइकल तोङ्गुपमी झापा यो छोकपा वडा आङ सुम्की लोङिसुकी समीर अली तङ खोङकी छपयुङमा लोङाकी हजिरा खातुन नासा गलो सेनगुवा दाप्योग्ला सोनी समीरकी हामा लो सिब्जुस्याङाकी नुरे सादेदी बिला बङ्गी क्योन फोको सेनगुवा आरिङ ग्यालखपकी कोशी प्रदेशकी दासा लालला नामान्यौ मौसम पूर्वानुमानमा शाखाकी सेटुवा आरिङ यिनमो ग्यालखपकी कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली तङ सुदूरपश्चिम प्रदेशकी खाङ्रीतङ फुसखुकी दास चिक्चोङिचोला डुक थोक्तङ छेर्वाताङ खागेको नेताङ्गोतो महाशाखाकी सेतुगेन तुग्राङ क्याने आरिङ नुब्ला कोशी तङ गण्डकी प्रदेशकी फुसखुकी दासा लालला छेर्वा बङ्गी गेको नेताङ सङ्गोतो महाशाखाकी शनक्वा रेडियो नेपाल ने शेरवी संग्यो डोपसुङ थुचुसे।

अहिले सुनायो देवी घरती क्षति सुनारको स्वरमा रहेको दोहोरी गीत भने करण सुनामीको शब्दमा रहेको थियो। गणेश अधिकारीको सङ्कलनमा अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा। शक्ति कुमार गोदारको शब्द सङ्कलन रहेको छ भने शक्ति कुमार गोदार र अस्मिता डल्लाकोटीको स्वरमा रहेको यो दोहोरी गीत राख्दैछौँ।

अहिले सुनायो समीक्षा अधिकारी बसन्त थापा, रामकृष्ण बम मल्लको स्वरमा रहेको दोहोरी गीत बसन्त थापाको शब्दमा रहेको थियो। रामकृष्ण बम मल्लको सङ्कलनमा अब अर्को दोहोरी गीत राख्दैछौँ यहाँहरू माझमा। श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वरमा रहेको छ भने शब्द सङ्कलन रहेको छ श्रीकृष्ण बम मल्लको।

विभिन्न कलाकारहरूको स्वरमा सजिएका दोहोरी गीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौँ यहाँहरू माझमा। अनिल पुन मगर मेलिना राईको स्वरमा रहेको यो गीत राख्दैछौँ भने सचिन बैरागीको शब्दमा रहेको छ, अनिल पुन मगरको सङ्कलन रहेको छ।

0: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
4: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा शरद चौलागाई, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिले विमुख नहुने बताउनु भएको छ। पार्टीको महाधिवेशन अघि आज चितवनमा भएको बैठकमा उहाँले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो। जुन भूमिकामा रहे पनि आफूलाई जिम्मेवार नागरिकको रूपमा प्रस्तुत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति लामिछानेले अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहनुपर्नेमा जोड दिनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनको लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरेको स्पष्ट पार्नु भएको छ। महाधिवेशन स्थल चितवनमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनको नाममा व्यापारी र घरना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मर्स्याङ्दी जलविद्युत आयोजनाको विद्युत गृहको निरीक्षण गर्नुभएको छ। मन्त्री श्रेष्ठले विद्युत गृहका विभिन्न संरचना उपकरण तथा सञ्चालन अवस्थाबारे आयोजनाका प्राविधिक कर्मचारीसँग जानकारी लिनुभएको हो। त्यस अवसरमा मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षामा जलविद्युत आयोजनाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उत्पादन क्षमता वृद्धि तथा पूर्वाधार सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। कृषि तथा वनविज्ञान विश्वविद्यालयको 5 दीक्षान्त समारोह आज चितवनमा सम्पन्न भएको छ। विश्वविद्यालयबाट 2193 जना विद्यार्थी दीक्षित भएका छन्। त्यस अवसरमा विश्वविद्यालयका सहकुलपति शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्जवल हुने भएकाले सरकारले कृषि क्षेत्रको उन्नयनका निम्ति हर सम्भव प्रयत्न गरिरहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित स्थानमै सम्परीक्षणको व्यवस्था गरिएकाले कक्षा 12 नतिजा प्रकाशन विगतका वर्षमा भन्दा छिटो भएको बताउनु भएको छ। उक्त नतिजा हतारोमा वा असामान्य छिटो आएको भन्ने प्रतिक्रियाका सम्बन्धमा आज सामाजिक सञ्जाल मार्फत स्पष्ट पार्दै उहाँले विगतमा उत्तर पुस्तिका परीक्षण पश्चात सम्परीक्षणको लागि सबै सामग्री काठमाडौँमा ल्याउने व्यवस्था रहेकोमा यस वर्ष सम्बन्धित स्थानबाट नै गर्न सकिने व्यवस्था मिलाइएको बताउनु भएको हो। सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा विस्तार गरी देशको कुल सिंचित खेतीयोग्य क्षेत्र 64% पुर्याउने लक्ष्य निर्धारण गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंचाई विस्तार नदी नियन्त्रण तथा राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ। हाल देशभर कुल 15,87,910 हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। लेबनानको दक्षिणी क्षेत्रमा आज भएको इजरायली आक्रमणमा 5 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। इजरायल र इरान समर्थित हिजबुल्लाह बीच एक दिन अघि मात्र नयाँ युद्धविरामको घोषणा भएको थियो। राज्यद्वारा सञ्चालित राष्ट्रिय समाचार एजेन्सी एनएनएका अनुसार मध्यरातपछि र आज बिहानसम्म दक्षिण लेबनानका नाबाहित क्षेत्रसहित 1 दर्जनभन्दा बढी स्थानमा इजरायली हवाई आक्रमण भएको थियो। अब खेलकुद। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत आज भएको खेलमा पाराग्वेले टर्कीलाई पराजित गरेको छ। अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेले टर्कीलाई 1-0 गोल अन्तरले पराजित गरेको हो। हारसँगै टर्की प्रतियोगिताबाट बाहिरिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण। अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: चु रेडियो नेपाल हिन्ना तामाङ सानगिर रिढाङनी दा झेनमुला ङ इन्दिरा थिङ सनाम थेन रि विज्ञान विश्वविद्यालयला ङाछा दीक्षान्त ह्वाल तिनी चितोन डी ताबा मुला विश्वविद्यालय ग्याम तोङनी ग्यार्जा गिक्से कुचुई सोम लोबोन दीक्षित ताबा मुला होजा धुरी विश्वविद्यालयला रो कुलापति स्यार्थेन क्लाङ ब्लोन सस्मित पोखरेलसे युल्ला भविष्य सानाम थुम ग्याम ज्याबा ताबारी खाम्बा ताबासे चु थुम्ला विकास लाबारी खाम्दे भङ लाबान मुला बिसी सुङबा मुला विश्वविद्यालय ग्याम किन्बा ज्ञान सिफ अनुसन्धान थेन व्यावसायिक वंशे युल्ला सानाम रा मे मुई थेन प्राकृतिक स्रोत व्यवस्था पण्डी छार युग ताबारी रो ताला बिसी ब्लोन पोखरेलसे सुङबा मुला ऊर्जा किन्वेर थेन सिंचाई ब्लोन विराज भक्त श्रेष्ठ से मर्स्याङदी जलविद्युत आयोजना च्यासी बामुला ब्लोन श्रेष्ठ से विद्युत धिमला लोलो लोलो संरचना उपकरण थेन सेङबा आयोजनाला प्राविधिक कर्मचारी थेन जानकारी किन्स्यु बाहिनला होजा धुरी ब्लोन श्रेष्ठ से युल्ला ऊर्जा सुरक्षारी जलविद्युत आयोजना कादेला गे भूमिका ग्रेन मुला सुङबान उत्पादन लेना लाबारी थेन पूर्वाधार विकास री ध्यान पिन्दोला विशी सुङबा मुला चुग्ला ग्याम डुची कु मेगावाट विद्युतीय विद्युत तेबा मुला रिमछिम पर्यटन थेन नागरिकको उड्डयन ब्लोन खड्क राज पौडेलसे गौतम बुद्ध मोख्युल एयरपोर्ट खाम्दे योना सेङबा बिसी सुङबा मुला तिलमा रूपन्देहीला भैरवारी सेङबा घेकोरी ब्लोन पौडेलसे चुला लागि सरकारसे च्याबा गोबा लाबान मुला बिसी सुङबा मुबा ग्लेठिम थेन कुटनीतिक तामसे लामा एयरपोर्ट बन्द लाबा ताम लुसिला हिन्ला बिसी ब्लोन पौडेलसे सुङबा मुला राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाला ग्रेन ह्वाल मुल्मी तोङ ब्लिसे ग्यार्जा नि बिमा लाना ताबा मान्बा मुला तथ्याङ्क अनुसार तोङ ब्लि ग्यार्जा निसे मेन्दो चुई मिनी ताबा बिसी मियोलोन खाङसे पाङबा मुला राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाला लिछाला चिसाङ तिनी चितोनला भरतपुर दाते चिबान मुला चिसाङसे तिनी हेन्से सेङबा ग्रेन ह्वाल मुल्मिला लिछाला मिन तेबा बिसी सुङबोन मनिष झासे सुङबा मुला चिसाङसे विधान संशोधन प्रस्ताव नन पारित लासेता मुला चिसाङ चोहर रवि लामी छानेला चोबाङरी चिबान मुला चिसाङरी चोहर रवि लामी छानेसे राङला पार्टी लोकतन्त्र ग्याम खाइमै थारेङ आता बिसी सुङबा मुला राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाला सुङबोन मनिष झासे पार्टीला गिक्छा ग्रेन ह्वाल लाबारी छोङबोन कादेथेन चन्दा किन्बा आरे बिसी सुङबा मुला तिनी सानगिर बोन कादेथेन लेङमोला सिबान सुङबोन झासे ग्रेन ह्वाल्ला मिनी मिन्री छोङबोन कादे दा रसिद पुइबा गे ख्लाबा मुला बिसी सुङबा मुला रासोपाला गोबोन थेन गोबोन यातायात थेन चिबा चाबा राङसेन लाबारी खाम्बा धुरी मुला बिसी झासे सुङबा मुला स्यार्थेन व्यावसायिक तालिम सेङजाङ सिटी भिटिला थानथान मुबा रोचोहो दाण्डी मेन्दो निचुई घा मिनिला निवेदन स्वीकृति लाबा मुला स्यार्थेन क्लाङब्लोन खाङसे तिलमा निवेदन पिन्बा कादेला स्वीकृति मिन सार्वजनिक लाबा हिला जेठ निचुई घिक्री छिपा दरखास्त रिबा सूचना अनुसार निवेदन पिन्सी प्रक्रिया थिएन योग्यता छोबा आवेदा कादेसे दरेम मूल्याङ्कन समितिसे पिन्बा धुरी अन्तर्वार्ता थिएन प्रस्तुति पिन्दोसे दा मुला सेङझाङला चोहो स्यार्थेन क्लाङ ब्लोन ताबा व्यवस्था मुला बिसामा धानपो कादे थानथान ताबा लिछा दाते अनोज भट्टराई ला दा गे तेनबा सदस्य लोन तोक लाबा मुला दिम्लोन खाङसे राङला गे थुम थेन थुइबा गुनासो उजुरी थेन सुझावला व्यवस्थापन्दा प्रभावकारी थेन पार्ता सिसोबारी हेलो गृह कल सेन्टर सेङबा मुला ब्लोन खाङला गुनासो व्यवस्थापन शाखा ग्याम सेङबा होजा कल सेन्टर री मिनिसे दिम प्रशासन थेन थुइबा गुनासो थेन सुझाव दर्ता लाबारी खाम्सेदा मुला हेलो गृह कल सेन्टर ग्याम गुनासो थेन सुझाव पुइबारी सेम ताबा मिनिसे टोल फ्री नम्बर 11-12 इमेल गुनासो @home.gov.np थेन मोबाइल नम्बर 9851360603 व्हाट्सएप नोन लबारी खाम्से दामुला वाला मच्छिन्द्रनाथला भोटो ओन्बा झात्रा तिनी ललितपुरला जाउला खेल्दी धाङबान मुला मच्छिन्द्रनाथला रद्दा लगन खेल ग्याम जाउला खेल धोना लाबा लिछा ब्लिछा रारी भोटो ओन्बा लाबा मुला तिनी चुप्रीबाला अप्सरी याम्बुला गोर्सोम्नोन झोङ्री सार्वजनिक विदा पिन्बा मुला तिनी जाम्बुलिङ शरणार्थी धिन्छेन हिन्ला चुदिन्छेन तिनी जाम्बुलिङला तिलाई ह्युल कादेरी लोलो लोलो गेखोर कादे सेङसी धाङ भन्मुला द्वन्द सातपा थाबा उत्पीडन थिएन मिलि पो नाङबासे राङला दिम ख्लाबा लानन शरणार्थी डेन लाबान चु दिन्छेन दिङे दाङसे जुन नि चुरी दाङबा लाबा मुला महोतरीला बर्दिवास नगरपालिकासे दिङ छोसी बामा लाबा जामे कोलादा तोङ घाँचुई टाङ्गा पिन्बा ताबा मुला दारेम निचुई दिङ छोसी नगर थुम्ला बामा लाबा जामे कादेसे तोङ घाँचुई घिका टाङ्गा याङबा ताबा हिन्ला नगरपालिकाला चुई ब्रेछा नगर सवारी नोर दिङ 2083-84 लागि नीति थिएन बजेट गेखोर ग्याम होजा व्यवस्था सार्वजनिक लाबा हिन्ला नगरला ग्रेनपो प्रहलाद कुमार छेत्री से सुङबा अनुसार दाखाबा नोर्दिङ हेन्से लागु ताबा गेखोर्से जाजा दिङरिन बामा लाबा दा कासी ठिम अनुसार दिङ छोबा लिछा जेखेन बामा लातोला बिबा सानग्युर पिनबारी बङ तालाबिसी सुङबा मुला उदयपुरला उदयपुरगढी गाउँपालिका निस अधोरीला मदन भण्डारी लोकमार्गरी बस दुर्घटना ताबा मुला महोत्तरीला गौशाला ग्याम चतरा धामक्यार निवान लाबा दीप इङ्ग्लिस एकेडेमी बोर्डिङ गौशाला नगरपालिका नि महोत्तरीला बस दुर्घटना ताबा हिन्ला दुर्घटनारी मेन्दो गिक मिनी सिबा मुला बिसामा मेन्दो सोमचुई गिक मिनी घाइते ताबा मुला बिसी प्रहरी से पाङबा मुला प्रहरी से पाङबा अनुसार बर्दिवासला डुचुई गा दिङला विमलेश दत्त सिबा मुला चुराङ लासिन झापाला कन्काई नगरपालिकारी ट्याक्टर री मोटरसाइकल थोकमा आस्याङ कोन्मे सिबा मुला तिलमा धिनिरी कन्काई गा तुलसी बारी ला सडक खण्डरी सुरुङ्गा ग्याम झापा बजार क्यार खावन लाबा मोटरसाइकल थिएन बु मोइसी सडक ग्यालाम्री थोनबान लाबा ट्र्याक्टर ठोकमा दुर्घटना ताबा हिन्ला दुर्घटना री मोटरसाइकल सेङ्बा झापा गाउँपालिका वडा नम्बर सोमचिबा चुई निचुई दिङला समीर अली थिएन थेला कोन्मे गा दिङला हाजिरा खातुन सिबा हिन्ला दुर्घटनारी समीरला आमा ब्लिची गा दिङला नुरेश सा देवी गम्भीर घाइते ताबा मुला स्याङ्चिबन मुबा सानगिर जिन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज
2: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको एकाइ 9 ऊर्जा पाठ अन्तर्गत ऊर्जा, यसको स्रोत, ऊर्जाका प्रकारहरू, सौर्यशक्ति उत्पत्तिको कारण र आइन्स्टाइनको पिण्ड ऊर्जा सम्बन्धका सम्बन्धमा गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पणी गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
4: सर, सर।
5: भन, के कुरा हो?
6: सर, आज हामीहरूले सरको क्लास लिन पाएनौ।
5: साँच्चै तिमीहरू मेरो फर्स्ट पिरियडमा थिएनौ, अहिले फेरि देख्दैछु।
4: प्रिन्सिपल सरले हामीलाई आज फर्स्ट पिरियडमा बोलाएर अर्को हप्ता हुन गइरहेको भलिबल प्रतियोगितामा कतिवटा टिम बनाउने र यो प्रोग्राम कुन बेला कसरी गर्ने भनेर छलफल गर्नुभएको थियो।
6: सरको अफिसबाट फर्किँदा सरको क्लास सकिनै आँटेको थियो अनि हामीहरू क्लासमा आएनौ।
5: ए, खेलाडीहरूलाई गाह्रो पर्यो, अनि अब के गर्ने त?
4: आज प्रमिला मिसले बिदा लिनु भएको रहेछ, त्यसैले अहिलेको क्लास खाली छ।
6: सरको अहिले क्लास छैन भने आज बिहान पढाएको कुराहरू हामीलाई बताइदिनु हुन्थ्यो कि।
5: अहिले त मेरो क्लास छैन। ल ठिक छ, क्यान्टिनतिर हिँड, त्यहाँ अहिले कोही पनि हुँदैन। ल, यतै बसौँ।
4: हुन्छ सर।
5: आज मैले नयाँ पाठ सुरु गरेँ, थाहा छ?
6: अँ, साथीहरूले भनेको ऊर्जा भन्ने पाठ सुरु गर्नुभयो अरे।
4: सर, यो ऊर्जा भनेको शक्ति होइन, अङ्ग्रेजीमा त एनर्जी नै लेखेको छ।
5: हो,
6: कार्य गर्ने क्षमतालाई शक्ति भनिन्छ, होइन त सर?
5: तिम्रो कुरा ठिकै हो, तर कुन कुन स्रोतहरूबाट हाम्रा विभिन्न कामका लागि शक्ति प्राप्त हुन्छ भन्ने बारे चाहिँ यो पाठमा पढ्ने हो।
4: ए, त्यस्तो हो भने यो पाठमा काइनेटिक शक्ति, पोटेन्सियल शक्ति, प्रकाश शक्ति, विद्युत शक्ति आदि बारे पढ्ने होइन?
5: होइन, पढाइलाई यसरी सुरु गरौँ न त। हामीहरूले दैनिक जीवनमा लगायत अन्य विभिन्न कुन कुन क्षेत्रमा ऊर्जा भनौँ वा इन्धनलाई प्रयोग गर्छौँ भन त पहिले?
6: घरमा खाना पकाउन, यातायातका साधनहरू चलाउन, उद्योग सञ्चालन गर्न, अनि अरू सर?
5: विद्युत उत्पादन गर्न, रकेट उडाउन आदि आदि।
4: सर, रकेट उडाउन कुन इन्धन प्रयोग हुन्छ?
5: हाइड्रोजनको प्रयोग हुन्छ। हाइड्रोजनलाई तरल रूपमा लगिएको हुन्छ र यसलाई बाल्नलाई तरल अक्सिजन पनि लगिएको हुन्छ।
6: मतलब यो पाठमा हामीले प्रयोग गर्ने शक्तिका सबै स्रोतहरूको बारेमा पढ्ने रहेछौँ।
5: हो, ठिक भन्यो। ल, एउटा प्रश्न है, हामीले प्रयोग गर्ने विभिन्न शक्तिका स्रोतहरू के होलान् भन त?
6: घरमा प्रयोग हुने सर?
5: घरमा, उद्योगमा, यातायातका साधनहरूमा आदि।
4: घरमा त ग्यास र विद्युतको प्रयोग हुन्छ
6: सर। गाउँमा त दाउरा पनि प्रयोग हुन्छ, अनि होटलमा स्टोभहरूमा मैले मट्टितेल प्रयोग भएको देखेको छु।
5: अनि गाडीमा नि?
4: मोटरसाइकल र कारमा पेट्रोल, अनि बस र ट्रकमा के प्रयोग हुन्छ? पेट्रोल नै होइन?
6: होइन नि, बस र ट्रकमा डिजेल प्रयोग हुन्छ।
5: तिमीहरूले केही त भन्यो, अरू पनि धेरै छन् नि।
4: जस्तै सर?
5: जस्तै सौर्य शक्ति, जलविद्युत शक्ति, बायोमास शक्ति, ज्वारभाटा शक्ति, कोइला, न्युक्लियर ऊर्जा, बायो ऊर्जा आदि।
6: ओहो, धेरै पो रहेछन् त।
5: यी सबैलाई सम्झिनुपर्छ। तर पहिले यी सबै शक्तिका स्रोतहरूलाई दुई भागमा बाँडिएको छ, त्यो चाहिँ पहिले बुझ्नुपर्छ।
4: दुई भागमा के सर?
5: नवीकरणीय ऊर्जाका स्रोतहरू अर्थात् रिन्युएबल सोर्सेस अफ इनर्जी र अनवीकरणीय ऊर्जाका स्रोतहरू अर्थात् नन रिन्युएबल सोर्सेस अफ इनर्जी।
6: सर, नवीकरणीय भन्नाले कस्तो?
5: एकपटक प्रयोग गरिसकेपछि पनि प्रकृतिमा पुनः उत्पादन हुने र उत्पादन हुने दरभन्दा खपत हुने दर कम भएका शक्तिका स्रोतहरूलाई नवीकरणीय शक्तिका स्रोतहरू भनिन्छ।
4: सर, प्रकृतिमा पुनः उत्पादन हुने भन्नाले के भन्न खोजेको हो?
5: यसलाई अर्को तरिकाले पनि भन्न सकिन्छ। यो भनाइले पुनः उत्पादनको कुरा स्पष्ट गर्छ।
6: अर्को तरिकाले पनि भनिदिनु न सर।
5: एक पटक प्रयोग गरिसकेपछि पनि प्राकृतिक प्रक्रियाबाट छिट्टै पुनः उत्पादन हुने र कहिले पनि ननासिने शक्तिका स्रोतहरूलाई नवीकरणीय शक्तिको स्रोतहरू भनिन्छ।
4: दुईवटा पोइन्ट विचार गरे मैले सर।
5: भन त के?
4: एउटा प्राकृतिक रूपले नै फेरि बन्ने र अर्को कहिले पनि ननासिने।
5: राम्रो भन्यो।
6: अब उदाहरणहरू पनि चाहियो नि, होइन त सर?
5: उदाहरणको त एउटा लिस्ट नै बनाउन सकिन्छ।
4: धेरै छन् कि के हो सर?
5: हो त। एक, सौर्य शक्ति, सोलर इनर्जी। दुई, ज्वारभाटा शक्ति, टाइडल इनर्जी। तिन, बायोमास शक्ति, बायोमास इनर्जी। र बायोमास शक्ति पनि विभिन्न प्रकारका छन्।
6: के प्रकार छन् सर?
5: ठोसमा दाउरा, गुइठा आदि, तरलमा अल्कोहल र ग्यासमा बायोग्यास।
4: गोबर ग्यास भनेको बायोग्यास नै हो नि सर, होइन?
5: हो त।
6: सर, त्यही तिनवटा उदाहरण हो कि अरू पनि छन्?
5: छन् नि। चार, वायु ऊर्जा, विन्ड इनर्जी। पाँच, जियोथर्मल ऊर्जा, जियोथर्मल इनर्जी। छ, जलविद्युत ऊर्जा, हाइड्रो इलेक्ट्रिसिटी। र सात, हाइड्रोजन। ल, यति नै।
4: सर, यी सबै याद गर्नुपर्छ र?
5: पर्छ त। अझ अर्को क्लासमा म यी शक्ति भनेका के हुन् र कसरी प्राप्त हुन्छन् भनेर पनि पढाउँछु है।
6: सर, त्यसो भए फेरि एकपटक याद गरौँ है त। म भन्छु सर। एक, सौर्य शक्ति। दुई, ज्वारबाट शक्ति। तिन, बायोमास शक्ति। र बायोमासमा पनि ठोसमा दाउरा, गुइठा आदि, तरलमा अल्कोहल र ग्यासमा गोबर ग्यास।
4: अरू म भन्छु। चार, वायु ऊर्जा। पाँच, जियोथर्मल ऊर्जा। छ, जलविद्युत ऊर्जा। र सात, हाइड्रोजन।
5: अहिले त याद भयो, तर पछिसम्म सम्झिनुपर्छ नि।
6: हुन्छ सर, बिर्सियो भने किताब पढ्छौ नि।
4: सरले अर्को पनि शक्तिको स्रोत भन्नुभएको थियो,
6: अनवीकरणीय ऊर्जाको स्रोतहरू। अब त्यसै बारे कुरा गरौँ न।
5: ल सुन, एक पटक प्रयोग गरिसकेपछि प्रकृतिमा पुनः उत्पादन हुन गाह्रो हुने र उत्पादन हुने दर भन्दा खपत हुने दर बढी भएका शक्तिका स्रोतहरूलाई अनवीकरणीय शक्तिका स्रोतहरू भनिन्छ।
4: यसलाई पनि अर्को तरिकाले भन्न सकिन्छ सर?
5: अर्को तरिका पनि चाहियो त। ल सुन न त, एक पटक प्रयोग गरिसकेपछि प्रकृतिमा प्राकृतिक प्रक्रियाबाट छिट्टै पुनः उत्पादन नहुने साथै घट्दै र नासिँदै जाने शक्तिका स्रोतहरूलाई अनवीकरणीय शक्तिका स्रोतहरू भनिन्छ।
6: सर, यसका उदाहरणहरू नि?
5: अनवीकरणीय ऊर्जाका स्रोतहरूलाई पनि दुई प्रकारमा बाँड्न सकिन्छ।
4: के के सर?
5: एउटा जीवावशेष ऊर्जा, अर्को न्युक्लियर ऊर्जा।
6: यसका पनि प्रकारहरू छन् होला नि, होइन त सर?
5: जीवावशेष ऊर्जालाई तीन प्रकारमा बाँड्न सकिन्छ। एक कोइला, दुई खनिज तेल, तीन प्राकृतिक ग्यास।
4: सर, यो प्राकृतिक ग्यास भनेको त हाम्रो किचनमा प्रयोग हुने सिलिन्डरको ग्यास होइन?
5: होइन होइन, त्यो त पेट्रोलियम ग्यास हो, लिक्विफाइड पेट्रोलियम ग्यास, छोटकरीमा एलपिजी। प्राकृतिक ग्यास त सिधै पेट्रोलियम खानीबाट निकालिन्छ, जसमा मूलत मिथेन ग्यास हुन्छ। यसबारे हामी पछिको कक्षामा पढ्छौ।
6: सर, अनि अर्को न्युक्लियर ऊर्जा नि?
5: न्युक्लियर ऊर्जाको स्रोत मूलत युरेनियम 235 हो।
4: युरेनियम त बुझियो, तर 235 भनेको चाहिँ के हो?
5: यो कुरा बुझ्नलाई त पारमाणविक संख्या र पारमाणविक भार पनि बुझ्नु पर्दछ, याद छ होइन?
6: 8 क्लासमा पढेको याद छ सर।
5: त्यसो भए ठिक छ, सुन। केही तत्त्वहरू यस्ता छन् जसका केही अन्य रूपहरू पनि छन्। पारमाणविक संख्या बराबर, तर पारमाणविक भार चाहिँ फरक।
4: एउटै तत्त्वको पनि त्यस्तो हुने हो सर?
5: कुनै तत्त्वका परमाणुको पारमाणविक संख्या एउटै हुने, तर पारमाणविक पिण्ड वा पारमाणविक भार फरक हुन्छ भने त्यसलाई त्यो तत्त्वको आइसोटोप भनिन्छ।
6: यसको मतलब इलेक्ट्रोन र प्रोटोनको संख्या उही हुने, तर न्युट्रोनको संख्या बढी हुने हो।
5: हो।
4: युरेनियमको आइसोटोप के हुन्छन्?
5: युरेनियम 235, युरेनियम 238 र अरू पनि छन्।
6: यी दुवैवटाको पारमाणविक संख्या 92 होइन त सर?
5: हो, 92 प्रोटोन अनि बाँकी न्युट्रोन हो। न्युक्लियर शक्ति उत्पादन गर्न युरेनियम 235 प्रयोग हुन्छ।
4: हामी त अनवीकरणीय शक्तिका स्रोतहरूको कुरा गर्दै थियौ नि।
6: हो, उदाहरणहरू एकपटक सम्झौ न।
4: जीवावशेष ऊर्जामा कोइला, खनिज तेल र प्राकृतिक ग्यास,
6: अनि न्युक्लियर ऊर्जामा उदाहरण युरेनियम 235 होइन त सर?
5: हो
4: सर। यसपछि हामीले के पढेको?
5: त्यसपछि मैले सौर्य शक्ति बारे बताएको थिएँ, जसमा सूर्यको पिण्ड, पृथ्वीदेखिको दूरी, यसको सतह र केन्द्रको तापक्रम आदि तिमीहरूले किताबबाट हेर्न सक्छौ।
6: साँच्ची सौर्य शक्ति भनेको चाहिँ के हो सर?
5: सूर्यबाट ताप र प्रकाशको रूपमा प्राप्त हुने शक्तिलाई सौर्य शक्ति भनिन्छ।
4: सूर्यबाट हामी कति शक्ति प्राप्त गर्छौँ सर?
5: प्रति वर्ग मिटर 1.4 किलोवाट।
6: सर, सूर्यमा यति धेरै मात्रामा कसरी शक्ति उत्पन्न भएको हो? त्यहाँ निरन्तर कोइला बलिरहेको छ कि के हो?
5: कोइला बलेको होइन, त्यहाँ निरन्तर न्युक्लियर प्रतिक्रिया भइरहेको छ, जसले गर्दा अत्यन्तै धेरै मात्रामा शक्ति उत्पन्न भइरहेको छ।
4: न्युक्लियर प्रतिक्रिया भनेको के हो सर? यो रासायनिक प्रतिक्रिया जस्तै हो?
5: होइन होइन, रासायनिक प्रतिक्रियामा परमाणुका इलेक्ट्रोनहरूले भाग लिन्छन्, तर न्युक्लियर प्रतिक्रियामा परमाणुका न्युक्लियसले भाग लिन्छन्।
6: कुनै प्रतिक्रियामा न्युक्लियसले भाग लियो भने त एउटा परमाणु अर्कै परमाणुमा, अर्थात् एउटा तत्त्व अर्कै तत्त्वमा परिणत हुँदैन र?
5: हुन्छ त, यो प्रतिक्रिया रासायनिक प्रतिक्रिया भन्दा फरक छ।
4: यो प्रतिक्रिया रासायनिक प्रतिक्रिया भन्दा कसरी फरक छ, बताइदिनुहोस् न।
5: नम्बर एक, न्युक्लियर प्रतिक्रियामा परमाणुको न्युक्लियसले नै भाग लिन्छ, यो फरक भयो नि। नम्बर दुई, यो प्रतिक्रियामा पदार्थको पिण्ड नाश हुन्छ, जो अत्यन्तै धेरै शक्तिमा परिणत हुन्छ।
6: ए, त्यसैले सूर्यमा अत्यन्तै धेरै शक्ति उत्पन्न भइरहेको हो?
5: हो, यो प्रतिक्रिया पनि दुई प्रकारको हुन्छ, एउटा न्युक्लियर फिसन र अर्को न्युक्लियर फ्युजन।
4: यसबारे पनि बुझाउन सर।
5: जुन न्युक्लियर प्रतिक्रियामा परमाणुका गरौँ न्युक्लियस विच्छिन्न भएर त्यो भन्दा साना न्युक्लियसहरू बन्दछन्, त्यसलाई न्युक्लियर फिसन भनिन्छ। भने यसको विपरीत, जुन प्रतिक्रियामा हलुका परमाणुहरू आपसमा मिलेर गरौँ परमाणु बन्दछ, त्यसलाई न्युक्लियर फ्युजन भनिन्छ।
6: सूर्यमा हुने न्युक्लियर प्रतिक्रिया कुन चाहिँ हो सर?
5: न्युक्लियर फ्युजन हो।
4: सूर्यमा यो प्रतिक्रिया हुनुको कारण चाहिँ के हो सर?
5: यसका तीनवटा प्रमुख कारणहरू छन्। नम्बर एक, सूर्यमा अत्यन्तै धेरै मात्रामा हाइड्रोजन हुनु, जो न्युक्लियर फ्युजनको इन्धन हो।
6: अत्यन्तै धेरै भन्नाले कति सर?
5: सूर्यको पिण्डको 90% भन्दा बढी मात्रा हाइड्रोजन नै छ। दोस्रो कारण, सूर्यको केन्द्रको अत्यन्तै बढी तापक्रम हो, जुन तापक्रमले गर्दा हाइड्रोजन परमाणुहरूबाट इलेक्ट्रोन हट्छ र प्रोटोन मात्र भएको न्युक्लियस अर्थात् प्रोटियम बन्दछ।
4: सर, तेस्रो कारण नि?
5: तेस्रो कारण यसको केन्द्रमा हुने अत्यन्तै धेरै चाप हो, जसले गर्दा प्रोटियम न्युक्लियसहरू आपसमा फ्युजन हुन्छन् अर्थात् न्युक्लियर फ्युजन प्रतिक्रिया हुन्छ।
6: सर, मैले यहाँ दुईवटा कुरा बुझिन। सरले सूर्यको केन्द्रमा प्रतिक्रिया हुन्छ भन्नुभयो, किन सर?
5: सूर्यको केन्द्रमा नै अत्यन्तै बढी तापक्रम लगभग 1,50,00,000 डिग्री सेल्सियस हुने र बढी गुरुत्वाकर्षणले गर्दा केन्द्रमा अत्यन्तै बढी चाप हुने भएकोले न्युक्लियर फ्युजन सूर्यको केन्द्रमा हुन्छ।
6: अर्को नबुझेको कुरा, प्रोटियम भनेको के हो सर?
5: हाइड्रोजनका 3 आइसोटोप छन्, प्रोटियम, ड्युटेरियम र ट्रिटियम, जसको पारमाणविक पिण्ड क्रमशः 1, 2 र 3 छ।
4: पारमाणविक संख्या त सबैको 1 नै हो नि?
5: हो, अत्यन्तै बढी ताप र चापले गर्दा 2 प्रोटियम न्युक्लियस आपसमा मिलेर ड्युटेरियम न्युक्लियस बन्दछ। फेरि यो ड्युटेरियम न्युक्लियससँग प्रोटियम फ्युज भएर हलुका हेलियम बन्दछ।
6: सर, हलुका हेलियम भनेको के हो?
5: पारमाणविक संख्या 2 नै, तर पारमाणविक पिण्ड 4 को सट्टा 3 भएको चाहिँ हलुका हेलियम हो। अन्तमा 2 हेलियम आइसोटोप मिलेर हेलियम बन्दछ र न्युक्लियर प्रतिक्रिया पूरा हुन्छ।
4: यो न्युक्लियर फ्युजनको परिणाम हाइड्रोजनका परमाणुहरू आपसमा मिलेर हेलियम बन्दछन्, हो सर?
5: हो, र प्रतिक्रियाको प्रत्येक स्टेपमा अत्यन्तै धेरै ताप र प्रकाश शक्ति उत्पन्न हुन्छ। यी प्रतिक्रियाका स्टेपहरू सम्झिनको लागि किताबमा हेर्नु है।
6: सर, अत्यन्तै बढी भन्नाले कति शक्ति उत्पन्न हुन्छ?
5: यसलाई हिसाब गरेर निकाल्न आइन्स्टाइनले पिण्ड ऊर्जा सम्बन्ध दिनुभएको छ, जसलाई E=mc² भनिन्छ।
4: E, M र C को अर्थ चाहिँ के हो सर?
5: E भनेको उत्पन्न भएको ऊर्जा, M भनेको नष्ट भएको पिण्ड र C भनेको प्रकाशको गति हो।
6: प्रकाशको गति हामीलाई थाहा छ, नष्ट भएको पिण्ड थाहा भयो भने कति ऊर्जा उत्पन्न भयो भनेर हिसाब गर्न त सजिलो भइहाल्छ नि।
5: 1 हाइड्रोजन बल्दा जति शक्ति उत्पन्न हुन्छ त्यो भन्दा 1 हाइड्रोजन फ्युजन हुँदा लाखौँ गुणा धेरै शक्ति उत्पन्न हुन्छ। ल, ठ्याक्कै पढाइ पनि सिद्धियो, घन्टी पनि बज्यो।
4: सरले क्लासमा पढाएको यति नै हो सर?
5: हो त।
6: ए, त्यसो भए अब घन्टी पनि लाग्यो, हामी क्लासतिर जाउँ न।
5: हुन्छ, जाउँ।
4: थ्याङ्क यू सर, बाई बाई सर,
5: बाई।
2: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य मान्यता अन्तर्गत पाठ 5 रहेको नेपाली वास्तुकलाका सम्बन्धमा शिक्षक र विद्यार्थी बीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
4: ल, सबैजना विद्यार्थी भाइ बहिनीहरूले ध्यान दिएर सुन्नुहोस् है। हामी आज शैक्षिक भ्रमणका लागि भक्तपुर दरबार क्षेत्र आइपुगेका छौँ। गाडीबाट राम्रोसँग ओर्लिनुहोस् अनि सबैजना लामबद्ध भएर अगाडि हिँड्नुहोस् है।
5: हुन्छ सर। सर, यहाँ के देख्न पाइन्छ नि?
4: यहाँ धेरै कुरा देख्न पाइन्छ प्रमिला। अहिले उता एक ठाउँमा बसेर कुरा गरौँला नि, हुन्न?
5: हुन्छ सर।
6: प्रमिला, यहाँ त जुजु धौ पनि पाइन्छ नि है?
5: जुजु धौ त यहाँको स्पेसल नै हो नि, क्या मिठो हुन्छ, अहिले खानु पर्छ ल।
4: ल विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले यहाँ के देख्नुहुन्छ आफ्नो कापीमा टिपोट पनि गर्नुहोस् है।
6: सर, यहाँ त कति सफा रहेछ है।
4: हो नि, यहाँ त विभिन्न ऐतिहासिक कुराहरूको अवलोकन गर्न धेरै पर्यटक पनि आउने गर्छन्।
5: सर, यहाँका पुराना दरबार र मठ मन्दिरहरू पनि कति राम्रा र आकर्षक रहेछन् है।
4: यो ठाउँ त नेपाली वास्तुकला अवलोकनका लागि उत्कृष्टै हो नि।
6: वास्तुकला भनेको दरबार मन्दिरहरू हुन् सर।
4: वास्तुकला भनेको त्यति मात्रै कहाँ हो र दिवस? वास्तुकला भनेको घर, दरबार, मठ मन्दिर, पाटी पौवा, देवालय, स्तूप, चैत्य तथा स्मारकसँग सम्बन्धित कला हो।
5: वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ, होइन र सर?
4: हो प्रमिला, तपाईँले ठिक भन्नुभयो।
6: नेपाली वास्तुकला निकै उत्कृष्ट छ है सर।
4: हो दिवस, नेपाली परम्परागत वास्तुकला सांस्कृतिक र वैज्ञानिक दृष्टिकोणबाट पनि उत्कृष्ट मानिएको छ।
5: नेपाली वास्तुकलाका विशेषताहरू के हुन् नि सर?
4: नेपाली वास्तुकला मनमोहक हुनु, त्यसमा अद्भुत शिल्प कौशल हुनु र कलाकारको कडा मेहनत आवश्यक हुनु नै यसका विशेषता हुन्।
6: नेपाली चित्रकला जस्तै नेपालको प्राचीन वास्तुकला पनि कुनै धर्म संस्कृतिबाट प्रभावित छ कि नै सर?
4: छ नि, नेपालको प्राचीन वास्तुकला हिन्दू र बौद्ध धर्मबाट प्रभावित भएको देखिन्छ।
5: सर, यहाँ भएका दरबार मन्दिरहरू निकै पुराना होला नै?
6: धेरै वर्षसम्म पनि केही हुँदैन नै सर।
4: हो, यिनीहरू निकै बलिया हुन्छन्। माटो, इँट, काठ जस्ता सामग्रीबाट बनेका वास्तुकलाका नमुना लामो समयसम्म सुरक्षित रहन सक्दैनन्, तर ढुङ्गाबाट बनेका वास्तुकला चाहिँ हजारौँ वर्षसम्म पनि सुरक्षित रहन सक्छन्।
5: नेपाली वास्तुकला फरक फरक शैलीका हुन्छन् है सर, के हुन् नि ती शैलीहरू?
4: शैली एवं कलाको दृष्टिकोणबाट नेपाली वास्तुकलालाई 3 भागमा विभाजन गरिएको छ। प्यागोडा शैली, स्तूप वा चैत्य शैली र शिखर शैली। मिश्रित शैली र युरोपेली वास्तुशैलीमा बनेका नमुनाहरू पनि छन् नेपालमा।
6: प्रमिला, तिमीलाई थाहा छ प्यागोडा शैली भनेको कस्तो शैली हो?
5: थाहा छ यो त मलाई। एक वा एक भन्दा बढी तलामा छाना रहेका र यस्ता छाना क्रमशः तल ठुलो र माथि सानो हुँदै गएको र टुप्पामा गजुर रहेको वास्तुकलाको शैलीलाई प्यागोडा शैली भनिन्छ है सर।
4: हो प्रमिला, यसको बीचमा भित्रपट्टिको भाग खोक्रो हुने गरी बनाइएको हुन्छ।
6: सर, यस्ता प्यागोडा शैलीका मन्दिरहरूमा देवी देवताका मूर्ति पनि हुन्छन्?
4: प्यागोडा शैलीका मन्दिरहरू देवी देवताका मूर्ति राख्ने र पूजापाठ गर्ने उद्देश्यले नै बनाइएका हुन्छन् दिवस।
5: सर, प्यागोडा शैलीमा बनेका वास्तुकलाका उदाहरणहरू पनि बताइदिनु न।
4: प्राचीन कालमा बनेका मानगृह, चाङ्गु नारायण, कैलाशकुट भवन, नरेन्द्र देवको भद्राधिवास भवन नेपाली प्यागोडा शैलीमा निर्मित वास्तुकलाका उत्कृष्ट नमुना हुन् प्रमिला।
6: सर, यस्ता शैलीका वास्तुकलाहरू पछि पनि बने कि प्राचीन कालमा मात्रै बने?
4: होइन नि दिवस, मल्लकालमा प्यागोडा शैलीका धेरै मन्दिर, दरबार र भवन निर्माण गरिएका थिए। काठमाडौँको काष्ठ मण्डप, भक्तपुरको नेतापोल आदि यसका उदाहरण हुन्।
5: पृथ्वी नारायण शाहको शासनकालमा पनि प्यागुडा शैलीका दरबारहरू बनेका थिए है सर?
4: हो प्रमिला, नौतले दरबार र नुवाकोटको सातले दरबार यसका उदाहरण हुन्।
6: प्यागुडा शैलीमा बनेका वास्तुकलाका अरू पनि उदाहरण छन् कि?
5: पशुपतिनाथको मन्दिर, तलेजु भवानीको मन्दिर, पाटनको कुम्भेश्वरको मन्दिर, जगन्नाथ मन्दिर आदि प्यागुडा शैलीका मन्दिरहरू हुन्।
4: पोखराको तालबराई, मुस्ताङको मुक्तिनाथ, नेपालगञ्जको बागेश्वरी मन्दिर पनि प्यागुडा शैलीका नमुना हुन्।
6: अनि प्यागुडा शैलीका मुख्य विशेषता के हुन् नि?
4: मन्दिर प्राङ्गणमा कलात्मक वस्तु सजाउनु र तह तह परेको छाना हुनु प्यागुडा शैलीका विशेषता हुन्। यस शैलीबाट बनेका भवनमा विशेष प्रकारको गर्भगृह, टुँडाल र तोरणको व्यवस्था हुनु पनि यसका विशेषता हुन्।
5: यसै गरी मन्दिरको बिचको भाग खोक्रो हुनु र इट र काठको संयोजनमा निर्माण हुनु पनि प्यागुडा शैलीको विशेषता हुन्, होइन र सर?
4: हो प्रमिला, तपाईँले सही भन्नुभयो।
6: सर, स्तूप वा चैत्य शैली भनेको कस्तो शैली हो नि?
5: स्वयम्भुना जस्तो के दिवस, बुझ्यौ?
4: त्यो त एउटा उदाहरण मात्रै भयो प्रमिला, म भन्छु, ल सुन्नुहोस् दुवैजनाले।
5: सर,
4: बौद्ध परम्परा अनुसार तल फुकेको र माथि साँगुरो हुँदै गएको शैलीलाई स्तूप वा चैत्य शैली भनिन्छ। यो शैली नेपालमा प्राचीन कालदेखि नै प्रचलित छ।
5: स्तूप हेर्दा कचौरा घोप्टाए जस्तो आकृतिको देखिन्छ है सर?
4: हो, त्यस्तै देखिन्छ।
6: स्तूपलाई किन चैत्य भनेको नि सर?
4: चित्तलाई सधैँ धर्ममा जागरूक राख्ने चैतन्यको प्रतीक मानिने भएकाले यसलाई चैत्य भनिएको दिवस।
5: स्तूप शैली पहिलेदेखि नै थियो सर नेपालमा?
4: स्तूप शैली नेपालमा सम्राट अशोकले भित्र्याएको मानिन्छ। उनैले बनाउन लगाएको पाटनको अशोक स्तूप नेपालको सबैभन्दा पुरानो स्तूप हो।
6: स्तूप शैलीका अरू पनि उदाहरणहरू बताइदिनु न सर।
4: भइहाल्छ नि दिवस, ल सुन्नुहोस्। स्वयम्भूनाथ, बौद्धनाथ, लुम्बिनीको मायादेवी मन्दिर, चाभेलको चारुमती चैत्य आदि स्तूप वा चैत्य शैलीका उदाहरण हुन्।
5: चारुमती त सम्राट अशोककी छोरी थिइन्, होइन र सर?
4: हो प्रमिला, चारुमती सम्राट अशोककी छोरी थिइन्। उनले नै बनाउन लगाएको चाभिलमा रहेको चैत्यको नाम नै चारुमती चैत्य हो।
6: खासमा यो स्तूप भनेको के हो नि सर?
4: बौद्ध धर्मका अनुयायीहरूले आफ्नो सम्प्रदायसँग सम्बन्धित कुनै महत्त्वपूर्ण वस्तुलाई जमिन मुनि गाडेर त्यसमाथि स्मारक बनाउँछन्। त्यसरी बनाएको अर्धगोलाकार तथा गर्भ भएको स्मारकलाई स्तूप भनिन्छ। बुझ्नुभयो?
6: बल्ल बुझे सर।
5: अब त मलाई पनि छर्लङ्ग भयो।
4: हामी त यहीँ पो बोल्यौँ त, अरू साथीहरू खै त दिवस?
6: ऊ त्यतै छन् सर, हामी पनि जाउँला एकछिनमा।
5: सर, अनि शिखर शैलीका बारेमा पनि छलफल गरौँ न है।
4: हुन्छ, भइहाल्छ नि।
6: सर, कस्तो शैलीलाई शिखर शैली भनिन्छ?
5: शिखर जस्तै देखिन्छ हो सर।
4: सुलुत्त परेर माथि चुलिँदै गएको, झलक्क हेर्दा शिखर जस्तै देखिने, तलबाट क्रमशः माथि साँगुरो हुँदै टुप्पामा चुच्चो भएको वास्तुकलाको शैलीलाई शिखर शैली भनिन्छ।
6: भनेपछि यो त शिखर जस्तै अग्लो हुन्छ होला है सर?
4: शिखर शैली पिरामिड आकारको र अग्लो हुन्छ। शिखर शैलीमा प्रत्येक भागमा गजुर राखिएको हुन्छ, यसको छानो भने हुँदैन।
5: यो शैली पनि निकै पुरानो शैली हो सर।
4: यो शैली 14 शताब्दीमा विकास भएको मानिन्छ। नेपालमा भने मल्लकालीन समयमा 17-18 शताब्दीमा यो शैलीमा मन्दिरहरू बनेको पाइन्छ।
6: यो शैलीमा बनेका वास्तुकलाका उदाहरणहरू पनि बताइदिनु न सर।
4: उदाहरणहरू, ल सुन्नुहोस् है त, पाटनको कृष्ण मन्दिर, पाटनमा रहेको महाबौद्ध मन्दिर, भक्तपुरको वत्सला देवीको मन्दिर शिखर शैलीका उदाहरण हुन्।
5: काठमाडौँको इन्द्रचोकमा रहेको शिव मन्दिर, स्वयम्भूको प्रतापपुर र अनन्तपुर मन्दिर पनि त शिखर शैलीमा बनेका हुन् नि है सर?
4: ठिक हो प्रमिला। यसै गरी पशुपतिनाथ प्राङ्गणको ब्रह्मा मन्दिर, पाटन शङ्खमूलको जगत नारायण मन्दिर शिखर शैलीका नमुना हुन्।
5: अनि काठमाडौँको रानी पोखरीमा रहेको बाल गोपालेश्वर मन्दिर चाहिँ आधुनिक शिखर शैलीको नमुना हो।
6: प्रमिलालाई पनि यसबारे धेरै जानकारी रहेछ है।
5: म पढ्छु नि मेहनत गरेर।
6: ल भन त त्यसो भए, शिखर शैलीका मुख्य विशेषता के हुन्?
5: शिखर जस्तै देखिनु नै यसको विशेषता हो नि है सर?
4: त्यति मात्रै होइन, मन्दिर अगाडि एउटा मात्र मण्डप निर्माण हुनु, गर्भगृहमा मन्दिरका मूल देवताको प्रतिमा स्थापना हुनु, शिखर स्वरूपका छाना हुनु यस शैलीका मुख्य विशेषता हुन्।
6: नेपाली वास्तुकलामा मिश्रित शैली र युरोपेली शैली पनि प्रयोग भएको छ भन्नुभएको थियो नि सरले, ती शैलीका नमुना कहाँ छन् नि?
4: दिवस, तपाईँले सही प्रश्न सोध्नु भयो।
5: मैले पनि त्यही प्रश्न सोध्न लागेकी थिएँ सर, ती शैलीका नमुना कहाँ छन् नि?
4: मिश्रित शैलीको सही नमुना जनकपुरको जानकी मन्दिर हो। यस मन्दिर शिखर शैली र गुम्बद शैलीको मिश्रित रूप हो, त्यसैले यस्तो शैलीलाई मिश्रित शैली भनिएको हो।
6: अनि सर, युरोपेली शैलीका बारेमा पनि भनिदिनु न।
4: ए हुन्छ, म भनिहाल्छु नि। राणाकालीन समयमा जङ्गबहादुर राणा युरोप भ्रमण गरेर आएपछि युरोपेली वास्तुशैली नेपालमा भित्रिएको थियो।
5: अनि सर, युरोपेली वास्तुशैलीका उदाहरणहरू पनि बताइदिनु न।
4: सिंहदरबार, श्रीमहल, बबर महल, रानी महल, थापाथली दरबार, केशर महल आदि युरोपेली वास्तुशैलीमा बनेका नमुना हुन्।
6: नेपालमा विभिन्न वास्तुशैलीका घरहरू पनि छन् नि, जस्तै द्विपाखे घर, बाटुले घर, माटाको छाना भएको घर, ढुङ्गाको छाना भएको घर, काठबाट मात्रै बनेको घर, है सर?
4: हो दिवस, यस्ता परम्परागत वास्तुकला हाम्रा धरोहर हुन्। यस्ता सम्पदा संरक्षण गर्न जरुरी हुन्छ।
5: हो सर, यस्ता सम्पदाको संरक्षण गर्नका लागि स्थानीय तह, समुदाय र विद्यार्थीले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ।
6: प्रमिला, तिमीले ठिक भन्यौ। यी सम्पदाको पुनः निर्माण र संरक्षणमा हामीले पनि सक्ने सहयोग गर्नुपर्छ।
5: पुनः निर्माण र मर्मत सम्भार गर्दा पहिलेकै आकार, प्रकार र शैली झल्किने गरी गर्नुपर्छ।
6: अनि ऐतिहासिक सम्पदाको वरिपरि रहेका खाली जमिनमा वृक्षारोपण पनि गर्नुपर्छ।
4: ल, तपाईँहरूले राम्रो कुरा गर्नुभयो।
5: सर, यी सम्पदाहरू संरक्षण गर्नु किन आवश्यक छ?
4: हाम्रा यी परम्परागत कला पुर्खाका धरोहर हुन्। यस्ता सम्पदा हाम्रा पहिचान हुन्, हाम्रा पुर्खाका श्रम र मेहनतका अमूल्य निधि हुन्।
6: यसको प्रचार प्रसारले पर्यटन आवागमनमा पनि मद्दत पुग्छ नि, है सर?
4: ठिक भन्नुभयो। यसबाट हाम्रो संस्कृति र सभ्यताको संरक्षण पनि हुन्छ।
5: अनि यस्ता धरोहर भावी पुस्ताका लागि सुरक्षित राख्नु हाम्रो दायित्व पनि त हो नि, होइन र सर?
4: हो, त्यसैले त यिनको संरक्षण र सम्वर्धन गर्नु आजको आवश्यकता हो भनेको नि।
5: आज त हामीले नेपाली वास्तुकलाका विषयमा मजाले छलफल गरियो।
6: जाउँ अब त साथीहरूसँगै घुमौँ, कति कुरा त हेर्नै बाँकी छ यहाँ।
4: यहाँ मात्रै होइन, तपाईँको आफ्नो समुदायमा भएका घर, मठ मन्दिर, दरबार, स्तूप, चैत्य, गुम्बा, विहार, मस्जिद, पाटीपौवा आदि मध्ये के छन्, ती मध्ये कुनै दुईवटाको प्रत्यक्ष अवलोकन पनि गर्नुहोस् है।
5: हुन्छ सर।
4: अनि त्यसको निर्माण कुन शैलीमा भएको रहेछ र त्यसमा कुन कुन सामग्री प्रयोग भएका रहेछन् त्यो पनि खोजी गर्नुहोस् है।
5: हुन्छ सर।
4: ल हुन्छ, जाउँ, बाँकी भोलि कक्षामा नै छलफल गरौँला है।
2: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौँ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड,
6: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान, कर्णदासको स्वरमा, उन्नति बोहराको रचना, सम्भुजित बास्कोटाको संगीतमा।
1: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देख्यो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला पनि साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। नसर्ने रोगको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न समुदायमा सचेतना अभिवृद्धि गर्न थालिएको छ। पछिल्लो समय उच्च रक्तचाप, मधुमेह, मुटु रोग, क्यान्सर र श्वास प्रश्वास सम्बन्धी दीर्घ रोगका बिरामीको संख्या बढ्दै गएपछि रोकथामका उपायबारे जनचेतना फैलाउने उद्देश्यले बाँकेको राप्ती सोनारी गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले स्थानीय सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न समयमा निशुल्क स्क्रिनिङ, जनचेतना तथा विभिन्न सचेतनाका कार्यक्रम गर्दै आइरहेको जानकारी दिनुभयो। भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेले नसर्ने रोग रोकथामका लागि जीवनशैली बदल्ने कुरा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै खानपिन र शारीरिक अभ्यास गर्न सुझाव दिनुभयो। पछिल्लो तथ्याङ्क अनुसार समुदायमा सर्ने रोगभन्दा नसर्ने रोगबाट मानिसको मृत्यु हुने संख्यामा वृद्धि हुँदै गइरहेको भन्दै सुगर, प्रेसर, क्यान्सर, मुटु, मानसिक समस्या लगायतका नसर्ने रोगका कारण भयावह स्थिति आउन नदिन, न्यूनीकरण गर्न तथा रोकथामका लागि समयमै चेक जाँच गर्नुपर्ने, उपचारको दायरामा ल्याउने र निरोगी व्यक्तिलाई रोग लाग्नबाट जोगाउन विभिन्न सचेतनाका कार्यक्रम महत्त्वपूर्ण हुने डाक्टर पाण्डेले बताउनुभयो। झापाको अर्जुनधारा नगरपालिका 9 रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा 10 प्रजातिका कछुवा संरक्षण गरिएको छ। मुलुकमा पाइने कछुवाका प्रजाति मध्ये झण्डै 80% लोप हुने अवस्थामा पुगेकाले केन्द्रले कर्मचारी परिचालन गरेर कछुवा संरक्षण गरिरहेको बताएको छ। सुखानी शहीद स्मृति प्रतिष्ठान र आर्को नेपालको सहकार्यमा सन् 2012 झापामा स्थापित यस केन्द्रमा हाल देशमा पाइने कुल प्रजातिको 50% भन्दा बढी अर्थात 10 प्रजातिका करिब 50 कछुवा संरक्षित छन्। केन्द्रले सन् 2020 अति सङ्कटापन्न अवस्थाको भुइँ कछुवा ठोटरीको सफल प्रजनन र उद्धार गरिएका कछुवाको प्राकृतिक वासस्थानमा पुनस्थापना पनि गरेको छ। कछुवा उद्धार तथा संरक्षण केन्द्रका प्रतिनिधि तपिल प्रकाश राईले जैविक विविधता र पारिस्थितिक प्रणाली सन्तुलनमा कछुवाको भूमिका महत्त्वपूर्ण हुने भएकाले यसको संरक्षण गरिएको बताउनुभयो। जमिनमा बस्ने कछुवाले वनस्पतिका बिउहरू फैलाउन र सिमसारका कछुवाले अस्वस्थ जीवहरू खाएर पानी शुद्धिकरण गर्न मद्दत पुर्याउने उहाँको भनाइ छ। वर्षौंदेखि खाने पानीको समस्या झेलिरहेका बागलुङको ढोरपाटनका 3 गाउँका 361 घरमा खाने पानी पुर्याइएको छ। बागलुङको ढोरपाटन नगरपालिका 4 खुङ्गा, सेराभाङ र किरी बस्तीमा कादुरीको सहयोगमा 361 घरमा एक घर एक धारा निर्माण गरेर शुद्ध खाने पानीको पहुँच पुर्याइएको हो। खाने पानी आयोजनामा कादुरीबाट 3,33,94,000 सहित 11% जनश्रमदानबाट 42,00,000 बराबरको योगदान जुट्याइएको छ। 3,75,94,000 रुपियाँको लागतमा करिब 6 महिनामा आयोजना सम्पन्न भएको हो। वर्षौंदेखि रहेको खानेपानीको समस्या 6 महिनामा समाधान भएपछि स्थानीय खुसी भएका छन्। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर प्रवर्धक रहेको 40 MW क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक संरचनाको परीक्षण थालिएको छ। रघुगङ्गा गाउँपालिका 4 दगनाम र वडा नम्बर 5 झीको फेदीमा बाँध 6 किलोमिटर 270 मिटर लामो मुख्य सुरुङ र 2 पानी थिग्र्याउने पोखरीको परीक्षण थालिएको हो। रघुगङ्गा हाइड्रो पावरका प्रबन्ध सञ्चालक गणेश केसीले बाँधमा निर्माण भएको डिसेन्डरमा शुक्रबार पानी हालिएको र आइतबारदेखि सुरुङमा पानी भरिने जानकारी दिनुभयो। 20 MW एक युनिट जडान भइसकेको छ भने अर्को युनिटको पार्ट पूर्जा जडान अन्तिम चरणमा पुगेको छ। आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत गृह परिसरमा निर्माण भएको स्विच यार्ड गत जेठ 25 सञ्चालनमा आएको प्रबन्ध सञ्चालक केसीले बताउनुभयो।
उदयपुरगढी गाउँपालिका साथ जोगी टोल स्थित मदन भण्डारी राजमार्गमा आज बिहान विद्यालयको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 30 जना घाइते भएका छन्। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेसन बोर्डिङ स्कुलको कर्मचारी सवार बस सडकबाट करिब 12 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय संगमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाएको थियो। उपचारकै क्रममा बर्दिवास नगरपालिका निवासी 55 वर्षीय विमलेश दत्तलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरी गौशाला नगरपालिका 2 का 38 वर्षीय रसिला कुमारी चौधरी र उनका 12 वर्षीय छोरा सन्देश कुमार चौधरीलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको उदयपुर जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। र मुस्ताङको थासाङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ। विक्रमसम्म 2077 एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्त्वको सडक योजना अन्तर्गत सडक निर्माण गरिएको हो। सङ्घीय सरकार अन्तर्गत सडक डिभिजन कार्यालय बागलुङका अनुसार चक्रपथ निर्माणपछि काली गण्डकी नदी पारी रहेका 4 ओडाका स्थानीयलाई सहज भएको छ। चक्रपथ निर्माणका लागि 38,88,00,000 रुपियाँमा महालक्ष्मी हिमाली जेबी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो। सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीका अनुसार थासाङ गाउँपालिकाको 4 जोड्ने चक्रपथका लागि बजेट अभाव हुँदा तोकिएको समयमा सम्पन्न हुन सकेको थिएन। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन 46 कृषि कार्यक्रम, 7 बजे समाचार, 7:25 समय रहनेछ विश्व शरणार्थी दिवस विशेष कार्यक्रम, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समयमा नेपाल एन्ड बियोन्ड कार्यक्रम सुन्न सक्नुहुनेछ भने 8:25 देखि 9 बजेसम्म सुन्न सक्नुहुनेछ स्वैच्छिक रेडियो कार्यक्रम, 9 बजे समाचार, 9:20 समय रहनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारणको 9:45 सदाबहार गीत, 10 बजे हिन्दीमा समाचार, समाचारपछि सुन्न सक्नुहुनेछ 10:10 घर देश परदेश कार्यक्रम, 10:40 पुराना आधुनिक गीत, 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।
5: कृषक माज बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
6: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
5: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
6: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
5: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
6: फोन नम्बर 542-13-59।
7: मान्छे मान्छे बीच भेदभाव गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। भेदभाव गर्नेलाई कानुनी कारवाही हुन्छ। भेदभाव होइन, सबैसँग सद्भाव राखौ।
8: जनचेतनाका लागि रेडियो नेपालद्वारा जारी।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 6:40-7 बजेसम्म सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन।
10: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ सुन्न सक्नुहुन्छ।
11: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली, फलफुल बाली, तरकारी बाली, पशुपालन, मत्स्य पालन र घाँसे बाली सम्बन्धी सल्लाह समेट्दैछौँ।
10: मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश।
11: यो साता उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहनेछ। हिमाली भूभाग, कोशी, बागमती र गण्डकी प्रदेशमा साताभर केही स्थानहरूमा मध्यम वर्षा हिमपातको सम्भावना छ। त्यसै गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साताभर मध्यम वर्षा हिमपातको सम्भावना छ। पहाडी भूभाग, कोशी, बागमती र गण्डकी प्रदेशमा साताभर केही स्थानहरूमा, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साताभर मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरु र मध्यमा कोशी प्रदेशमा तथा साताको सुरुमा बागमती र गण्डकी प्रदेशको 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना छ। तराई भूभाग, कोशी प्रदेशमा साताभर केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र अन्त्यमा थोरै स्थानहरूमा तथा मध्यमा 1-2 स्थानमा, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा 1-2 स्थानमा मेघगर्जन चट्याङ, असिना, हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरुमा कोशी प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। देशका हिमाली भूभागमा अधिकतम र न्यूनतम तापक्रम उल्लेख्य परिवर्तन नहुने तथा बाँकी भूभागमा हल्का बढ्ने सम्भावना छ। साताको सुरुमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशमा तातो दिन हुने सम्भावना छ। साताको मध्यबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा मध्यम तातो लहर हुने सम्भावना छ। सरदरसँग तुलना गर्दा देशभर अधिकतम र न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना छ।
10: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
11: साताको सुरुमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशमा तातो दिन हुने सम्भावना छ। साथै साताको मध्यबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा मध्यम तातो लहर हुने सम्भावना भएकाले सकेसम्म बिहान 11 बजेदेखि 4 बजेसम्म खेतबारीमा काम नगर्नुहोस्। काम गर्नै परे पर्याप्त पानी खानुका साथै सुरक्षात्मक कपडा लगाउनुहोस्। साताको सुरु र मध्यमा कोशी प्रदेशमा तथा साताको सुरुमा बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले मकै बाली, तरकारी तथा फलफुल बगैँचामा पानी निकासको उचित प्रबन्ध गर्नुहोस्। मौसमको अवस्था हेरेर मात्र पाकेको चैते धान भित्र्याउनुहोस्। तापक्रमको वृद्धि सँगसँगै हुने वर्षाले मकैमा लाग्ने फौजी किराको सङ्ख्यालाई वृद्धि गर्न राम्रो समय दिने भएकाले नोक्सानी कम गर्न इमामेक्टिन बेन्जोइट 5% एसजी 0.4 ग्राम वा स्पिनोस्याड 45% एससी 0.3 ml वा स्पाइनेटोराम 11.7% एससी 0.5 ml प्रतिलिटर पानीको दरले बोट भिज्ने गरी 7 दिनको फरकमा 2-3 पटक छर्किनुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलो पालो गरी प्रयोग गर्नुहोस् तथा घोघा लागिसकेपछि विषादी नहाल्नुहोस्।
10: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफुल बाली सम्बन्धी सल्लाह।
11: आँपको बगैँचामा रोग तथा किरा लागेर झरेका आँपका दानाहरूबाट विभिन्न रोग तथा किराहरू सर्ने सम्भावना हुने भएकाले झरेका दानाहरूलाई टिपेर नष्ट गर्नुहोस्। बिहान सबेरै आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य बिहान र बेलुकी पख मात्र टिप्नुहोस्। आँपको फल टिप्दा चोटपटक लागेर हुने नोक्सानी कम गर्न पोल हार्वेस्टरको प्रयोग गर्नुहोस् र फल टिपे लगत्तै सफा पानीले भेट्नुबाट आएको चोप सफा गर्नुहोस्। पाकेको आँपको फलको गुदीमा स्पन्ज जस्तो हावा वा हावा नभएको धब्बा बढी बेस्वादको अमिलो हुने प्रक्रियालाई स्पन्ज टिस्यू, सफ्ट नोज, सफ्ट सेन्टर भनिन्छ। यस्तो जैविक प्रक्रियागत विकृति अल्फन्सोमा सबैभन्दा बढी देखिए तापनि अन्य जातमा पनि यस्तो समस्या देखिन सक्छ। यसको व्यवस्थापनको लागि 2% क्याल्सियम क्लोराइडमा 5 मिनट डुबाई भण्डारण वा ढुवानी गर्नुहोस्। साथै 250-500 ppm को इथेफोनको झोलमा 1-2 मिनट डुबाइदिनाले पनि यस्तो विकृति कम हुन्छ। अल्फन्सो जात हो भने फल 75% पाकेको परिपक्व भएको अवस्थामा टिप्नुहोस्। आँपमा भण्डारणको समयमा देखिने एथ्राक्नोज कम गर्न फल टिपिसकेपछि 54.2 डिग्री सेल्सियस तापक्रमको पानीमा 15 मिनटसम्म डुबाएर प्याक गर्नुहोस्। स्याउको बोटमा टेन्ट क्याटर पिलर प्रभावित हाँगालाई काटेर जलाउनुहोस् वा साबुन पानीको झोलमा डुबाउनुहोस्। किरा लागेको सुरुवाती अवस्थामा बिटी 2 ग्राम प्रतिलिटर पानीमा मिसाई स्प्रे गर्नुहोस्। साथै यस किराको प्रकोप बढी भएको खण्डमा क्लोरान ट्रानी लिप्रोल वा स्पिनोस्याड 1 ml प्रति 3 लिटर पानीमा मिसाएर छर्किनुहोस्।
10: कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली।
11: उच्च पहाडमा लगाएको आलु बालीमा मौसमको अवस्था हेरी गोडमेल गरेर उकेरा दिनुहोस्। बिउको लागि लगाइएको आलु बालीमा रगिङ, बिजातका भाइरस लागेका कमजोर र खिरिला बोटहरू उखेल्ने गर्नुहोस्। नर्सरी ब्याडमा बेर्ना उमार्ने समयमा फेद काट्ने किरा र बेर्ना कुहिने रोगको व्यवस्थापन गर्न इमामेक्टिन बेन्जोइट 5% एसजी 0.4 ग्राम र कार्बेन डाजिम बेभेस्टिन 50% WP को 1 ग्राम प्रति लिटर पानीमा घोली स्पियरबाट नर्सरी ब्याड भेज्ने गरी छर्किनुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीमा 10 ग्राम युरियाका दरले रोपेको 15-20 दिनमा 40-45 दिनमा र 60-65 दिनमा टप ड्रेज गर्नुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीमा लाग्ने धुले ढुसी रोगको व्यवस्थापनका लागि रोगी बिरुवाहरूको ठुटाहरू र झरेका पात जम्मा गरेर नष्ट गरी सल्फरयुक्त विषादी 0.2%को घोलले सम्पूर्ण पात भिज्ने गरी 7-10 दिनको फरकमा 2-3 पटक छर्किनुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीलाई फल कुहाउने औँसा किराको नोक्सानी व्यवस्थापनका लागि क्युल्युरयुक्त ट्र्याप प्रति रोपनी 6-8 वटाको दरले राख्नुहोस्। खुर्सानीमा भाइरस रोग लागेमा रोगी बोट हटाई बाँकी बोटहरूमा भिर्कोन एच झोल एक एमएल प्रति लिटर पानीमा मिसाई छर्किनुहोस्।
10: अब पशुपालन।
11: धेरै गर्मी र ओसिलो तातो हावाको कारणले हुने तनावले गर्दा पशुवस्तुले दाना घाँस कम खाने र दुध उत्पादन वात्तै घट्ने हुन सक्छ। गाईलाई भन्दा भैँसीलाई भैँसीको कालो छालाको कारण र पसिना निकाल्ने ग्रन्थिहरू पनि कम भएकाले गर्मीले अझ बढी असर गर्छ। यस्तो तनाव कम गर्न गोठमा पङ्खा चलाउने र पशुको जिउमा पर्ने गरी पानी छर्कने व्यवस्था गर्नुहोस्। दिउँसोको समयमा हरेक 30-40 मिनटको फरकमा 3-5 मिनटसम्म भैँसीलाई नुहाइदिनुहोस् वा आहाल बस्ने व्यवस्था मिलाउनुहोस्। गर्मी मौसममा पशु चौपायाहरूलाई दिउँसोको समयमा पिउनको लागि चिसो र सफा पानीमा सक्खर वा भेली घोली प्रशस्त मात्रामा खुवाउनुहोस्। पशु चौपायाहरूलाई रुखको छहारी भएका स्थानहरूमा चराउनुहोस्। सम्भव भएसम्म मध्य दिनमा पशु वस्तुहरूलाई नचराउनुहोस्। गोठ वा रुखको छहारी भएको स्थानमा बाँध्नुहोस्। गर्मी ठाउँका पशु चौपायाको गोठमा पङ्खा स्प्रिङ्कलर फोगर वा अन्य यस्तै शीतल गराउने उपकरण प्रयोग गर्नुहोस्। साथै सन्तुलित दानासँगै हरियो घाँसको मात्रा बढाउनुहोस्। प्रति दुधालु पशुको लागि दानामा 5 ग्राम नुन र 50 ग्राम खनिज मिश्रण मिसाएर खुवाउनुहोस्। दिउँसोको तापक्रम 30 डिग्री भन्दा बढी भएमा 10 लिटर भन्दा धेरै दुध दिने उन्नत जातका गाई भैँसीलाई दिउँसोको समयमा चिसो पानीले नुहाइदिनुहोस् र हावा लाग्ने स्थानमा बाँध्नुहोस्। भेडा बाख्रालाई बाह्य परजीवीहरू जुम्रा किर्ना उपिया आदिबाट जोगाउन डिपिङ विधि अपनाउनुहोस्। डिपिङ प्रक्रिया डिपिङ ट्याङ्की तयार गर्नुहोस् र आवश्यक विषादि जस्तै डेल्टा मेथ्रिन साइपर मेथ्रिन वा अमिट्राज इसीको झोल 2 ml 1 लिटर पानीमा मिसाई घोल बनाउनुहोस् र पशु चौपायाहरूलाई पुरै शरीर डुब्ने गरी आँखा र कानमा नपर्ने गरी ट्याङ्कीमा प्रवेश गराउनुहोस्। कान पुच्छर खुट्टाको बीच भाग जस्ता संवेदनशील स्थानहरूमा औषधि पुगेको सुनिश्चित गर्नुहोस्। डिपिङ पछि भेडा बाख्रालाई खुला ठाउँमा राखी ओभाउन दिनुहोस्। ब्याउने भेडा बाख्राहरूलाई डिपिङ गर्दा विशेष ध्यान दिनुहोस्। परजीवी संक्रमणको अवस्था अनुसार 2-3 हप्तामा एकपटक डिपिङ गर्नुहोस्।
10: कृषि मौसम सल्लाह बुलेटिनमा अब मत्स्य पालन।
11: माछा पोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। धमिलो पानी मिसिन गएमा परजीवी लाग्ने सम्भावना भएकाले 3% नुन पानीले बाथ गराउनुहोस्। साथै माछा बगेर जान नदिन निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाउनुहोस्। स्थानीय कार्प जातका माछा रहु नैनी तथा भाकुरको प्रजनन समय भएको हुँदा परिपक्व माउ माछा प्रति हप्ता माउ पोखरीबाट छनौट गरी करिब 24 घण्टा होल्डिङ ट्याङ्कीमा अनुकूलन गरी प्रजनन गर्नुहोस्। माछाका भुरा ढुवानीमा प्लास्टिक भित्रको पानीको तापक्रम बढ्न नदिन जुटको बुरा भिजाएर छोप्नुहोस्। सकेसम्म माछाका भुरा ढुवानी बिहान वा साँझपख गर्नुहोस्। र अन्तिममा घाँसे बाली सम्बन्धी सल्लाह। तराई तथा मध्य पहाडी क्षेत्रमा टियोसेन्टी मकैचरी भटमासे नेपियर ज्वाइन्ट भेज बदामे मुलाटो सेटारिया तथा पहाडी भेगमा सुडान र उच्च पहाडी भेगमा सेतो क्लोभर जातका घाँसहरू लगाउनुहोस्। भटमासे घाँसको बिरुवा सार्दा एक लाइनबाट अर्को लाइनको दूरी 90 सेन्टिमिटर र एक बिरुवादेखि अर्को बिरुवाको दूरी 50-60 सेन्टिमिटर कायम गर्नुहोस्। माटोमा प्रशस्त चिस्यान भएको जग्गामा नेपियर घाँसका सेटहरू सार्दा एक लाइनबाट अर्को लाइनको दूरी 90-120 सेन्टिमिटर र एक बिरुवाबाट अर्को बिरुवाको दूरी 60-90 सेन्टिमिटर हुने गरी सार्नुहोस्। नेपियरको सेट रोप्दा 2-3 आँख्लाहरू हुनुपर्दछ। एक आँख्ला जमिन मुनि, एक आँख्ला जमिनको सतहमा र एक आँख्ला जमिनभन्दा माथि रहने गरी छड्के पारेर रोप्नुहोस्। ज्वाइन्ट भेज घाँस लगाउन जग्गाको तयारी गर्दा 25 केजी नाइट्रोजन 60 केजी फस्फोरस र 40 केजी पोटास प्रति हेक्टरको दरले प्रयोग गर्नुहोस्। बोक्रा सहितको बिउ भएमा 10-15 केजी प्रति हेक्टर र बोक्रा हटाइ रोप्दा 5-7 केजी प्रति हेक्टरका दरले बिउ प्रयोग गर्नुहोस्। तराई तथा मध्य पहाड़ी क्षेत्रमा बदामी घाँस लगाउन तयार पारिएको जमिनमा 15-20 केजी प्रति हेक्टरको दरले 2.5 सेन्टिमिटर गहिराईमा बिउ रोप्नुहोस्। हाँगाको कटिङ रोप्दा करिब 10-15 सेन्टिमिटरको टुक्रा पारी प्रशस्त चिस्यान भएको माटोमा कटिङको आधा भाग जमिनभित्र पर्ने गरी 50 सेन्टिमिटरको फरकमा रोप्नुहोस्। तराई तथा मध्य पहाड़ी क्षेत्रमा मुलाटो घाँसका 45-60 दिनका बिरुवा नर्सरीबाट उखेल्न साथ सकेसम्म छिटो रोप्नुहोस्। तराई तथा मध्य पहाड़ी क्षेत्रमा सुम्बा सेटारिया घाँसको ब्याड राख्ने समय भएकोले जमिनलाई राम्ररी 2-3 पटक खनजोत गरी पर्याप्त चिस्यान भएको ब्याडमा छर्नुहोस्। सुक्खा मौसममा ब्याड राख्दा बिउलाई 1.5 सेन्टिमिटर गहिराईको कुलेसोमा छर्नुहोस्। पहाड़ी भेगमा सुडान घाँसको बिउ लगाउने समय भएकोले खेतबारीमा सोझै छर्दा 1.5 केजी, हलोको सियोमा लगाउँदा 1.25 केजी र लाइनमा लगाउँदा 0.5-0.75 केजी बिउ प्रतिरोपणीका दरले छर्नुहोस्। लेकाली क्षेत्रमा सेतो क्लोभर घाँसको बिउ छर्ने समय भएकोले सामान्य खनजोत गरी 250 ग्राम प्रति रोपनीका दरले बिउ छर्नुहोस्। लहराबाट पनि यस घाँसको विस्तार गर्न सकिन्छ र सिंचाईको सुविधा भएको ठाउँमा TOCNT मकै चरी घाँसको बिउ 1.75-2 केजी प्रति रोपनीको दरले छर्नुहोस्। लाइनमा बिउ लगाउँदा 1-1.25 केजी प्रति रोपनीको दरले छर्नुहोस्।
10: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
12: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
13: राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश न्यौपाने
1: अनि म कृति आचार्य।
0: समाचारको सुरुमा अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित मल अभाव बीच नवल परासीमा रोपाई शीर्षकको समाचार। नवल परासीमा यस वर्षको धान रोपाई सुरु भएको छ। सिंचाई सुविधा पुगेका क्षेत्रका किसानहरूले रोपाई थालिसकेका छन् भने केही किसानले बोरिङ मार्फत पानीको व्यवस्था गरेर धान रोप्न सुरु गरेका छन्। तर रोपाईको मुख्य समयमा समेत रासायनिक मलको अभाव कायम रहँदा किसानहरू चिन्तित बनेका छन्। धान खेतीको सुरुवाती चरणमै देखिएको मल अभावले किसानलाई थप आर्थिक तथा मानसिक दबावमा पारेको छ। किसानहरूले तत्काल पर्याप्त मल आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। धानको ब्याड राख्ने समयदेखि नै आवश्यक मल सहज रूपमा उपलब्ध नभएको किसानहरूको गुनासो छ। खेतीको सबैभन्दा महत्वपूर्ण समयमा समेत सरकारले पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा उत्पादनमा असर पर्ने चिन्ता पनि उत्तिकै बढेको छ। धान रोपाईका लागि आवश्यक युरिया डिएपी मल खोज्दै किसानहरू सहकारी कृषि सामग्री बिक्री केन्द्रमा धाउन बाध्य भएका छन्। कतिपय किसानले महँगो मूल्य तिरेर पसलहरूबाट मल खरिद गर्नुपर्ने बाध्यता रहेको छ। धान रोप्ने बेला मल नपाएपछि खेतीको लागत बढ्ने र उत्पादन घट्ने चिन्ता किसानहरूलाई छ। सरकारले हरेक वर्ष खेतीको समय अघि नै मलको पर्याप्त व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने नहुँदा समस्या भोग्नु परेको सराओलका किसान रामकिशुन चौधरीले गुनासो गर्नुभयो। नवल परासीमा 39,407 हेक्टर खेती योग्य जमिन छ, जसमा 20,487 हेक्टरमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्यालले जानकारी दिनुभयो। जिल्लाका विभिन्न स्थानका किसानहरू रोपाईको चटारोमा जुटिरहेका बेला कृषि सामग्री कम्पनी लिमिटेडले अब मल नआउने जनाएको छ। अहिलेसम्म आएको मल वितरण भएकोले अब कम्पनीको प्रदेश कार्यालयले मल नपठाउने जानकारी दिएको कृषि सामग्री कम्पनी परासी शाखाका प्रबन्धक तारा प्रसाद खनालले बताउनुभयो। कृषि सामग्री कम्पनीबाट आउने मलमध्ये 75% भन्दा बढी अपुग हुँदै आएको छ, जसका कारण किसानहरू गुणस्तरीय मल र कालो बजारीबाट खरिद गरेर बाध्यता टार्नुपर्ने अवस्था छ। कृषि सामग्री कम्पनीको तथ्याङ्क अनुसार जिल्लामा वार्षिक 18,000 मेट्रिक टन युरिया, 12,000 डिएपी र 5,000 मेट्रिक टन पोटास आवश्यक छ, जसमा यस वर्षको साउनदेखि हालसम्म जम्मा 4,500 मेट्रिक टन युरिया, 2,400 मेट्रिक टन डिएपी मल आएको छ। पोटास भने पर्याप्त छ। यो वर्षका लागि अब मल नआउने कम्पनीले जनाएको छ।
1: त्यस्तै चैते धानको लागत उच्च मूल्य न्यून शीर्षकमा गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ। झापामा चैते धान उत्पादन गरेका किसान यति बेला बजार मूल्यका कारण चिन्तित बनेका छन्। खेतीका लागि आवश्यक मल, बिउ, विषादी, श्रमिक, ट्र्याक्टर तथा थ्रेसरको खर्च हरेक वर्ष बढ्दै गए पनि धानको मूल्य भने घट्दै जाँदा किसान निराश भएका हुन्। अहिले किसानले प्रतिमन धान 700 देखि 750 रुपियाँसम्ममा बिक्री गर्न बाध्य भएको बताएका छन्। उत्पादन लागत बढेको अनुपातमा मूल्य नपाउँदा धान खेती नै घाटाको व्यवसाय बन्दै गएको उनीहरूको गुनासो छ। दुई बाली धान खेती गरे पनि मूल्य नपाउँदा बेकारमा गरेको जस्तो हुने गरेको किसानको गुनासो छ। कमल गाउँपालिका 6 का किसान ख्याम आचार्यले अहिले खेती किसानी गर्नेको पीडा बुझिदिने कोही नभएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, प्रतिमन 750 रुपियाँ मूल्य पाउँदा पनि धेरै पाए जस्तो लाग्ने अवस्था छ। खेतीमा लाग्ने सबै खर्च बढेको छ, तर धानको मूल्य भने झन घटेको छ। दमक 10 का किसान सागर मिश्रले आफूले प्रतिमन 725 रुपियाँमा धान बिक्री गरेको बताउनुभयो। उहाँका अनुसार धान भित्राएपछि सुरक्षित रूपमा भण्डारण गर्ने व्यवस्था नहुँदा किसान तत्काल बिक्री गर्न बाध्य बन्नु परेको छ। उहाँले भन्नुभयो, पानी परेपछि धान उम्रिने डर हुन्छ, सुकाएर लामो समय राख्ने ठाउँ छैन, त्यसैले जतिमा बिक्री हुन्छ त्यतिमै बेच्नु परेको छ। किसानका अनुसार ट्र्याक्टर र थ्रेसरको भाडा पछिल्लो समय करिब 25% बढेको छ। श्रमिकको ज्याला पनि महँगिएको छ, तर उत्पादनको मूल्य भने निरन्तर ओह्रालो लाग्दा खेतीबाट लगानी समेत उठाउन मुस्किल हुन थालेको छ। सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा लागू गर्नुपर्ने, खरिद केन्द्र सञ्चालन गर्नुपर्ने र सुरक्षित भण्डारणको व्यवस्था गर्नुपर्ने माग किसानले गर्ने गरेका छन्। धानको मूल्य भुइँमा झर्दै जाँदा किसानको मनोबल पनि ओह्रालो लागेको झापाका किसान अगुवा तथा लगनशील कृषि सहकारी संस्थाका पूर्वाध्यक्ष डम्बर बहादुर निरौला बताउनुहुन्छ। उत्पादन बढाउने सरकारी नीति भन्दा पहिले उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुपर्ने आवाज कृषकबाट उठ्न थालेको उहाँको भनाइ छ।
0: कारोबार दैनिकले नदीजन्य पदार्थ उत्खननमा रोक शीर्षकमा समाचार छापेको छ। कञ्चनपुरका स्थानीय तहहरूले नदी तथा खोलाबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन, संकलन तथा निकासी कार्यमा रोक लगाएका छन्। ढुङ्गा, गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 बमोजिम हरेक वर्ष असार 1 गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था अनुसार स्थानीय तहहरूले उक्त कार्यमा रोक लगाएका हुन्। सोही व्यवस्था कार्यान्वयन गर्दै भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाटा नगरपालिका र कृष्णपुर नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्रका सबै नदी, खुला तथा नालाबाट नदीजन्य पदार्थको उत्खनन, संकलन, ढुवानी र निकासी कार्य बन्द गरेका छन्। वर्षायाममा नदीको प्राकृतिक बहाव संरक्षण, सम्भावित बाढी तथा डुबानको जोखिम न्यूनीकरण र वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याइएको जनाइएको छ। भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले कानुनी व्यवस्था अनुसार नगरपालिका क्षेत्रभित्रका महाकाली सहित सबै नदी तथा खोलाबाट ढुङ्गा, गिटी र बालुवा उत्खननमा रोक लगाइएको बताउनुभयो। यस अवधिमा कुनै पनि व्यक्ति वा कम्पनीले नदीजन्य पदार्थ उत्खनन, संकलन वा ओसार पसार गर्न पाउँदैनन्, उहाँले भन्नुभयो। यस सम्बन्धमा सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई जानकारी गराइसकिएको छ। उहाँका अनुसार वर्षायाम सुरु भएसँगै उत्खनन रोक्ने व्यवस्था लागू गरिएकाले नदीजन्य स्रोतको संरक्षण, नदीको प्राकृतिक स्वरूप कायम राख्न तथा बाढीजन्य जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै बेदकोट नगरपालिकाले पनि सूचना जारी गर्दै असार 1 गतेदेखि भदौ मसान्तसम्म नगर क्षेत्रभित्रका नदी तथा खोलाबाट कुनै पनि प्रकारका नदीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी तथा बिक्री वितरण गर्न नपाइने जनाएको छ। जारी सूचनामा उक्त अवधिभित्र कानून विपरीत नदीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी वा बिक्री वितरण गरेको पाइए प्रचलित कानून अनुसार कारवाही गरिने समेत उल्लेख गरिएको छ। वर्षेनी वर्षायाममा लागू हुने यो व्यवस्थाले नदी तथा जलाधार क्षेत्रको संरक्षण, वातावरणीय सन्तुलन र प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
1: त्यस्तै धनकुटामा फौजी किराको प्रकोप शीर्षकमा गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ। धनकुटाका किसानले लगाएको मकै खेती अमेरिकन फौजी किराको प्रकोपले नष्ट भएपछि धनकुटाका किसान चिन्तित भएका छन्। पछिल्लो केही समय यता मकै बाली लगायत हरियो बालीमा फौजी किराको प्रकोप दिनानुदिन बढ्दै गएका कारण बालीमा क्षति पुर्याएपछि धनकुटाका किसान चिन्तित भएका हुन्। अमेरिकी फौजी किरा करिब 7 वर्ष अघि अमेरिका, अफ्रिका र भारत हुँदै नेपाल आइपुगेको पाइन्छ। नेपालको तराई र पहाड क्षेत्रको मौसम फौजी किराका लागि उपयुक्त रहेको पाइन्छ। फौजी किराले धनकुटामा वर्षेनी मकै बाली लगायत हरियो बालीमा असर गर्दै आएको छ। किराको आक्रमणका कारण मकै सुक्ने र ढल्ने गरेकाले समस्या भएको धनकुटाको पाखरीबास नगरपालिका 5 स्थित दियालेका कृषक देवेन्द्र बहादुर निरौलाले बताउनुभयो। उहाँले भन्नुभयो, पानी पर्यो, दुःखले खनजोत गरी मकै बाली त लगायौ, तर बिउ पनि नउठ्ने भयो। कृषकले लगाएको खान त परको कुरा भयो, फौजी किराको प्रकोपले मकै बारीमै सुकेर गएका छन्। मकैमा विषादी लगाउँदा पनि रोकथाम हुन सकेन, थोरै तिनो भए हुन्थ्यो। 8-10 रोपनी क्षेत्रफलमा लगाएको मकै बाली विषादी लाउन पनि सम्भव नहुँदो रहेछ, निरौलाले गुनासो गर्नुभयो। करिब 15 घर परिवारको बसोबास रहेको यस क्षेत्रमा मकै लगायत बालीमा फौजी किराको आक्रमणले किसान मारमा परेको छन्। सूर्योदय पछि सूर्यास्तसम्म लुकेर बस्ने फौजी किराले मकैको पातमा बसेर गाबो रातारात खाने गर्छ। फौजी किरा दिनभर सुसुप्त अवस्थामा बस्ने र रातभरि सक्रिय हुने गरेको छ। यो किराको आक्रमण तीव्र रूपमा फैलिएका कारण मकैका कलिला बोट सुक्न थालेका अर्का किसान नेत्रबहादुर भुजेलले बताउनुभयो। धनकुटाका धेरै जसो मकै खेती गरेको ठाउँमा फौजी किराको समस्या रहेको किसानको गुनासो छ। हरेक वर्ष यो समस्या भइरहेको भन्दै नगरपालिका र ज्ञान केन्द्रमा धाउनु परेको किसान बताउँछन्। भुजेलले भन्नुभयो, यसको दीर्घकालीन समाधानमा सम्बन्धित निकायले अलिक चासो नदिएको हो कि धनकुटाको पाखरीबास स्थित डिकुरे, गैडी गाउँ, दियाले, कटहरे, डडुवा बढी मात्रामा फौजी किराको प्रकोप बढेको पाइन्छ। यस्तै महालक्ष्मी नगरपालिका लगायत क्षेत्रका खेतबारीमा मकैका बोट पहेँलिँदै सुक्न थालेका छन्। समग्र जिल्लाको तल्लो भूभागमा फौजी किराको प्रकोप बढ्दै गएको पाइन्छ। मकै खान मात्र नभई वस्तुभाउलाई खुवाउने घाँस समेत सुक्न थालेको किसानले गुनासो गरेका छन्। स्थानीय तहले पनि आफै विषादी वितरण गर्दै आएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले जानकारी दिनुभयो। धनकुटामा 13,770 हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कमा उल्लेख छ।
0: कृषि पत्रिकाको अन्त्यमा स्वस्थ माटो भन्नाले कस्तो माटोलाई बुझिन्छ, माटोलाई स्वस्थ राख्न किसान स्वयंले ध्यान दिनुपर्ने कुरा के हुन्, नेपालमा सिजन सुरु हुने बित्तिकै मलको अभाव किन हुन्छ, रासायनिक मलमा आत्मनिर्भर कसरी हुने, यसका वैकल्पिक उपाय के छन् र रासायनिक मल कारखाना स्थापनाको अपरिहार्यता लगायतका विषयमा केन्द्रित रहेर कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रमुख माटो विज्ञ डाक्टर चन्द्र प्रसाद रिसालसँग गरिएको संक्षिप्त कुराकानी। स्वस्थ माटो भन्नाले कस्तो माटोलाई बुझ्न सकिन्छ, माटो स्वास्थ्यमा विभिन्न किसिमका मलको प्रयोग अथवा माटोमा मलको व्यवस्थापन कसरी गर्नुपर्छ,
2: रासायनिक मल अथवा प्राङ्गारिक स्रोतको मल खाद अथवा जीवाणु स्रोतको मल खाद भनेको एक आपसमा परिपूरक हुन हेर्नुहोस्। माटोको स्वास्थ्यलाई पनि हामीले बिग्रन दिनु हुँदैन। त्यो हिसाबले प्राङ्गारिक मल व्यवस्थापन गर्न अत्यन्त जरुरी छ। प्राङ्गारिक मल खाद भनेको खास गरेर जीव जन्तु वनस्पतिको अवशेषबाट बनेको मल खादमा प्राङ्गारिक स्रोतका भर्मी कम्पोस्ट भन्नुहोस्, गोबर मल भन्नुहोस्, हरियो मल भन्नुहोस्, डैँचा, यी यावत जे जति हामीले जीव जन्तुको अवशेष वनस्पतिको अवशेष प्रयोग गर्छौँ मलको रूपमा, यी सबै प्राङ्गारिक मल हुन्। बाख्राको मल, कुखुराको मल, यिनीहरूले चाहिँ खास गरेर माटोको स्वास्थ्य अवस्था सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। कस्तो माटोलाई स्वस्थ माटो भन्ने पनि छ। माटोमा खास गरेर प्राङ्गारिक पदार्थको मात्रा सन्तुलित अवस्थामा रहेको माटोलाई हामीले स्वस्थ माटो भन्छौँ। माटोमा प्राङ्गारिक पदार्थको मात्रा 3-5% अवस्थामा पुग्न सक्यो भने त्यो माटो स्वस्थ हो। खास गरेर अझ हामीले त 5% प्राङ्गारिक पदार्थ पुर्याउनु पर्छ माटोमा, त्यो भयो भने माटो स्वस्थ हुन्छ। यो हिसाबले माटोको स्वस्थ अवस्था बनाउनलाई प्राङ्गारिक मलखाद अपरिहार्य छ। तर यति भन्दैमा माटोको प्रमुख काम भनेको हामी किसान हामी उपभोक्ताको हिसाबले हेर्दा माटो भनेको त हामीलाई आवश्यक पर्ने खाद्य पोषणको उत्पादन गर्ने एउटा आधार हो। विभिन्न किसिमका बाली वस्तुहरूको उत्पादनको लागि उसलाई आवश्यक पर्ने पोषण तत्व माटोले पुर्याउन सक्नु पर्यो, नभएदेखि बालीले आफ्नो क्षमता अनुसारको उत्पादन दिन सक्दैन। उत्पादन दिनको लागि चाहिँ उसलाई आवश्यक पर्ने मात्रामा पोषक तत्व पुग्न पर्छ। त्यो भयो भने मात्रै धान भनौँ अथवा धानको उत्पादन क्षमता 7 मेट्रिक टन पर हेक्टरको बिउ लगाउँछौँ, तर मलखाद चाहिँ उसलाई आवश्यक पर्ने मलखादको मात्रा अथवा पोषक तत्वको मात्रा पुग्दैन भने उसले 7 मेट्रिक टन उत्पादन दिन सक्दैन। त्यो पुर्याउनको लागि चाहिँ आवश्यक पर्ने पोषक तत्व पुरा गर्नको लागि रासायनिक मल अपरिहार्य छ।
3: आफ्नो बारीको माटो स्वस्थ बनाउनका निम्ति किसान आफैले अपनाउन सक्ने उपायहरू के हुन्छ?
2: पहिले अवस्था थाहा पाउनु पर्यो। त्यो अवस्था थाहा पाउने भनेको प्रयोगशालामा माटोको परीक्षण हो। हरेक सिजनमा अथवा हरेक वर्ष आवश्यकता अनुसार प्रयोगशालामा लगेर माटो जाँच गराउन सकिँदैन भने अहिले नेपाल सरकारले माटोको डिजिटल सोयल म्याप तयार गरेको छ। नेपालको समग्र देशलाई प्रतिनिधित्व गर्ने गरी नेपालको एउटा डिजिटल सोयल म्याप छ। त्यो अध्यावधिक पनि भइराखेको छ। हरेक वर्ष त्यो अध्यावधिक हुन्छ र दक्षिण एसियामा यो पहिलो
3: नेपाल
2: डिजिटल सोयल म्याप तयार गर्ने। भारतमा पनि छन् केही प्रान्तको तयार भएको छ, अन्य देशहरूमा केही क्षेत्रको भएको छ, तर समग्र देशैभरिको डिजिटल सोयल म्याप अपडेट भएको नेपाल पहिलो देश हो साउथ एसियामा। त्यहाँबाट पनि माटोको स्वास्थ्य अवस्था तपाईँको आफ्नो क्षेत्र निर्धारण गरेर डिजिटल सोयल म्यापबाट मेरो जमिनको उर्वरा शक्ति अवस्था कस्तो छ भनेर तत्कालै हेर्न सक्ने र अपडेटेड अवस्थाको म्याप छ। त्यो म्याप पनि चाहिँ नि हेरेर पनि पत्ता लगाउन सकिन्छ माटोको अवस्था। र माटोको अवस्था यदि प्राङ्गारिक पदार्थ कमजोर अवस्थाको छ भने सबभन्दा पहिले माटोको किसानले आफ्नै खेतबारीमा सुधार गर्नको लागि प्राङ्गारिक पदार्थको उचित मात्रामा व्यवस्थापन गर्नुपर्छ। जस्तो खाद्यान्न बाली लगाउँदैछौँ भने हामीले मल खादको सिफारिस 6 मेट्रिक टनसम्म चाहिँ प्राङ्गारिक मल माटोमा प्रयोग गर्नुपर्छ। हेर्नुहोस् धान गहुँ मकै जस्ता खाद्यान्न बालीहरू हामी उत्पादन गर्दा त्यहाँ अनिवार्य रूपले 6 मेट्रिक टन प्रति वर्ष प्राङ्गारिक पदार्थ युक्त मलहरू चाहिँ प्रयोग गर्नै पर्छ माटोलाई आफ्नो खेतबारीको माटो स्वस्थ बनाइराख्नलाई। र माटो जाँचमा अथवा डिजिटल सोयल म्यापबाट हेरेको म्यापमा पनि नाइट्रोजन कस्तो अवस्थामा छ, फस्फोरस कस्तो अवस्थामा छ, पिएच कस्तो अवस्थामा छ, पोटास कस्तो अवस्थामा छ हेर्न सकिन्छ। त्यो हेरेर यदि मध्यम स्तरको नाइट्रोजन छ भने नाइट्रोजन युक्त मल चाहिँ सिफारिस मल खादको मात्राको आधा प्रयोग गरे हुन्छ। यदि न्यून अवस्थाको नाइट्रोजनको अवस्था छ भने त्यसमा चाहिँ हामीले सिफारिस मल खादको नाइट्रोजनको मल 100% हाल्नुपर्छ। यदि माटो डिजिटल सोयल म्यापबाट हेरे पनि अथवा प्रयोगशालामा परीक्षण गरे पनि नाइट्रोजनको मात्रा अधिकको स्ट्याटस देखाइरहेछ भने त्यसमा चाहिँ हामीले

0: मुख्य सिजनमा प्राय सधैँ वर्ष यो अभावको अवस्था हुने एउटा रोग जस्तै नै छ। यद्यपि यस वर्ष चाहिँ अलिकति मौजदात असारमा पनि राम्रै मौजदात हुने र यो अहिले इरानको अमेरिकाको यो समस्या युद्धको समस्याले गर्दाखेरि आयातमा कठिनाई हुने समय पनि त्यही बेलामा परिराखेको छ। यसलाई वैकल्पिक रूपमा रासायनिक मलमा मात्रै 100% निर्भर रहने परिपाटीलाई चाहिँ हामीले बदल्न जरुरी। जस्तो रासायनिक मलले पनि दिने न्युट्रिसन भनेको नाइट्रोजन, फस्फोरस, पोटास जस्ता प्रमुख पोषक तत्त्वहरू नै हुन्। प्राङ्गारिक मलले पनि थोरै मात्रामा भए पनि त्यसको वैकल्पिक उपाय चाहिँ त्यो प्रयोग गरेर पूर्ति गर्न सकिन्छ। तर उत्पादन चाहिँ बिरुवाको क्षमता अनुसार, बालीको क्षमता अनुसार लिनलाई केही पिक पिरियडहरूमा, खास गरेर बेसल डोजमा, बाली रोप्ने समयभन्दा अगाडि जमिन तयार गर्ने समयमा प्रयोग गर्ने समयलाई हामीले बेसल डोज भन्छौँ। त्यो बेसलको बेलामा अनि गाज आउने बेलामा, बाली पोटाउने बेलामा, यस्तो बेलामा चाहिँ रासायनिक मलको अत्यन्त किफायत तरिकाले प्राविधिकको सरसल्लाह अनुसार मात्रै रासायनिकमा निर्भर हुने, नत्र माटोलाई नै स्वस्थ बनाउनलाई प्राङ्गारिक मल अथवा जैविक मलहरू, जीवाणुयुक्त मलहरूमा पनि वैकल्पिकमा हामीले जोड दिन सक्यौँ भने माटोको स्वास्थ्य पनि सुधार हुन्छ र रासायनिक मलमा मात्रै 100% निर्भर हुन चाहिँ हुँदैन। हेर्नुहोस्, हामी रासायनिकमा मात्रै निर्भर भएको कारणले माटो बिग्रेको हो।
1: त्यसो भए यो रासायनिक मल कारखाना स्थापनाको कुरा चलिरहेछ अहिले, यसमा के गर्ने?
0: हामी सार्वभौम राष्ट्र हौँ, हामी आत्मनिर्भर बन्न चाहन्छौँ, कृषिलाई पनि आत्मनिर्भर बनाउनै पर्छ। त्यसैले हरेक वर्ष मल आयातमा करिब 30 अर्बको हारिमा बजेट छुट्टिने पनि गरेका छ। यति बजेट छुट्टिने बित्तिकै हामी सधैँभरि फेरि सजिलोका साथ किसानलाई उपलब्ध गराउन पनि सकिराखेका छैनौँ। 5-6 वर्षको अनुदानमा जाने बजेटलाई सदुपयोग गरेर आत्मनिर्भर हुने बाटो भनेको एउटा आत्मनिर्भरताकै बाटो हो, कृषिलाई पनि सार्वभौम बनाउने एउटा उपाय हो भन्छु म त।
1: त्यसो गर्ने हो भने कारखाना आवश्यक छ,
0: हामी स्वावलम्बी बन्नुपर्छ। अर्का मुख ताक्ने बाटो सधैँभरि यो पैसा पनि खर्च भएको छ। हेर्नुहोस्, 30 अर्ब 32 अर्ब राज्यले हरेक वर्ष रासायनिक मलमा अनुदान दिनको लागि छुट्याएको छ। त्यति खर्च गरेर पनि कहिल्यै पनि किसानले चाहिँ लाइन नलागिकन मल पाइराखेका छैनन्। त्यसैले यो समस्या समाधान पनि सरकारले लङ टर्मको रूपमा त यो त गर्नै पर्छ।
2: हवस् त, आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित कीर्ति आचार्य र म नरेश नेउपानी आज्ञा चाहन्छौ। नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
4: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
7: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौ।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
9: नागरिक लगानी कोष।
10: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
11: के हुन्छ?
10: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
11: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
10: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
11: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो, यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
12: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115

0: फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 1 दिन बाँकी।
3: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
4: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
3: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
4: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन भोलि चितवनमा सुरु हुँदै रासोपा नेता तथा महाधिवेशन प्रतिनिधिहरू चितवन पुग्ने क्रम जारी। राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने सभापति रवि लामिछानेको भनाई। राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी मङ्सिर 26 देखि 28 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। आगामी आर्थिक वर्ष 15,776 हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार गर्ने सरकारको लक्ष्य। चालु आर्थिक वर्षको 11 महिनामा 7 लाख पर्यटक मुस्ताङ पुगे। इजरायल र हिजबुल्ला बीच नयाँ युद्ध विराम भएको, 24 घण्टा नबित्दै एक अर्कामाथि आक्रमण जारी। इजरायली हवाई आक्रमणमा परि दक्षिणी लेबनानमा 16 जनाको मृत्यु। र विश्वकप फुटबल अन्तर्गत आज राति हुने पहिलो खेलमा नेदरल्यान्ड्स र स्विडेन बीच प्रतिस्पर्धा हुँदै।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। मुलुककै ठूलो पार्टी एवं सत्तारूढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। चितवनको भरतपुरमा यही असार 7 देखि 9 गतेसम्म हुन लागेको महाधिवेशनमा देशका 77 जिल्लाबाट महाधिवेशन प्रतिनिधि चितवन पुग्ने क्रम जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन प्रतिनिधि 4,200 भन्दा बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 4,210 प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ। सचिवालयका संगठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा 3,810 प्रतिनिधि देखिएको छ। त्यसमा 25 देशका प्रवास सम्पर्क विभागबाट 200 हाराहारी प्रतिनिधि थप हुने देखिएको छ। विधानतह सभापतिले मनोनयन गर्ने संख्या 200 रहेको छ। यसका अतिरिक्त समूहगत रूपमा पार्टी प्रवेश गर्नेबाट अरू केही थप हुन सक्ने बताइएको छ। भरतपुरमा भोलि महाधिवेशनको उद्घाटन सत्र हुनेछ भने बन्द सत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ। महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछाने सहितका नेताहरू चितवन पुग्नु भएको छ। प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भोलि नै चितवन जाने कार्यक्रम रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरेको स्पष्ट पार्नु भएको छ। महाधिवेशन स्थल चितवनमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घराना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताउनुभयो। रासोपामा लागेका अधिकांश व्यक्तिको आन्तरिक पेसा भएकाले चन्दा नै उठाउन नपरेको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताउनु भएको छ। पार्टीको महाधिवेशन अघि आज चितवनमा भएको बैठकमा उहाँले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान, मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गरेकाहरूको जगमा उभिएकाले आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न सकिएन भने कुनै न कुनै बिन्दुमा पुगेर त्यसले दुर्घटना निम्त्याउने बताउनुभयो। उहाँले घर र समाजमा हुने दुर्घटना भन्दा राजनीतिक पार्टीमा हुने दुर्घटनाले निकै ठूलो मूल्य चुकाउनु पर्ने हुँदा सचेत भएर आगामी कदम चाल्नुपर्नेमा जोड दिनुभयो। जुन भूमिकामा रहे पनि आफूलाई जिम्मेवार नागरिकका रूपमा प्रस्तुत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति लामिछानेले अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहनुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीलाई अझ व्यवस्थित एवं गतिशील तुल्याउन महाधिवेशन सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मङ्सिर 26-28 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा हिजो र आज बसेको केन्द्रीय कार्यसमिति बैठकले मङ्सिर 26, 27 र 28 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन भएको छ। यसै गरी आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन र असोज 15-24 गतेसम्म 7 प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। सरकारले महिलालाई लक्षित गरी 7 प्रदेशमा ब्लू बस सञ्चालनको तयारीलाई अघि बढाएको जनाएको छ। सरकारको 100 दिनको कार्यसूची अनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निशुल्क ब्लू बस सेवा सञ्चालनको तयारी अघि बढाइएको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने र काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायीसँग समन्वय गरी कम्तीमा 18 बस सञ्चालनको तयारी गरिएको छ। ब्लू बस सेवा सञ्चालनमा आएपछि विशेष गरी विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलालाई सुरक्षित र सहज यात्राको वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ। आगामी आर्थिक वर्षमा 7 प्रदेशमा ब्लू बस सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रम समेत प्रस्ताव गरिएको छ। सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा विस्तारको लक्ष्य लिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंचाई विस्तार, नदी नियन्त्रण तथा राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ। हाल देशभर कुल 15,87,910 हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ। सिंचाई योग्य भूमि मध्ये वर्षभरि नै सिंचाई सुविधा पुगेको भूमि 5,32,090 हेक्टर रहेको छ। कृषि योग्य जमिनमा लिफ्ट र जलाशय सिंचाई सुविधा 5,671 हेक्टरमा पुगेको र निर्माणको क्रममा रहेका तथा मर्मत सम्हार गर्नुपर्ने आयोजनालाई पनि उत्तिकै प्राथमिकतामा राखिएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले सिंचाई क्षेत्रका पुराना तथा रणनीतिक महत्त्वका आयोजनालाई समयमै सम्पन्न गर्न विशेष जोड दिइएको बताउनुभयो। मन्त्रालयका अनुसार संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने 84 नदीमा हालसम्म 1,524 किलोमिटर तटबन्ध निर्माण सम्पन्न भइसकेको छ। सो कार्यबाट 13,821 हेक्टर जग्गा उकासिएको र आगामी आर्थिक वर्षमा थप 70 किलोमिटर तटबन्ध निर्माण सम्पन्न गरी 210 हेक्टर जमिन उकास्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ। महोत्तरीको बर्दिवास नगरपालिकाले बाल विवाह न्यूनीकरण तथा कानूनी उमेरमा विवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरूप 51,000 रुपियाँ नगद दिने घोषणा गरेको छ। अब 20 वर्ष उमेर पूरा गरेर विवाह गर्नेलाई नगर क्षेत्रका छोरीहरूले 51,000 रुपियाँ नगद प्रोत्साहन प्राप्त गर्ने भएका छन्। नगरपालिकाको 18 नगरसभामा आर्थिक वर्ष 83-84 लागि नीति तथा बजेट कार्यक्रम मार्फत उक्त व्यवस्था सार्वजनिक गरिएको हो। कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 दीक्षान्त समारोह आज चितवनमा सम्पन्न भएको छ। विश्वविद्यालयबाट 2,193 विद्यार्थी दीक्षित भएका छन्। त्यस अवसरमा विश्वविद्यालयका सहकुलपति, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्जवल हुने भएकाले सरकारले यस क्षेत्रको उन्नयनका लागि हरसम्भव प्रयत्न गरिरहेको बताउनुभयो। उहाँले दीक्षित विद्यार्थीलाई प्राप्त शैक्षिक उपाधि केवल प्रमाणपत्र मात्र नभई राष्ट्रप्रतिको जिम्मेवारी, समाजप्रतिको उत्तरदायित्व र भावी पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक मानेर तदनुरूप काम गर्न अनुरोध गर्नुभयो। विश्वविद्यालयबाट आर्जित ज्ञान, सिप, अनुसन्धान क्षमता र व्यावसायिक दक्षताले देशको कृषि, पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ युगको सुरु गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन डडेलधुराको नवदुर्गा गाउँपालिकाले सुरु गरेको अभिभावक तथा विद्यार्थीहरूका लागि मनोसामाजिक शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ। त्यसले आफूहरूलाई शिक्षाप्रति सचेत बनाएको अभिभावकहरूले बताएका छन् भने त्यसले विद्यार्थीको सिकाइमा राम्रो परिवर्तन ल्याउने गाउँपालिकाको विश्वास छ। डडेलधुराबाट दिपेन्द्र अवस्थीको रिपोर्ट।
4: गत शैक्षिक वर्षदेखि शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याई शैक्षिक गुणस्तर कायम गर्ने विविध क्रियाकलाप सञ्चालन गरेको नवदुर्गा गाउँपालिकाले यस वर्ष भने पालिकाको 7 माध्यमिक विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई मनोसामाजिक शिक्षा प्रदान गरेको छ। गत शैक्षिक वर्षमा पालिकाले विभिन्न विद्यालयहरूमा विद्यार्थी, अभिभावक र शिक्षकलाई भेला गरी शैक्षिक बहस समेत सञ्चालन गर्दै सबैको माग बमोजिम अतिरिक्त कक्षा समेत सञ्चालन गरेको थियो। शैक्षिक बहसमा उठेका सुझावका आधारमा खास गरी नतिजा सुधार गर्ने मुख्य उद्देश्य बनाएको भए पनि अपेक्षा अनुसार नतिजा प्राप्त हुन सकेन। कक्षा 8 र एसई परीक्षामा अपेक्षित नतिजा आउन नसकेपछि पालिकाले तिनै अभिभावक, शिक्षक र विद्यार्थीहरूलाई विद्यार्थीहरूको मनोबल बढाउन मनोपरामर्शकर्ताको सहयोगमा तालिम प्रदान गरिरहेको छ। मनोपरामर्श तालिमले व्यवहार परिवर्तनका लागि ठुलो सहयोग हुने विश्वास अभिभावकहरूको छ।
5: मेरो नाम कलापति बोहरा। यो कार्यक्रममा एकदमै राम्रै सिकियो। विद्यार्थीको लागि हामीले अभिभावकले यतिसम्म गर्नु पर्दो रहेछ, हामीलाई त्यही पनि थाहा थिएन। अहिले धेरै सिके, विद्यार्थीलाई यति माया गर्नुपर्ने रहेछ अहिले थाहा भयो। हामीले माया गर्नु पर्दो रहेछ खाना बनाउनमा, पढाइमा।
6: मेरो नाम इन्द्र देवी विष्ट हो। आफ्ना छोरालाई राम्रोसँग लगाउने, राम्रोसँग आउने बेला पनि माया गर्ने भनेर धेरै अन्य अन्य कुराहरू ज्ञान ध्यानका सिकायो हामीलाई।
4: ग्रामीण क्षेत्रमा कामको व्यस्तता, विभिन्न प्रकारका सुविधाहरूको अभाव तथा जनचेतना अभावका कारण अभिभावकले विद्यार्थीहरू प्रति गर्ने व्यवहार परिवर्तन हुन सकेको छैन। नवदुर्गा गाउँपालिका वडा नम्बर 4 की डिग्रा देवी विष्टले अभिभावकको भूमिका बारे तालिम लिएपछि आफूमा निकै परिवर्तन आएको अनुभव सुनाउनु भयो।
7: यो बच्चालाई राम्रोसँग सिकाउने कुराहरू धेरै महत्वपूर्ण रहेछन्। हामीलाई त थाहा नै, यति जति शिक्षित भए पनि थाहा नहुँदो रहेछ। त्यही अनुसार बच्चालाई अलिअलि हामी पनि धेरै माया राख्छौँ भन्ने, अलि मनै भित्रदेखि खुलेर लागौँ कि भन्ने जसो
4: नतिजा सुधारको विषय विद्यार्थी, शिक्षक र अभिभावकको दायित्व हुनुपर्ने नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले बताउनुभयो।
8: हामी सबैले आफ्नो जिम्माको जिम्मेवारी लिनुपर्छ र त्यो अन्तर्गत शिक्षकहरूको अलिकति बढी होला र अभिभावकज्यूहरूले आफ्नो नानी बाबुहरूलाई शिक्षाको गुणस्तर अगाडि बढाउने सवालमा सरसफाइमा के छ, ढोगाउँदा के छन्, अनि अनुशासन कस्तो छ, विद्यालय आउँछ कि आउँदैन मेरो बच्चा, यी कुराहरू चाहिने अभिभावकले पनि आफ्नो बच्चाको बारेमा
4: पछिल्लो पटक विद्यालयको पहुँचमा बाल बालिकाहरू पुगे पनि गुणस्तर सुधार भने निकै चुनौतीपूर्ण छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
0: वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज ललितपुरको जावलाखेलमा देखाइएको छ। परम्परागत सांस्कृतिक विधि अनुसार जावलाखेलमा आयोजित एक विशेष समारोहका बीच सो भोटो प्रदर्शन गरिएको हो। भोटो देखाउने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनुहुन्थ्यो। समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको सहभागिता रहेको थियो। हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा रहिआएको छ। भोटो जात्रा लिच्वीकालदेखि मनाउने गरिएको विश्वास छ। कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणि माणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। विगत 2 महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधिको अभाव रहेकोमा अब सहज उपलब्ध हुने भएको छ। औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनमा सहज उपलब्ध उपलब्धता हुने बताउनुभयो। उहाँले औषधिको अहिले केही सीमित ठाउँमा मात्र उपलब्ध गराउँदै आएकोमा अब सहज रूपमा उपलब्ध गराइने बताउनुभयो। औषधिको अभाव रहेकाले हामीले बिरामीलाई सहजताका लागि देशभरि केही ठाउँमा अस्पताल र फार्मेसीको नामै तोकेर उपलब्ध गराउने गरेका छौँ। उहाँले भन्नुभयो, अब चाँडै नै औषधिको आयातलाई सहज बनाएर बिरामीलाई सहजै उपलब्ध गराउनेछौँ। उहाँले सरकारले ती औषधिको मूल्य समायोजन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेकाले अब सहज पाइने बताउनुभयो। क्यान्सरको किमोथेरापी उपचारका लागि हुने कार्बोप्लाटिन, सिस्प्लाटिन लगायत औषधिको अभाव विगत दुई महिनादेखि भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र हिजबुल्ला बीच नयाँ युद्धविराम घोषणा भएको 24 घण्टा नबित्दै दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी राखेका छन्। इजरायली युद्ध विमान, ड्रोन तथा तोपबाट विभिन्न क्षेत्रमा गरिएका आक्रमणमा 16 जनाको मृत्यु हुनुका साथै कम्तीमा 1 दर्जन मानिस घाइते भएका नाबाटिया जिल्लाका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। इजरायली सेनाले हिजबुल्लाहले उक्त क्षेत्रमा आफ्ना फौजमाथि 50 भन्दा बढी प्रक्षेपण प्रहार गरेपछि हिजबुल्लाका आतंकवादी लक्ष्यहरूमाथि आक्रमण गरिएको जनाएको छ। यसैबीच अमेरिकाले लेबनानमा इजरायलले जारी राखेको सैन्य कारवाहीप्रति असन्तुष्टि जनाएको छ। अमेरिकाले इजरायल र लेबनान बीचको तनावले इरानसँग भएको अमेरिकी शान्ति सम्झौतालाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरेको छ। उक्त सम्झौतामा लेबनान सहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने प्रतिबद्धता समावेश गरिएको छ। अमेरिकी दूत स्टिभ बिटकफ सम्झौतालाई संस्थागत बनाउन प्रारम्भिक वार्ताका लागि इरानसँग छलफल गर्न स्विजरल्यान्ड जाने तयारीमा रहेको बताइएको छ। यद्यपि यस सम्झौताले तत्कालका लागि क्षेत्रीय तनाव थप फैलनबाट रोक्न सहयोग गरे पनि दक्षिणी लेबनानमा इजरायली सैन्य उपस्थितिको विषय र हिजबुल्लाहको हतियारको भविष्य जस्ता विवादका मूल मुद्दाहरू भने अझै समाधान हुन बाँकी रहेका छन्। पाकिस्तानको उत्तर पश्चिम बन्नु जिल्लामा सडक किनारमा भएका दुई छुट्टा छुट्टै विस्फोटमा कम्तीमा 7 जनाको मृत्यु भएको छ। घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारका लागि प्रयोग गरिएको अर्को सवारी साधनमा पनि दोस्रो पटक विस्फोट हुँदा थप मानवीय क्षति भएको बताइएको छ। घटनाको जिम्मेवार तत्काल कुनै समूहले लिएको छैन, तर सो क्षेत्रमा तहरीके तालिबान पाकिस्तान टिटिपी सक्रिय रहँदै आएको सुरक्षा निकायले जनाएको छ। पाकिस्तानले देशभित्र पछिल्ला आक्रमणहरू बढ्नुमा छिमेकी अफगानिस्तानको भूमिलाई आधार बनाएर हुने गतिविधिलाई जिम्मेवार ठहर गर्दै आएको छ। यता काबुलस्थित तालिबान सरकारले भने आफ्नो भूमि आतंकवादी समूहलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग हुन दिएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। दुवै देशबीच पछिल्ला महिनाहरूमा सीमापार तनाव र हिंसात्मक झडपहरू समेत देखिएका छन्। अब आर्थिक समाचार।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: चालु आर्थिक वर्षको 11 महिनामा 7 लाख भन्दा बढी पर्यटक मुस्ताङको भ्रमणका लागि पुगेका छन्। मेग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसा स्थित सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म 7,05,754 स्वदेशी र विदेशी पर्यटक मुस्ताङ भ्रमणका लागि पुगेका हुन्। यो संख्या गत आर्थिक वर्षको 12 महिनाको बराबर हो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसोम सडक भएर मुस्ताङ भित्रिने नाकामा पर्ने घाँसामा प्रहरीले सवारी साधन मार्फत भित्रिने पर्यटकहरूको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 1,51,160 सवारी साधन मार्फत 4,60,924 स्वदेशी र 2,44,830 विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। सबैभन्दा बढी गत जेठमा 27,488 सवारी साधन मार्फत 90,939 विदेशी र 40,838 स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। पर्यटकको चापका कारण बेनी जोमसोम सडकमा पर्ने बेनी गलेश्वर तातोपानी दानाका होटल भरिभराउ हुने गरेका छन्। बर्खायामको सुरुवाती समयको अनुकूल मौसम जेठमा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको छ। मुस्ताङ भित्रिएका बाह्य पर्यटकको संख्या मध्ये करिब 80% भारतीय पर्यटक हुने गरेको प्रहरी निरीक्षक बस्यालले बताउनु भयो। गत आर्थिक वर्षमा 7,05,779 जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण सम्पन्न भौतिक संरचनाहरूको परीक्षण थालिएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको रघुगंगा जलविद्युत आयोजनाको मुख्य सुरुङ र 2 पानी थिग्र्याउने पोखरीको परीक्षण शुरू भएको हो। रघुगंगा हाइड्रो पावरका प्रबन्ध सञ्चालक गणेश केसीले बाँधमा निर्माण भएको डिसेन्टरमा शुक्रबार पानी हालिएको र आइतबारदेखि सुरुङमा पानी भर्ने तयारी भएको जानकारी दिनुभयो। 20 मेगावाटको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाट पूर्जा जडान अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाले उखु र बेसार खेतीको व्यावसायिक प्रवर्धन मार्फत उत्पादन वृद्धि तथा किसानको आय आर्जन बढाउने अभियानलाई अघि बढाएको छ। गाउँपालिकाले नगदे बालीका रूपमा उखु र बेसार खेती विस्तारमा विशेष जोड दिएको छ। गाउँपालिकामा कृषिलाई मुख्य आय आर्जनको आधार बनाउने लक्ष्य सहित विभिन्न कार्यक्रम सञ्चालन भएका छन्। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित नगदे बाली खेती प्रविधि अनुकूलन तथा व्यवसायीकरण कार्यक्रम मार्फत उखु र बेसार खेतीको उत्पादन बढाउन विभिन्न योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो। उखु खेती गर्ने किसानलाई उन्नत जातको बिउ बाली संरक्षण सामग्री तथा उत्पादन वृद्धि गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको छ। बेसार खेती गर्ने किसानका लागि भने बिउ प्राङ्गारिक मल सुरक्षा सामग्री तथा प्राङ्गारिक परामर्श उपलब्ध गराउने गरिएको छ। मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत करिब 1,50,00,000 लगानी गरी उखु र बेसार खेती प्रवर्धनका कार्यक्रम सञ्चालन गरिएको चापागाईले जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
11: फिफा विश्वकप फुटबल अन्तर्गत आज राति हुने पहिलो खेलमा नेदरल्यान्ड्स र स्विडेन प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय अनुसार राति पौने 11 बजे ह्युस्टनमा सुरु हुनेछ। नेदरल्यान्ड्सले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्विडेनले ट्युनिसियालाई पराजित गरेको थियो। आजको खेल जितेमा स्विडेन नकआउट चरणमा पुग्नेछ। यस्तै आज मध्यराती समूह ई का जर्मनी र आइभरी कोस्ट बीच प्रतिस्पर्धा हुँदैछ। यो खेल नेपाली समय अनुसार राति पौने 2 बजे सुरु हुनेछ। जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 अन्तरको फराकिलो अन्तरले स्तब्ध पारेको थियो। यस्तै आइभरी कोस्टले इक्वेडरलाई पराजित गरेको थियो। भोलि बिहान पौने 6 बजे समूह ईकै इक्वेडर र कुराकाओ प्रतिस्पर्धा गर्दैछन्। भोलि बिहान पौने 10 बजे हुने अर्को खेलमा ट्युनिसिया र जापान आम्ने सामने हुनेछन्। विश्वकप फुटबल अन्तर्गत आज बिहान भएको खेलमा ब्राजिलले हाइटीलाई 3-0 अन्तरले पराजित गर्दै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। बिहानै भएको अर्को खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2-0 अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको छ। फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहान भएको अन्तिम खेलमा पाराग्वेले टर्कीलाई 1-0 स्तब्ध पार्यो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मध्य प्रदेशको गौरवको योजनाको रूपमा रहेको राम जानकी बहुद्देशीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको शिलान्यास यसै वर्ष हुने बताउनु भएको छ। मुख्यमन्त्री यादवले शनिबारदेखि जनकपुर धामको निर्माणाधीन राम जानकी बहुद्देशीय रङ्गशालामा शुरू भएको निको कप राष्ट्रिय महिला T20 प्रतियोगिताको उद्घाटन गर्दै राम जानकी बहुद्देशीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको शिलान्यास यसै वर्ष हुने बताउनु भएको हाम्रा संवाददाता अजय कुमार झाले जनाएका छन्। पर्साको बिरगंजमा शनिबारबाट विन्ध्यवासिनी माई T20 नकआउट क्रिकेट प्रतियोगिता शुरू भएको छ। बिरगंज महानगरपालिका वडा नम्बर 19 स्थित क्रिकेट मैदानमा शुरू भएको प्रतियोगितामा 12 र पर्सा जिल्लाका 16 क्रिकेट टोलीको सहभागिता रहेको हाम्रा बिरगंज स्थित संवाददाता ध्रुव अधिकारीले जनाएका छन्।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बागमती प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा साथै कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। मध्य प्रदेशको 1-2 स्थान र कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वर्षाको सम्भावना छ। साथै कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभाग तथा कोशी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.1 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। काठमाडौँको अधिकतम 27.3 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर। पोखराको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 110.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.2 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस। दिपालको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन भोलि चितवनमा सुरु हुँदै रासोपा नेता तथा महाधिवेशन प्रतिनिधिहरू चितवन पुग्ने क्रम जारी। राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने सभापति रवि लामिछानेको भनाई। राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी मङ्सिर 26 देखि 28 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। आगामी आर्थिक वर्ष 15,776 हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार गर्ने सरकारको लक्ष्य। चालु आर्थिक वर्षको 11 महिनामा 7,00,000 पर्यटक मुस्ताङ पुगे। इजरायल र हिजबुल्ला बीच नयाँ युद्ध विराम भएको 24 घण्टा नबित्दै एक अर्कामाथि आक्रमण जारी। इजरायली हवाई आक्रमणमा परि दक्षिणी लेबनानमा 16 जनाको मृत्यु। र विश्वकप फुटबल अन्तर्गत आज राति हुने पहिलो खेलमा नेदरल्यान्ड्स र स्विडेन बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब सुन्न सक्नुहुनेछ करिब 8 बजेसम्म विश्व शरणार्थी दिवसको विशेष उपलक्ष्यमा तयार पारिएको कार्यक्रम।

0: नमस्कार। रेडियो नेपालको विशेष कार्यक्रममा यहाँलाई स्वागत छ। आज जुन 20 तारिक विश्व शरणार्थी दिवस, आफ्नो घर भूमि र देश छोड्न बाध्य भएका लाखौँ मानिसहरूको सङ्घर्ष साहस र आशाको सम्मानमा यो दिवस विश्वभर मनाइन्छ। युद्ध द्वन्द उत्पीडन हिंसा वा मानवाधिकार उल्लङ्घनका कारण आफ्नो घर र देश छोड्न बाध्य भएका लाखौँ मानिसहरूको सङ्घर्ष साहस र आशालाई सम्मान गर्ने दिन हो। नेपालले 6 दशकभन्दा बढी समयदेखि शरणार्थीहरूलाई आश्रय दिँदै आएको छ। सन् 1959 तिब्बतबाट अनि 1990 भुटानबाट ठूलो सङ्ख्यामा शरणार्थीहरू नेपाल आएका थिए। संयुक्त राष्ट्र सङ्घीय शरणार्थी उच्चायुक्त UNHCRको सन् 2026 तथ्याङ्क अनुसार नेपालमा हाल करिब 20,000 शरणार्थी तथा आश्रयार्थीहरू बसोबास गरिरहेका छन्। यसमा पाकिस्तान, म्यानमार र अफगानिस्तान जस्ता देशहरूबाट आएका केही शरणार्थी तथा आश्रयार्थीहरू पनि रहेका छन्। म्यानमारका रोहिङ्ग्या शरणार्थीहरू पनि काठमाडौँमा बस्दै आएका छन्। UNHCRका अनुसार भुटानी शरणार्थी सन् 1990 दशकमा 1,00,000 बढी नेपाल भित्रिएका थिए। तेस्रो देश पुनर्स्थापन कार्यक्रम अन्तर्गत 1,00,000 बढी शरणार्थीहरू अमेरिका, अस्ट्रेलिया, क्यानाडा लगायतका मुलुकमा पुनर्वासित भइसकेका छन्। हाल झापाको बेलडाङ्गी र मोरङको पथरी शनिश्चरे शिविरमा करिब 6,300 देखि 8,000 सङ्ख्यामा मात्र भुटानी शरणार्थीहरू बाँकी छन्, जसमध्ये धेरै जसो स्वदेश भुटान फिर्ता हुन चाहन्छन् वा नेपालमै कानुनी पहिचानसहित बस्न चाहन्छन्। तिब्बती शरणार्थीका हकमा सन् 1959 नेपाल आएका तिब्बती शरणार्थीहरूको सङ्ख्या करिब 12,000 देखि 15,000 आसपास छ। उनीहरूको काठमाडौँ, पोखरा र हिमाली भेगका विभिन्न बस्तीहरूमा बसोबास छ। नेपालमा शरणार्थीहरूको संरक्षण, राहत, ओकालत र कानुनी सहायताका लागि मुख्यतया संयुक्त राष्ट्र सङ्घीय शरणार्थी उच्चायुक्त UNHCR, राष्ट्रिय मानवाधिकार आयोग NHRC, अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन IOM, फोरम फर ओमन ल एन्ड डेभलपमेन्ट FWLD, नेपाल रेड क्रस सोसाइटी, एमनेस्टी इन्टरनेसनल जस्ता संस्थाले काम गर्ने गरेका छन्। नेपालमा मानवीय प्रतिबद्धता बलियो छ, तर कानुनी संरचना कमजोर र अपूर्ण छ। सर्वोच्च अदालतले शरणार्थीबारे कानुनी आवश्यकता पटक पटक औँल्याइसकेको छ। अन्तर्राष्ट्रिय प्रतिबद्धताले राज्यलाई दायित्वमा बाँधिसकेको छ, तर नेपालमा हजारौँ शरणार्थीहरू अझै पहिचानविहीन अवस्थामा बस्दै आएका छन्। सरकारसँग शरणार्थी सम्बन्धी स्पष्ट नीतिको अभाव रहेको यस क्षेत्रमा काम गर्ने सङ्घ संस्थाका प्रतिनिधित्वहरूको गुनासो छ। नेपालले अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्ड प्रति आफ्नो प्रतिबद्धता पटक पटक व्यक्त गरेको छ। तिब्बती र भुटानी शरणार्थीहरूलाई आश्रय दिनेदेखि संयुक्त राष्ट्रसङ्घका विभिन्न दस्तावेजहरूमा हस्ताक्षर, UNHCRसँग सहकार्य र यसको कार्यक्रममा निरीक्षकका रूपमा सहभागितासम्म जनाउँदै आएको छ। संविधान, अन्तर्राष्ट्रिय सन्धि र कूटनीतिक अभ्यासहरूले समेत नेपाल शरणार्थी संरक्षणप्रति प्रतिबद्ध नै देखिन्छ। भुटानी शरणार्थीहरूको विषय नेपालको सामाजिक र मानवीय इतिहाससँग जोडिएको एउटा महत्त्वपूर्ण अध्याय पनि हो। नेपालले विगत 3 दशकभन्दा बढी समयदेखि भुटानी शरणार्थीहरूलाई आश्रय दिँदै आएको छ। यो अवधिमा शरणार्थी समुदायले अनेकौं चुनौती सङ्घर्षको सामना गर्दै आफ्नो पहिचान, शिक्षा र समुदायलाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। विश्व शरणार्थी दिवसको सन्दर्भमा आज हामी भुटानी शरणार्थी समुदायका एक अग्रणी व्यक्तित्व बलराम पौड्यालसँग शरणार्थीका जीवनका अनुभव, विगतका सम्झना, वर्तमान अवस्था र भविष्यका अपेक्षाबारे कुराकानी गर्दैछौँ। उहाँ भुटान पिपल्स पार्टीका अध्यक्ष पनि हुनुहुन्छ।
1: विशेषत भुटानी शरणार्थीहरू अहिलेको अवस्था एकदमै गम्भीर छ। 2016 राहत व्यवस्थामा कटौती भएको छ। त्यस पछाडि दिनदिनै शरणार्थीको त्यो तथ्य के भन्छ, अध्यावधिक परिचय अध्यावधिक गर्ने काम पनि ठप्प भएको छ। जन्म मृत्युको दर्ता सम्बन्धमा पनि अब त्यति विश्वासिलो छैन र राहत व्यवस्था इत्यादि कुराहरू केही छैन र अहिले शरणार्थी नेपालमा छन् कि छैनन् भन्ने जस्तो महसुस भएको छ जस्तो लाग्छ सरकारलाई र अब यहाँभन्दा दयनीय अवस्था त शरणार्थीको छैन के भन्नु र यसमा त
0: नयाँ सरकार पछिको केही सम्बोधन यहाँहरूले प्राप्त गर्नु भएको छैन
1: त्यो चाहिँ अब अलिकति हामीले लेख्न एपिल गर्ने ठाउँमा गरिसकेका छौँ प्रधानमन्त्रीज्यूलाई मैले आफै पनि एपिल गरेँ साधन मार्फत प्रचार प्रसार पनि आयो होला त्यो होइन तर प्रत्यक्ष भेटेर कुरा चाहिँ गरेको छैन अब जस्तो कि अब शरणार्थीलाई प्रत्यक्ष र प्राथमिक रूपमा हेर्ने त सिडिओ साहब हुनुहुन्छ यहाँ सिडिओ साहबको नजरमा यो सबै कुरो छ तर पनि अब उहाँबाट रिपोर्टिङ भयो भएन भन्ने कुरो थाहा भएन हामीलाई र हाल अवस्थामा त त्यसरी सरकारसँग प्रत्यक्ष भेटेर कुरा चाहिँ गरेको छैनौँ हामीले
0: सन् 2007 पुनर्वास खुला गरियो तेस्रो मुलुकमा जाने केही संख्यामा पनि रहनु भयो अहिले यकिन तथ्याङ्क कति हुनुहुन्छ भन्ने यहाँहरूसँग पार्टीसँग छ कि छैन
1: यसमा 6500 लगभग भनौँ दर्ता सरकारको रेकर्डमा रहेका शरणार्थी छौँ हामी त्यसपछि अब सुरुदेखि नै अब शरणार्थी आउँदाखेरि परिवारसँगै आएन पहिला आउने दर्ता भयो पछाडि आउने त्यो समावेश भएन जेलबाट छुटेर आए त्यसको नाम त्यहाँ दर्ता भएन इत्यादि कुराले गर्दाखेरि 7500 हिसाबमा शरणार्थी छौँ र त्यसमध्ये पनि 6500 मात्रै दर्ता छ तर 2022 पछाडि त्यो दर्ता भएका शरणार्थीहरूको पनि अद्यावधि गर्दा नवीकरण गर्दाखेरि छुटेको धेरै छ त्यसले गर्दाखेरि त्यो डाटा पनि त्यति यकिन छैन तर संख्या चाहिँ हाम्रो 7500 हो त्यति चाहिँ छौँ अहिले
0: 3 दशक भन्दा बढी भइसकेको अवस्थामा यहाँहरूको जुन एउटा आन्दोलन यहाँहरूको पहिचान अनि माटोसँग बिछोडिएको एउटा जुन पीडालाई यहाँहरूले अन्तर्राष्ट्रिय समुदायसँग धेरै पहल गर्नुभयो आग्रह गरिरहनु भएको छ 3 दशकको यो यहाँहरूकै आफ्नो यो लडाइँमा अहिले फर्केर हेर्दाखेरि के पाउनुहुन्छ नि
1: अब पाउन त हामीले प्रजातन्त्र मागेको हो भुटानमा अब राजाकै मुखबाट घोषणा गरेर पनि प्रजातन्त्र विश्वले देखाउने प्रजातन्त्र भुटानमा छ तर प्रजातान्त्रिक मुलुकमाका नागरिकले पाउने अधिकार भुटानी जनताले प्राप्त गर्न सकेका छैनन् एउटा गाउँबाट अर्को गाउँ जानु पनि सरकारको अनुमति लिनुपर्छ बेटी झारलाङ्गी तिर्ने व्यवस्थाहरू अर्को देशुङ प्रणालीबाट नाम परिवर्तन गरेर त्यो व्यवस्था कायमै गरिएको छ नागरिकता सम्बन्धमा पनि समस्या छन् र विविध समस्या छन् जो जुन चाहिँ अब प्रजातन्त्रप्रति प्राप्त उपभोग गर्न पाउने नागरिकले त्यो सुविधा चाहिँ प्राप्त गर्न सकेको छैन तर अर्कोपट्टि हेर्दाखेरि आइसोलेसनमा रहेको भुटान देश चाहिँ विश्व प्रख्यात भएको छ विश्वले चिनेको छ र भुटान एउटा देश रहेछ त्यहाँ राजतन्त्रै भए पनि देश छ त्यहाँका नागरिक यो प्रकारका छन् भन्ने कुरो चाहिँ जानकारी छ तर नागरिकले उपभोग गर्न पाउने अधिकार चाहिँ न देशभित्र रहनेले प्राप्त गरे न बाहिर शरणार्थीहरूले प्राप्त गरे अवस्था त्यस्तै गम्भीर बराबरै छ
0: अब जुन 20 भन्ने बित्तिकै यो एउटा विश्वभरि नै शरणार्थीहरूको लागि भनेर एउटा इङ्गित गरिएको छ यो हुन त शरणार्थी हुने कुरामा दिवस मनाउने कुरा त पक्कै होइन तैपनि जुन 20 सन्देशलाई यहाँले जसरी यो आन्दोलन गरिरहँदा 3 दशकदेखिको यो यात्रामा हेर्दाखेरि कस्तो पाउनुहुन्छ
1: अब यो विषय त एउटा गम्भीर पनि छ र हास्यास्पद पनि छ अब जस्तो कि 20 जुनलाई शरणार्थी दिवस भनेको छ शरणार्थीले त्यो दिवसमा के प्राप्त गर्न सके भन्ने कुरो यहाँ औल्याउनु पर्ने हुन्छ शरणार्थीको विषयमा विश्व शरणार्थी दिवस मनाइन्छन् ठुला ठुला होटलमा अथवा कार्यालयमा अथवा सरकारी दफ्तरमा अथवा राष्ट्रसङ्घका अफिसहरूमा त्यो शरणार्थीले देखेको हुँदैन त्यस दिन शरणार्थीले 1 लिटर 1 पावा पानी पनि प्राप्त गर्न सक्दैन र 20 जुन चाहिँ शरणार्थी दिवस हो भनेर एउटा शरणार्थीले सम्झिरहँदाखेरि उसले के पायो त भन्दाखेरि एउटा निराशा र पीडा मात्रै पायो यसले गर्दाखेरि यसको महत्त्व शरणार्थीलाई छैन तर जसले घोषणा गरे उनीहरूले दिवस मनाउने एउटा आधार चाहिँ बनाए त्यति मात्रै हो त्यसलाई शरणार्थीको विषयमा वकालत भयो भन्न मिल्दैन हुन त यसको उद्देश्य राष्ट्रसङ्घले घोषणा गर्दाखेरि शरणार्थीप्रति विश्व जनमत आकर्षित गराउने र उहाँ उनीहरूको पीडामा आवाज मिलाउने भन्ने हुन सक्थ्यो, तर अहिलेको विकसित घटनाक्रमले पनि शरणार्थीलाई हेर्ने दृष्टिकोण एकदम फरक परेको छ र यो दिवसलाई उद्देश्य जान्ने विषय त सायद कुनै राष्ट्रले पनि प्रयास गरेको छ जस्तो मलाई चाहिँ लाग्दैन, र यो दिवसले शरणार्थीलाई कुनै उपलब्धि गर्यो भन्न चाहिँ म चाहिँ सक्दिनँ।
0: भर्खरै जोड्नुभयो दृष्टिकोण फरक परेको छ शरणार्थीलाई हेर्ने भन्नुभयो, 2016 राहत कटौती भएको छ, अवस्था दयनीय छ भन्नुभयो, यहाँ आफै प्रत्यक्ष भोगिरहनु भएको छ, अहिले ठ्याक्कै यहाँ झापामा रहिरहँदा त्यहाँको माहौललाई हेर्दा के पाउनुहुन्छ नि यहाँले?
1: अब यो विषय चाहिँ अलिकति अब हुन त विगतको सरकारले हामीलाई सहयोग गरेन भन्न मिल्दैन, सुरुमा नेपाल सरकारले नै यो मुद्दालाई विश्व जगतमा पुर्याएर राहत व्यवस्थासम्म शरणा युएनएचसिआर आएर राहत व्यवस्था मिलाएकोमा त्यसलाई गलत भयो भन्न मिल्दैन, तर 2016 पछिको सरकारबाट कुनै सहयोग प्राप्त भएन र जति अब शरणार्थी को प्रति दृष्टिकोण रहनु पर्थ्यो सरकारको हुन सकेन। अब एउटा शरणार्थीले त के अपेक्षा राख्छ र सुरक्षा राख्दछ, राहत राख्दछ, अनि आफ्नो मुद्दालाई अन्तर्राष्ट्रिय जगतमा पुर्याएर अथवा आफ्नो राष्ट्रलाई दबाब दिएर स्वदेश फर्कन पाउनुपर्छ भन्ने अपेक्षा नै शरणार्थीको हुन्छ, र हरेक शरणार्थीले सकेसम्म आफ्नै देश फर्कन पाऊँ भनेर पर्खिरहेको अवस्था छ, र अर्कोपट्टि अब तेस्रो मुलुक पुनर्वास प्रक्रियाले धेरै हाम्रा साथीभाइहरू छोराछोरीहरू बाबुआमाहरू दाजुभाइहरू पुनर्वास जानुभएको छ, तर उनीहरूको आधा परिवार यतै छुटेको छ विभिन्न कारणले, कोही कसैको दर्ता प्रक्रियामा समस्या भयो भन्नाले, कसैले उनीहरूको बयान मिलेन भन्ने इत्यादि कुराले गर्दाखेरि, र अब ती छुटेका परिवारलाई सकेसम्म जुन मुलुकमा परिवार पुगेको छ त्यहीँ पुर्याउन सक्नु भने पनि उनीहरूलाई राहत मिल्थ्यो र एउटा मानवाधिकारको रक्षा हुन्थ्यो, र स्वदेश फर्कन चाहनेहरूको लागि भुटानले नमानेसम्म कुनै राष्ट्रले दबाब गरेर पुर्याउन सक्ने होइन, तर भुटानलाई भारतमा ल्याउने प्रक्रिया पनि नेपाल सरकारले शरणदाता भूमि भएकोले गर्न सक्थ्यो र गर्न सक्छ भन्ने हाम्रो अपेक्षा छ, त्यो पनि हुन नसकेको अवस्थाले चाहिँ अब एउटा बगरको पानी बिनाको माछाको सरह हामी शिविरमा छौँ। नेपाल सरकारले हामीलाई सुरक्षा प्रदान गरेको छ, भूमि दिएको छ, तर त्यतिले मात्र नपुग्दो रहेछ, राहत चाहियो, सुविधा चाहियो, शिक्षा चाहियो, स्वास्थ्यको उपचारको लागि व्यवस्था हुनु पर्यो इत्यादिहरूले चाहिँ सङ्कटमा शरणार्थी छन्। त्यसप्रति सरकारको चाँडो नजर पुग्छ र शरणार्थीहरूको व्यवस्थामा नयाँ सरकारले हात अघि बढाउँछ भन्ने अपेक्षा चाहिँ हामीले गरेको छौँ।
0: नैतिक दबाव त पक्कै पनि परिरहेकै होला, या त्यसको लागि अन्तर्राष्ट्रिय समुदायले गरेको पहललाई कसरी लिनुहुन्छ?
1: अब यहाँ एउटा दुःखद घटना छ नेपालमा घटेको, शरणार्थीको नाममा नक्कली शरणार्थी भएर नेपाली नागरिकलाई नै नेपालको माथिल्लो तहका कर्मचारी अथवा दलहरूले नक्कली शरणार्थी बनाएर विदेश पठाउने प्रयास गरेको यो काण्डले गर्दा पनि वास्तविक शरणार्थीहरूको मुद्दाप्रति अन्तर्राष्ट्रिय जगतको हेर्ने दृष्टिकोणमा फरक परेको छ, र विशेष कर्मचारी वर्ग जो नेपाल सरकारका कर्मचारीहरू छन् उनीहरूले पनि हेर्ने दृष्टिकोणमा पनि त्रासको अनुभव गर्छौँ हामी। हाम्रो मुद्दालाई उहाँहरूले कुरा उठाउनु भयो भने भोलि गएर हामी अप्ठ्यारोमा पर्छौँ कि भनेर हामीले त्यो घटना पनि बेहोरेका छौँ। मन्त्रालयतिर जाँदाखेरि हाम्रो सुनवाई नहुने अवस्था छ। त्यसो हुँदाखेरि चाहिँ अबको सरकारले यो मुद्दालाई चाहिँ प्राथमिकता दिएर चाँडोभन्दा चाँडो भुटानसँग वार्ता गरेर समाधान गर्नुपर्ने हुन्छ जस्तो लाग्छ मलाई। त्यसमा नेपाललाई एउटा धेरै सजिलो पनि के भएको छ भने तेस्रो मुलुक पुनर्वास पुगेका शरणार्थी जो अमेरिकामा थिए तिनीहरूलाई अमेरिकन सरकारले समातेर के कारणले समात्यो थाहा छैन, तर भुटान पुर्याएर भुटानलाई जिम्मा दिएर फेरि भुटानले तिनीहरूलाई भारतमा फालेर ती मानिसहरू नेपालमा आएर बसेर नेपालको अदालतले पनि उनीहरूको विषयमा एउटा फैसला दिएको हामी सुन्छौँ। त्यो अवस्थाले चाहिँ नेपाललाई एउटा आधार छ कि यो मुद्दा चाहिँ भुटानसँग अमेरिकासँग वार्ता गरेर शरणार्थी सङ्कटलाई चाहिँ निराकरण गर्नमा पहल गर्दाखेरि एउटा आधार पनि बन्छ, भुटानलाई सोझै वार्ता गर्ने, वार्ताको टेबलमा ल्याउने या त अन्तर्राष्ट्रियकरण गर्ने। किनभनेदेखि एउटा के छ भनेदेखि 15 चरणसम्म वार्ता गरेर भुटान नेपाल द्विपक्षीय वार्ता टुङ्गिएको छ, स्थगित भएको छ, टुङ्गिएको छैन। त्यसो हुँदाखेरि चाहिँ हामीले जहाँ पनि आह्वान गर्छौँ विश्वमा, कुनै पनि देशमा हामीले कुरो गर्ने बित्तिकै नेपाल र भुटानको वार्ता भइरहेको छ, यसले चाँडो समाधान ल्याउँछ भन्ने अपेक्षा छ भनेर उत्तर पाउँछौँ। जबकि यतापट्टि भुटानले वार्तालाई बहिष्कार गरेको पनि छैन, नेपालले त्यसलाई अब अन्त्य भयो पनि भनेको छैन। त्यसो हुँदाखेरि चाहिँ नेपालले एकपल्ट भुटानसँग पहल गरेर वार्ताको आह्वान गर्ने, मानेन भने अन्तर्राष्ट्रियकरण गर्ने हो भने सायद अन्तर्राष्ट्रिय जगतले पनि यसलाई हेर्छ र हाम्रो मुद्दाले पनि निराकरण हुन्छ भन्ने चाहिँ मेरो चाहिँ भावना छ र प्राय शरणार्थीले पनि त्यही सोचिरहेको छन्।
0: यहाँले अघि पनि जोड्नु भएको थियो जिल्ला प्रशासन कार्यालय विशेष गरेर त्यहाँको जो प्रशासकीय प्रमुख हुनुहुन्छ उहाँले हेर्ने कुरा पनि हो भन्नुभयो। यहाँहरूले पटक पटक त्यहाँ आइरहनु हुने जो जिल्लाको प्रमुख भएर आउनुहुन्छ उहाँहरूबाट पाउने यहाँहरूलाई एउटा सन्देश के रहन्छ, उहाँहरूले दिने सान्त्वना के रहन्छ?
1: उहाँहरूमा त के छ, माथिको आदेश छैन भन्ने कुराहरू नै आउँछ। जस्तो कि एउटा सर्कुलर मैले डेट ठ्याक्क बिर्सेँ, सर्कुलर थियो कि अब यो मिति सम्बन्धमा उनीहरूको दर्ता प्रक्रिया नवीकरण गरिदिनु, दर्ता प्रक्रिया गरिदिनु भन्ने एउटा पत्र पठाइएको छ गृह मन्त्रालयबाट। त्यो मिति पछाडि यहाँ जिल्लाले गर्न सक्ने कुनै पनि ठाउँ छैन, उहाँहरूले भन्ने आशय नै त्यही हो। र नयाँ सरकारबाट आदेश आएको छैन र पुरानोबाट उहाँहरू अघि बढ्न सक्ने अवस्था छैन। त्यसो हुँदाखेरि चाहिँ गृह मन्त्रालयबाट होस्, परराष्ट्र मन्त्रालयबाट होस्, जे होस्, नयाँ अध्याय नेपाल सरकारले सुरु गरेर बहल चाहिँ हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
0: राष्ट्रसङ्घीय उच्च आयोग UNHCRको त यहाँ अफिस कार्यालय पनि छ, त्यहाँबाट आउने प्रतिनिधिहरूबाट पनि त्यस्तै पाउनुहुन्छ र
1: उहाँहरू त के भन्नुहुन्छ र हामीले त 16 नै सरकार नेपाल सरकारले हामी हेर्छौँ भनेर जिम्मा लगाएको हो, तैपनि अलिअलि हामीले गर्न सक्ने चाहिँ हामी काम गर्छौँ हेर्छौँ भनेर कहिले कहिले यसो नि अब त्यो रमिता हेर्न आएको जस्तो गरेर युएनएसआरको टोली आउँछ त्यहाँ शिविरमा र फर्केर जान्छ। त्यस पछाडि उहाँहरूलाई हामीले पनि भेटेका छौँ, अब हालै त छैन तर एक साल अगाडि भेट्दाखेरि नेपाल सरकारले आदेश दियो भए हामी अगाडि बढ्न सक्छौँ, तर नेपाल सरकारको जिम्मामा भएकोले गर्दा हामीले हस्तक्षेप गर्न मिल्दैन भनेर उनीहरू पन्छिन्छन्। र बल चाहिँ मैले देख्दा यो मुद्दामा नेपाल सरकारले पहल गर्नुपर्छ र यो नेपाल सरकारले पुनः पहल गर्यो भने रहल शरणार्थी को मुद्दा समाधान नभएसम्म युएनएसएले पनि हेर्न सक्छ र राहत व्यवस्था इत्यादिहरू मिलाउन सक्छ, तर नेपाल सरकारले आह्वान नगरेसम्म युएनएसएले यसलाई प्रत्यक्ष समावेश हुन सक्दैन नै।
0: तिनवटा विकल्प दिइएको थियो स्वदेश फिर्तीको, त्यस्तै तेस्रो देशको पुनर्वासमा र अर्को स्थानीयकरणमा। यी तीन विकल्पमा तेस्रो देशको पुनर्वास गरेकाहरूको संख्या केही रहे पनि बाँकी दुई विकल्पहरूको विषय बाँकी भयो, खुला हुन सक्यो कि सकेन?
1: त्यो त त्यो विषयमा शरणार्थीले पनि अब आवाज उठाएको छैन, जस्तो हामीले पनि त्यो कुरो उठाएको छैनौँ, तर पछिल्लो चरणमा व्यक्तिगत रूपमा लिने निर्णयलाई मान्यता दिनुपर्छ भन्ने खालको सोचाइ चाहिँ छ, तर हामी त प्राय प्राय स्वदेश फर्कनुपर्छ भन्ने अडानमै छौँ। र यदि कोही अब नेपालमै रहन चाहन्छ अथवा शरण भूमिमै बस्न चाहन्छ भने त्यो त नेपाल सरकारको चाहना हुनु पर्यो र त्यो व्यक्ति शरणार्थीको हुनु पर्यो, त्यसमा दबाब त कसैको पनि हुन सक्दैन। र ती विषय त अहिलेसम्म स्वदेश फर्कन सक्ने वातावरण छैन, नेपालले आह्वान नगरेको हुँदा र शरणार्थीले नचाहेको हुँदा स्थानीय विलयीकरणको पनि आवाज उठेको छैन कि यो मुद्दालाई सरकारले चाँडो भन्दा चाँडो समाधानको पहल गरिदियोस् र नेपालमा शरणार्थी जीवन बिताउन भुटानीहरूले नपरोस् भन्ने हाम्रो जुन माग छ त्यसलाई चाहिँ पुरा गर्नका लागि सरकारले अघि बढेर अर्को शरणार्थी दिवसलाई सम्झिनु नपर्ने अवस्था चाहिँ सिर्जना गरिदियोस् भन्ने चाहिँ त्यति म आह्वान गर्न चाहन्छु र यो मुद्दालाई सकेसम्म लिङ्गरिङ गरेर राख्नुभन्दा समाधान गर्नु नै नेपाल राष्ट्रको पनि हितमा हुन्छ भन्ने कुरो नि म यहाँ जोड्न चाहन्छु।
0: यहाँ त सर्जक पनि हुनुहुन्छ, यहाँले लेख्नुभएका, यहाँले दिनुभएका कृतिहरू मार्फत विशेष शरणार्थीहरूको मनोभावनालाई बुझ्नको लागि कतिको सहयोग पुगेको पाउनुहुन्छ नि? जस्तो यहाँलाई पनि व्यक्ति विशेषले, संस्था विशेषले घेने के प्रतिक्रिया त पक्कै दिनुहुन्छ होला।
1: अब त्यो म आफैले भन्ने कुरो होइन, तर पनि अब गत साल मैले पर्दा पछाडिको भुटान भनेर किताब प्रकाशित गरेको थिएँ, र त्यसैको अनुवाद भुटान बिहाइन्ड द कर्टेन भनेर अङ्ग्रेजीमा पनि अनुवाद छ, र त्यसको प्रसार त धेरै राम्रो भयो र विशेष गरेर बाहिर हुने साथीहरूले रुचाएर त्यसलाई लिनु पनि भयो, र त्यसमा मैले दिएका सन्देशहरूलाई राम्ररी अर्थ्याएको पनि म पाउँछु। तर अब त्यतिले मात्र नपुग्दो रहेछ, मुद्दा शरणार्थीहरूको विषयलाई शरणदाता राष्ट्रले आवाज नउठाएसम्म विश्वले नसुन्दो रहेछ। अब हाम्रो आवाज विश्वबाट, विश्वमा बाहिर हुने साथीहरूले पनि उठाइरहँदा पनि नेपालको प्रतिक्रिया माग्दो रहेछ शरण लिएको हिसाबले। त्यसो हुँदाखेरि चाहिँ पहल नेपाल सरकारबाट एकपल्ट गरिदिन सक्नु हो भने यो मुद्दा सदाका लागि समाधान हुन्छ भन्ने चाहिँ अपेक्षा म राख्दछु, र मैले किताबमा पनि त्यसरी नै त्यही सन्देशहरू जोडेको छु।
0: हजुर, अन्तिममा पनि अब अहिले नयाँ सरकार, त्यसै गरेर नयाँ एउटा अपेक्षा, त्यहाँबाट पनि निर्वाचित नयाँ सांसदहरू हुनुहुन्छ, उहाँहरू मार्फत पनि यही होस् भन्ने यहाँ पक्कै आग्रह गर्नुहुन्छ होला है?
1: पक्कै पनि। अब नयाँ सरकारले प्राय नेपाली जनताले कुनै पनि मानिसलाई एउटा पीडामा बसिरहेको हेर्दैन भन्ने विश्वास सुरुदेखि नै हामीले प्राप्त गरेका छौँ, र नेपालमा भुटानीहरू मात्रै शरणार्थी छैनन्, पहिल्यैदेखि टिबेटन, अरू बङ्गलादेशीहरू, पाकिस्तानीहरू शरणार्थीहरू, अफगानिस्तानका धेरै देशका शरणार्थी छन्, र यो मुद्दा शरणार्थी मुद्दा भुटानीको मात्रै छैन। त्यसो हुँदाखेरि चाहिँ नेपालले एउटा सशक्त रूपमा यसलाई आवाज उठाएर शरणार्थी नेपालमा बस्न नपर्ने अवस्था सिर्जना गर्न सक्ने अवस्थाको सरकार भएकोले गर्दाखेरि यसलाई चाँडै पहल हुन्छ भन्ने हामीले विश्वास लिनुपर्छ, र म पनि त्यही विश्वास लिन्छु।
0: हजुर, महत्त्वपूर्ण समय दिनुभएकोमा यहाँलाई हामी हार्दिक आभार व्यक्त गर्छौँ।
1: धन्यवाद। अब यो लुकिरहेको हाम्रो आवाजलाई प्रकाश गरिदिने प्रयास गरिदिनु हो, यहाँलाई पनि मोरी मोरी धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो भुटानी शरणार्थी समुदायका एक अग्रणी व्यक्तित्व बलराम पौडेल। डिजिटल कानुनी पत्रिका जस नेपालमा प्रकाशित लेखले भनेको छ, नेपाल अझै पनि शरणार्थी सम्बन्धी प्रमुख अन्तर्राष्ट्रिय महासन्धिहरूको पक्ष राष्ट्र भने बनेको छैन। देशभित्र स्पष्ट कानुनी ढाँचाको अभाव छ। अन्तर्राष्ट्रिय निकायहरूसँगको सहकार्य र पुनर्स्थापनाका प्रयासहरूका बावजुद पनि पहिचानको अभाव, कानुनी संरक्षणको कमी र राज्य विहीनताको जोखिम जस्ता समस्याले नेपालमा रहेका शरणार्थीहरूको संरक्षण सुनिश्चित गर्न व्यापक कानुनी तथा नीतिगत सुधारको आवश्यकता देखिन्छ। शरणार्थीबारे सरकारले स्पष्ट नीति लिन आवश्यक छ, किनकि यो विषय नेपालको सार्वभौमिकता र भू राजनीतिसँग पनि जोडिएको संवेदनशील विषय हो।

श्रोता महानुभावहरू, विश्व शरणार्थी दिवसले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ। हरेक व्यक्तिलाई सुरक्षित, सम्मानजनक र आशापूर्ण जीवन बाँच्ने अधिकार छ। शरणार्थीहरू केवल सहायता आवश्यकता भएका व्यक्ति मात्र होइनन्, उनीहरू साहस, धैर्य र सम्भावनाका प्रतीक पनि हुन्। शरणार्थी हुनु कसैको रोजाइ होइन, परिस्थितिको बाध्यता हो। विश्व शरणार्थी दिवसले हामीलाई मानवता, सहिष्णुता र सम्मानको महत्त्व पुनः सम्झाउँछ। यही सन्देशका साथ आजको कार्यक्रमबाट म मनुका कुँवर बिदा हुन्छु। नमस्कार।

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 11

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 8:25 9 बजेसम्म सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रम। समाचार पछिको समय रहनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रमको। यति बेला बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

हेलो एन्ड वेलकम टु नेपाल एन्ड बियोन्ड. दिस इज मी मन्जिल घिमिरे. नेपाल एन्ड बियोन्ड इज अ गो टु विकली रेडियो प्रोग्राम एक्सप्लोरिङ बोथ नेसनल एन्ड इन्टरनेसनल म्याटर्स द्याट म्याटर. Every Saturday evening, right after 8 p.m. English News

श्रोता बृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य नेपाली विषयको पाठ 4 रहेको यस्तो कहिले नहोस् मनवाद पाठ अन्तर्गत रहेर विज्ञापनको नमुना, बैङ्क भाउचर, बोध प्रश्नोत्तर, भाषिक प्रकार्य र संवाद रचनामा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच तयार गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुदाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?

0: ए सुकुमाएर मनमाया पख न हौ, कति छिटो हिँडेका।
1: ए धर्म, तिमी पो?
0: होइन, दायाँ बायाँ कतै नहेरी एकहोरो फटाफट कुदेका छौ त। म पनि त्यही विद्यालयमा त जाने हो। विद्यालयमा सिकाउने कुरा सबै आफूहरू मात्रै सोड्ने जसरी कुदेका छौ त।
1: ल हेर, यी धर्मले भनेका अचम्म, हातले सोरेर पाइने होला नि ज्ञान पनि।
0: जान्ने मान्छेलाई त हातैले सोरे जस्तै हुने रहेछ नि, हामी नजान्नेलाई पो जति गरे पनि केही सिम नलाग्ने।
1: त्यही त, नौ कक्षाको वार्षिक परीक्षामा जिपिए 4 ल्याएको हामीलाई त थाहै छैन होला नि खुबै।
0: उता हेर त साथीहरू, भोजराज सर त फुत्त मोटरसाइकलमा कट्नु भयो अनि बैङ्कतिर पो छिर्नु भयो त।
2: सरको केही काम होला नि, हामी हिँडेर अनि सर मोटरसाइकलमा अहिले हामी भन्दा छिटो विद्यालय पुगिसक्नुहुन्छ।
0: हामी पनि अब पुगिहाल्छौँ नि।
1: हाम्रो विद्यालयको वातावरण कति रमाइलो छ है धर्म।
0: हो नि सुकुमाया, यो वरिपरिको बगैँचाले त झनै सुन्दरता बढाएको छ।
2: यसपालि बनेको नयाँ भवन त कति राम्रो छ है।
0: भवन र विद्यालयको वातावरण मात्रै किन र, हाम्रा सरहरूले पनि कति रमाइलो तरिकाले पढाउनुहुन्छ है।
1: हाम्रो विद्यालय नमुना विद्यालय हुनुमा यी सबै कुराहरू भएर नै हो धर्म।
0: देख्यौ त मनमाया, भोजराज सर त आइसक्नु भएछ।
2: सर बाइकमा हामी हिँडेर अनि सर आइपुगिहाल्नु भयो नि, कक्षातिर आउँदै हुनुहुन्छ।
0: ल ल, बसौँ है साथीहरू, बसौँ।
3: हामी त आइओरी बसिसक्यौँ।
0: त्यही भएर त कक्षा कोठा उज्यालो भएको रहेछ है उजेली।
3: मनाए पनि दिनमा कक्षा कोठा उज्यालै हुन्छ, रातमा बत्ती छँदैछ, के को चिन्ता तिमीलाई। खुबै गफ गर्न जानेका, हामीलाई पनि कुरा आउँछ है।
0: भो भो, तिमीलाई बोलेर कसले सक्ने।
3: ओ ओ खुबै।
1: धर्म र उजेलीको भेट हुनै नहुने, बाफ्रे, तर्क वितर्क चल्न थालिहाल्ने। सर आउनुभयो, चुप लाग है साथीहरू।
4: नमस्कार है। नमस्कार, के छ, सबैजना सन्चै हुनुहुन्छ?
3: सन्चै छौ सर, हजुरलाई कस्तो छ?
4: मलाई पनि सन्चै छ। ल अब पाठ्य पुस्तक पल्टाउनुहोस्।
0: मैले त अघि नै पाठ पल्टाएर तयार भइसकेँ सर।
2: यस्तो कहिल्यै नहोस्, पाठको बोध अभिव्यक्तिको प्रश्न 9 छलफल गर्ने त हो नि आज।
4: ल प्रश्न पढ्नुहोस् त सुकुमाया।
1: दिएको विज्ञापनको नमुना पढ्नुहोस् र तपाईँको विद्यालयले प्रकाशन गरेको बाल साहित्य पत्रिकाका लागि विज्ञापन तयार गर्नुहोस्।
4: ध्यान दिनुहोस् है, तपाईँहरूलाई आज म विज्ञापन तयार पार्न सिकाउँछु।
3: यो त सिक्नै पर्ने थियो, बल्ल आज विषयवस्तुमा आइपुग्यो।
0: बाल क्लबको अध्यक्षलाई सिक्नै पर्ने भयो नि, विज्ञापन गरिरहनुपर्छ।
3: अध्यक्ष नै नभए पनि राम्ररी सिक्दा केही बिग्रन्न।
2: फेरि सुरु भयो।
4: ल ल, चुप लाग्नुहोस् है। त्यहाँ दिइएको नमुनामा के छ, पढ्नुहोस् त उजेली।
3: कम्प्युटर तालिमको सुवर्ण अवसर, विगत 5 कम्प्युटर तालिम दिँदै आएको यस जनहित कम्प्युटर तालिम केन्द्रमा विशेष छुटका साथ कम्प्युटर सम्बन्धी विभिन्न तालिममा भर्नाका लागि आह्वान गरिन्छ।
4: ध्यान दिनुहोस् है, विज्ञापन लेख्दा सुरुमा आह्वान गर्नुपर्छ, अनि त्यहाँ दिइएको विज्ञापनमा तल उल्लेख गरे अनुसार आवश्यक थप विवरण दिनुपर्छ। जस्तै कम्प्युटर आधारभूत पाठ्यवस्तु, बेसिक कोर्स, शुल्क 3,000 भनेर दिइएको छ।
0: पुनश्च भनेर पनि राखेको छ सर।
4: हो, थप कुरा केही भए पुनश्च भनेर पनि दिनुपर्छ। त्यसै गरी विज्ञापन अनुसार स्थान र समय पनि उल्लेख गर्नुपर्छ।
1: अब हामीले चाहिँ विद्यालयले प्रकाशन गर्ने बाल साहित्य पत्रिकाका लागि विज्ञापन तयार पार्ने हो सर।
4: हो, तपाईँहरूले यस्तै विज्ञापन तयार पार्नुपर्छ। ल एउटा नमुना तयार पार्नुहोस् त। तयार पारिसक्नुभयो?
3: मैले चाहिँ तयार पारिसकेँ सर।
0: हामी पनि लेख्न त लेख्दैछौँ, तर उजेलीको सुनाउ न सर।
4: हुन्छ, ल उजेलीले सुनाउनुहोस् त, कस्तो विज्ञापन तयार पार्नुभयो।
3: यस श्री नवोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा रहेका प्रतिभालाई सङ्कलन गर्दै बाल पत्रिका सिर्जनाका मुना प्रकाशन हुन लागेको सहर्ष जानकारी गराउँछौँ। बाल प्रतिभाको प्रकाशनमा निरन्तर सक्रिय रहेको यस पत्रिकामा आगामी अङ्कका लागि आफ्नो रचनाहरू पठाउन सम्पूर्ण साहित्य प्रेमी विद्यार्थीहरूलाई आह्वान गरिन्छ।
4: साँच्चै राम्रो विज्ञापन तयार पार्नुभएछ उजेलले, हार्दिक धन्यवाद छ। अनि तल के लेख्नुभयो नि?
3: तल चाहिँ रचना पठाउने ठेगाना यही विद्यालयको राखे, अनि रचना पठाउने अन्तिम मिति यही महिनाको मसान्तसम्म राखे। हेर्नु त सर।
4: खै, आहा, यति भएपछि त चटक्क राम्रो भइगयो नि। अब सबैले विज्ञापन तयार पार्न सक्नुहुन्छ त?
5: सक्छौँ सर।
4: अब हामी प्रश्न 10 छलफल गर्छौँ।
2: यहाँ त बैङ्क भाउचरको अभ्यास गर्नुपर्ने रहेछ।
4: पख्नुहोस् है एकछिन, म अब तपाईँहरूलाई केही दिन्छु।
0: मनमाया अघि सर्किन बैङ्कमा छिर्नु भयो भनेको त बल्ल पो थाहा भयो।
4: के खासको चल्दैछ यहाँ?
2: सरलाई अघि बैङ्कमा छिर्दै गरेको देखेका थियौँ, अहिले बल्ल कुरा बुझ्यौँ।
4: ल, यो सबैले एउटा एउटा लिनुहोस् त।
3: राष्ट्रिय वाणिज्य बैङ्कको नगद चेक जम्मा भाउचर पो रहेछ।
0: यहाँ अभ्यासमा दिइएको भाउचर त अलि बुझिएको थिएन।
4: हो, त्यहाँ ई सेवाबाट भर्ने भाउचर छ। अब यहाँ तपाईँहरूलाई म यही मैले दिएको भाउचर भर्न लगाएर अभ्यास गराउँछु। एक एकवटा भाउचर लिनुहोस्। सबैले पाउनुभयो?
0: पायौँ सर।
4: ल, अब भर्न थाल्नुहोस्। माथि शाखा कार्यालय लेखेको ठाउँमा यहीँको ठेगाना लेख्नुहोस्। लेख्नुभयो त?
5: लेख्यौँ सर।
4: त्यसभन्दा पर्दैन, बैङ्कको फोन नम्बर र मिति पनि लेख्नुहोस्।
0: फोन नम्बर त थाहा छैन सर।
4: थाहा नभए अहिलेलाई नमुनाका रूपमा केही लेख्नुहोस्। बैङ्कमा गएर भर्दा चाहिँ सोधेर भए पनि लेख्नुपर्छ है। अब खातावालाको नाम लेख्नुहोस्। अहिलेलाई तपाईँहरूले आफ्नै नाम लेख्नु भए पनि हुन्छ।
2: खाता नम्बर भनेको ठाउँमा बैङ्कको खाता नम्बर लेख्ने होइन त सर?
4: हो, तपाईँले ठिक भन्नुभयो सुकुमाया। अब त्यहाँ भाउचरमा दिइएको रकम अङ्कमा र अक्षरमा भनेको ठाउँमा त्यही अनुसार अङ्क र अक्षरमा लेख्नुहोस्। अनि नगद विवरणमा जम्मा गर्ने रकम कति कतिका नोट छन् त्यही अनुसार लेख्नुहोस्। अन्तिममा जम्मा गर्नेको नाम, फोन नम्बर र ठेगाना लेख्नुपर्छ।
0: यहाँ तल 10 लाख भन्दा बढी भए अरू विवरण पनि भर्नुपर्ने रहेछ।
4: ठिक भन्नुभयो तपाईँले। अब बैङ्क भाउचर भर्न सक्नुहुन्छ त?
5: सक्छौँ सर।
4: अब प्रश्न 11 के छ पढ्नुहोस् त उजेली।
3: दिएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् भन्ने प्रश्न छ सर।
4: अब यो अनुच्छेद तपाईँहरू मनमनै पढ्नुहोस् अनि दिएका प्रश्नमा छलफल गरौँला।
0: सर, ससुर पठन गर्ने कि मौन पठन?
4: मौन पठन गर्नुहोस् है त।
5: हुन्छ सर।
4: सक्नुभयो त पढेर?
5: सक्यौ सर।
4: ल, अब कमा दिएका प्रश्नहरूको अभ्यासमा छलफल गरौँ है त। पहिलो प्रश्न छ, प्रविधिको प्रयोगले सिकाइमा कस्तो सुविधा पुर्याएको छ? यस प्रश्नको उत्तर कसले भन्नुहुन्छ?
1: सर, म प्रयास गरौँ।
4: हुन्छ, भन्नुहोस्।
2: प्रविधिको प्रयोगले सिकाइमा सरल, प्रायोगिक, मनोरञ्जक र चिरस्थायी बनाउन सुविधा पुर्याएको छ। मिल्यो त सर?
4: मिलिहाल्यो नि। ठिक उत्तर भन्नुभयो सुकुमाया तपाईँले। अब अर्को प्रश्नको उत्तर कसले भन्नुहुन्छ?
0: म भन्छु सर।
3: होइन, म भन्छु।
0: पहिला मैले म भन्छु भनेको हो, मै भन्छु।
4: ल ल, धर्मले नै भन्नुहोस्। विद्यार्थीमा प्रविधिप्रति मोह बढ्नुको कारण के हो?
0: प्रविधिको प्रयोग गरेर इन्टरनेटबाट नयाँ नयाँ विषयवस्तु खोजेर आफै सिक्न पाइने हुनाले विद्यार्थीहरूमा प्रविधिप्रति मोह बढेको हो। मिल्यो त सर?
4: मिलिहाल्यो नि। तपाईँले ठिक भन्नुभयो धर्म। अब अरू प्रश्नको उत्तर तपाईँहरू आफै लेख्न सक्नुहुन्छ होला। सक्नुहुन्छ त?
5: सक्छौँ सर।
4: ल, लेख्नुहोस्। कुनै प्रश्नको उत्तर आएन भने सोध्नुहोस् है त।
5: हुन्छ सर।
4: एघारको कमा दिएका प्रश्नहरू लेखेर सक्नुभयो त?
0: कमा दिएका प्रश्नहरू त लेखेर सक्यौँ सर। अब खका चाहिँ भाषिक संरचना र वर्णविन्यासमै छलफल गर्ने होला, होइन त सर?
4: हो, तपाईँले ठिक भन्नुभयो धर्म। खमा दिएका भाषिक संरचना र वर्णविन्यासका प्रश्न त्यही विषयवस्तु पढ्दा छलफल गरौँला।
3: त्यसो भए प्रश्न बाह्रमा छलफल हुने भयो होइन त सर?
4: हो, बाह्रको प्रश्न पढ्नुहोस् त उजेली।
3: दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस्।
4: यहाँ दिइएको सन्दर्भ तपाईँहरू मनमनै पढ्नुहोस् त।
5: हुन्छ सर।
0: सर, अनुच्छेद त पढेर सकियो, त्यसपछि गर्नुपर्ने कार्य तोकेको छ।
4: प्रश्नमा निर्दिष्ट गरिएको अनुच्छेद पढ्नुहोस् त धर्म।
0: माथिको अनुच्छेदमा विद्वानको प्रवचनबाट आफ्नो संस्कार र संस्कृति भुल्नु हुँदैन भन्ने कुराको अनुभूति निकितालाई भए जस्तै तपाईँ पनि कसैको प्रवचनबाट प्रभावित भएको अनुभूति कक्षामा प्रस्तुत गर्नुहोस्।
4: तपाईँहरू कसबाट के कुरामा प्रभावित हुनुहुन्छ, सुनाउनुहोस् त।
1: सर, म सुनाऊ।
4: हुन्छ, सुनाउनुहोस्।
2: म योग प्रशिक्षकबाट प्रभावित छु। नियमित योग गर्नाले शरीर स्वस्थ र फुर्तिलो हुन्छ। विद्यार्थीहरूले त झन् नियमित योग गर्नाले मस्तिष्क झन् तेजिलो हुने र पढाइमा पनि मन लाग्ने हुन्छ, जुन कुरा मेरो जीवनमा पनि लागू भएको छ।
3: सर, अब कुन विषयवस्तुमा सफल गर्ने?
4: अब तपाईँहरूलाई अलिकति काम दिन्छु।
0: के काम सर?
4: सिर्जना परियोजनाका प्रश्न हेर्नुहोस् त।
1: सर, यो संवाद लेखनका बारेमा चाहिँ अलिकति भनिदिनु पर्छ। लेख्न त अघिल्ला कक्षामा पनि लेखिएको, तर यसबारेमा अझै प्रष्ट हुन मन छ सर।
4: भइहाल्छ नि सुकुमाया, तपाईँहरू सबैले ख्याल गर्नुहोस् है त। संवाद लेख्दा सबैभन्दा पहिला निर्दिष्ट गरिएको वा आफैले कुनै उपयुक्त शीर्षक छनौट गर्नुपर्छ। यहाँ चाहिँ प्रश्नमै केन्द्रित भएर लेख्नुपर्छ।
0: भन्नाले स्वतन्त्र संवाद लेख्दा आफै पनि शीर्षक छनौट गर्न सकिन्छ, होइन त सर?
4: मजाले सकिन्छ, किन नसक्नु नि। त्यसपछि संवाद प्रारम्भ गर्नुपूर्व स्थान, समय र पात्र छनौट गरेर परिवेश वर्णन गरी कोष्टकमा राख्ने अनि आवश्यकता अनुसार दुई चारजना मात्र पात्र प्रयोग गर्ने र संवादमा सबै पात्रको बराबर अभिव्यक्ति हुने गरी संवाद लेख्नुपर्छ।
3: पात्र चाहिँ दुई चारजना मात्र प्रयोग गर्नु पर्यो होइन त सर?
4: हो, थोरै पात्र प्रयोग गर्नुपर्छ। यसै गरी सरल भाषाको प्रयोग गरी लेख्ने, पात्रको हावभावलाई कोष्टकभित्र राख्ने र संवादमा प्रस्तुत गरिएको विषयवस्तुको निष्कर्ष निकालेर संवाद समापन गर्नुपर्छ।
0: अब त मजाले संवाद लेख्न सकिन्छ। भोलि पढाइका बारेमा राम्रो संवाद लेखेर सरलाई देखाउँछु।
4: धर्मले मात्रै होइन, सबैले संवाद लेख्नुपर्छ। लेख्न सक्नुहुन्छ त?
5: सक्छौ सर।
4: लौ त, घन्टी पनि लाग्यो। बाँकी विषयवस्तुमा भोलि छलफल गरौँला। आजलाई यति नै।
5: धन्यवाद सर। बाय बाय सर।
6: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
7: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
8: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठुलो भूमिका हुन्छ।
9: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
8: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौं।
9: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
10: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
11: Dear students, today we are going to discuss the comprehension exercises based on the reading text, Inspire Others by Learning, Not by Teaching, given in Unit 6 of Grade 10 Compulsory English Textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
12: Namaste, sir.
13: Namaste, students. How are you?
12: We are fine. How are you, sir?
13: I'm good, too. Dear students, do you remember what we discussed in our previous class?
12: Yes, sir. We discussed the reading text, You Inspire Others by Learning, Not by Teaching, in our previous class.
13: Ria, can you tell me what we are going to discuss today?
12: Yes, sir, I can. We are going to discuss the reading comprehension exercises based on the text, You Inspire Others by Learning, Not by Teaching, in Unit 6 today.
13: You are right, Ria.
12: Thank you, sir.
13: Students, now open your book on page number 96. We are going to discuss exercise A on page number 96 now.
12: Is it a crossword puzzle, sir?
13: Yes, it is. Prem, will you read the instruction from your textbook?
14: Of course, sir. A. Complete the crossword puzzle with the help of the meanings given below.
13: Dear students, the meanings are given here in the textbook on page number 96 under Across and Down. You have to read the meanings and find the words having these meanings from the text. You inspire others by learning, not by teaching. We have already discussed the meanings of new words in our previous class. I think our discussion in the previous lesson helps you find the words from the text having these meanings.
12: Yes, sir. There is a crossword puzzle and on its left there are meanings.
14: There are altogether 8 meanings. The first one under across is a method of cooking meat or other food in a cylindrical clay oven.
13: Yes, there are, students. You need to find a word from the text having these meanings and fill up the puzzle in number 3. Across. Since there are 7 boxes, the word has 7 letters. What may be the word?
12: Let me take some time to find the word with this meaning.
13: All right, take some time.
12: Is it tandoor, sir?
13: You're right, Lakshmi.
12: Thank you, sir.
13: Now, I offer you some time for discussion. Discuss among you friends and find the words having the given meanings from reading text. And write the words in the crossword puzzle with a pencil.
12: Okay, sir.
13: Did you complete the crossword puzzle, students?
5: Yes, sir. We completed it.
13: Good. Let's discuss then. Prem, what word did you write for the meaning a person having administrative or supervisory power in an organization?
14: I found the word executive in the text whose meaning is a person having administrative or supervisory power in an organization. I have written executive in number 7 across in the crossword puzzle.
13: Well done, Prem. Now let's find the words from the meanings given there under the heading down. What is the first meaning given in number 1 down?
12: It is a long pin for holding meat or other food while it is being roasted.
13: Please try to find the word from the reading text 2 having this meaning.
12: We are trying, sir. I got it. May I tell the word having this meaning?
13: Go ahead, Lakshmi.
12: It is skewer.
14: Yes, it is. Sir had told so while discussing the reading text 2.
13: You are right, Lakshmi. Who will find the word for the meaning the whole of something in number 2 down?
12: I will, sir. The word for this meaning is entirety.
13: Well said, Ria. It's a correct word.
12: Thank you, sir.
13: Please read the meaning in number 4 down.
12: I will read it, sir. The meaning in number 4 is a feeling of pleasure and sometimes slight sadness at the same time as you think about things in the past.
13: What is the word for this meaning?
14: Is it nostalgia, sir?
13: Yes, it is. Now you tell me the word for the meaning in number 5. Raised to a more important or impressive level. You have to find the word having this meaning and fill in the boxes in number 5 down in the crossword puzzle.
12: I know the word, sir. It is elevate.
15: You're right, Ria. Who will tell the word for the next meaning? This is the last one.
12: The last meaning in number 6 is remove water from food in order to preserve and store it. And the correct word having this meaning is dehydrate.
15: Well done, all of you.
5: Thank you, sir.
15: Dear students, we completed the crossword puzzle with the help of the meanings given there on page number 96. You did it well. It means you have understood the reading text. You inspire others by learning, not by teaching, very well. Now, without any delay, we'll do exercise B. This is a true-false not given item. Ria, would you read the instruction in B on page number 97?
12: Sure, sir. B. Write true for true and false for false statements. If the information is not given in the text, write NG, that is not given.
15: Is the instruction clear, students?
5: Yes, sir.
15: Prem, read the first statement given in exercise B on page number 97.
14: Okay, sir. A. The interview was taken in Nepal.
12: It's a false statement, sir. The interview was taken in London.
15: Both of you are right. Please read the second statement, Ria.
12: Okay, sir. The judges were quite impressed by Santosh Saha's performance in the quarters finals.
15: Students, what do you think about this statement?
14: The text does not contain information about quarterfinals. So, I write NG against this statement.
15: You are right, Prem. So, this statement is not given. Lakshmi, you read the statement in number 3.
12: Okay, sir. C. Santosh Saha was from a well-to-do family. What does well-to-do mean, sir?
15: It means wealthy or prosperous.
12: This is a false statement, sir. If he was from a rich family, he wouldn't go to India in search of work after SLC.
15: Well said, Ria. It's a false statement. The next statement in D is, with the support of the safe in the Tandoor section, Santosh started helping the executive safe.
12: This is a false statement, sir. He started helping the safe in Tandoor section who had recommended him earlier.
15: Well done, Lakshmi. Now the next statement in E will be read by Prem.
14: Okay, sir. E. The journey of Santosh to MasterChef was full of struggles.
15: Although this is a true statement, the text does not specifically talks about this. So we can say not given for this statement.
12: Statement F is Santosh is hopeful about the Nepali food market as the food trends are dynamic. This is a true statement.
15: You are right, Ria. Prem, will you read the statement G?
14: Okay, sir. G. Santosh has made more experiment on food as the taste of people differ geographically.
15: Students, this is a true statement.
5: No, sir. It's a false statement.
15: You are correct, students. Now the last statement in H is Santosh feels sorry for serving octopus in Nepali style.
14: It's a false statement. He had said in the text that was a global competition for the global audience. So, he did not feel sorry for serving octopus in Nepali style.
15: You are right, Prem. Dear students, we completed the true-false not given item here. Thank you all of you for your active participation in the discussion. Now, without any further delay, we are going to discuss exercise C on page number 97. Here are altogether 8 questions. You have to answer these questions. Sometimes you may need to revisit the reading text too. The interview with Chef Santosh Saha. Now, I offer you some time to find the answers to the questions given in the exercise. You can underline the answers in your textbooks. This makes you easy to answer when I ask you the questions.
5: Okay, sir.
15: Did you find the answers, students?
14: Yes, sir.
15: Now let's discuss. Prem will ask the first question to Ria and Ria will tell the answer.
14: Okay, sir. A. What do you think is the reason that heightened the popularity of Chef Saha?
12: Chef Santosh Saha's creative fusions of Nepali cuisine with global flavors and techniques and his impressive performance in MasterChef UK heightened his popularity.
15: Correct answer. The second question is, Did Saha spend a normal childhood? Why?
12: I will answer it. No, Shiv Shah did not have a normal childhood. He had to face financial struggles and work from his young age to support his family.
15: Thank you, Lakshmi. Now, Lakshmi will ask question number C to Prem and he will tell the answer.
12: Okay, sir. C. How does Sa feel about his performance in Cinnamon Kitchen?
14: Chef Sa feels satisfied and proud of his performance in Cinnamon Kitchen.
15: Well said, Prem. Now, let me ask question number D to Riya. And the question is, what does Sa want to show the world about Nepali food?
5: Shiv Shah wants to show the diversity and richness of Nepali cuisine to the world and promote it as a cuisine of its own rather than just an extension of Tibetan and Indian cuisine.
15: Good answer. Now Prem will ask question number E to Lakshmi.
14: Okay, sir. Question number E is E. Write two things that Shiv Shah was careful about while carrying an experiment on Sukuti.
12: Two things that Shiv Shah was careful about while carrying an experiment on Sukuti, dried meat, were dehydrating it to soften its texture and preservation of the original taste.
15: Excellent answer. I'm going to ask you question number F and any one of you who know the answer can respond. Question number F. According to Shah, what two things make a person successful?
12: I will tell the answer to this question, sir. According to Shah, continuous learning and having positive influence on others are the two things that make a person successful.
15: You answered it correctly, Lakshmi. Now let's discuss another question and the question is G. Why does Shah want the Michelin star for Ayla?
5: Sir, would you please tell something about Michelin star?
15: Well, a Michelin star is awarded to restaurant offering outstanding cooking. Five universal criteria are taken into account: the quality of the ingredients, the harmony of flavors, the mastery of techniques, the personality of the chef as expressed through their cuisine, and just as importantly, consistency both across the entire menu and over time. It's a kind of award.
5: Thank you, sir.
14: May I try to answer this, sir?
15: Sure, go ahead, Prem.
14: Okay, let me try, sir. Saha wants the Michelin star for Ayla because it is the Oscar equivalent for chefs, which would further help to elevate the profile of Nepali cuisine globally.
15: You have answered it well, Prem. There is one more question left to discuss, that is number H. Will you ask to Lakshmi Riya?
5: Thank you, sir. The last question in H is H. What have you learned from the life story of Santosh Saha?
15: Lakshmi will answer this question.
12: Okay, sir. From the life story of Santosh Saha, I have learned several lessons. Firstly, hard work

0: Riya, read the instruction in D, please. The question is...
1: Okay, sir. D. Saif Saha cooked many dishes in the competition. If he were one of the judges in the competition, which food would you ask him to cook and why?
0: Dear students, let's work in group to write answer to the post-reading question in D. You discuss among one another. Now, I offer you some time to write the answer. Since this is a group work, there should be equal contribution of all. Finally, any one of you will present the answer.
1: Okay, sir.
0: Did you write the answer, students?
1: Yes, sir.
2: Lakshmi will present the answer, sir.
3: It's okay. If I were one of the judges in the competition, I would ask Chef Shah to cook momo, a popular Nepali food item. They are typically served with a spicy tomato and sesame chutney. Momo is a perfect dish to showcase Chef Shah's skills and creativity as a chef. The dish that has a perfect balance of flavors and textures, and it requires precise skills to create the thin outer layer and the juicy filling. Additionally, momo is a dish that is loved by many people around the world, and it has the potential to introduce Nepali cuisine to the entire world.
0: Great. Thank you all of you for your active participation. Now we have come to the end of the lesson today. Let me summarize what we did today. First, we discussed and completed the crossword puzzle. Then we did the true, false, not given item. After that, we discussed question answer. And finally, we discussed the post-reading question in exercise D. I hope the lesson was a fruitful one for you all. Now it's time to end the lesson today. Have a good time. See you all in the next class. Until then, goodbye, students.
1: Goodbye, sir.
4: हस्त श्रोताबिन आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनु. नमस्ते.
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ. शर्त तथा बन्देजहरू लागू हुनेछ. समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
6: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढौँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ.
7: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग.
8: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ.
9: के हुन्छ?
8: एकदमै धेरै, 104 डिग्री ज्वरो छ. टाउको दुख्यो मात्रै भन्नुहुन्छ. चिउ कटकटी खान्छ रे. जे खायो त्यही बान्ता गर्नुहुन्छ. हेर्नु न, छालामा डाबर पनि आएको छ.
9: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ.
8: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
9: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो. यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ.
10: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ. पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ. करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने

0: गरौ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 9 बजेको समाचारपछि यहाँहरूले सुन्न सक्नुहुनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारण। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन भोलि चितवनमा सुरु हुँदै रासोपा नेता तथा महाधिवेशन प्रतिनिधिहरू चितवन पुग्ने क्रम जारी। राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने सभापति रवि लामिछानेको भनाई। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन आगामी मङ्सिर 26 देखि 28 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। आगामी आर्थिक वर्षमा 15,776 हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार गर्ने सरकारको लक्ष्य। इजरायल र हिजबुल्लाह बीच नयाँ युद्ध विराम भएको 24 घण्टा नबित्दै एकअर्कामाथि आक्रमण जारी। इजरायली हवाई आक्रमणमा परि दक्षिणी लेबनानमा 16 जनाको मृत्यु। र विश्वकप फुटबल अन्तर्गत आज राति हुने पहिलो खेलमा नेदरल्यान्ड्स र स्विडेन बीच प्रतिस्पर्धा हुँदै। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन पार्टीका नेता तथा देशका 77 जिल्लाबाट महाधिवेशन प्रतिनिधि चितवन पुग्ने क्रम जारी छ। चितवन संवाददाता सूर्य प्रसाद अधिकारीको सहयोगमा केशव ढुङ्गानाको रिपोर्ट।
1: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय अधिवेशनको तयारीको काम अन्तिम चरणमा पुगेसँगै देशभरबाट महाधिवेशन प्रतिनिधि एवं नेता कार्यकर्ताहरू भरतपुर पुग्ने क्रम सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रका लागि भरतपुरको गेस्ट हाउस चौरमा मञ्च निर्माण गरिएको छ भने चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा महाधिवेशनको बन्द सत्रका कार्यक्रमहरू हुनेछ। महाधिवेशनको तयारी अन्तिम चरणमा रहेको र महाधिवेशन स्थल पुगेका प्रतिनिधिहरूको व्यवस्थापनको काम भइरहेको रासोपा चितवन का सभापति मिनी माधव खनालले बताउनु भयो।
2: प्रतिनिधिहरू चाहिँ 76 जिल्लाबाट यहाँ आउने क्रम सुरु भइसकेको छ। 3500 देखि 4000 संख्यामा प्रतिनिधि साथीहरू चाहिँ यहाँ सहभागी हुन आउनुहुनेछ बन्द सत्रको लागि भने। खुल्ला सत्रमा हामीले लगभग 40 देखि 50 हजारको संख्या चाहिँ अनुमान गरेका छौँ। प्रतिनिधिहरूको लागि वासस्थानको लागि हामीले यहाँका होटल व्यवसायी संघहरूसँग समन्वय गरेर 150 भन्दा बढी होटलका नामावलीहरू हामीले 77 जिल्लामा पुर्याइसकेका छौँ र साथीहरूले चाहिँ होटल बुकिङ गर्ने क्रम चाहिँ चलिरहेको छ।
1: महाधिवेशनमा शुभकामना दिनका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहितका अतिथिहरूलाई निम्तो पठाइएको र पार्टीको पहिलो अधिवेशन भएकाले उच्च प्राथमिकताका साथ सबै अतिथि एवं महाधिवेशन प्रतिनिधिहरूको व्यवस्थापनका लागि राम्रो तयारी भएको रासोपाले जनाएको छ। महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाह लगायतका नेताहरू सहभागी हुनुहुनेछ। रासोपाका महामन्त्री भूपदेव शाह।
3: उद्घाटन चाहिँ हाम्रा मुख्य दुई नेताहरू आदरणीय सभापति ज्यू र वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्री ज्यूले चाहिँ घण्टी बजाएर चाहिँ हाम्रो महाधिवेशनको चाहिँ उद्घाटन गर्नुहुनेछ। हाम्रो जति पनि आधिकारिक कार्यक्रम छ, आधिकारिक कार्यक्रममा चाहिँ उपस्थित हुनुपर्ने ठाउँमा समय मिलाएर चाहिँ आउने उहाँको तयारी छ। त्यो दिन त्यस पछाडि बन्द सत्रसम्म बस्नुहुन्छ।
1: पार्टीको पहिलो महाधिवेशन चितवनमा हुनु चितवनका कार्यकर्ताहरूका लागि समेत गौरवको विषय भएकाले स्थानीय कार्यकर्ताहरू समेत थप उत्साहित छन्। यसले महाधिवेशनको तयारी थप सहज भएको बताउनुहुन्छ सांसद एवं रासोपा चितवनका नेता प्रभा ढकाल।
4: आज पहिलो पटक ऐतिहासिक महाधिवेशन चितवनमा भइरहेको छ, त्यो कारणले गर्दा अझ धेरै गर्व लागिरहेको छ। संगठनका सम्पूर्ण साथीहरूले यसलाई एकदमै नजिकबाट साथ र सहयोग गरिराख्नु भएको छ।
1: महाधिवेशनको उद्घाटन सत्र हुने ठाउँमा जर्मन ह्याङ्गर लगाएर टेन्ट टाँगिएको छ। उद्घाटन सत्रमा 4000 भन्दा बढी प्रतिनिधिहरू एवं पार्टीका नेता तथा कार्यकर्ता गरी 50,000 जना भन्दा बढीको सहभागिता रहने रासोपाले जनाएको छ। यस्तै चितवनको गर्मीलाई मध्यनजर गरी महाधिवेशन स्थलमा हेल्थ डेस्क स्थापना गर्नुका साथै एम्बुलेन्स सहित 24 घण्टा स्वास्थ्य कर्मी रहने व्यवस्था गरिएको छ। महाधिवेशनको स्वास्थ्य सेवा समितिका संयोजक डाक्टर मनोहर लाल प्रधान।
5: हामीले 3 चाहिँ कम्तीमा पनि हामीले एम्बुलेन्स फुल मोबाइल एम्बुलेन्स राखेका छौँ। त्यसमा फुल इक्विप, त्यसमा कम्तीमा पनि 1 डाक्टर, 1 नर्स, 1 हेल्थ असिस्टेन्ट प्यारामेडिक्स र एउटा चाहिँ MDGP अथवा चाहिँ इमर्जेन्सी स्पेसलिस्ट, 3 एम्बुलेन्स राखेका छौँ।
1: 3 दिन सम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीका महत्वपूर्ण दस्तावेजहरू समेत पारित गर्नेछ। स्थापनाको छोटो समयमा नै राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पारेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनलाई राजनीतिक वृत्तमा समेत उच्च महत्वका साथ हेरिएको छ। चितवनबाट सूर्य अधिकारीको साथमा केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट पार्नु भएको छ। महाधिवेशन स्थल चितवनमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घराना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताउनुभयो। रासोपामा लागेका अधिकांश व्यक्तिको आन्तरिक पेसा भएकाले चन्दा नै उठाउन नपरेको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताउनु भएको छ। पार्टीको महाधिवेशन अघि आज चितवनमा भएको बैठकमा उहाँले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान, मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गरेकाहरूको जगमा उभिएकाले आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न सकिएन भने कुनै न कुनै बिन्दुमा पुगेर त्यस्तै दुर्घटना निम्त्याउने बताउनुभयो। उहाँले घर र समाजमा हुने दुर्घटना भन्दा राजनैतिक पार्टीमा हुने दुर्घटनाले निकै ठूलो मूल्य चुकाउनु पर्ने हुँदा सचेत भएर आगामी कदम चाल्नु पर्नेमा जोड दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मङ्सिर 26 28 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा हिजो र आज बसेको केन्द्रीय कार्य समितिको बैठकले मङ्सिर 26, 27 र 28 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन भएको छ। सरकारले महिलालाई लक्षित गरी 7 प्रदेशमा ब्लू बस सञ्चालनको तयारीलाई अघि बढाएको जनाएको छ। सरकारले 100 दिनको कार्यसूची अनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निशुल्क ब्लू बस सेवा सञ्चालनको तयारी अगाडि बढाएको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा 7 बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने र काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायीसँग समन्वय गरी कम्तीमा 18 बस सञ्चालनको तयारी गरिएको छ। सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा विस्तारको लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले सिंचाइ विस्तार, नदी नियन्त्रण तथा राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई उच्च प्राथमिकता राखेको छ। हाल देशभर कुल 15,87,910 हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको छ। रेडियो नेपालबाट राति 9 समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
6: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर 2 मृत्यु भएको छ। हिजो साँझ नुहाउने क्रममा डुबेर बेपत्ता भएका बगनास काली गाउँपालिका छ मनराङ स्थित कालीगण्डकी नदीमा डुबेर शिखर डाँडाका 14 शिशिर गाहा र 24 पूजन गाहाको आज सब फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो। महोत्तरीको बर्दिवास नगरपालिकाले बाल विवाह न्यूनीकरण तथा कानुनी उमेरमा विवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरूप 51,000 नगद दिने घोषणा गरेको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 दीक्षान्त समारोह आज चितवनमा सम्पन्न भएको छ। विश्वविद्यालयबाट 2,193 विद्यार्थी दीक्षित भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज अवलोकन गर्नुभएको छ। परम्परागत सांस्कृतिक विधि अनुसार ललितपुरको जावलाखेलमा आयोजित विशेष समारोहमा सरिक भई उहाँले जात्रा अवलोकन गर्नुभएको हो। राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको पनि दर्शन गर्नुभएको थियो। कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश मनोज कुमार शर्मा, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतका को उपस्थिति रहेको थियो। हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको 4 दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा रही आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र हिजबुल्लाह बीच नयाँ युद्धविराम घोषणा भएको 24 नबित्दै दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी राखेका छन्। इजरायली युद्ध विमान, ड्रोन तथा तोपबाट विभिन्न क्षेत्रमा गरिएका आक्रमणमा 16 जनाको मृत्यु हुनका साथै कम्तीमा 1 दर्जन मानिस घाइते भएका जनाइएको छ। इजरायली सेनाले हिजबुल्लाहले उक्त क्षेत्रमा आफ्ना फौजमाथि 50 बढी क्षेप्यास्त्र प्रहार गरेपछि हिजबुल्लाहका आतंकवादी लक्ष्यहरूमाथि आक्रमण गरिएको जनाइएको छ। यसैबीच अमेरिकाले लेबननमा इजरायलले जारी राखेको सैन्य कार्यवाहीप्रति असन्तुष्टि जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
9: चालु आर्थिक वर्षको 11 महिनामा 7,00,000 बढी पर्यटक मुस्ताङको भ्रमणका लागि पुगेका छन्। मेग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसा स्थित सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको श्रावणदेखि जेठसम्म 7,05,754 स्वदेशी र विदेशी पर्यटक मुस्ताङ भ्रमणका लागि पुगेका हुन्। यो संख्या गत आर्थिक वर्षको 12 महिनाको बराबर हो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसम सडक भएर मुस्ताङ भित्रिने नाकामा पर्ने घाँसामा प्रहरीले सवारी साधन मार्फत भित्रिने पर्यटकहरूको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 1,51,160 सवारी साधन मार्फत 4,60,924 स्वदेशी र 2,44,830 विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। सबैभन्दा बढी गत जेठमा 27,488 सवारी साधन मार्फत 90,939 विदेशी र 40,838 स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। पर्यटकको चापका कारण बेनी जोमसम सडकमा पर्ने बेनी गलेश्वर तातोपानी दानाका होटल भरिभराउ हुने गरेका छन्। बर्खायामको शुरूआती समयको अनुकूल मौसम जेठमा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको छ। मुस्ताङ भित्रिएका बाह्य पर्यटकको संख्या मध्ये करिब 80% भारतीय पर्यटक हुने गरेको प्रहरी निरीक्षक बस्यालले बताउनु भयो। गत आर्थिक वर्षमा 7,05,779 जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण सम्पन्न भौतिक संरचनाहरूको परीक्षण थालिएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर प्रवर्धक रहेको रघु गङ्गा जल विद्युत आयोजनाको मुख्य सुरुङ र 2 पानी थिग्र्याउने पोखरीको परीक्षण शुरू भएको हो। रघु गङ्गा हाइड्रो पावरका प्रबन्ध सञ्चालक गणेश केसीले बाँधमा निर्माण भएको डिसेन्टरमा शुक्रबार पानी हालिएको र आइतबारदेखि सुरुङमा पानी भर्ने तयारी भएको जानकारी दिनुभयो। 20 मेगावाटको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाठ पूर्जा जडान अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाले उखु र बेसार खेतीको व्यवसाय प्रवर्धन मार्फत उत्पादन वृद्धि तथा किसानको आय आर्जन बढाउने अभियानलाई अघि बढाएको छ। गाउँपालिकाले नगदे बालीका रूपमा उखु र बेसार खेती विस्तारमा विशेष जोड दिएको छ। गाउँपालिकामा कृषिलाई मुख्य आय आर्जनको आधार बनाउने लक्ष्य सहित विभिन्न कार्यक्रम सञ्चालन भएका छन्। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित नगदे बाली खेती प्रविधि अनुकूलन तथा व्यवसायीकरण कार्यक्रम मार्फत उखु र बेसार खेतीको उत्पादन बढाउन विभिन्न योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो। उखु खेती गर्ने किसानलाई उन्नत जातको बिउ बाली संरक्षण सामग्री तथा उत्पादन वृद्धि गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको छ। बेसार खेती गर्ने किसानका लागि भने बिउ प्राङ्गारिक मल सुरक्षा सामग्री तथा प्राङ्गारिक परामर्श उपलब्ध गराउने गरिएको छ। मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत करिब 1,50,00,000 लगानी गरी उखु र बेसार खेती प्रवर्धनका कार्यक्रम सञ्चालन गरिएको चापागाईले जानकारी दिनुभयो।
0: अब खेल समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत आज राति हुने पहिलो खेलमा नेदरल्यान्ड्स र स्विडेन प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय अनुसार राति पौने 11 बजे ह्युस्टनमा सुरु हुनेछ। नेदरल्यान्ड्सले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्विडेनले ट्युनिसियालाई पराजित गरेको थियो। आजको खेल जितेमा स्विडेन नकआउट चरणमा पुग्नेछ। यस्तै आज मध्यराति समूह ई का जर्मनी र आइभरी कोस्ट बीच प्रतिस्पर्धा हुँदैछ। यो खेल नेपाली समय अनुसार राति पौने 2 बजे सुरु हुनेछ। जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 अन्तरको फराकिलो अन्तरले स्तब्ध पारेको थियो। यस्तै आइभरी कोस्टले इक्वेडरलाई पराजित गरेको थियो। भोलि बिहान पौने 6 बजे समूह ईकै इक्वेडर र कुराकाओ प्रतिस्पर्धा गर्दैछन्। भोलि बिहान पौने 10 बजे हुने अर्को खेलमा ट्युनिसिया र जापान आम्ने सामने हुनेछन्। विश्वकप फुटबल अन्तर्गत आज बिहान भएको खेलमा ब्राजिलले हाइटीलाई 3-0 अन्तरले पराजित गर्दै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। बिहानै भएको अर्को खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2-0 अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको छ। फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहान भएको अन्तिम खेलमा पाराग्वेले टर्कीलाई 1-0 गोलले स्तब्ध पार्यो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मध्य प्रदेशको गौरवको योजनाको रूपमा रहेको राम जानकी बहुद्देशीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको शिलान्यास यसै वर्ष हुने बताउनु भएको छ। मुख्यमन्त्री यादवले शनिबारदेखि जनकपुर धामको निर्माणाधीन राम जानकी बहुद्देशीय रङ्गशालामा शुरू भएको निको कप राष्ट्रिय महिला T20 प्रतियोगिताको उद्घाटन गर्दै राम जानकी बहुद्देशीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको शिलान्यास यसै वर्ष हुने बताउनु भएको हाम्रा संवाददाता अजय कुमार झाले जनाएका छन्। पर्साको बिरगंजमा शनिबारबाट विन्ध्यवासिनी माई T20 नकआउट क्रिकेट प्रतियोगिता शुरू भएको छ। बिरगंज महानगरपालिका वडा नम्बर 19 स्थित क्रिकेट मैदानमा शुरू भएको प्रतियोगितामा 12 र पर्सा जिल्लाका 16 क्रिकेट टोलीको सहभागिता रहेको हाम्रा बिरगंज स्थित संवाददाता ध्रुव अधिकारीले जनाएका छन्। अब मौसम। आज राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा साथै कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन भोलि चितवनमा सुरु हुँदै रासोपा नेता तथा महाधिवेशन प्रतिनिधिहरू चितवन पुग्ने क्रम जारी। राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रबाट कहिले विमुख नहुने सभापति रवि लामिछानेको भनाई। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन आगामी मङ्सिर 26 28 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। आगामी आर्थिक वर्षमा 15,776 हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार गर्ने सरकारको लक्ष्य। इजरायल र हिजबुल्लाह बीच नयाँ युद्ध विराम भएको 24 नबित्दै एकअर्कामाथि आक्रमण जारी। इजरायली हवाई आक्रमणमा परि दक्षिणी लेबनानमा 16 मृत्यु। र विश्वकप फुटबल अन्तर्गत आज राति हुने पहिलो खेलमा नेदरल्यान्ड्स र स्विडेन बीच प्रतिस्पर्धा हुँदै। यसका साथै रेडियो नेपालबाट राति 9 समाचार सकियो। 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम radionepalonline.com, radionepal.gov.np, psp.nepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार रेणुका भट्टराई मञ्जरी। साहित्यकार भट्टराईका पछिल्लो प्रकाशित कृतिमा जमुना महाकाव्य रहेको छ। यसै गरी साहित्यकार भट्टराईका साकुरा र सुस्केरा हाइकु संग्रह विक्रम सम्बत 2059 सालमा प्रकाशित भएको थियो भने मञ्जरी खण्डकाव्य विक्रम सम्बत 2061 सालमा प्रकाशित भएको थियो। यसै गरी उहाँको मेरो हजुर शोक काव्य साथसाथै समाजसेवी यात्रामा नन्दप्रसाद जीवनी संग्रह पनि प्रकाशित भइसकेका छन्। यसका साथै उहाँको संयुक्त कृति विशेष त झ्याउरे कविताहरूको संग्रहको रूपमा नेपाली प्रतिनिधि झ्याउरे कविता संग्रह पनि प्रकाशित भइसकेको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी उहाँको साहित्यिक यात्राको चर्चा परिचर्चा गर्दै केही रचना सुन्ने सुनाउने पनि छौँ। साथै उहाँको पछिल्लो कृति जमुना महाकाव्यका बारेमा पनि चर्चा परिचर्चा गर्नेछौँ। सर्वप्रथम स्वागत गरौँ साहित्यकार भट्टराईलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: हार्दिक धन्यवाद, नमस्कार।
0: हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा कुराकानीलाई अगाडि बढाउँ, तपाईँको साहित्यतर्फको आकर्षण या साहित्य लेखनतर्फको यात्रा कसरी प्रारम्भ भयो, एकपटक विगतको त्यो प्रारम्भिक क्षणलाई सम्झौ न।
1: हजुर, असाध्यै सुन्दर प्रश्न पहिलो यहाँको। यो साहित्यिक यात्राको आरम्भ को चेतना चाहिँ मेरो 2048 सालदेखि चाहिँ मैले यो आत्म भनौँ परक कुरा निबन्धहरू आफ्नो मनमा लागेका कुराहरूको लेखनबाट मलाई चेतना भएदेखि चाहिँ सुरुवात गरेछु। म कुनै ठाउँमा बस्थेँ काम गर्ने सिलसिलामा काठमाडौँमा। त्यहाँ बस्दाखेरि एउटा बाल्य अवस्थामा म त्यहाँ बस्न पुगेको थिएँ र त्यहाँ बस्दाखेरि मैले जुन एउटा सपना बोकेर त्यो घरमा बस्न आइपुगेको थिएँ त्यो सपना त्यही टुक्रा टुक्रा भएपछि चाहिँ म धेरै विक्षिप्त भएँ अनि रातभरि म त्यो पीडाले एकदमै रुन्थेँ अनि त्यो रोइसकेपछि अनि त्यसलाई चाहिँ उठेर अनि मैले त्यो पीडालाई चाहिँ सबै कलम र कापीमा चाहिँ त्यसलाई उतार्न थालेपछि मैले पछि फर्केर आजबाट फर्केर हेर्दाखेरि चाहिँ मेरो सुरुवात चाहिँ लेखनकै सुरुवात साहित्यकै एउटा सुसुप्त रूपमा जुन एउटा बीजारोपण चाहिँ त्यो बेलामा 48 सालदेखि नै भएको रहेछ।
0: हजुर, तपाईँले पछिल्लो समय प्रकाशित गर्नुभएको कृति जमुना महाकाव्य रहेको छ। यसअघि पनि तपाईँले खण्डकाव्य प्रकाशित गरिसक्नु भएको छ। यो तपाईँको पछिल्लो कृतिको कुरा गर्दाखेरि यो कृति लेख्ने प्रेरणा चाहिँ कहाँबाट प्राप्त भयो, कसरी यो महाकाव्य लेख्ने यात्रा तपाईँको सुरु भएको थियो, त्यसबारे पनि केही प्रकाश पार्नुहोस्।
1: हजुर, यसैमा आज म एकदमै केन्द्रित नै हुन खोजेँ। मैले अघि यो मेरो सृजनाको अवस्था चाहिँ यहाँबाट सुरु भएको रहेछ भन्ने कुरा चाहिँ महाकाव्य लेख्दै गर्दाखेरि मैले नै अनुभव गरेको कुरा हो र सन्दर्भ चाहिँ कस्तो रह्यो भने यो मञ्जरी खण्डकाव्यलाई दोस्रो संस्करण निकालेर जब नेपाली साहित्यमा झ्याउरे कविता लेखन पुनर्जागरण अभियान सुरुवात गरे त्यस पछाडि यो जागरण सबै हिसाबबाट आएको छ र सबैले मन पराउनु भएको छ र सँगसँगै मैले पनि धेरै फुटकर कविताहरू पनि लेखेँ। यो बिचमा अरू नयाँ कृतिहरू त थिएन तर मलाई यो जागरणले नै मलाई अर्को आफैमा यस्तो जागृत बनाइदियो कि होइन मैले मेरो श्रीमान बिके पालपालीको लागि मैले केही गर्नुपर्छ भनेर उहाँको नाममा यो अभियान पछि मेरो हजुर शोक काव्य लेखिसकेँ। त्यति लेखिसकेपछि चाहिँ अनि यो मैले यो जमुना महाकाव्य नै लेख्छु भन्ने मैले सोचेको पनि थिइनँ तर कहाँनिरसम्म चाहिँ एउटा सोच थियो भने मञ्जरीको संस्करण गरेँ मैले दोस्रो दोस्रो संस्करण निकाल्दाखेरि चाहिँ मैले महाकाव्य चाहिँ लेख्नुपर्छ भनेर चाहिँ सोच बनाएँ, तर त्यसपछि फेरि मैले शोकाव्य लेखेँ। अनि मलाई चाहिँ कस्तो फिल भयो, शोकाव्य लेखेर मात्र मलाई चाहिँ त्यो धारा प्रवाह रूपमा जसरी एउटा कवित्व आइरहेको छ त्यसलाई त मैले रोक्नै सकिनँ, यतिमा मात्र मैले सीमित गर्नु हुँदैन, अब मैले महाकाव्य लेख्नुपर्छ भन्ने सोच आयो। र अनि म चाहिँ मेरो जीवनी म तयार गर्छु भनेपछि अनि मैले चाहिँ जमुना शीर्षक राखेर मेरो जीवनी परक, मेरो जीवनको कथा, र म आज 46 वर्ष पुरा भएर 47 वर्ष लाग्दाखेरिसम्मको मेरो अस्तित्व, मेरो सङ्घर्ष, को जीवनको 75% जस्ताको तस्तै कतिपय कुरा चाहिँ अब भन्न मिल्दैन, लेख्न मिल्दैन, 25% छोपेर मैले 75% जीवनी परक यो महाकाव्य लेख्ने प्रेरणा मेरा श्रीमान नै हुनुहुन्छ। उहाँको मैले जीवनी लेख्न सकिनँ, उहाँले लेख्नु भएन, तर मैले मौलिक लोकलयमा सबैलाई मनपर्ने गरी सरसता भरेर अनि मैले यसलाई तयार गर्ने प्रयास गरेँ। र एउटा संयोग चाहिँ के भयो भने उहाँ जानुभएको तेस्रो वर्षमा म धेरै पीडित पनि भएँ। मञ्जरीकै कथा काल्पनिकता बुनेको मान्छे स्वयं अहिले म रेणुका भट्टराई मञ्जरी हो, एउटा कृति सफलताको नाम भन्नुभएको छ। तर त्यो विधवा प्रथामा मञ्जरीले दुःख पाएको कुरा म स्वयं विधवा भइसकेपछि यो समाजले हेर्ने दृष्टिकोण गर्ने व्यवहारहरूको सबैको म यति धेरै प्रहार भएँ। अनि त्यसपछि मैले त्यो प्रहारभित्रबाट

छन्। उहाँ जानु भएपछिको पीडाले मैले यति दुई लाइन मैले यो आफैले अनुभूत गरेर लेखिसकेपछि गुनगुनाएपछि मलाई यस्तो आयो अनि उहाँको स्मृतिमा मैले रुन पाइनँ, उहाँ बिरामी भएको पीडामा मैले रुन पाइनँ, उहाँ जानुभएको पीडामा मैले पीडा पोख्न पाइनँ। तर जब मैले उहाँको लागि एक तिन घन्टामा जब यो शोक काव्य लेखेँ म यति धेरै रोएँ यसैमा सबै पोखेपछि अनि यसलाई फेरि निरन्तरता दिनलाई अनि मलाई त त्यो पीडाले मलाई हर्ट एट्याक आयो। मैले यतिसम्म आफूलाई सम्हालेर ल्याएँ तर सबैको प्रक्षेपणबाट मलाई सहन गाह्रो भएपछि अनि मैले के सोचेँ भने म मरिहालेँ नि, केही कुरा रहन्छ। नेपाली साहित्यमा झ्याउरी कविताको अभियान पनि चलाएको छु, यो प्रतिनिधि झ्याउरी कविता पनि प्रकाशन बाँकी छ, जमुना महाकाव्यको पनि एउटा कन्सेप्ट छ, यो मात्रै गरेँ मैले, अब केही गर्न नसक्ने भएँ भन्ने भएपछि अनि मैले चाहिँ अनि यो महाकाव्य म जब हर्ट एट्याक भयो एन्जियोप्लास्ट गरेर म जब फर्केँ अनि त्यसपछि फेरि के होला भन्ने पनि भयो अनि मैले एक हप्तामा लेखेँ। मैमरी गाए फुलछारी गाए सम्झना।

0: र कतै कसैले सम्झेला भनेर यसलाई मैले एउटा जीवनी परक एउटा जीवन अब जीवनी आफैले लेख्नुपर्छ र काव्यमा पनि लेख्न सकिन्छ भन्ने एउटा प्रयोग पनि गरेँ मैले।
1: यो संवादलाई हामी जारी राख्ने नै छौँ। अहिले एउटा रचना सुन्नतर्फ लाग्छौँ। अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
0: हजुर, अब यो प्रसङ्ग चाहिँ मेरै जीवनको कथा अलिकति पनि मैले भने सन्दर्भ पनि एउटा विधवा हुँदा अथवा एकल हुँदाखेरिको समाज र परिवेश अनि आजभन्दा धेरै वर्ष पछि आइपुग्दा पनि हाम्रा सोचहरूमा परिवर्तन आएको छैन रहेछ। म आफै भुक्तभोगी भएँ, फेरि आज म मञ्जरी नै भएर उभिएँ। त्यसकारण अब मञ्जरी खण्डकाव्यसँग चाहिँ मञ्जरीलाई पुनर्विवाह गरेर उसलाई जीवन दिएको थियो, तर आज म स्वयं मञ्जरी भएर उभिएर साँच्चीकै म एकल भएँ नि त। त्यो समयमा अब अहिले म जतिको सक्षम नारीले पनि कसैको भरमा निर्भरमा बाँच्नुपर्छ र बिहानै गरेर जानुपर्छ त पर्दैन। त्यसकारण अब रेणुकाले एउटा मञ्जरी भइसकेपछि गर्नु चाहिँ के पर्छ भन्ने कुराको सन्देश पनि मैले एउटा अभियानको हिसाबबाट अर्को एउटा अभियानको हिसाबबाट चाहिँ मैले अगाडि बढाएँ र यसमा मैले समावेश पनि गरेको छु। मैले चाहिँ अब दोस्रो विवाह गर्ने अथवा अरू कुराहरू जस्तो मञ्जरीको समयमा आजभन्दा 30 वर्ष अगाडिको समयमा त धेरै गाह्रो थियो, उनलाई पुनर्विवाह गरेर बचाउनु थियो। अबको समयको मञ्जरीहरूले त्यसरी बाँच्ने होइन, आत्मसम्मानका साथ बाँच्नुपर्छ। श्रीमानको अस्तित्व छ भने त्यो अस्तित्वलाई जोगाएर बाँच्नुपर्छ। कसैको भरमा बाँच्ने होइन, स्वाभिमानका साथ बाँच्नुपर्छ भन्ने एउटा दृढ संकल्प सहित चाहिँ मैले श्रीमानको नाममा सिन्दुर पोते लगाउने अभियान, मैले जुन पीडा भयो भने हार्ट एट्याकबाट म उठेँ, यो महाकाव्य लेख्दै गर्दाखेरिको समयमा मैले नै यो अभियानलाई, पोते त लाउनु भएको थियो, रातो त उहिले लाउनु भएको थियो, तर सिन्दुरै श्रीमानको नाममा चाहिँ बितिसकेको श्रीमानको नाममा चाहिँ सिन्दुरै लाएर हिँड्न सक्ने हिम्मत चाहिँ हुँदो रहन्छ मैले पनि फिल गरेँ। तर मैले आँट गरेँ, हिम्मत गरेँ र मैले अनि त्यसपछि पोर तिजको पञ्चमीको दिन चाहिँ श्रीमान मेरो बिके पालपालीको फोटोलाई साक्षी राखेर उहाँको नाममा मैले उहाँ विधवा भएको 3 वर्ष पछाडि उहाँको नामको सिन्दुर र पोते लगाएँ र मैले भने स्ट्याटसमा पनि भने, मैले भिडियो पनि बनाएँ। श्रीमानको धन सम्पत्तिहरू स्वीकारिन्छ, श्रीमानका छोरा छोरी हेरेर स्याहारेर बसिन्छ भने श्रीमानले दिएका सौभाग्य चाहिँ पखालेर फुटालेर त्यसलाई एकल हो अथवा चाहिँ विधवा हो भनेर यो समाजले गर्ने अधिकार छैन। यदि विधवा हो ल, उसको श्रीमान मर्यो, उसको सर्वस्वै सक्यो भने त उसलाई सबैतिरबाट पच्युत हुनु पर्यो, ऊ स्वतन्त्र हुनु पर्यो नि त। उसलाई त छोराछोरीको दायित्व पनि हुनु भएन, त्यस पछाडि सम्पत्ति प्रतिको स्वामित्व पनि हुनु भएन होइन। त्यसकारण यो एकदमै मिथ्या छ, यो गलत कुरा हो। श्रीमानले दिएका उपहारहरू सौभाग्यको रूपमा चाहिँ सबैले लाउनु पर्छ। यदि होइन, इच्छा छ, बिहा गर्न मन छ भने बिहा गर्न पाइन्छ, कानुनमै विधवा विवाह छ, तर हाम्रो सामाजिक रूपमा त्यो छैन। त्यसकारण अब हामीले चाहिँ श्रीमानकै नाममा सिन्दुर पोते लगाएर पनि हामी आफ्नो स्वाभिमानमा बाँच्न सक्छौँ, गर्न सक्छौँ र दृढ भएर एउटा सक्षम नारी भएर अगाडि बढ्न सक्छौँ भन्ने उदाहरण पेश गर्न सक्छौँ भनेर मैले श्रीमानको नाममा सिन्दुर पोते लगाउने अभियान शीर्षकमा लेखेको छु। म यो वाचन गर्न चाहन्छु।

0: गरेर हजुर
1: हजुर भर्खरै महिलाको पीडा समावेश भएको भावनाहरू व्यक्त गर्दै एकल महिला कसरी अगाडि बढ्नुपर्छ भन्ने सन्दर्भमा केही आफ्ना भावहरू व्यक्त गर्दै हुनुहुन्थ्यो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब केही कुरा गरौँ, तपाईँको जुन झ्याउरे कविता लेखन यात्रा जारी रहेको छ, यो झ्याउरे कविता लेख्दै गर्दाखेरि तपाईँले जसरी अभियान चलाउनु भएको छ, यो खासमा झ्याउरे कवितालाई कसरी बुझ्ने र यसको एक हिसाबले भन्दाखेरि जुन अभियान तपाईँले अगाडि बढाउनु भएको छ त्यसको मुख्य उद्देश्य चाहिँ के हो त?
0: यसको मुख्य उद्देश्य चाहिँ सबभन्दा पहिला हामीले झ्याउरे भनेको के हो भनेर बुझ्नु जरुरी छ, होइन? सर्वप्रथम चाहिँ अब झ्याउरे हाम्रो शब्दकोशमा, नेपाली शब्दकोशमै पनि अब एक किसिमले चाहिँ त्यसलाई विशेषणको रूपमा प्रयोग गरिएको छ, होइन? अब एकदम कमजोर, लुते, लाम्रेको रूपमा परिभाषित छ झ्याउरे भनेको कमजोर अवस्थाको भनेको छ भने, अर्को काव्यिक हिसाबमा चाहिँ अब झ्याउरे भनेको 16 अक्षरमा लेखिएका, होइन, कविता विधाभित्रको लघु कविताभित्र पर्ने 16 अक्षरमा लेखिएका लघुत्तम, अब जस्तो तपाईँको 16 अक्षर भयो अनि 8 अक्षर भयो, 14 अक्षरमा लेखिएका कवितालाई झ्याउरे मात्र भनिएको छ। तर समग्रमा झ्याउरे जसरी महाकवि लक्ष्मीप्रसाद देवकोटाले झ्याउरे छन्दलाई हाम्रो मुना मदनमा जसरी उहाँले प्रयोग गर्नुभयो त्यतिमा मात्र सीमित रहन्छ, जस्तो मैले अब यो अभियान सञ्चालन गर्ने सन्दर्भमा मलाई पनि थाहा थिएन मैले यति धेरै यो अभियान चलाउँछु भन्ने कुरा। झ्याउरे छन्दमा मञ्जरीलाई चाहिँ प्रकाशन गरेँ, त्यसपछि त्यो लोकलयमा वाचन गरेर अभियान सञ्चालन गर्दाखेरि पहिला त झ्याउरे छन्द कविता लेखन पुनर्जागरण भनेर सुरुवात गरेँ, तर त्यसमा अनि मैले पछि खोज्दै गएँ, अनुसन्धान गर्दै जाँदाखेरि केही पनि छैन, झ्याउरेको बारेमा चार लाइन पनि छैन, केही पनि छैन। तर अब झ्याउरेको मोह चाहिँ जनतामा छ भनेपछि अनि मैले यस बारेमा धेरै अध्ययन अनुसन्धान गर्दाखेरि वास्तवमा हाम्रा मौलिक लोकलयहरू छन् नि, नेपाली मन मुटुमा जति कुराहरू हाम्रा आफ्नो पनभित्र छन् नि, जस्तो दुःखमा सुखमा गाउने जति लोकलयहरू छन् नि, एउटा लोक परम्पराबाट, होइन, रूपान्तरित हुँदै एउटा पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएका जुन लोकलयहरू छन् नि ती सबै झ्याउरे रहेछन्। तर के गरिएछ भने अब ती केही कुराहरूलाई चाहिँ झ्याउरे गीतमा लगेर, झ्याउरे लोकगीतमा लगेर हालियो, तर झ्याउरे कविता वास्तवमा यो गीती कविता रहेछ, हाम्रो आफ्नो पनको, नेपाली पनको, नेपाली स्पन्दनको चाहिँ गीती कविता, जस्तो देवकोटाकोले प्रयोग गर्नुभएको 16 अक्षरको लोकलय अनि अरू लोकलयहरू पनि छन् तर त्यसलाई गीती कविता हो भनेर भनिएन। नेपाली साहित्यमा सबै छन्दमा केही कृति र झ्याउरे छन्दमा केही कृति मात्रै भेटिए, तर समग्रमा हाम्रो मौलिक लोकलयको महत्वपूर्ण अंश भनेको चाहिँ झ्याउरे रहेछ। र यो झ्याउरेको विषयमा चाहिँ तपाईँको अब कस्तो गजबको कुरा आइरहेको छ भने, अब यो अभियान चलाएको 2 वर्ष पुरा भएर 3 वर्ष आउँदैछ, असारको 29 गते हामी झ्याउरे कविता दिवस पनि मनाइरहँदाखेरि चाहिँ के भइरहेको छ, झ्याउरे कहाँबाट आयो? मानव सभ्यताको उत्पत्तिको कुरा छ सर, नेपाली साहित्यका हरेक विधाहरूको छ अनि पाश्चात्य साहित्यको छ, अरू विधाहरू नेपालमा स्थापित भएको छ, तर हाम्रो मौलिक लोकलय जुन छ त्यसको चाहिँ लोक छन्द भित्र पर्ने लोकलयहरू छन् त्यसको चाहिँ उत्पत्ति कहिलेबाट भयो भन्ने कुरा नै भए हुन बाँकी रहेछ। अचम्म, मानव सभ्यताको उत्पत्तिको बारेमा हामीलाई थाहा छ तर झ्याउरे कहाँबाट आयो, झ्याउरे वास्तवमा के हो, यसको उत्पत्तिको मूल जरो के हो भन्ने कुरा नै बाँकी रहेछ अध्ययन अनुसन्धान गर्न। अब मैले यो अभियान सँगसँगै चाहिँ अब झ्याउरेको बारेमा खोजी अनुसन्धान गर्दाखेरि सानो कणबाट सुरु गरेको एउटा 16 अक्षरको मुना मदनलाई मन पराएर लेखेको मञ्जरीबाट सुरु गरेको म त खाँबो नै पत्ता लगाउने, मूल जरो नै पत्ता लगाउने दायित्व मैले चाहिँ लिएको छु, अथवा परिस्थितिले मलाई यहाँसम्म लिएर आयो, तर म कोसिस पनि गरिरहेको छु। र यति भनौँ, यति बेला हाम्रा श्रोताहरूले सुनिरहनु भएको छ, झ्याउरे भनेको चाहिँ हाम्रो जीवनमा एउटा मानव सभ्यताको उदयदेखि अन्त्यसम्म, जन्मदेखि मृत्युसम्ममा जति कर्मादिमा हाम्रा मौलिक लोकलयमा प्रचलित भएका गायनहरू छन्, लोक भाकाहरू छन्, लोक कविताहरू छन्, ती सबै झ्याउरे रहेछन्। जस्तो यहाँलाई मैले भनौँ, जन्मेको 6 दिनको दिन छैटी गाइन्छ, त्यो पनि झ्याउरे नै हो। त्यस पछाडि अब हाम्रा विभिन्न धर्म संस्कृति परम्परा अनुसार दसैँमा हामीले दसैँका गीतहरू, देउसी भैलेहरू, असारमा तपाईँ धान रोप्ने बेला असारे गीतहरू, अनि त्यसपछि साउनमा हाम्रो साउन भदौमा तिज गीत आउँछ, त्यो गीत तिज गीतहरू, अनि त्यस पछाडि अब देउसी भैलो पनि भइहाले, अनि त्यो सँगसँगै भजनहरू, त्यसपछि सवाईहरू होइन, अनि त्यसै बेमा भन्ने त्यो खाँडो जगाउनेदेखि लिएर ती सम्पूर्ण कुराहरू, अनि त्यसपछि अब वैशाखमा आउने कुराहरू भए, त्यसपछि फागुनमा हामीले फाउ खेल्दाखेरि गाइने कुराहरू, यी सम्पूर्ण कुराहरू चाहिँ मान्छेको जन्मदेखि मृत्युसम्म लोक परम्परामा चाहिँ रूपान्तरित हुँदै आएका लोकलयहरू चाहिँ हाम्रा झ्याउरे हुन् र यसलाई संवर्धन विकास प्रवर्धन गर्नु जरुरी थियो, तर नेपाली साहित्यमा यो भएनछ। अब झ्याउरे छन्दमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पृथ्वीराज चौहान लेख्नुभयो महाकाव्य, त्यसपछि मुनामदन लेख्नुभयो, अब पहाडी पुकारदेखि लिएर पापिनी आमादेखि लगायत धेरै होइन अब स्रष्टाहरूले धेरै काव्यहरू चाहिँ लेख्नुभयो, तर यसको मूल जरु चाहिँ के हो त, हाम्रो आफ्नो मौलिकता के हो, हाम्रो झ्याउरे चाहिँ के हो भन्ने विषयमा चाहिँ खोजी अनुसन्धानको त्यो पाटो बाँकी रहेछ।
1: हजुर, अब विशेष त साहित्यको चर्चा परिचर्चा गर्दाखेरि साहित्यमा महिलाको भूमिका र योगदानको दृष्टिकोणको हिसाबले हेर्दा तपाईँ एकजना सर्जकको हिसाबले के भन्नुहुन्छ, महिलासँग सम्बन्धित विषयवस्तु होस् वा महिला सहभागितामा रहेर महिलाहरूले लेख्ने लेखन यात्राको क्रममा होस्, त्यो महिलाको भूमिका कस्तो हुँदो रहेछ साहित्यमा, कस्तो पाउनु भएको छ नेपाली समाजको अवस्था, सर्जकले भन्नु पर्दा
0: एउटा एउटा भनौँ न एउटा सर्जकले निष्पक्ष रूपमा होइन एउटा उभिएर एउटा कलम समातेर भन्दा चाहिँ अब महिलाहरूको विषयमा चाहिँ जति कुराहरू जस्तो मैले लेख्न सकेँ होइन त्यो कुरा चाहिँ अरू कुनै पुरुषले लेख्नुभयो भने त्यो महिलाका इस्युहरू त्यसरी अनुभूत भएर आउँदैनन्, वर्णात्मक किसिमले आउँछन् तर अनुभूति जन्य भएर आउँदैनन्, जस्तो उदाहरणको लागि अघि मैले जस्तो सिन्दुरपोते लाउने कुरा चाहिँ अरू कुनै महिला अथवा कुनै पुरुषले चाहिँ यो अभियान सुरु भयो यस्तो हो भनेर उहाँले लेख्नु भएको र म स्वयं आफैले त्यसलाई चाहिँ अगाडि बढाएर अनुभूत गरेर म आफै त्यो पात्र छु नि त त्यहाँनिर पीडित पात्र स्वयं उपस्थित भएर लेख्दाखेरिको भिन्नता धेरै फरक हुन्छ र विशेष गरेर अब नेपाली साहित्यमा चाहिँ नारी स्रष्टाहरूले जसरी आफ्नो एउटा अनुभूति जन्य हिसाबबाट सत्य तथ्य हिसाबबाट जसरी आउनु पर्ने हो नि आउन सक्नुहुन्न। मैले पनि इमान्दार साथ भने 75% मेरो सत्य जीवनका घटना हुन्, 25% चाहिँ मैले लेख्न मिल्दैन बोल्न मिल्दैन भन्ने अवस्थामा चाहिँ हाम्रा नारी स्रष्टाहरू त 25% पनि आउनु भएको छ। त्यो कारण के हो भने हाम्रो समाजको संरचनात्मक सोच छ नि, हेर्ने दृष्टिकोण र त्यसलाई विश्लेषण गरेर उसलाई चाहिँ त्यही सिर्जनाबाट उसलाई चाहिँ समाजमा परित्यक्त गर्ने उसलाई चाहिँ विभेदपूर्ण व्यवहार गर्ने कारणले गर्दा फेरि पनि स्वयं आफूले घटेको घटना स्वयं उहाँ नारी आफैले लेख्न सक्नुहुन्न, बरु उहाँले आफ्नो घटना चाहिँ अर्को कुनै नारी पात्रलाई लौ न मेरो कथा चाहिँ तपाईँले लेखिदिनु न मैले नै चाहिँ लेख्न मिल्दैन तपाईँले लेखिदिनुहोस् न भन्ने जस्तो अवस्था चाहिँ नेपाली साहित्यमा अझै छ। स्पष्ट रूपमा जति आउनु पर्ने हो त्यस्तो चाहिँ आउन अझै सकेको छैन जस्तो लाग्छ मलाई।
1: हजुर, फेरि पनि यो संवादलाई रोकेर एउटा रचना सुन्नतर्फ लागौँ, त्यसपछि हामी कार्यक्रमलाई बिट मार्ने तर्फ लाग्छौँ। अहिले तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
0: हजुर, यति बेला मेरो नेपाल शीर्षकको कविता नेपाली प्रतिनिधि झ्याउरे कवितामा समावेश भएको छ र यसमा मैले वाचन गर्ने अनुमति चाहन्छु।

0: देखेर हजुर
1: हजुर समयको पाबन्दीले गर्दा यो बसाई र यो संवादलाई धेरै लम्ब्याउन सक्दैनौ, तर पनि यो बसाईका क्रममा मैले सोध्न छुटाएको कुनै विषय आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय?
0: हजुर, भन्नै पर्ने कुरा चाहिँ झ्याउरी कविता लेखन पुनर्जागरण अभियान सुरुवात भएको छ र तेस्रो वर्षको यात्रामा हामी छौँ र यो झ्याउरे कवितालाई चाहिँ झ्याउरे छन्दलाई चाहिँ विश्वमा पुर्याउने अभियानमा छौँ। नेपाली साहित्यमा के छ भन्दा झ्याउरे छ भन्ने गराउने नै हो, त्यसकारण एकचोटि सम्पूर्णले सबैले झ्याउरेलाई लेखौँ, माया गरौँ र हाम्रो आफ्नो मौलिक लोकलय झ्याउरेको सम्वर्धन विकासमा सबैले हात बढाउँ र हाम्रो झ्याउरेलाई एकचोटि विश्वमा पुर्याउन सबैजना लागौँ भन्न चाहन्छु र अन्तिममा जाँदा

0: सुन्दरीमा
1: महत्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, यहाँसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हजुर, यहाँलाई पनि धेरै धन्यवाद, रेडियो नेपाललाई पनि धेरै धन्यवाद। यो रेडियो नेपाल मेरो माइती घर हो, मैले यसरी नै आत्मसात गरेको छु र जमुना महाकाव्यमा रेडियो नेपाल आएका सन्दर्भ, दाहाले गीत निधि सरलाई सम्झेका सन्दर्भ र साहित्य संसारलाई सुनेर साहित्यमा अगाडि बढेका सन्दर्भ पनि जमुना महाकाव्यमा समावेश गरेको छु। आजको यो बसाई मलाई यो अवसर दिनुभयो, यहाँ प्रति हार्दिक हार्दिक आभार सहित कृतज्ञता व्यक्त गर्दछु। हजुर, रेडियो नेपाल प्रति पनि आभार व्यक्त गर्दछु। हजुर, धन्यवाद।
1: हवस्। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार रेणुका भट्टराई मञ्जरी। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: वर्षा यामसँगै जंगल, पाखा, काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
5: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
4: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
5: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
4: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
5: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।
6: झण्डु आयुर्वेद,
7: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
6: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
7: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
6: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
7: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
8: यत्तिका दिन भइसक्यो, सन्चो नै हुन्न। पक्कै कसैको आँखा लाग्या छ, आज त झाँक्री नबोलाइ भएन।
9: यो नानीलाई पल्लो घरको जेठी बुढी बोक्सी लागि ल एउटा कालो बोको काट्नु पर्छ, म त्यो बोक्सीको आँखा फोडिदिन्छु।
10: पक्नुहोस्, कोही पनि व्यक्ति बोक्सी अथवा डाइना हुन सक्दैन। बोक्सी डाइना भनेर कसैलाई दुर्व्यवहार गर्नु कानुन विपरीत हो। कानुन विपरीत काम गर्नेलाई कारवाही हुन्छ।
11: जनचेतनाका लागि रेडियो नेपालद्वारा जारी।
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
13: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
14: नागरिक लगानी कोष।
12: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
15: तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। प्रविधि संविधानका साथी धर्मपाल प्रसाद शाह र बलराम कोइराला उपस्थित छौँ। अब हामी तपाईँलाई सुमधुर सदाभार गीत सुनाएर केही समय मनोरञ्जन गराउँदैछौँ। पहिलो गीत सुनाउँछौँ पन्नाकाजीको स्वरमा, प्रदीप रिमालको गीत रचना, पन्नाकाजीको आफ्नै सङ्गीतमा।

0: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
2: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRCबाट आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
4: के हुन्छ?
3: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
4: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
3: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
4: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
5: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। हिन्दीमा समाचारपछि यहाँले घरदेश परदेश कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यति बेला भने रातिको 10 बज्न लागेको छ। अब सुन्न सक्नुहुनेछ हिन्दीमा समाचार।

0: सन्देश परदेश कार्यक्रममा यहाँलाई स्वागत छ।
1: नमस्कार।
0: सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु, धन्यवाद।
0: अब एकजना प्राध्यापक, चार्टर्ड मार्केटर, सङ्घ संस्थामा पनि उत्तिकै संलग्नता यहाँको, त्यहाँ आफ्नो दिनचर्या कस्तो रहने गर्छ, व्यक्तिगत जीवनको दिनचर्या थोरै बताइदिनुहोस् न।
1: पहिलो कुरो त जति पनि हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू विदेशमा बसोबास गर्नुभएको छ, अधिकांश व्यक्तिहरूको चाहिँ टाइम चाहिँ अति नै महत्त्वपूर्ण, भनेको मतलब काम नगरिकन खाना नपाउने अवस्था हुन्छ विदेशमा। त्यस कारणले आफ्नो आफ्नो प्रोफेसन अनुसारको, पेसा अनुसारको हर एक व्यक्तिलाई यहाँ काहीँ न काहीँ व्यस्त हुनुपर्ने बाध्यता छ। अब कसैलाई व्हाइट कलर जब होला, कसैको ब्लु कलर जब होला, तर सम्पूर्ण व्यक्तिहरू, म मात्रै नभएर भनिएको छ करिब करिब 80 लाखको हाराहारीमा नेपाली विदेशमा बस्या भन्ने छ वास्तवमा, यी सबै व्यक्तिहरू मलाई जाँच्नु लाग्छ कतै न कतै केही न केही पेसामा व्यस्त। अब मेरो केसमा चाहिँ म पढाउँछु, प्राध्यापन कार्य गर्छु, त्यस कारणले व्यस्त हुनु स्वाभाविक हो।
0: अलि फुर्सदिलो समय रह्यो भने भयो भने चाहिँ के गर्न रुचाउनुहुन्छ?
1: अब म चाहिँ 2-3 छ, म फुर्सदिलो समय मेरो व्यक्तिगतमा भन्दा समुदायकामा बढी व्यस्त छु। केही समय, केही वर्षदेखि म यो मल्टिकल्चर काउन्सिल भन्ने छ, यहाँको चाहिँ क्यानेडियन मल्टिकल्चर काउन्सिलको, त्यसको नेतृत्वमा थिएँ, प्रेसिडेन्ट भएर पनि चलाएँ। त्यसले कस्तो हुन्छ भने यहाँ जति पनि कम्युनिटी, विभिन्न देशका चाहिँ समुदायहरू यहाँ बसोबास गरेको छ, तिनीहरूको कार्यक्रममा जानुपर्ने हुन्छ, तिनीहरूले बोलाउँछन्, एकपछि अर्को जाँदाखेरि अधिकांश समय मेरो त्यस्तैमा बित्या हुन्छ। इभन विकेन्ड पनि त्यस्तैमा बित्छ, विकडे पनि आफ्नो काम सिद्धिएपछि त्यस्तैमा व्यस्त भइरहेको हुन्छ।
0: हजुर, अब स्वदेश आउने जाने क्रम चाहिँ कस्तो छ यहाँको?
1: अलमोस्ट एभ्री इयर म चाहिँ नेपाल आउँछु, आएर 1-1.5 महिना बसेर अनि फर्केको छु। म नेपाल नगएको वर्ष छैन, हरेक वर्ष म नेपाल जान्छु।
0: आफ्नो जन्मथलो र पारिवारिक पृष्ठभूमिबारे केही बताइदिनुहोस् न।
1: मेरो चाहिँ वास्तवमा हामी अब चितवन पनि यसो भन्ने हो भने नेपालको लागि चितवन पनि एउटा अप्रवासीहरूको चाहिँ जिल्ला भन्छ कि, जति पनि चितवनमा छन् आदिवासीहरू, केही त्यहाँका थारू दराई, केही थोरै आदिवासीहरू बाहेक चितवनमा सबै व्यक्तिहरू पहाडबाट झरेको भन्छन्। कोही चाहिँ बागलुङको, कोही धादिङको, कोही लम्जुङको, कोही स्याङ्जाको, यस्ता व्यक्तिहरूको चाहिँ बसोबास चितवन हो। म जन्मिएको धादिङमा हो, सानो बाल्यकालमै म हामी चितवन हामी सर्यौँ। चितवन भएपछि मेरो पढाइ लेखाइ हुर्काइ सबै चितवनमै भयो, एसएलसीसम्म म चितवनमै गरेँ। त्यसपछि म काठमाडौँ आएपछि त्रिभुवन विश्वविद्यालयमा पढेँ, त्यहाँसम्म मास्टर डिग्रीसम्म त्यहाँ गरेर अनि म चाहिँ अनि विदेश पलायनमा।
0: अब चितवनको बाल्य जीवन, स्कुले जीवन कस्तो थियो, त्यो बेलाको पढाइ दिनचर्या भनौँ न, एउटा पारिवारिक पृष्ठभूमि, पारिवारिक दिनचर्या भनौँ न, अथवा सामाजिक दिनचर्या भनौँ, त्यो यहाँको सम्झनामा कस्तो छ?
1: यस्तो म चाहिँ यसमा आफूलाई प्रिभिलेज मान्छु। अब मान्छे धनी गरिब भनेको एउटासँग तुलना गरेर अर्को धनी या गरिब भन्ने चलन हुन्छ होइन। अब त्यस कारणले हामी गाउँमा बस्थ्यौँ भन् चितवनको नि त्यो गाउँ भए पनि रिमोट गाउँ चाहिँ थिएन, मेरो बजार हो। बजार हाम्रो चितवनमा एउटा बजार छ जसलाई भण्डारा बजार भन्छ, त्यो बजारमा हुर्केको। मेरो बुवा पेसाले व्यवसाय गर्नुहुन्छ, बिजनेस गर्नुहुन्थ्यो, यो मिलहरू थियो, खाद्यान्नको कारोबार हुन्थ्यो, खेती किसान पनि हुन्थ्यो। तर मैले आफूले व्यक्तिगत रूपले हामीले कहिले पनि त्यो खेतमा गएर धान लाउनु पर्ने या चाहिँ घाँस काट्नु पर्ने यस्तो अवस्था कहिले पनि सिर्जना भएन। एउटा बाल्यकाल चाहिँ एउटा भनौँ न त्यो अवस्थामा शौखिन रूपले दिनभरि खेलेर, पौडी खेलेर, फुटबल खेलेर स्कुल गयो, त्यतिकै रमाइलो गरेँ, त्यसरी मेरो बाल्यकाल बितेको हो। भनौँ न गाउँमा सम्पन्न परिवार जस्तो अवस्था भएको कारणले मेरो चाहिँ बाल्यकाल चाहिँ वास्तवमा अति नै इन्जोएबल मेरो बाल्यकाल थियो। त्यस कारणले फेरि चितवन यसै पनि पहाडको दाँजोमा अलि सुविधा सम्पन्न ठाउँ थियो, अब साइकल चढ्न पाइन्थ्यो, मोटरसाइकल अलि पछि ट्रेल चढ्न पाइन्थ्यो, यस्ता कुराहरूले गर्दाखेरि साधन सुविधामा मलाई कुनै गुनासो भएन।
0: चितवनको स्कुलले पढाइ चाहिँ कुन कुन स्कुलमा रह्यो?
1: अब हाम्रो बहुचर्चित एकजना व्यक्ति सांसद महावीर फुन चाहिँ मेरो गुरु हुनुहुन्छ, उहाँले मलाई पढाउनु भयो। चितवन भण्डारामा एउटा स्कुल थियो, स्कुल छ अझै पनि, त्यो चाहिँ निम्न माध्यमिक भन्छ त्यतिखेर, अहिले के भन्छ, 7 कक्षासम्म पढ्न पाउने। त्यसपछि चाहिँ 7 किलोमिटर टाढा खैरानी माध्यमिक विद्यालय भन्ने थियो, हामी त्यहाँसम्म जानु पर्थ्यो भण्डाराबाट, कहिले गाडी पाउँथ्यो कहिले हिँडेर जानु पर्थ्यो। मैले 8 कक्षा त्यहाँ पढेँ र 9 र 10 कक्षा चाहिँ वीरेन्द्रनगर चाहिँ करिब करिब 4 किलोमिटर टाढा, त्यहाँ चाहिँ अर्को हाई स्कुल खुल्यो, त्यो हाई स्कुलमा जहाँ महावीर पुणले हामीलाई पढाउनु भयो एक समय, मैले एसएलसी त्यहाँबाट गरेँ। त्यो स्कुलको पहिलो ब्याच एसएलसी उत्तीर्ण गरेको त्यो ग्रुप थियौँ हामी। त्यो अवस्था थियो हाम्रो, स्कुल चाहिँ अलि टाढै भएकोले धेरै हिँड्नु पर्थ्यो।
0: त्यो बेलामा चितवनको परिवेशमा चाहिँ एउटा स्कुले विद्यार्थीको चाहिँ स्कुल समयपछि कसरी समय बित्थ्यो, स्कुल छुट्टीका बेला कसरी बित्थ्यो समय, यहाँकै कुरा गरौँ न, केही सम्झनुहुन्छ?
1: एकदम सम्झिन्छु। मैले मेरो परिवारमा खासै घर आएसी काममा चाहिँ हामीलाई लाउने चलन थिएन। हामी काम घरमा घरको काम गर्दैनथ्यौँ। घरमा काम गर्नेहरू अब त्यो व्यवसाय भएकोले गर्दाखेरि काम गर्नेहरू खुब सङ्ख्या थियो नै। हामी चाहिँ प्रिभिलेज भनेको, म चाहिँ फुटबल खेल्न रुचाउने, अधिकांश समय फुटबल खेल्ने, साथीभाइसँग हिँड्ने, कुनै त्यस्तो बदमासी त कहिले पनि गरिएन, जुवातास कहिले खेलिएन, तर खेलकुदमा पूर्ण रूपमा स्वतन्त्र थियो। हामी अधिकांश समय म फुटबल खेल्थेँ, राम्रै फुटबल खेल्थेँ मैले त्यतिखेर त्यो दाँजोमा। अब अनि पढ्ने, अब यही यसरी नै हाम्रो दिनचर्या हाम्रो बित्थ्यो।
0: हजुर, अब स्कुल जीवनपछि काठमाडौँ आउनुभयो, काठमाडौँ उक्लिने वातावरण पृष्ठभूमि चाहिँ कस्तो थियो? पढ्नकै लागि हो कि अरू अवसरहरूको लागि हो कि अथवा अरू विद्यार्थी काठमाडौँ जान्छन् म पनि पढौँ भनेर हो कि कस्तो?
1: त्यतिखेरको अवस्था कस्तो थियो भने यो 36, 37, 38 सालतिरको कुरो हो। हामीहरू एसएलसी गरेपछि अधिकांश जिल्लाका एसएलसी गरिसकेपछि अधिकांश पास गरेका उत्तीर्ण गरेका विद्यार्थीहरू चाहिँ काठमाडौँ गएर पढ्ने चलन थियो। काठमाडौँ गएर पढ्ने अनि काठमाडौँमा अब हामीहरू चितवनबाट, म पनि काठमाडौँ गएँ। मैले त्यहाँ मैले मिनमोहन कलेज भन्थ्यो त्यतिखेर, अहिले त्यो नेपाल कमर्स कलेज भन्छ क्या अरे, त्यसमा मैले आइकम बिकम त्यतिखेर यो सर्टिफिकेट डिप्लोमा भन्ने चलन थियो र त्यो मैले गरेँ। त्यसपछि एमबिए मास्टर डिग्री त्रिभुवन विश्वविद्यालय गरेँ। त्यतिखेर पनि मैले त्यो पढिन्जेल, म मास्टर डिग्री गरिन्जेल मैले कहिले पनि काम गरिनँ, तलबमा काम कहीँ गरिनँ। यतिकै म पढ्ने काम मात्रै गर्थेँ। मैले मास्टर डिग्री गरिसकेपछि मात्रै म अनि मेरो पहिलो काम नै पढाउने काम गरेँ मैले। बालकुमारी कलेज भनेर चितवनमा खुल्यो अनि म मास्टर डिग्री गरेको त्यही दिन, मास्टर डिग्री पास भएकै दिन म चितवन आएर त्यो कलेजमा, त्यो बालकुमारी कलेजमा एकदम संस्थापन कालदेखि मैले त्यहाँ अनवरत 4-5 वर्ष पढाएँ। त्यही नै मेरो नेपालको कामै त्यही हो।
0: हजुर, अब भारतबाट विद्यावारिधि गर्नुभयो 1995, त्यति बेला झन्डै 31 वर्ष अगाडि झन्डै। अब त्यो प्राप्त गरेको अवसर विद्यावारिधि गर्ने त्यो बेला 31 वर्ष अगाडि त्यो पृष्ठभूमि सोच कसरी आयो, केही स्मरण गर्नुहुन्छ?
1: अब यो रमाइलो छ, यतिखेरको एउटा म चाहिँ अलिकति महत्त्वाकांक्षी थिएँ, म कम्युनिटीमा एकदम इन्भल्भ हुन्थेँ। तपाईँलाई नि याद होला त्यहाँ लियो क्लब भन्ने हुन्छ, यो लायन्स क्लब। म यो एकदमै म 23 वर्षको उमेरमै मास्टर डिग्री गरेपछि बालकुमारी कलेजमा आउने बेलामा नारायणगढ लियो क्लब भनेर त्यहाँ क्लब खुल्यो र मलाई प्रेसिडेन्ट बनाइयो। अधिकांश मेम्बरहरू चाहिँ मेरै विद्यार्थीहरू जस्तै, मेरै साथीहरू तर विद्यार्थी हुनहरू भयो। म त्योले अनि म चाहिँ मेरो सँगै पढाउने प्राध्यापकहरू अधिकांश राजनीतिमा सक्रिय त्यतिखेरका, त्यो बेलामा 46 साल यस्तो बेलामा बडा सक्रिय थियो राजनीतिमा प्राध्यापकहरू। अनि मलाई चाहिँ कता कता यो सकेसम्म छिटो पिएचडी गर्ने रहर भयो। रहर केले भन्दा प्राज्ञिक हिसाबले भन्दा पनि त्यतिखेर नेपालमा के चलन थियो भने यो पिएचडी गरिसकेपछि चाहिँ यो चाहिँ अलि ठुलो विद्वान हो, अरू चाहिँ सामान्य विद्वान। पिएचडी गरेपछि डाक्टर साहब भन्छन्, त्यो भएपछि चाहिँ अनि आफूले राजनीति चाहिँ अलिकति स्थान पनि पाइन्छ भन्ने त्यो तीव्र इच्छा सुरुमा मलाई भएको। त्यस कारणले म बढी लालायित भएँ कि एज सुन एज मैले चाहिँ पिएचडी गर्नुपर्छ भनेर। मैले चाहिँ पिएचडी 99 सिद्ध्याएको, 99 भनेको आज 27 वर्ष अगाडि मैले सिद्ध्याएको।
0: त्यसपछि यहाँको क्यानाडा जाने सोच चाहिँ कुन बेला कसरी आयो अथवा त्यो पृष्ठभूमि चाहिँ कसरी बन्यो?
1: अब त्यो पनि रमाइलो पछि के छ भने मैले त्यो पिएचडी गर्दाखेरि पिएचडी इन्डिया इन्दौरमा इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्टडी भन्नेमा मैले गर्दाखेरि मेरो वाइफ त्यतिखेर नेदरल्यान्डमा मास्टर डिग्री गर्नलाई एउटा स्कलरसिपमा गएको, अनि म पनि मेरो वाइफसँगै, मेरो सानो छोरा थियो त्यतिखेर सानो 2 वर्षको, उसलाई लिएर म नेदरल्यान्ड गएँ। अनि नेदरल्यान्डमै मैले आफ्नो रिसर्च वर्कहरू सबै त्यहीँ गरेँ। अनि नेदरल्यान्डमा मास्टर डिग्री उसको सिद्धेपछि मेरो पिएचडी थेसिस पनि मैले इन्डियामा बुझाएपछि पिएचडी पाएँ। र त्यो बेलामा मेरो वाइफले फेरि अर्को स्टडीको लागि क्यानाडामा यहाँको युनिभर्सिटीमा वर्ल्ड ब्याङ्कको स्कलरसिपको माध्यमबाट स्कलरसिप एप्लाई गरेको थियो, उसले स्कलरसिप पायो क्यानाडाको। नत्र हामी क्यानाडा आउने मेरो इच्छा थिएन, म त पिएचडी गरेँ, छिटोभन्दा छिटो जिल्लामा जाने र अब राजनीति गर्ने भन्ने त्यस्तो एउटा तीव्र इच्छा भएको मान्छे। अब वर्ल्ड ब्याङ्कको स्कलरसिपमा यहाँ आयो, क्यानाडा जान पाउने भयो, अनि मैले पनि सोचेँ अब केही समय क्यानाडा बसौँ अनि फर्कौँला भन्ने भयो। अब यहाँ आइसकेपछि यो दलदलमा फसियो, हेर्नुहोस्, यहीँकै रमझम, यहीँकै यहीँकै रमाइलो, यहीँकै सुविधा आदिले गर्दाखेरि उतातिरको रहरहरू भुलिँदै गयो। अब यतैतिर अब आज 26 वर्ष भयो यही ठाउँमा यसरी नै बसेको छु।
2: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
0: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
2: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
0: आजको कार्यक्रममा हामी पुर्ख्यौली धादिङमा जन्मी, चितवनमा हुर्की, राजधानी काठमाडौँको उच्च शिक्षा र प्राध्यापन सेवा गर्दै सन् 2000 क्यानाडा पुग्नुभएका र विगत करिब 1.5 दशकदेखि सेन्टेनियल कलेज टोरन्टोमा प्राध्यापनरत किङ्स चार्ल्स राज्याभिषेक पदकद्वारा सम्मानित प्राध्यापक डाक्टर तुलसी धरेलसँगको अन्तरङ्ग कुराकानी प्रस्तुत गर्दैछौँ। क्यानाडा छाडेर मंगोलिया पुगेको र त्यहाँ सरकारको मार्केटिङ एडभाइजरको पदमा रहेर त्यहाँ त्यति बेला धराशायी हुन लागेका उद्योगहरूलाई पुनर्जीवन दिन निर्वाह गरेको भूमिका, नेपालमा लियो क्लबको राष्ट्रिय अध्यक्ष हुँदा सार्वजनिक स्थानमा हुने धूमपान विरुद्धको अभियान र त्यसको प्रभाव, क्यानाडामा सुरुमा सामान्य काम खोज्दा प्राध्यापककै जागिर पाएको र त्यो हुनुमा नेपाल र नेपालीप्रति नेपालमा आउने पर्यटकहरूको उच्च सद्भाव, उमेरसँगै बदलिने जीवनका प्राथमिकता र चाहना लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। अब क्यानाडामा हुँदाका सुरुका प्रसङ्ग अहिले म एकैछिनमा ल्याउँछु, मैले केही थाहा पाए अनुसार। त्योभन्दा अगाडि चाहिँ क्यानाडा छोडेर मङ्गोलिया पढाउन पुग्नु भएको प्रसङ्ग पनि पाइँदो रहेछ यहाँको जीवनमा, होइन? अब त्यो कसरी भयो?
1: त्यो एउटा रमाइलो छ, त्यसमा अलिकति हाम्रो नेपालका अब पोलिसी लेभलका व्यक्तिहरूले सुन्यो भने उहाँहरूलाई फाइदा पनि होला। मैले चाहिँ म मार्केटिङको प्रोफेसर, मार्केटिङ पढाउने यहाँको युनिभर्सिटीमा, मैले पिएचडी पनि मार्केटिङमा गरेको र मेरो वाइफले मास्टर डिग्री सिद्धेपछि हामीहरू दुईजनाले मङ्गोलियामा, उसले युनाइटेड नेसनमा, मैले वर्ल्ड ब्याङ्कको एउटा ठुलो फन्डिङ प्रोजेक्टमा मैले हामीले जब पायौँ, सर्ट टर्म जब चाहिँ मङ्गोलिया जानलाई। अब हामीलाई के गर्ने, अब यहाँ पढाइसढे सिद्धियो, ल जाउँ एक त त्यो ठाउँ पनि हेर्ने रहर भनेर हामी मङ्गोलिया चाहिँ, मैले चाहिँ त्यहाँ कन्ट्रीको, त्यहाँको सरकारको चाहिँ मार्केटिङ एडभाइजरको रूपमा मैले जब पाएँ। भन्ने हो भने त्यो एकदमै हाई प्रोफाइलको जब, त्यहाँको मङ्गोलियामा कुन अवस्था थियो भने मङ्गोलिया कम्युनिस्ट सोभियत कोल्याप्स भएपछि मङ्गोलिया पनि कम्युनिस्ट छायामा थियो, त्यही सोभियत स्याडोमा मङ्गोलिया पनि कोल्याप्स भयो र त्यहाँको अर्थतन्त्र टोटल्ली धराशायीमा गयो, किनभने त्यो नियन्त्रण गर्ने, त्यो सञ्चालन गर्ने परिपाटीमै चाहिँ तिनीहरू रणभुल्ड भए। त्यहाँका जति पनि पब्लिक इन्टरप्राइजेसहरू, जस्तो हाम्रो नेपालमा भिरकुडी कागज कारखाना र चाहिँ यो गोरखकाली रबड आदि यी जति पनि उद्योग धन्दा सरकारी स्वामित्वमा थिए, त्यहाँ मङ्गोलियामा पनि त्यस्ता स्वामित्वमा, अझ मङ्गोलियामा त सम्पूर्ण नै सरकारको स्वामित्वमा भएका त्यो उद्योग धन्दाहरू बन्द हुने अवस्थामा पुग्यो र वर्ल्ड ब्याङ्कले अब एउटा ठुलो राहत सहयोग चाहिँ त्यो देशलाई दिने बाचा गर्यो, प्राविधिक र आर्थिक सहयोग गर्ने, त्यो जति पनि त्यो सङ्कटमा परेको चाहिँ संस्थानहरूलाई चाहिँ रिभाइटलाइज भन्छ, त्यसलाई पुनर्जीव बनाउने, जस्तो अहिले सरकारले सोचिरहेको छ नि भिरगुड कागज, त्यो त्यो के भन्छ गोरखकाली रबड आदिहरूलाई चाहिँ फेरि ल्याउने, दिउँदै आउने भने जस्तै। अनि त्यसमा मार्केटिङ सबभन्दा ठुलो रोल हुन्छ, मार्केटिङको जिम्मा, मार्केटिङ एडभाइजर चाहियो तिनीहरूलाई र मलाई त्यो पोजिसनमा उनीहरूले हायर गर्यो र म चाहिँ त्यहाँको सरकारको यो मार्केटिङ एडभाइजरको रूपमा हाई लेभलको सिनियर कन्सल्ट्यान्ट भएर मैले काम गरेँ र त्यहाँ भएको उद्योगहरूलाई एउटा प्राउड गर्ने मेरो मलाई के छ भने त्यो 4 घन्टा पनि नचलेको उद्योग 24 घन्टामा पनि त्यसले उत्पादन गरेकोले बजारमा पुर्याउन सकेन, त्यति छिटो परिवर्तन आयो। जस्तो प्रसङ्ग अहिले मैले तपाईँलाई जोड्दाखेरि अस्ति हाम्रो प्रधानमन्त्रीले चाहिँ त्यो दुग्ध डेरीको चाहिँ एउटा चिजलाई फोटोमा राख्दै बापत त्यो डेरीको चिज चाहिँ हरालुच भयो त्यो भने जसलाई त्यहाँ पनि के अवस्था आयो भने चार घन्टा पनि नचल्ने उद्योग चाहिँ 24 घन्टामा पनि पुर्याउन गाह्रो हो किनभने मैले त्यस्तै मार्केटिङ स्ट्राटेजीहरू अप्नाएँ जुन त्यो देशमा अति नै नयाँ तिनीहरूले कहिले नसोचेका ती स्ट्राटेजीहरू चाहिँ मैले प्रयोग गरेँ त्यो प्रयोग गरेपछि तुरन्तै त्यो देशका चाहिँ जनताहरूले त्यो थाहा पाएर त्यसपछि आफ्नै त्यो सामानहरू चाहिँ बजारमा गएर किन्न थालेपछि त्यो रिभाइटलाइज भयो त्यो भए बापत चाहिँ त्यहाँको सरकारले मङ्गोलियन सरकारले त्यहाँको विदेशीहरूलाई दिने एउटा उत्कृष्ट सम्मान पनि मलाई दियो राम्रो एउटा सबक अब हाम्रो देशमा पनि त्यस्ता उद्योगहरू सबै थाला परेका छन् यसरी चाहिँ मार्केटिङ राम्रो गर्न सक्यो भने हाम्रो देशका उद्योगहरूलाई पनि ब्याक गर्न सकिन्छ भन्ने मलाई लाग्छ
0: सर अब त्यसो त यहाँले त्रिभुवन विश्वविद्यालयदेखि मङ्गोलिया र क्यानाडाको विश्वविद्यालयहरूमा प्राध्यापन गर्नुभयो गर्दै हुनुहुन्छ अलि बढी ऊर्जावान रहेको र आफूले अलि बढी सिक्न सिकाउन संसार बुझ्ने बुझाउने हिसाबले चाहिँ कहाँको समय चाहिँ अलि महत्त्वको रह्यो जस्तो लाग्छ
1: मेरो अनुभवको कुरा गर्नुभयो
0: हजुर हजुर
1: है त्यसो त अब जस्तो म क्यानाडामै छु अब क्यानाडामै धेरै वर्ष बिताइसकेँ अब पेसागत रूपले नि म यहाँ पढाउँछु यहाँको मार्केटिङ एसोसिएसन छ क्यानाडा मार्केटिङ एसोसिएसन त्यसको म बोर्डमा छु क्यानाडामा हुने मार्केटिङ हरेक वर्ष यहाँका ठुला ठुला कम्पनी कोका कोला पेप्सी कोला जस्ता कम्पनीहरूको मार्केटिङ कम्पिटिसनमा म जजको रूपमा पनि त्यहाँ काम गर्छु है त्यस कारणले मार्केटिङ अहिले तपाईँलाई जानकारी दिन नेपालमा पनि मार्केटिङ एसोसिएसन खोलेको छु मेरो मातहतबाट 2021 सालमा आजभन्दा 5 वर्ष अगाडि कोभिडको टाइममा यो चाहिँ अति आवश्यक रूप के भने जबसम्म मार्केट हुँदैन तबसम्म उत्पादनले कुनै पनि प्रतिफल दिन सक्दैन त्यो चाहिँ एउटा अनुभव मसँग छ र यो तिनवटा देशको अनुभवले मलाई त्यो विषयमा चाहिँ आफ्नो हिसाबले मलाई चाहिँ के लाग्छ भने मलाई त्यस विषयमा चाहिँ ठुलो ज्ञान छ भन्ने विश्वास छ
0: एकजना चितवनमा हुर्केको होइन एउटा युवक जो राजधानी प्रवेश गर्दै गर्दा त्यो बेलामा आफ्नो जीवनको भविष्यबारे चाहिँ कस्तो सोच्नुहुन्थ्यो अहिले जुन अवस्थामा हुनुहुन्छ जुन प्रतिष्ठा र प्रसिद्धिमा हुनुहुन्छ क्यानेडियनहरूका बिचमा पनि त्यो सोच्नुहुन्थ्यो कहिले काहीँ
1: यो त मेरो सोचाइमान थिएन मेरो चाहिँ सोच चाहिँ के थियो भने मलाई केही न केही हुन्छु भन्ने विश्वास हुन्थ्यो मेरो बुवाले पनि चाहनुहुन्थ्यो कि अहिले मेरो आफ्नो व्यवसायमा बुवाको व्यवसायमा भन्दा यसले केही गरोस् पब्लिक सर्भिस गरोस् भन्ने जस्तो उहाँको पनि चाहना हुन्थ्यो र त्यसले गर्दा नेपालमा नि म पूर्ण रूपमा स्वतन्त्र थिएँ घर परिवारबाट ठुलो सहयोग थियो मलाई त्यस भएर मैले चाहिँ नेपालमै हुँदा तपाईँलाई जानकारी दिउँ अब म चाहिँ लियो क्लबको राष्ट्रिय अध्यक्ष हुन पाएँ अनि त्यो चाहिँ 92 राष्ट्रिय अध्यक्ष हुँदाखेरि मैले एउटा अभियान चलाएँ राष्ट्रभरि देशभरिमा चाहिँ हस्ताक्षर सङ्कलन गरेर त्यो हस्ताक्षर सङ्कलन चाहिँ धुम्रपान सार्वजनिक स्थानमा धुम्रपानको विरोध त्यसलाई नियन्त्रण र धुम्रपानको विज्ञापनमा बन्देज यो विषयमा चाहिँ 3 लाख हस्ताक्षर सङ्कलन गरेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रिय सभागृहमा यो राष्ट्रिय समाज सेवा दिवस भन्थ्यो यो सेप्टेम्बर महिनातिर हुन्छ त्यो बेलामा मैले चाहिँ त्यो हस्ताक्षर 3 लाख हस्ताक्षर बुझाउँदाखेरि गिरिजाप्रसादले त्यतिखेर त्यहीँबाट र आजका दिनदेखि सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्न हाम्रो सरकारले निर्णय गर्नेछ भनेर उहाँले भन्नुभयो र त्यसपछि जति पनि तपाईँलाई कति याद हुन्छ त्यसपछि कुनै पनि ठाउँमा सार्वजनिक ठाउँमा यातायातभित्र होस् या कुनै घरभित्र स्कुलभित्र या रेस्टुरेन्टभित्र कहीँ पनि धुम्रपान गर्न नपाउने चाहिँ नियम त्यसपछि बनेको हो त्यसमा मलाई पुरा प्राउड छ कि मैले त्यो चाहिँ त्यतिखेर गोर्खापत्रको मुख्य पृष्ठमा फ्रन्ट पेजमा मेरो फोटो गिरिजाप्रसादलाई दिएको त्यो बुझाएको हस्ताक्षर सहित र ठुलो मेन न्युजमै त्यो राखेर चाहिँ उहाँ आफै पनि चेन स्मोकर हुनुहुन्थ्यो गिरिजाप्रसादले उहाँले पनि म पनि आजको दिनदेखि धुम्रपान गर्दिनँ र यसमा चाहिँ म पूर्ण सपोर्ट गर्छु भनेर त्यो भने बापत मैले चाहिँ लायन्स क्लब इन्टरनेसनलबाट विश्वको उत्कृष्ट 10 युवाको उपाधि पनि पाएको थिएँ
0: हजुर मेरो अब यहाँको जीवनकै प्रसङ्गमा मैले कतै पढाएको थिएँ क्यानाडा गएर खाली बसिरहेका बेला यसो क्लिनिकतिर कतै सामान्य मजदुरी पाइन्छ कि भनेर खोज्दा एकैचोटि प्राध्यापककै जागिर पाउनुभएको प्रसङ्ग पाइँदो रहेछ होइन अब हुन त अब डिग्रीले मात्रै केही हुँदैन त्यहाँ पनि भनिन्छ सुनिन्छ होइन सायद त्यो जब तत्कालै अनपेक्षित थियो होला तर उनीहरूले तपाईँमा के पाए जस्तो लाग्छ
1: त्यसमा गजब राम्रो प्रश्न गर्नु हो, सम्झाउनु हो मलाई। म व्यक्तिगत रूपले म कुनै अद्भुत व्यक्ति या उत्कृष्ट अति नै उत्कृष्ट पनि होइन, म सामान्य होला। मलाई त्यतिखेर पाउनुको कारण चाहिँ हामी नेपालबाट यहाँ आयौँ, जुन ठाउँमा हामी बस्थ्यौँ त्यो ठाउँमा कुनै पनि नेपालीहरू थिएन, मेरो हाम्रो सम्पर्कमा थिएनन्। मेरो वाइफ पढ्न जाने, मेरो सानो छोरा 4 वर्षको, अनि हामी चाहिँ बजारमा हिँड्थ्यौँ। त्यहाँनिर एउटा चर्च थियो, त्यो चर्चमा चाहिँ कसैले मलाई मान्छे चिन्नु पर्यो भने त्यस्तोमा जानु भन्थ्यो। अनि म एक दिन त्यहाँ गएको, त्यहाँ जाँदाखेरि भित्र चाहिँ सबै चाहिँ गोरेहरूको ठाउँमा म एकजना ब्राउन मान्छे पुगेपछि धेरैले मलाई हेरे, अलिकति अचम्मित भए। अनि त्यसपछि सोधे को के भनेर, मैले भने म नेपालबाट आएको, मेरो नाम यो हो, मैले पढाउँथेँ, म प्रोफेसर थिएँ नेपालमा भनेर भनेपछि, नेपालबाट भन्ने बित्तिकै एकजना चाहिँ एकदम प्राउड मान्छे, एकदम सुटेड बुटेड मान्छेले मलाई सोध्नुभयो, रामबहादुरलाई चिन्छ भनेर। अब मैले भने रामबहादुर त हाम्रो कमन नाम हो, अब हाम्रो नेपालमा 10,000 रामबहादुर छन् होइन, को रामबहादुर भने मैले, अनि उसले भने रामबहादुर तामाङ भने, अनि मैले भने रामबहादुर तामाङ, हाँस्दै भने अझै पनि त्यो नाम धेरै हुन्छ भनेपछि किन र भनेपछि उसले के भन्यो भने, त्यो मान्छे हरेक वर्ष नेपालमा ट्रेकिङमा जाँदो रहेछन्, अन्नपूर्ण बेस क्याम्प, सगरमाथा बेस क्याम्प, ती व्यक्ति ती गोरा, तर उसलाई चाहिँ त्यो रामबहादुर भन्ने व्यक्तिले चाहिँ हरेक उनी एकजना भरिया रहेछन् पोर्टर गाइड, र यो मान्छेले उनलाई वर्षभरिको तलब पठाइराख्ने र आफू चाहिँ जाँदा 1 महिनाको समय चाहिँ उसले पूर्ण रूपमा उसलाई सेवा गर्नुपर्ने। तर एउटा के भएछ भने, हेर्नुहोस् यहाँ देशको इज्जत कस्तो हुन्छ, त्यसले प्रतिफल के हुन्छ भन्ने म तपाईँलाई यहाँनिर उदाहरण दिन लागेको। त्यो रामबहादुर यति भलाद्मी, यति उदाहरणीय व्यक्ति रहेछन्, उनले चाहिँ यो गोरेलाई यति सपोर्ट गरेको, धेरै उत्कृष्ट सेवा गरे रहेछ। त्यस बापत यो गोरेलाई चाहिँ कस्तो परेछ भने, मैला भिड्नु भनेको त उसको लागि त एकदम भाव विभोर भयो, एकदमै ह्याप्पी भयो। उसले त्यो सेयर गर्न मलाई भन्न सकेन, तर धेरै ह्याप्पी भयो कि उसले पहिलोपटक कुनै नेपालीलाई भेट्यो, उसले मलाई के किन गरौँ भन्ने भएछ। त्यो रामबहादुरले गरेको सेवा चाहिँ मलाई चाहिँ त्यो प्रतिफल एउटा दिनको लागि। भोलिपल्ट मलाई कहीँबाट फोन आयो, म सोचेँ जागिरको होला, अब यो झाडसाड लाउने होइन यस्तै होला भनेर, म जिन्स प्यान्ट ज्याकेट लगाएर गएको त युनिभर्सिटीमा एउटा प्रोफेसरहरूको भिडमा पो मलाई पुर्याए। म त त्यहाँ गएपछि मलाई त ताजुब लाग्यो, म त झाडु लाउने काम होइन, त्यहाँ त पढाउने कामलाई पो बोला रहेछ। अनि मैले त पढाउन पाएँ, भोलिपल्ट म भने यहाँ मलाई त पढाउन पो क्लास दियो भने, मैले सोचेँ वा कति इजी रहेछ। फेरि म चाहिँ 2 दिनपछि त्यो गोरेलाई भेट्दाखेरि त्यो मान्छे हाँस्यो, किन हाँस्यो भनेको त उसैले भनिदिएको रहेछ, र त्यो मान्छे त त्यो युनिभर्सिटीको भाइस प्रेसिडेन्ट रहेछ। ल हेर्नुहोस् है, उसले मलाई किन हेल्प गर्यो, सहयोग गर्यो भन्दा, म कुनै ठुलो एकदमै हार्वर्डको पिएचडी पनि होइन, सामान्य व्यक्ति, तर उसले के भएछ भने, त्यो रामबहादुरले उसलाई यति सेवा गरे कि उसले त्यसको ऋण चुक्ता गर्नु खोज्या, यसलाई सहयोग गर्नु भने, उसले भनेन आफू को हुँ भनेर, तर उसले भनिदिएर त्यो जागिर पाएछ। र यहाँनिर प्रसङ्ग के भयो भने, देशले देशको इमेज भयो भने जनताले सुख पाउँछन् भनेको यही हो है। हाम्रो देशका बहादुरहरू छन्, इमान्दार छन्, विश्वभरि चाहिँ हाम्रो चाहिँ गोर्खालीहरूको नाम छ, नेपाल एउटा सुन्दर देश छ, व्यक्ति मानिसहरू चाहिँ इमान्दार छन् भन्दाखेरि त्यसको फाइदा सबैलाई हुने रहेछ, यो प्रमाण मैले पाएँ।
0: हजुर, अब वास्तवमा जीवनमा सफलता चाहिँ कसरी प्राप्त हुँदै जाँदो रहेछ, र खासमा आफ्नो जन्मे हुर्किएको परिवेश, पारिवारिक र आफ्नो स्कुली जीवनको पृष्ठभूमिले चाहिँ अब सुदूर जीवनको सफलतामा कतिको भूमिका खेल्छ होला जस्तो लाग्छ यहाँलाई? हुन त अनेक संयोगहरूले पनि काम गर्छन् होइन, अब आफ्नो पारिवारिक संस्कृति र स्कुल जीवनको स्मरण गर्दै केही राखिदिनुहोस् न। बाल्य जीवनको सिकाइ भोगाइको चाहिँ जीवनभर प्रभाव हुन्छ भनिन्छ नि,
1: त्यो त निश्चित रूपले बाल्यकालको सबभन्दा स्वर्णिम काल भनेकै बाल्यकाल हो है। अब सफलता अहिले कुरा गर्नुभयो, यो उमेर पछि चाहनाहरू पनि परिवर्तन हुँदै जाँदो रहेछ। त्यो चाहनाहरू भने, म 40 समयमा विदेशमै बसेर विदेशमै रमाउँछु भन्ने भन्दा, अहिले चाहिँ मलाई चाहिँ हरेक समय चाहिँ नेपालको मात्रै, नेपालमा घटिरहेको घटनाक्रमहरूले एकदमै आकर्षित भनौँ न, एकदम तपाईँको मोटिभेसन भन्छ नि, एउटा इन्फर्मेटिभ छ, एकदमै केही भइराखेको छ, त्यसको इन्फर्मेसन लिनलाई लालाइ घटनाक्रम के भइरहेको छ, तीले गर्दाखेरि पनि आकर्षण बढिरहेको छ। त्यस कारणले चाहनाहरू भन्ने कुरो आफ्नो समय चक्र अनुसार बिस्तारै परिवर्तन हुँदै जाँदो रहेछ। यतिखेरको चाहना भनेको चाहिँ एउटा समाजमा एउटा उत्कृष्ट एउटा राम्रो समाजलाई केही गर्न सकौँ, देशलाई केही गर्न सकौँ भन्ने मेरो भित्री चाहना चाहिँ त्यही छ।

आजको कार्यक्रममा प्रस्तुत गर्यौं धादिङमा जन्मी चितवनमा हुर्की विगत करिब 27 वर्षदेखि क्यानाडामा रहनुहुने मार्केटिङ विज्ञ चार्टर्ड मार्केटर समाजसेवी एनआरएनए क्यानाडाका संस्थापक सदस्य प्राध्यापक डाक्टर तुलसी धरेलसँगको अन्तरङ्ग कुराकानी कुराकानीका थुप्रै प्रसङ्गहरू बाँकी नै छन् अर्को हप्ता ल्याउनेछौ अर्को हप्ता समाजसेवा र नेतृत्वदायी भूमिका निर्वाह गर्ने जीवनको प्रेरणा क्यानाडामा नेपालीहरूको अवस्था र गतिविधि विद्यार्थीहरूका कुरा विदेशमा दोस्रो पुस्ताका नेपाली र तिनको नेपाली सांस्कृतिक निरन्तरता चार्टर्ड मार्केटरका दृष्टिमा नेपालको समृद्धि र समुन्नतिका सम्भावित अवसर जीवनमा सन्तोष असन्तोषका कुरा नेपाल आउँदा देखिने बुझिने र महसुस गरिने परिवर्तन विदेशमा हुँदा गुमाएका र पाएका कुरा नेपाली डायस्पोराको नेपालसँगको सम्बन्ध क्यानाडेली मल्टिकल्चरल काउन्सिलमा नेपाली संस्कृतिको पहिचान र स्थान लगायतका प्रसङ्ग आउँदो हप्ताको अर्को श्रृङ्खलामा राख्नेछौँ कार्यक्रम कस्तो लाग्दैछ प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो रेडियो नेपाल प्रोग्राम @gmail.com हस्त आजको घरदेश परदेश कार्यक्रमबाट सुमित खड्काको स्वर कृष्णबहादुर थापाको रचना र शक्ति वल्लभको संगीतमा रहेको यो गीतसँगै प्राविधिक सहकर्मी शंकर भण्डारी सहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु नमस्कार।

अहिले सुन्नुभयो सुमधुर स्वर, स्वर सम्राट नारायण गोपालको स्वरमा, अनि सङ्गीत पनि गायक स्वयंको रहेको थियो कालीप्रसाद रिजालको गीत रचनामा। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। सुमधुर मनछुने गीत तपाईँलाई यो समयमा सुनाइरहेका छौँ। अबको क्रममा तारादेवीको स्वर, किरण खरेलको गीत रचना, नातिकाजीको सङ्गीतमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेश प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
3: के हुन्छ?
2: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
3: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
2: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
3: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
4: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यसबेला रातिको 11 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन पार्टीका नेता तथा देशका 77 जिल्लाबाट महाधिवेशन प्रतिनिधि चितवन पुग्ने क्रम जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताउनु भएको छ। पार्टीको महाधिवेशन अघि आज चितवनमा भएको बैठकमा उहाँले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान, मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गरेकाहरूको जगमा उभिएकाले आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न सकिएन भने कुनै न कुनै बिन्दुमा पुगेर त्यसले दुर्घटना निम्त्याउने बताउनुभयो। उहाँले घर र समाजमा हुने दुर्घटनाभन्दा राजनीतिक पार्टीमा हुने दुर्घटनाले निकै ठूलो मूल्य चुकाउनु पर्ने हुँदा सचेत भएर अगाडि आगामी कदम चाल्नुपर्नेमा जोड दिनुभयो। जुन भूमिकामा रहे पनि आफूलाई जिम्मेवार नागरिकका रूपमा प्रस्तुत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति लामिछानेले अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मङ्सिर 26 28 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा हिजो र आज बसेको केन्द्रीय कार्य समितिको बैठकले मङ्सिर 26, 27 र 28 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। सरकारले महिलालाई लक्षित गरी 7 प्रदेशमा ब्लू बस सञ्चालनको तयारीलाई अघि बढाएको जनाएको छ। सरकारको 100 दिनको कार्यसूची अनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निशुल्क ब्लू बस सेवा सञ्चालनको तयारी अघि बढाइएको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा 7 बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने र काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी सँगसँग समन्वय गरी कम्तीमा 18 बस सञ्चालनको तयारी गरिएको छ। सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तारको लक्ष्य लिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिँचाइ विस्तार, नदी नियन्त्रण तथा राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ। हाल देशभर कुल 15,87,910 हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। काली गण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर 2 मृत्यु भएको छ। बिहिबार साँझ नुहाउने क्रममा डुबेर बेपत्ता भएका बगनास काली गाउँपालिका 6 मन्दाङ स्थित काली गण्डकी नदीमा डुबेर शिखर डाँडाका 14 शिशिर गाह र 24 पूजन गाह बेपत्ता भएकोमा आज सब फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज अवलोकन गर्नुभएको छ। परम्परागत सांस्कृतिक विधि अनुसार ललितपुरको जावलाखेलमा आयोजित विशेष समारोहमा शरीक भई उहाँले जात्रा अवलोकन गर्नुभएको हो। राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गर्नुभएको थियो। कार्यक्रममा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश मनोज कुमार शर्मा, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो। र कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 दीक्षान्त समारोह आज चितवनमा सम्पन्न भएको छ। विश्वविद्यालयबाट 2,193 विद्यार्थी दीक्षित भएका छन्। त्यस अवसरमा विश्वविद्यालयका सहकुलपति, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्जवल हुने भएकाले सरकारले यस क्षेत्रको उन्नयनका निम्ति हर सम्भव प्रयत्न गरिरहेको बताउनुभयो। यसका साथै रेडियो नेपालबाट राति 11 समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: अहिले सुन्नुभयो राति 11 समाचार। लौ त, यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यही सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर तपाईँले मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी धर्मपाल प्रसाद शाह, सहयोगी साथी केदार भट्ट अनि म उद्घोषक बलराम कोइराला बिदा हुन्छु। नमस्कार, शुभरात्री।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

बिजलियां चमके कभी

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

0: ल हामी यताबाट गइहाल्छ, हामी जाने बाटो आएको, ल फेरि केही भेटौँला है,
1: ल ल राम्रोसँग जाऊ तिमीहरू पनि,
0: ल ल
2: तिम्रो घर कता नि रातो चाहिँ बाँकी छ, एक किसिम बसिकन

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 7 गते आइतबार, ज्येष्ठ शुक्ल पक्ष सप्तमी तिथि, तदनुसार जुन 21 तारिक सन् 2026, नेपाल सम्बत 1146, तछला थ सप्तमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि बीमा सचेतना कार्यक्रम सुन्न सक्नुहुनेछ भने 7:40 सुनाउँछौ विश्व योग दिवस विशेष कार्यक्रम। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:40-9 बजेको समयमा केही जागरण गीतहरू सुनाउँछौ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदा झैं सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम ज्येष्ठ नागरिक। 9:45-10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाउँछौ। 10 बजे समाचार, समाचार पछि नेपाल भाषाको कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: स्मरण शक्ति कमजोर भयो, पढेको कुराहरू याद रहँदैन, धेरै गरेका कामहरू पनि बिर्सन्छ, के गर्ने होला प्रश्न छ। यो समस्या त सबैलाई छ, अधिकांश मानिसहरूको समस्या हो, धेरै कुराहरू बिर्सदै जानु। एउटा उमेर सँगसँगै स्मरण शक्ति अलिक कमजोर हुँदै जानु यसलाई स्वाभाविक मान्नुपर्छ, तर समयभन्दा पहिला नै कमजोर हुँदै जानु चाहिँ आफ्नो कमजोरी हो, आफ्नो गल्ती हो। हाम्रो शरीरमा रहेका स्थूल आकारहरू हुन् या सूक्ष्म आकारहरू हुन्, देखिने अङ्गहरू हुन् या नदेखिने अङ्गहरू हुन्, बिग्रिएको छ भने हाम्रो कारणले बिग्रिएको छ, देखिने अङ्गहरूमा पनि समस्या छ भने हाम्रो आफ्नो कारणले भएको हो, त्यो समस्याको सर्जक हामी आफै हौँ। हाम्रो आफ्नो आहार विहार, हाम्रो आफ्नो सोच विचार हो। नदेखिने अङ्गमा पनि त्यही नै हो। नदेखिने अङ्ग भनेको मन, विचार, भाव, चित्त, इच्छा थाहा छ तर देखिँदैन। देखिने अङ्ग भनेको शरीरका अङ्गहरू, बाहिरी अङ्ग या भित्री अङ्ग, यी कुनै पनि अङ्गमा समस्या आउँछ हाम्रो कारणले आउँछ। हामी अहिले स्मरण शक्ति कमजोर भएको छ भने अब स्मरण शक्ति त बुद्धि देखिँदैन, विचार देखिँदैन, मन देखिँदैन, यो सूक्ष्म अङ्गहरू हुन्, यहाँ यी सूक्ष्म आकारमा समस्या आयो। यो समस्या आयो भने हाम्रो कारणले आयो। स्मरण शक्ति कमजोर छ, हाम्रो कारणले कमजोर हो। किनभने नि हामी एउटा काम गर्छौँ, अर्कै कुरा सम्झन्छौँ, अनि स्मरण शक्ति कसरी बन्छ? म किताब पढ्दैछु तर मेरो ध्यान चाहिँ अन्तर छ, किताबमा ध्यान छैन भने कसरी त्यो कुरा याद रहन्छ र? म जे काम गर्दैछु त्यो काममा ध्यान छैन, मेरो ध्यान अन्यत्र छ भने त्यो कामको याद मलाई कसरी रहन्छ? हामी जे गर्छौँ त्यसमा ध्यान दिँदैनौँ। पहिलो कुरा, यदि स्मरण शक्तिलाई सपार्नु छ भने पहिलो काम के गरौँ भने म जे गर्छु त्यसमा ध्यान लगाएर गर्छु। कसैले केही भनिरहेको छ र मलाई सुन्नु छ भने पुरा पुरा ध्यान लगाएर सुन्छु। उसले के भन्यो एउटा एउटा शब्द बुझ्छु, ध्यान लगाएर सुन्छु। एउटा अर्को कुनै काम हातले गरिरहेको छ, शरीरले गरिरहेको छ भने जे गरिरहेको छ त्यसमा म ध्यान लगाउँछु। खाना खाइरहेको छु, स्वादमा ध्यान लगाउँछु, गन्धमा ध्यान लगाउँछु। जे पनि अगाडि छ, मेरो अगाडि यतिखेर, त्यो वस्तुमा म ध्यान लगाउँछु भन्ने सङ्कल्प गरेर ध्यान लगाउन सुरु गर्यो भने त्यो कुराहरू बिर्सँदैन, याद बनिरहन्छ। ध्यान लगाएर गरेको कुरा बिर्सिँदैन। अनि ध्यान छैन, ध्यान एकातिर छ, काम अर्कोतिर छ भने चाहिँ केही यादै रहँदैन। एउटा कारण यो हाम्रो स्मरण शक्ति कमजोर हुनुको, कि हामी जे गर्छौँ त्यसमा ध्यान लगाउँदैनौँ, त्यस कारण कमजोर भएको छ। अब सपार्नु छ भने जे काम गर्छौँ त्यसमा ध्यान लगाएर गरौँ, स्मरण शक्ति बलियो हुन्छ, राम्रो हुन्छ। एउटा तरिका। दोस्रो के हो भने जे काम हामी गर्छौँ त्यसको चिन्तन गर्नुपर्छ। मैले किताब पढेँ, किताब चाहिँ पढ्ने, अनि त्यस विषयमा जुन विषय पढेको हो त्यसमा चिन्तन नगर्ने, यस्तो अवस्थाले चाहिँ किताब पढेको कुराहरू याद रहँदैन। किनभने पढ्ने बेलामा एकछिन पढियो, त्यतिखेर याद थियो, अनि फेरि छोडिदियो, अरू अन्त अन्तै मन लगायो, त्यस विषयमा हामी एकपटक पनि दोहोऱ्याएर विचार गर्दैनौँ। त्यस्तो अवस्थामा हाम्रो अवचेतन मनमा त्यो बसिरहँदैन अथवा मेटिन्छ बिस्तारै। त्यसलाई ताजा बनाउन के गर्नुपर्छ? चिन्तन। म जे काम गर्छु त्यो गरिसकेपछि पनि त्यसको चिन्तन, गर्नुभन्दा अगाडि पनि त्यसको चिन्तन। किताब पढ्दैछु पढ्नुभन्दा अगाडि त्यो जुन विषय पढ्दैछु त्यसको चिन्तन, त्यस विषयमा विचार गर्ने, र पढिसकेपछि पनि मैले के पढेँ त्यसको विचार गर्ने। काम गर्दाखेरि पनि त्यस्तै गर्ने। जुन काम मैले गरिरहेको छु गर्नुभन्दा अगाडि पनि त्यो कामको चिन्तन गर्ने, काम गरिसकेपछि पनि त्यसको विषयमा सोच्ने, विचार गर्ने, चिन्तन गर्ने। त्यसो गर्यो भने कहीँ कहाँ कहाँ काममा गल्ती भयो सब कुराहरू याद हुन्छ, ताजा हुन्छ, भोलिपल्टदेखि गल्ती दोहोऱ्याइन्न, काम राम्रो हुन्छ र काम सृजनशील हुन्छ। कुनै पनि काममा व्यक्ति चिन्तन सुरु गर्यो, जे काम गर्छ त्यो काममा चिन्तन गर्न थाल्यो भने चाहिँ सृजनशीलता आफै आउँछ। सृजनशीलताको अर्थ काममा नयाँपन आउँछ, अब नयाँ ढङ्गले गर्छ, अब कलात्मक हुन्छ उसको काम। हिजो जस्तो गर्यो त्यस्तो हुँदैन, हिजोभन्दा राम्रो हुन सुरु गर्छ। राम्रो कसले गर्छ? जसले चिन्तन गर्छ उसले गर्छ। अब यो चिन्तन भनेको के हो? एउटालाई चिन्ता भनिन्छ, अर्कोलाई चिन्तन भनिन्छ। चिन्ता भनेको चाहिँ आफै विचार आयो, हामी कुनै पनि विषयमा चिन्तन गर्दैनौँ, चिन्ता चाहिँ गर्छौँ। चिन्ता भनेको आफै विचार आउनु, के मैले गरे होइन, कुनै काम गरेँ मैले, अब त्यसमा जानी जानिकन त्यसमा आफूले विचार गर्नु, कहाँ गल्ती भयो, के भयो, मैले कसरी गरेँ, कुन ढङ्गले गरेँ, अझै योभन्दा राम्रो गरे भए हुन्थ्यो कि, कहीँ त्रुटि भयो या राम्रो भयो या अझै राम्रो गर्न सकिन्थ्यो कि, एक एक कुराहरूलाई फेरि खोजी गर्नु, जानी जानी विचार गर्नु चिन्तन। चिन्ता चाहिँ के हो भने काम गर्ने गरिसक्यो, गरिसकेपछि अब मनमा विचार आउन थाल्यो, है यो बेकार गरेको, नगरे भने हुन्थ्यो, अथवा कस्तो गल्ती गरेँ मैले, यो गर्नु हुँदैनथ्यो भन्ने विचार मनमा आयो, अनि आफूले सोच्यो जे हुनु भइसक्यो, अब गल्ती हुनु पनि भइसक्यो, अब सोचेर के फाइदा, सोच्दिनँ भन्यो, फेरि मन चाहिँ त्यहीँ जान्छ, फेरि त्यही सोच्न थाल्छ। ए मन नसोच्न अब भयो, कति विचार गर्नु त्यसो भन्यो, फेरि मन चाहिँ त्यही जान्छ, यो चाहिँ चिन्ता। चिन्ता भनेको आफै विचार हुनु, चिन्तन भनेको आफूले विचार गर्नु। चिन्तनमा मेरो मन मेरो नियन्त्रणमा हुन्छ, किनभने मेरो विचार नै नियन्त्रण भएको, मैले जानी जानी विचार गरेँ, जानी जानी त्यहाँ मन लगाएँ, मैले लगाएको नि मनलाई, काम लगाएँ मैले, यो चिन्तन हो। मैले मनलाई कामै लगाएको छैन, नगर भनेको काम मनले आफै गर्न थाल्यो भने चाहिँ यो चाहिँ चिन्ता हो। त्यसकारण चिन्ताबाट मुक्त हुनलाई पनि त चिन्तन गर्नु पर्यो नि। जुन व्यक्तिले चिन्तन गर्छ ऊ कहिल्यै चिन्तामा जाँदैन र उसको जीवन प्रगतिमुखी हुन्छ, जे काम गर्छ सफल मात्रै हुन्छ। चिन्तन गर्ने मानिस कहिल्यै असफल हुँदैन। पढ्दाखेरि पनि त्यस्तै हो, जुन विषय पढ्यो त्यो विषयमा चिन्तन गर्नुपर्छ। पढिसक्यो एकछिन, पढिसकेपछि बस्यो, बसेपछि आफूले पढेको कुरामा चिन्तन गर्न थाल्यो, आहा मैले यो यो कुराहरू जाने हेर्न थाल्यो, अनि अझ त्यसमा विश्लेषण गर्न थाल्यो, यो नभएर यो भइदिए भए के हुन्थ्यो होला, यस्तो नभएर यस्तो भइदिए भए के हुन्थ्यो होला, त्यसमा पुरा खोज तलास गर्न थाल्यो, त्यो विषयमा नयाँ ज्ञान आउँछ। चिन्तन गर्न थाल्यो कि उसलाई पढेको भन्दा बढी ज्ञान आउँछ। अझ पढ्दाखेरि जुन विषय जसले लेख्यो त्यसमा त केही कमजोरीहरू थिए होलान्, किनभने पूर्ण केही पनि हुँदैन, के कुनै पनि कुरा यतिमा गएपछि चाहिँ पूर्ण भयो, अब योभन्दा अगाडि खोज छैन भन्ने हुँदैन, खोज निरन्तर जारी रहन्छ, जेमा पनि नयाँपन हुन्छ, अरू ज्ञान हुन्छ। त्यसैले जसले चिन्तन गर्छ उसले अरू ज्ञानको खोजी गर्छ, पढेको भन्दा पनि धेरै जान्दछ, जसले चिन्तन गर्दैन उसले पढेको कुरा पनि बिर्सदै जान्छ। त्यसकारण पढेर मात्रै हुँदैन, अनिवार्य रूपमा चिन्तन गर्नुपर्छ, पढेको कुरामा विश्लेषण गर्नुपर्छ, सम्झाउनुपर्छ, मनमा खेलाउनुपर्छ, जानी जानी आफै मनमा आउने होइन, आफै मनमा आयो भने त फेरि चिन्ता हो। यो चिन्तनले नै हाम्रो हरेक कुराको विकास गराउँछ, कि विकासको मूल नै चिन्तन हो। चिन्तन मनन भनिन्छ नि, मनमा कुरा चलाउनु, आफैले जानी जानिकन चलाउनु, खेलाउनु कुरा, यसलाई बुद्धि खेलाउनु पनि भनिन्छ। यसले चाहिँ हरेक कुराको विकास गर्छ, जुन व्यक्ति किताब पढ्छ तर चिन्तन गर्दैन त्यो व्यक्तिको प्रगति हुँदैन, र फेरि जुन व्यक्ति चिन्तन गर्छ तर काम गर्दैन, किताब पढ्दैन या अरू काम गर्दैन भने त्यो व्यक्ति पनि काम लाग्दैन, किनभने उसले विषय नै पाउँदैन। चिन्तनको लागि विषय त चाहियो नि। अब मनमा कुरा चाहिँ खेलाइरहन्छ, गर्छ तर काम चाहिँ गर्दैन। अब यस्तो व्यक्ति के काम लाग्छ र? चिन्तन गर्ने तर त्यसलाई प्रयोगमा नल्याउने, काम चाहिँ नगर्ने, यो मानिस पनि कहिल्यै प्रगतिमुखी हुँदैन, अगाडि जाँदै जाँदैन। र काम गर्ने तर चिन्तन पटक्कै नगर्ने मान्छे पनि अगाडि जाँदैन, जहाँ छ त्यहीँ बस्छ। जति सिकाएको त्यति मात्रै सिक्यो, त्योभन्दा रत्ति पनि अगाडि बढ्न सक्दैन, आफूले चाहिँ केही गर्न सक्दैन। यो त अरूले चपाएर दिएको खाना खाएको जस्तै हो, आफू चपाउन सकेन, कामै लागेन, आफ्नोपन आएन, अब आफ्नो प्रतिभा प्रस्फुटन हुनै पाएन। आफ्नो प्रतिभा प्रस्फुटन गराउँछ चिन्तनले, र जे काम गर्छु म त्यो पो विचार गर्नुपर्छ त। हामी उल्टो काम गर्छौँ कि, जे अगाडि गर्नु छ त्यसमा त विचार गर्दैनौँ, जे गर्नु छैन त्यसमा चाहिँ विचार गर्छौँ। अब एउटा काम आइलाग्यो, एउटा काम गर्न थाल्यो, अनि गर्दा गर्दै विचार चाहिँ के गर्न थाल्छ भने, हत्तेरी कस्तो काम गर्नु पर्यो, मैले यो काम गर्न पाएको भए, आहा त्यो काम गर्न पाए भए कस्तो राम्रो हुन्थ्यो होला, त्यहाँ जान पाएको भए कस्तो राम्रो हुन्थ्यो होला। जुन काममा जान पाएन, जुन ठाउँ जान पाएन, जे काम गर्न पाएन हो, त्यहाँ चाहिँ मन लैजान्छ। जे गरिरहेको छ त्यहाँ मन छैन, जे गर्न छैन त्यसमा चाहिँ मन छ। एकातिर काम, अर्कोतिर मन, गर्छ एउटा, विचार अर्कै विषयको गर्छ, एउटालाई अँगालो हाल्छ, अर्कोलाई सम्झन्छ, अनि यसको स्मरण शक्ति नबिग्रेर कसको बिग्रिन्छ? त्यसकारण जे म काम गर्छु विचार त्यसैको गर्छु, आचरण बिग्रियो भने पनि हाम्रो स्मरण शक्ति कमजोर हुन्छ। त्यसकारण स्मरण शक्ति बढाउने व्यक्तिले अर्को काम के गर्नुपर्छ, आफ्नो आचरणमा सुधार गर्नुपर्छ, अथवा जुन बेलामा जे गर्ने हो त्यो बेलामा त्यही गर्नुपर्छ। समय अनुसार हुन्छ नि त, कुन वस्तुलाई कुन बेलामा प्रयोग गर्ने, कुन काम कुन बेलामा गर्ने भन्ने हुन्छ के, र आहार विहार मिलाउनु पर्छ, अनि खानेकुरा पनि मिलाउनु पर्छ। जुन व्यक्तिले अति खाना खान्छ, अब उकुस मुकुस हुने गरी खाना खाने, सारा भयभरको शक्ति जति खाना पचाउनमा लाग्छ, त्यो बेलामा हाम्रो मस्तिष्क कमजोर हुन्छ, त्यो बेलामा सिकेका कुराहरू सिकिँदैन, मन भारी हुन्छ, स्फूर्ति नै हुँदैन, मस्तिष्कमा एउटा फुर्ती जुन आउनुपर्छ त्यो आउँदैन। त्यसकारण खानेकुरा खाँदाखेरि सुपाच्य खानेकुरा खानुपर्छ। जति र जे खाँदाखेरि पच्छ, जे भनेको जुन खानेकुराहरू सुपाच्य छ, पचाउन सजिलो हुन्छ, त्यस्तो कुरा खाने, अनि अर्को जति खाँदाखेरि पचाउन सकिन्छ त्यति मात्रै खाने, घटाउने खानाको मात्रा, र खाना पचायो पेट सफा छ भने पनि हाम्रो स्मरण शक्ति बलियो हुन्छ। स्मरण शक्ति बनाउनलाई एउटा त बिहानै सबेरै उठ्ने, योगाभ्यास प्राणायाम ध्यानलाई जीवनको अङ्ग बनाउने, बिना ध्यान हुँदै हुँदैन। अर्को आहार, आहारमा चाहिँ सुपाच्य खानेकुरा खाने, यति काम गर्न सक्यौँ भनेदेखि हाम्रो स्मरण शक्ति आफै बलियो हुन्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डो आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 4 18।

0: जाय नहीं माया अति बलवान, शरणागत पर हो कृपा यह गीता को ज्ञान। भक्ति शतक। अत्यंत बलवती माया भगवान को बराबर ने शक्तिशालिनी छे। उन्हें भगवान श्री कृष्ण को कृपाले ने उनकी दासी मायाबाट जीव मुक्त हुन सक्छ। यसको लागि शरणागति नै एकमात्र उपाय हो। आदरणीय श्रोताहरू, शरणागति ईश्वरप्रतिको दृढ विश्वासले नै सम्भव हुन्छ र विश्वास ज्ञानबाट हुन्छ। तसर्थ आउनुहोस् तत्त्व ज्ञान हेतु आदरणीय स्वामी श्री हरिदासजीको प्रवचन श्रवण गरौँ।
1: नित्य शाश्वत आनंद प्राप्ति हेतु भगवान ल जानु पर्ने यह प्रयोजन सिद्ध भयो। त जानने उपाय क्या हो? मैले बताए कृपा भगवान को। कृपा हमी माथि किन भए न? माया को कारण। माया कल्ले हटाउन सक्छ, केवल भगवान ले हटाउन सक्छ। त्यसो भए त भगवान नै कार्य गर्ने भयो सब, हाम्रो के काम? मैले भने होइन, भगवानको कृपा हाम्रो प्रयत्न दुवै चाहिन्छ। प्रयत्न के हो? उपासना। ब्रह्मको भगवानको उपासना गर। त फेरि यहाँ प्रश्न उठ्यो कि क्या हामीले उपासना गरेनौँ? त गऱ्यौँ जीवनभर, तर लाभ भएन। किन भएन? त्यसको कारण मैले बताएँ, तीन कपुया चरणहरू छन्, तीन भावहरू छन्। एक जिन्न भाव, एक अनृत भाव, एक माया भाव। यी सबका कारणले हामीले जति कमाइ गर्न खोजे पनि आध्यात्मिक कमाइ हुन सकेनौ, यद्यपि मेहनत गरिरह्यौँ। यी के हुन्? डिटेल्समा मैले बताएँ, जिन्न भाव सरलताको कमी, बाल्मिक ध्रुव इत्यादि समान सरलताको भाव हामीमा रहेन, कपटपन रह्यो, त्यसैले हामीले उपासना गरेर पनि लाभ भएन। अनृत भाव, एक आपसमा जुदाउने बजाउने तमाम कार्य इत्यादि मैले उदाहरण दिएर सम्झाएँ। र सबैभन्दा खतरनाक माया भाव, जसमा हामीले जे उपासना पनि गर्यौँ, पूजा पाठ कथा लगायौँ, दान धर्म गर्यौँ, सब हामीले मान सम्मानको लागि देखाउनका लागि गर्यौँ, त्यसकारण हामीलाई काम लागेन, आध्यात्मिक लाभ भएन। यी तीन नछोडेसम्म हुँदा पनि हुँदैन, मैले सम्झाएँ। र दान पुण्य इत्यादि के कसरी गरिन्छ त्यो पनि सम्झाएँ यसै अन्तर्गत। त सावधान भएर तीन कपुया चरणलाई आफूमा लागू हुन नदिकन त्यसलाई हटाएर हामीलाई फेरि उपासना गर्नु छ। त्यसद्वारा नै हामी भगवानलाई जान्न सक्छौँ, प्राप्त गर्न सक्छौँ, सुखमय बन्न सक्छौँ, आनन्दमय बन्न सक्छौँ, इत्यादि विषय मैले सम्झाएँ। र साथमा बताएँ कि हामीले जे गर्यौँ इन्द्रियद्वारा गर्यौँ, इन्द्रियद्वारा गरेको भगवत राज्यमा कुनै मूल्य छैन, मनद्वारा गर्नुपर्छ। मनको विज्ञान के हो मैले सम्झाएँ। एक यात्रु छ, एक रथ छ, एक सारथी छ, एक लगाम छ, 10 घोडा छन्। हामीले घोडाले खाने चाहरा जम्मा गरिरह्यौँ, बिचरा त्यो रथमा बसेको यात्री सधैँ भोको रह्यो। र यसमा मेन खेल रह्यो मनको। मनको यद्यपि मन र बुद्धि वेदमा सम्झाइयो, मनकै चार अवस्था छ, मन बुद्धि चित्त अहंकार। यसले के काम गर्छ यो पनि मैले डिटेल्समा सम्झाएँ। निष्कर्ष यो, मन एव मनुष्याणाम कारणम बन्ध मोक्ष यो हो। मनद्वारा उपासना गर्नुपर्छ, चाहे शरीरले गर चाहे नगर। त एक विषय यहाँ उपस्थित भयो कि यो मन त चञ्चल छ, यसलाई कसरी बाँध्न सकिन्छ? क्षण मायाति पातालम क्षण याति नभस्थलम, महोपनिषद 3:24। चञ्चलम हि मनः कृष्ण, चञ्चल छ कसरी लाउने तिमीमा? अर्जुन भन्छन् असंशयम महाबाहो, ठिक कुरा हो यो, चञ्चल छ। श्री कृष्ण पनि स्वीकार गर्छन् त हाम्रो मन कसरी लाग्न सक्छ? फेरि त्यो मनमा काम क्रोध लोभ मोह युक्त छ र संसार का सबले यही उपदेश दिए, काम क्रोध लोभ मोह छोड़ा तब लाभ हुन्छ। छोड़ा मैले भने छोड्नै सक्दिन, कहाँ छ र छोड्नु, कहाँ समात्या छ हामीले र छोड्नु, त्यसैले छोड्न सकिँदैन। सक्छ भने कसरी छ देखाऊ तिमी गरेर, होइन भने केवल मुखले बोलेर जनतालाई नभुलाऊ। मैले बताएँ कि काम क्रोध लोभ मोह पाल बढाऊ, झन धेरै बनाऊ, त्यही काम क्रोध लोभ मोहद्वारा नै प्राप्ति हुन्छ, झन सरल तरिकाले सम्झाएँ मैले तपाईँहरूलाई। र काम क्रोध लोभ मोह राख, यद्यपि काम क्रोध मोह राख्नु छैन भन्नु पनि त कामना हो, कामना त छुटेन, काम त रह्यो। त मैले सम्झाएँ कामना सबको मूल हो। यद्यपि गीतामा श्री कृष्णले भने छोड, गीता 2:62-63 16:21 व्याख्या गर्दै मैले सम्झाएँ लोभ क्रोध इत्यादि नरकको द्वार हो, तर श्री कृष्णले छोडको मतलब फेरि अर्को कामना बनाउन भने शरणागतिको कामना, रहस्य यो हो। त यहाँ मैले कामना जुन सबको मूल हो त्यसलाई पालेर राख लाभ हुन्छ, वेदद्वारा सिद्ध गरे, ऋग वेदद्वारा, यजुर्वेदद्वारा, साम वेदद्वारा, अथर्व वेदद्वारा पनि सिद्ध गरे, एवं क्रोध पनि राख मैले भने इतिहासमा ठुल्ठुला महापुरुषले राखे मैले सिद्ध गरे। तर केवल काम क्रोध लोभ मोह संसारको निमित्त थियो भने अब संसारको एरिया छोडेर भगवत क्षेत्रमा यसलाई उपयोग गर, भगवत विषय प्राप्ति हेतु काम पनि राख, क्रोध पनि राख, लोभ पनि राख, मोह पनि राख, यसले लाभ दिन्छ हर प्रकारले मैले सिद्ध गरे। यहाँ तपाईँहरूले पनि स्वीकार्नु भयो त बढिया काम भयो, काम क्रोध लोभ मोहको फोहोरलाई हामीले मोहरमा बदल्यौँ, बढिया उपाय। त यस प्रकार हामीलाई भगवद्वारा साधना गर्नु छ, यो सब विषय मैले सम्झाएँ र तपाईँहरूलाई बताएँ कि वेद शास्त्र अनुसार 3 नै मार्ग छन्, काण्डत्रयात्मको वेदः, केवल 3 नै मार्ग, कर्म ज्ञान भक्ति 11 भागवत एवं किन यी तमाम बने यसको बारेमा पनि बताए भगवानले भने मन माया मोहित धिया, मेरो मन मायाको प्रभावमा परेर मनोगणन्त रूपमा व्यक्तिहरूले धर्म बनाएका छन् तमाम संसारमा र ती सब पतनकारी छन्, केवल 3 नै कल्याणकारी छ, कर्म ज्ञान भक्ति। कर्मको बारेमा विवेचन गर्दै मैले सम्झाएँ कर्मका 4 प्रकार छन्, कर्म विकर्म अकर्म कर्म सन्यास र कर्म अन्तर्गत कर्म काण्ड 4 प्रकारको मैले तपाईँहरूलाई सम्झाएँ, नित्य कर्म, नैमित्तिक कर्म, काम्य कर्म, प्रायश्चित कर्म। र यो नित्य कर्म नगरे नरक जानुपर्छ, गरे केही पनि पाइँदैन, कसरी मैले बताएँ। एवं कर्म काण्ड गर्न चाहनेले डेली 5 प्रकारको यज्ञ गर्नुपर्छ, किनकि 5 प्रकारको हत्या गर्छौँ हामी, मैले सिद्ध गरे तपाईँहरूले स्वीकार्नुभयो हो हामी हत्या रहौँ, त त्यसबाट उन्मुक्ति हेतु डेली 5 यज्ञ गर्नुपर्छ। एवं अन्य स्वर्गादिक प्राप्ति हेतु यज्ञादिकको विधि विधान बताइयो, तर कलियुगमा असम्भव प्राय, के कारण त्यसको विधि विधान पनि सम्झाए र साथमा यो बताए कि यदि हामीले ठिक ठिक गरिहाले पनि प्राप्त हुने स्वर्ग जुन छ, जुन नश्वर छ, दुःखदायी छ, यो प्रकारले मैले बताएँ सिद्ध गरे। त हेर्नुहोस् कर्मको बारेमा व्याख्या गर्दै कर्म काण्डादिकद्वारा स्वर्गादिक प्राप्त हुन्छ, यो विषय निरूपण गरियो, त अब दोस्रो विषयमा प्रवेश गर्नुहोस्, फेरि अन्य विषय पनि आउनेछ। दोस्रो कर्म विकर्म अकर्म कर्म सन्यास 4 कर्मको निरूपण मैले गरे, अब यसमा दोस्रो समात्नुहोस् विकर्म, जुन नरक जाने मार्ग हो। नरक जाने मार्गको लागि के गर्नुपर्छ, पुण्येन पुण्यलोकम नयति पापेन पापमुवाभ्या मनुष्य लोकम। प्रश्न उपनिषद 3:7। पुण्य गर स्वर्ग जान्छ, पाप गर नरक जान्छ। बस त पाप गर नरक जान्छौ त हामी पाप पनि गर्दैनौँ पुण्य पनि गर्दैनौँ, के हुन्छ? नरक जान्छ। किन? किनकि सन्ध्या बन्धन यो संसारमा बसेर गृहस्थीमा दाल रोटी खान्छौ त 5 प्रकारको हत्या हुन्छ। त्यसबाट उन्मुक्तिको लागि 5 यज्ञ सन्ध्या बन्धन गर्नुपर्छ, गर्दैनौ त नरक जान्छ। नरक जानलाई केही पनि गर्नु पर्दैन, केही नगर्नु। ध्यान दिनुहोस्, सन्ध्या बन्धन आदि पनि नगर्नु। बिहान ब्रह्म मुहूर्तमा उठेर जम्मै सर्थ छन् यसका। कोही आफ्नो मन मौजी 7 बजे 8 बजे उठ्छन्, मनला बेलामा भोजन गर्छन्, राति 12 बजे सुत्छन्, आफ्नो मनमानी गर्छन् त निश्चित सम्झिनुहोस् नरक बुक भइरहेछ, चिन्ता गर्न पर्दैन। सन्ध्या बन्धन नित्य कर्म नैमित्तिक झुठो सूतक इत्यादि जसले बार्दैन त्यो नरक जानुपर्छ। गरे बारे केही पनि पाइँदैन, नरक जान चाहिँ पर्दैन। यो हिसाब किताब छ। तर ध्यान दिनुहोस्, यदि कसैले भगवानको उपासना गर्छ डाइरेक्ट भने फेरि यो नित्य कर्म कर्म काण्ड आदि नगरे पनि नरक जानु पर्दैन, स्वर्ग पनि जानु पर्दैन, सिधा भगवानको धाम प्राप्त गर्छ। तर भगवानको उपासना पनि गर्दैन पनि सन्ध्या बन्धन पनि गर्दैन भने नरक जान्छ। स्पष्ट हुनुहोस्, यानि कि केही नगर्नु, मनमानी गर्नु, मनमा जे लाग्छ त्यही गर्नु, जे खान मन लाग्छ खानु, शास्त्रको विधि विधान वर्णाश्रम धर्म अनुसार जुन पालन गर्दैन विधि विधान, बस त्यो नरक जान्छ। अब यसलाई धेरै व्याख्या गर्नु त अनावश्यक टाइम गल्छ, त्यसैले केही नगर्नु जुन छ त्यो नरक जाने बाटो, खतम गरौँ यो टपिक्सलाई। तेस्रो छ कर्म सन्यास, र चौथो अकर्म। ध्यान दिनुहोस्, वेद शास्त्रमा तपाईँहरूले यो भेट्नुहुन्छ या भविष्यमा कसैले तपाईँहरूको बुद्धि भ्रष्ट गर्न खोजे पनि सावधान रहनु होला, त्यही वेदमा एकतर्फ धर्म चर धर्म गर भनेको छ, अर्कोतर्फ त्याग भनेको छ। वर्णादि धर्म ही परित्यज्यन्त, मैत्रेय उपनिषद 1:7। धर्मं चर सत्यं वद मातृदेवो भव पितृदेवो भव इत्यादि तैत्रीय उपनिषदको 1:11 छ। दुई विरोधी सिद्धान्त वेदमा, गीतामा पनि छ 18:5 न त्याग्नु कर्म, फेरि 18:66 त्याग्नु, दुइटै चिज छ। त तपाईँहरूलाई भोलि मैले यहाँ उपासना यो सब कुरा बताइदिएपछि त्यो जुन गर्नु भन्ने छ त्यो कुरा ल्याएर तपाईँहरूको बुद्धि बिगार्ने छन् व्यक्तिहरूले, त्यसैले मै बोलिदिँदैछु यहाँ विरोधी सिद्धान्त छ है। धर्म गर भन्ने पनि छ, नगर भन्ने पनि छ। त अब यहाँ ध्यान दिनुहोस्, 4 प्रकारको कर्म जुन छ यो कर्ममा नगर भनेको कर्म धर्म जुन हो यो 2 जुन हिजो मैले जति बताएँ नि त्यो नगरमा पर्छ, निन्दितमा। र आज जुन नरक जाने बाटो बताएँ यो पनि नगरवाला कर्म धर्ममा पर्छ। तर अब बाँकी रहेको 2 जुन छ कर्म सन्यास र अकर्म जसलाई कर्म योग पनि भन्दछन् यो चाहिँ गरवाला कर्ममा पर्छ। त्यसैले दुवै सिद्धान्त ठिक हो। त 2 नगरवालाको मैले व्याख्या गरे, अब 2 जुन परम वन्दनीय कर्मै छ त्यसको बारेमा बताउँदैछु तपाईँहरूलाई। त्यसैले वेद शास्त्रको विरोधी सिद्धान्तको मैले यहाँ समन्वय गरेँ। गर पनि ठिक हो नगर पनि ठिक हो। त नगर वाला दुईटा स्वर्ग जाने कार्य नगर, नरक जाने कार्य नगर, बाँकी दुईटा चाहिँ गर। के गर?
0: भर्खरै सुन्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको दार्शनिक प्रवचन। यस प्रवचनको बाँकी भाग भोलि प्रस्तुत गरिनेछ। आदरणीय श्रोताहरू, जगद्गुरु श्री कृपालुजी महाराज भन्नुहुन्छ, यो संसारमा राम्रा नराम्रा, असल खराब दुवै पक्ष सधैँ रहने गर्छन्। कलियुगमा त जे गरे पनि नराम्रो नै भन्नेहरू ज्यादा हुन्छन्। मायाबद्ध जीवमा मायाको तीन गुणको प्रभाव रहिरहेको हुन्छ, अतः गुण अनुसार चित्तवृत्तिमा परिवर्तन आइरहन्छन्। कहिले सात्विक विचार आउँछन् जसका कारण जीव राम्रो कार्यको लागि प्रवृत्त हुन्छ, कहिले राजस एवं कहिले तामस युक्त बुद्धिको प्रभावले खराब कार्य पनि गर्छ। तसर्थ जसरी आफ्नो मनको चित्तवृत्ति बदलेको हामीलाई अनुभव हुन्छ, त्यसै गरी अर्को पनि चित्तवृत्तिमा परिवर्तन भइरहेको हुन्छ। यदि गुणको आपसमा मेल भयो भने दुई व्यक्तिको कुरा मिल्छ, अन्यथा दिनमा 50 पटक परिवारभित्र नै खटरपटर भइरहन्छ। यसको एकमात्र औषधि हरि सन्मुखता नै हो। आदरणीय श्रोताहरू, जगद्गुरु श्रीका यिनै अनमोल वचनका साथै भोलि पुनः भेट हुने नै छ। तबसम्मका लागि